संकायबाट प्लस टू पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल भरतपुर 12 गोन्द्रेङ चितवन। फोन नम्बर 056-420-064 98-46-35-54-91 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छुटको व्यवस्था रहेको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-333, 4-93-555।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रवेश परीक्षा 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 0825-62-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: काया कैरनमा अब खबरको सिलसिला। गए राति र अहिले बिहान देशका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोक, नुवाकोट, अर्घाखाँची र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजदेखि पर्सि सोमबारसम्म मुसलधारे पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्। मौसमका जानकार उज्जवल उपाध्यायका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ। त्यसैले लामो दूरीको यात्रा नगर्ने उहाँले फेसबुक मार्फत सुझाव दिनुभएको छ। मौसम पूर्वानुमान महाशाखाले पनि यो हप्ता देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै हप्ताको मध्यतिर देशका विभिन्न ठाउँमा मुसलधारे र आरी घोप्टे वर्षा हुन सक्ने जनाएको छ। महाशाखाले हप्ताको मध्यतिर वर्षा तीव्र हुने पूर्वानुमान रहेकाले नदीनाला आसपास पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। राति लगातार पानी परिरहे पनि नागढुङ्गा मुगलिन र मुगलिन नारायणगढ सडकमा यतिखेर कतै पनि अवरोध नरहेको प्रहरीले जनाएको छ।
8: संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलले 245 धारामा संशोधन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ। संविधानका कुल 308 धारामध्ये झण्डै 80% धारामा संशोधन गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको हो। सरकारबाट गठित कार्यदलले यति धेरै धारा संशोधनको प्रस्ताव गरेपछि संवैधानिक कानूनविदहरूले भने संविधान नै पुनर्लेखन गर्न खोजिएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम को नेतृत्वमा गठित कार्यदलले सरकारवाला व्यक्ति तथा विज्ञसँग गरेको छलफलमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदन तयार गरिएको जनाएको छ। कार्यदलको प्रतिवेदनमा धारा 274(1) अनुसार नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र नागरिकमा निहित सार्वभौम सत्ता बाहेक सबै धारामा संशोधनको सुझाव आएको उल्लेख छ। कार्यदलले प्रतिवेदन बुझाए पनि संविधान संशोधनलाई साझा दस्तावेज बनाउने अपूर्व अवसर गुमाएको संविधानविद र राजनैतिक दलका नेताहरूले टिप्पणी गरेका छन्। मन्त्री परिषदले संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी गएको चैत 16 कार्यदल गठन गरेको थियो, तर कार्यदलमा काङ्ग्रेसले प्रतिनिधि पठाएन, एमाले तोकेका प्रतिनिधि बैठकमा सहभागी नै भएनन्। असार 22 नेकपा, लोसपा, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट बाहिरिएका थिए। वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले संविधान संशोधनको संवेदनशीलतालाई हेरेर कार्यदल गठन गरेको जस्तो देखिएको थिएन, देशका नागरिकलाई प्रतिनिधित्व गर्ने दलहरूलाई बाहिर राखेर जान सकिँदैन भन्नुभएको छ। त्यस्तै अर्का वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई कार्यदलमा सहभागी दलका प्रतिनिधिहरू बाहिरिएपछि यसको औचित्य समाप्त भएको र औचित्य सकिएको कार्यदलले बुझाएको प्रतिवेदनको के अर्थ हुन्छ र भनेर प्रश्न गर्नुभएको छ। बहसपत्र तयार पार्ने कार्यदलका संयोजक असीम शाहले प्राप्त सुझावलाई जस्ताको तस्तै राखेर प्रतिवेदन तयार गरेको र अरू दलसँग संवाद गर्न प्रधानमन्त्री र पार्टी सभापतिका लागि यो दस्तावेजले ढोका खोलेको बताउनु भएको छ। 308 मध्ये 245 धारा संशोधन गर्न कार्यदलको सुझाव, संविधान संशोधन गर्न खोजिएको हो कि पुनर्लेखन, शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
7: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद पौडेल साधारण तारेकमा छुट्नु भएको छ। विशेष अदालतले 4 आधार र कारण देखाएर सम्पत्ति शुद्धिकरणको मुद्दामा साधारण तारेकमा राखेर मुद्दा अघि बढाउन आदेश दिएपछि उहाँ छुट्नु भएको हो। पौडेल विरुद्ध 20,90,00,000 रुपियाँ बिगो दावी गर्दै मन्त्री पदमा रहँदा पदको दुरुपयोग गरी व्यवसायलाई लाभ पुर्याएको र अवैध धन लुकाउन सहयोग गरेको अभियोग लगाइएको थियो, तर अदालतले मिसिलमा रहेका प्रमाणहरूका आधारमा तारेकमा छान्न 4 आधारहरू तयार गरेको छ। पौडेलले प्रत्यक्ष प्रमाणको अभाव रहेको र तत्काल प्राप्त प्रमाणहरूबाट पौडेलको त्यस कार्यमा प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन नसकेको अदालतको आदेशमा उल्लेख छ।
8: विगत 9 चलिरहेको मिटर ब्याजी विरुद्धको पैदल न्याय मार्च आन्दोलन स्थगित भएको छ। जनकपुरको तृतीया गाछीबाट सुरु भई काठमाडौँ आइपुगेका मिटर ब्याज पीडित पक्ष र सरकारका प्रतिनिधिबीच हिजो सिंहदरबारमा सम्झौता भएसँगै आन्दोलनको कार्यक्रम स्थगित गरिएको हो। लामो समयदेखि आर्थिक सामाजिक विसङ्गतिका रूपमा रहेको मिटर ब्याज सम्बन्धी समस्यालाई सरकारले आर्थिक अपराधका रूपमा स्वीकार गरेको छ। मिटर ब्याज सम्बन्धी कुप्रथाको उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदको बैठकमा पेश गरिने भएको छ। त्यसपछि नागरिकहरूमाथि अपराधिक तथा दूषित मनासयका साथ बनाइएका मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरू, तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन, छिनवापास, बाध्यकारी चेक लगायत स्वतः अवैध हुनेछन्। गृह मन्त्रालयले अबको 3 विशेष विधेयकको मसौदा तयार गरी कानूनी प्रक्रिया अगाडि बढाउने सहमति भएको छ। नयाँ कानूनमा मिटर ब्याजी अपराधलाई स्पष्ट रूपमा परिभाषित गरी कडा कानूनी प्रावधान राख्ने सहमति भएको छ। सहमतिमा भनिएको छ, मिटर ब्याज सम्बन्धी अपराधको परिभाषा र कसुर कायम गर्ने व्यवस्था गर्ने, पीडितले गुमाएको चल अचल सम्पत्ति फिर्ता दिलाई उचित क्षतिपूर्ति भराउने, भ्रष्टाचार, आपराधिक लाभ लगायतबाट आर्जित रकम क्यासिनो, ढुकुटी र ठेक्कापट्टा लगायतमा परिचालन गरी सहरी मिटर ब्याजीबाट व्यक्तिहरूको उठिवास लगाउने समस्या समाधानमा कानूनी व्यवस्था गर्ने र मिटर ब्याजबारे न्याय निरूपण गर्न मिटर ब्याज सम्बन्धी मुद्दा हेर्ने न्यायाधिकरणको व्यवस्था गर्ने लगायत उल्लेख छ। आजका सबैजसो पत्र पत्रिकाले खबर छापेका छन्।
7: कायाकैरनमा डेङ्गी संक्रमणको अवस्था र सचेतना अभियानको विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
9: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
4: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
10: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
11: घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
12: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
11: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
12: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
11: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
12: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
13: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 9855888002।
14: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
15: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
14: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
10: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
16: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
10: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
16: 24 घण्टा इमर्जेन्सी सेवा,
10: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
16: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
10: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
16: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
10: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
16: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
10: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
16: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
10: भेन्टिलेटर सेवा,
16: होल बडी चेकअप जाँचको सुविधा
10: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
16: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656-5183 5189353।
17: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
18: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
7: अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पर्सि सोमबारसम्म मुसलधारे पानी पर्ने भएकाले सावधानी अप्नाउन आग्रह, संविधानको 308 मध्ये 245 वटा धारा संशोधन गर्न कार्यदलको सुझाव, प्रतिवेदनलाई सामान्य सन्दर्भ सामग्रीको रूपमा लिई सबै दललाई समेट्न सरकारलाई सुझाव, सरकार र मिटर ब्याज पीडित बीच सहमति, एमाले नेता विष्णु पौडेल साधारण तारिखमा दिए लगायत खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी खबर। नसर्ने रोग नेपालका लागि चुनौतीपूर्ण बनिरहेको छ। नसर्ने रोगमा उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु र मृगौला सम्बन्धी तथा मोटोपन नेपालमा मुख्य समस्याको रूपमा देखिएका छन्। देशभर कुल मृत्युको 71% नसर्ने रोगका कारण हुने गरेको छ। अव्यवस्थित खानपान, व्यायामको कमी, बढ्दो अनिद्रा र चिन्ताग्रस्त दैनिकीले नसर्ने रोग भयावह रूपमा बढिरहेको छ। सँगसँगै देश र समाजलाई पनि गरिबीतर्फ धकेलिरहेको छ। नसर्ने रोगको भयावह अवस्था न्यूनीकरण गर्न तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गएको वर्षदेखि फागुन महिनालाई नसर्ने रोगको निशुल्क स्क्रिनिङ अभियान महिनाको रूपमा घोषणा गर्नुभएको थियो। तर गएको फागुनमा चुनावका कारण स्क्रिनिङ अभियान प्रभावित भएको थियो। सरकारको निशुल्क स्क्रिनिङ अभियान सञ्चालन भए पनि गाउँ गाउँसम्म भने पुग्न सकेको छैन। चिन्तै चिन्ताको दैनिकीले बढाउँदै नसर्ने रोग शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
7: आजको कान्तिपुरमा जलनजन्य अपराधमा पीडा एउटै तर फरक कानूनी व्यवस्था भएको खबर लेखिएको छ। संघीय संसदबाट 2079 पारित तेजाब तथा अरू घातक रासायनिक पदार्थ नियमन ऐन मुख्यत एसिड आक्रमणमा केन्द्रित रहेकाले आगो, मट्टीतेल, पेट्रोल, तातो पानी, बिजुलीको झड्का वा अरू माध्यमबाट हुने जलनजन्य अपराधका घटनामा पीडितले राहत पाउँदैनन्, दोषी उम्किने सम्भावना बढिरहेको छ।

0: अवस्थामा रहने समय हो। सबै ठाउँ प्रभावित हुने खालको देखिन्छ। विगतको तथ्याङ्क हेर्दा अहिले पनि त्यस किसिमको लक्षणहरू देखिन्छ। यो तीन महिने अभियानमा यो डेङ्गीको कृति विकास हुने ठाउँहरूको खोजेर नष्ट गर्ने अभियानहरू, डेङ्गी गराउने लामखुट्टेको टुकाईबाट बच्ने उपायहरू सबै मिलेर गर्नुपर्ने हुन्छ। त्यो गर्न सकेनौँ भने संक्रमणको दर बढ्ने, आगामी वर्षहरू पनि झनै संक्रमण बढेर झनै चुनौतीपूर्ण हुने खालको हुन सक्छ भनेर सरसफाईका कुराहरू सबैलाई जोडेर यो अभियान हामीले निरन्तर चलाउनु पर्नेछ।
1: विशेष गरी 753 पालिकालाई हामीले निर्देशन त दियौँ र त्यसको कार्यान्वयन भइरहेको छ कि छैन भनेर चाहिँ कसरी अनुगमन हुन्छ?
0: यसको अनुगमन गर्ने त सर्वसाधारण आफूले पनि गर्नुहुन्छ, त्यताबाट पनि कस्तो भइरहेछ भन्ने कुराहरू अपडेट भइरहन्छ, सामाजिक सञ्जालहरूबाट भइरहन्छ, सञ्चार माध्यमहरूबाट भइरहन्छ। हामीले पनि सम्बन्धित स्थानीय तहले, प्रदेशले आफूले चलाएका अभियानहरूको सम्बन्धित माथिल्लो निकायहरूमा पनि रिपोर्टिङ गरिरहेका हुन्छन् भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, सरकारका अरू मन्त्रालयहरूले पनि आफ्नो मार्फत रहेका निकायहरू मार्फत यो अभियान सञ्चालन गर्न, सहजीकरण गर्नलाई भूमिकाहरू खेल्ने, त्यसको अनुगमन गर्ने निरन्तर गरिरहेका हुन्छन्। विगतका अभियानहरू प्रभावकारी थिए, यो अभियान अझ परिष्कृत तरिकाले, अझ नयाँ तरिकाले गर्ने गरी अगाडि बढाएका छौँ।
1: डेङ्गीको संक्रमण बढेको अवस्थामा चाहिँ सरकारले चाहिँ के तयारी गरेको छ?
0: संक्रमण हुन नदिने नै सबैभन्दा बढी प्रभावकारी उपाय हो। त्यति गर्दा गर्दै पनि हामी संक्रमित भयौँ, हामीलाई डेङ्गी भयो भने तपाईँ हामी ज्वरो आएर, थकान भएर, एकदमै शिथिल भएर गाह्रो हुने अवस्था हुन्छ। यस्तो अवस्थामा समय नै स्वास्थ्य कर्मीको सम्पर्कमा जानुपर्ने, स्वास्थ्य कर्मीले भने अनुसार गर्नुपर्ने, त्यसै अनुसार हामीले सुरक्षित रहनुपर्ने, काम गर्नुपर्ने हुन्छ। सरकारले समयमा रोगको पहिचानका लागि व्यवस्था गरेको छ र अस्पतालहरू पनि तयारी अवस्थामा छन्, परीक्षणका कुराहरू, उपचारका व्यवस्थाहरू पनि तयारी अवस्थामा छन्।
1: आफै नागरिकले चाहिँ के गर्नुपर्छ, सावधानी कसरी अपनाउनु पर्छ?
0: व्यक्तिको आफ्नो घर वरिपरिको सरसफाई, आफ्नो समुदायको सरसफाई, आफ्नो गाउँको सरसफाईसँग विशेष रूपमा जोडिन्छ। लामखुट्टेको वृद्धि विकास हुने ठाउँहरूको खोजेर त्यसलाई नष्ट गर्ने, हामीले काम गर्ने कार्यस्थल पनि एकदमै धेरै महत्त्वपूर्ण हुन्छ। विद्यालयहरू छन्, त्यहाँ पनि एकदमै धेरै महत्त्वपूर्ण हुन्छ। हामी खेती किसानीमा व्यवसायमा छौँ भने त्यस्तो व्यवसाय गर्ने ठाउँहरू पनि लामखुट्टेको वृद्धि विकास हुनका लागि जोखिमयुक्त ठाउँहरू हुन सक्छन्। 200 मिटर वरिपरि पनि मानिसहरूले सरसफाइमा काम गर्नु भएको छ कि छैन, लामखुट्टेको वृद्धि विकास हुने ठाउँ छ कि छैन भनेर हामी सबै सजग भयौँ, चनाको भयौँ र त्यसअनुसार काम गऱ्यौँ भने यसको रोकथाम गर्न सकिन्छ, नियन्त्रण गर्न सकिन्छ। लामखुट्टेबाट टोकाइबाट बच्नुपर्ने काम गर्नुपर्ने हुन्छ। अर्को, लामखुट्टेको वृद्धि विकास हुने ठाउँहरूलाई नै यसरी हरेक हप्तामा पानी घोप्ट्याएर सरसफाई गरेर त्यो काम गर्न सक्यौँ भने हामी डेङ्गीको संक्रमणबाट रोक्न सक्छौँ। त्यही भएर उपचार भन्दा पनि डेङ्गीको रोकथाम नियन्त्रण मात्रै सर्वोत्कृष्ट उपाय हो।
2: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। डेङ्गी संक्रमणबाट बस्ने उपायबारे जानकारी दिँदै काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
4: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन, भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
5: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
5: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
5: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
5: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
5: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र

0: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। काठमाडौँको विशालनगर स्थित देवेन्द्रराज पाण्डेको निवास नागरिक अधिकार र लोकतन्त्रको पैरवी गर्ने सक्रिय थलो थियो। लोकतान्त्रिक गणतन्त्र प्रति प्रतिबद्ध भएका धेरै मानिस त्यो निवासमा पुग्थे र पाण्डेसँग परामर्श लिन्थे। पाण्डे स्मृतिका पोका फुकाउनुहुन्थ्यो र मार्गदर्शन गर्ने गर्नुहुन्थ्यो। 45 वर्षभन्दा लामो समयदेखि नागरिक मैत्री व्यवस्थाको पक्षमा सक्रिय सार्वजनिक बौद्धिक योद्धा पाण्डे हिजो सधैँका लागि अस्ताउनु भएको छ। 87 वर्षीय उहाँको निधन निजी निवासमै भएको हो। उहाँको स्वास्थ्य अवस्थाबारे नजिकबाट जानकार डाक्टर अनुप सुवेदीका अनुसार उहाँ प्याङ्क्रियाजको क्यान्सरसँग जुधिरहनु भएको थियो। पत्रकार हुँदै नागरिक अभियन्ताको बाटोमा क्रियाशील नारायण वाग्ले पाण्डेलाई पछिल्लो 4 दशकको राजनीतिक संक्रमणमा नागरिक चेतनाको आगो बाल्ने पक्का नागरिक अभियन्ताको रूपमा सम्झिनुहुन्छ। वाग्ले भन्नुभयो, लोकतन्त्र, नागरिक स्वतन्त्रता, नागरिक हक र समानता स्थापित गर्न सधैँ सक्रिय रहने व्यक्तिका रूपमा उहाँको सधैँ सम्झना भइरहन्छ। नागरिक हक र नागरिक मैत्री व्यवस्थाका लागि पाण्डेको सक्रिय सहभागिता 2036 सालदेखि नै भएको हो। प्रारम्भमा पञ्चायती शासनका जागिरी उहाँले 2036 सालमा अर्थसचिवबाट राजीनामा दिनुभएको थियो। तत्कालीन राजा वीरेन्द्र शाहले घोषणा गरेको जनमत संग्रह सफल बनाउन प्रधानमन्त्री बनाइएका सूर्यबहादुर थापाले पञ्चायत पक्षलाई जिताउन राज्य सत्ताको दुरुपयोगलाई तीव्रता दिएपछि उहाँले राजीनामा दिनुभएको थियो। उहाँको राजीनामाले बहुदल पक्षलाई ठूलो ऊर्जा दिएको थियो, पञ्चायत पक्षलाई आक्रोशित तुल्याएको थियो। देवेन्द्रराज पाण्डेले लेख तथा अन्तर्वार्ता मार्फत पञ्चायती व्यवस्थाको कमजोरी जनसमक्ष ल्याउन भूमिका समेत खेल्नु भएको थियो। अस्थायी अविचलित अभियन्ता शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: अब विदेशको खबर। भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेसनमा हिजो यो रेलको उद्घाटन गर्नुभयो। यो रेल जिन्द र सोनीपत मार्गको झन्डै 90 किलोमिटर दूरी तय गर्नेछ। भारतले हाइड्रोजन रेल विश्वकै शक्तिशाली मध्ये एक भएको दावी गरेको छ। 110 किलोमिटर प्रति घण्टा गति रहेको यो रेल पूर्णत वातावरण मैत्री र शून्य कार्बन उत्सर्जनमा महत्त्वपूर्ण रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। समारोहमा प्रधानमन्त्री मोदीले 157 किलोमिटर लामो दिल्ली अमृतसर कटरा एक्सप्रेस वेको पनि राष्ट्रलाई समर्पित गर्नुभएको छ। यसले यात्रा समय निकै घटाउनेछ। यस्तै रेल मन्त्री अश्विनी वैष्णवले यो रेललाई ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ।
2: अब खेल खबर। फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इङ्ल्यान्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियाबी रङ्गशालामा नेपाली समयअनुसार भोलि बिहान 3:45 सुरु हुनेछ। सेमी फाइनलमा स्पेनसँग पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग पराजित इङ्ल्यान्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डन बुटको होडमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बाप्पे र उस्मान डेम्बेले तथा इङ्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्गमले सेमी फाइनलबाट बाहिरिए पनि गोल्डन बुट जित्ने सम्भावना कायमै राखेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका एम्बाप्पे समान 8-8 गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा असिस्टका कारण मेस्सी अहिले गोल्डन बुटको दौडमा अगाडि छन्। इङ्ल्यान्डका बेलिङ्गम र केनको समान 6-6 गोल छ भने फ्रान्सका डेम्बेले र स्पेनका मिकेल ओयार्जाबलको नाममा 5-5 गोल छ। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्यराती 1:15 साबिक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेन बीच खेल हुनेछ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। सरकारी निकायमा करार सेवामा कार्यरत कर्मचारीलाई नहटाइने भएको छ। करार अवधि असार मसान्तमा सकिए पनि उनीहरूले 1 साउनदेखि आफ्नो कार्यालयमा हाजिर गर्न पाउने गरी अस्ति बिहिबारको मन्त्री परिषदले निर्णय गरेको हो। सरकारले करारमा नयाँ कर्मचारी भने भर्ना गर्न रोकेको छ।
2: विवादास्पद व्यवसायी दीपक भट्टको कम्पनी मार्फत पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाका छोरा जयवीर देउबाको कम्पनीमा 2,60,00,000 रुपियाँ भुक्तानी भएको अनुसन्धानबाट खोलेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गरेको अनुसन्धानको क्रममा भट्टको हिमालयन एसिस्ट म्यानेजमेन्ट प्रालीबाट देउबाको स्कलर इन्टरनेसनल प्राली र डिजी अम प्रालीमा भुक्तानी भएको देखिएको हो। विशेष अदालतमा व्यवसायी भट्ट सहित 6 व्यक्ति र 10 कम्पनी गरी 16 जनालाई प्रतिवादी बनाएर विभागले बिहीबार दायर गरेको मुद्दाको अभियोग पत्रमा यसबारे अनुसन्धान भइरहेको उल्लेख छ। कान्तिपुरमा खबर छ।
1: प्राध्यापक तथा लेखक अभिसुवेदी प्राय एउटा कुरा दोहोर्याउनुहुन्छ, नेपालमा पुस्तकालयको कुरा कसैले गर्दैन। यस वर्षको वसन्तमा भने केही समयका लागि पुस्तकालय चर्चामा आयो, तर त्यो चर्चा कुनै नयाँ पुस्तकालय खुलेको वा मानिस फेरि पढ्ने बानीतर्फ फर्किएको भएको थिएन। काठमाडौँकै पुराना सार्वजनिक पुस्तकालय मध्ये एकमा ताला लागेको कारण चर्चामा थियो। सार्वजनिक पुस्तकालय बन्द ढोकाभित्रको ठूलो कथा शीर्षकको खबर आजको कान्तिपुरले लेखेको छ। काया कैरनमा अब पालो उखानको
2: गाँसको ठेगान बाँसले मिलाउँछ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
2: पछि सोमबारसम्म मुसलधारे पानी पर्ने भएकोले सावधानी अपनाउन आग्रह, बाढी पहिरो र डुबानको जोखिम।
1: संविधानको 308 मध्ये 245 धारा संशोधन गर्न कार्यदलको सुझाव, संविधान संशोधन गर्न खोजिएको हो कि पुनर्लेखन भन्ने प्रश्न। प्रतिवेदनलाई सामान्य सन्दर्भ सामग्रीको रूपमा लिई सबै दललाई समेट्न सरकारलाई सुझाव।
2: चिन्तै चिन्ताको दैनिकीले नसर्ने रोग बढाउँदै सरकारको निशुल्क स्क्रिनिङ अभियान गाउँ गाउँसम्म पुगेन, जलनजन्य अपराधमा फरक कानुनी व्यवस्थाले पीडितलाई थप पीडा।
1: भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा प्रधानमन्त्री मोदीद्वारा उद्घाटन, विश्वकै शक्तिशाली हाइड्रोजन रेल मध्ये एक भएको दावी।
2: र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इङ्ल्यान्ड खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। प्रधानमन्त्रीले राप्रपा अध्यक्षसँग भेट गरेको र राप्रपाले राजा ल्याउनुपर्छ भनेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री र राप्रपाका अध्यक्ष जस्तै मान्छे सँगै बसेर बात गरिरहेका छन्, अनि प्रधानमन्त्री जस्तै देखिने मान्छे भन्दैछन्, कस्तो राजा, कुन राजा, साहा, दाढी पाएको, कालो चस्मा लाएको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
3: र अहिले सत्ता पनि छैन नि त, अहिले त दौडधुप गर्ने हो, मेहनत गर्ने हो। मेहनत गर्ने बेला त युवै चाहिन्छ नि। जस्तै भन्नुहोस्, स्थानीय तहको चुनावमा युवा भएन र पुरानो पुस्ता भयो भने उसले दौडधुपै गर्न सक्दैन, उसले कामै गर्न सक्दैन, युवा चाहिन्छ। पार्लियामेन्टमा चाहिँ नि बुजुर्ग अनुभवीहरू चाहिन्छ, जसले गर्दाखेरि मुलुक चलाउनका निम्ति संयम धैर्यता प्रकट गर्न सक्छ। त्यस कारणले युवाहरूले होस पुर्याउन पर्यो, होसमा चाहिँ नि जोस पनि चाहियो भन्ने तरिकाले जानु, होसै होस् भन्ने पनि ह्याङ हुनसक्छ। यसरी पनि छोड्नु पर्छ।
4: अब जाँदा जाँदै यो अहिले समग्र रूपमा हेर्दाखेरि यहाँले हेरिराख्नु भएको छ, प्रदेश सरकार हरेक प्रदेश सरकारहरू धरापमा छन्, संघीयताको हुर्मत लिए पुराना दलले भन्ने आरोप पनि लागेको छ। कोशीको मात्रै कुरा गरौँ, सातौँ पटक सरकार परिवर्तनको कसरत हुँदै रहेछ, यसले संघीयताको धज्जी उडाएन डाक्टर साहब?
3: एउटा कुरा, हामीले संविधान बनाउँदा यो कुरा मैले भनेको छु सदनमा, तपाईँले 4:23 मेरो एउटा स्पिच छ संविधान बनाउने बेला संसदमा। मैले भनेको यो ठुलो संसद नबनाऊ, 101 संसद भए हुन्छ, प्रदेश यति धेरै बना त केही पनि होइन, यति सङ्ख्या यति धेरै ठुलो निर्वाचन नगरौँ, त्यसो यसले चाहिँ नि हामीले व्यवस्थित गर्न सक्दैनौँ, कामकाजीको गर्न सक्दैनौँ, हामी त्यो अनुसार भइसकेका छैनौँ। स्थानीय तह र बलियो बनाऊ, मैले बारम्बार भनेको, सभ्यता प्रदेशका भन्ने विरोधी हो भन्ने, अझ पहाड तराई छुट्याउन पर्छ भन्ने, नाक काट्न पर्छ भन्ने, नाकको छालाको लिङ्गको पोसाकको बढी बवाल भयो। त्यसले गर्दाखेरि आज चाहिँ नि हामीले ल्याएको संसदीय व्यवस्था वा संघीयता चाहिँ नि विकृत जस्तो देखियो। बजेट प्रस्तुत गर्न सक्नुमा मन्त्रीको निम्ति झगडा भएको छ, केन्द्रमा मन्त्रीको निम्ति झगडा, प्रदेशमा झगडा, यस्तो स्थिति छ। स्थानीय तह नभइदिएको भए यो देश अझ विकृति हो, अझ अराजकतामा जान्थ्यो। त्यस कारणले यसलाई कामकाजको रिफाइन गर्नुपर्छ। त्यस कारण मैले सदनमा भनेछु, अब रिफर्म गर्ने बेला भयो। रिफर्म गरेर सही व्यक्ति लियो भने उसले पर्फर्म देखाउन सक्छ, तब नयाँ पुस्तामा ट्रान्सफर्म हुन्छ। नयाँ पुस्तामा ट्रान्सफर्म, पोजिटिभ ट्रान्सफर्म भन्यो भने विदेशको गएको युवाहरू नेपालमा आउन सक्छ भन्न मैले भनेको छु। तर यो चाहिँ नि हामीले जो ल्याएको स्ट्रक्चरलाई हामीले चलाउन सकेनौँ। वी आर अल आर करप्ट, सोचाइने क्रम भ्रष्ट भयो। त्यस कारणले गर्दा युवाहरूले हामीलाई छोडेर गए, हामीले हाम्रो कार्यशैली, हाम्रो व्यवहार, हाम्रो बिहेभियरहरूलाई यङ जेनेरेसनले मन पारेन, त्यस कारणले त नयाँ अहिले आएको छ। अब नयाँले पनि गरेन, यही ह्याङ भएर बस्यो भने यसले अप्ठ्यारो पार्छ। त्यसमा अहिले हामी धेरै विरोध गर्ने सरकार कुरा गर्ने होइन, यसलाई सही करेक्सनमा, यत्रो ठुलो घर हामीले प्रजातान्त्रिक घर बनायो, यो घर चाहिँ बिगार्न भएन, यति धेरै देश जल्यो, खरानी भएको देशलाई फेरि जलाउने बाटोतिर जानु भएन भन्ने तरिकाले हामीले।
4: तर कता कता उकुस मुकुस होइन, कता कता आक्रोश जस्तो, सान्नाटा जस्तो, उकुस मुकुस जस्तो होइन, यो के न के यो एकदम हराएको जस्तो, बिचल्ली जस्तो त्यो आवाज हुन्छ क्या नागरिकहरूमा अहिले।
3: सरकारले के भने, सरकार मान्छेलाई उत्साहित गर्न पर्यो, जहिलेसुकै आपसमा झगडा छ भने छ, सबै फन्ड खोलेको छ, सबैलाई पर्सा छ, आतंकित गरेको छ, होइन, सरकारले यो काम राम्रो गर्यो शिक्षाको, यो शिक्षामा अहिले तपाईँलाई भन्नुहोस् न के छ र, मैले हामीले प्लस टू गरेका बच्चाहरू छन् अहिले 3.5 लाख जति युवाहरू गएको वर्षमा विदेश गयो भने, अहिले यही एआई पढ्न देऊ, यही आइटी देऊ, यत्रो भिसीहरू बनाउनु भएको छ, तपाईँले भिसीहरू बनाउनु पऱ्यो, इन्टरभ्यू लिँदाखेरि भिसीलाई अब तपाईँ नेपालमा के प्रोग्राम दिनुहुन्छ भन्दा प्रश्न उत्तर सोध्ने हो नि। प्रोग्राम भनेको एआईको कति विद्यार्थी पढाउन सक्नुहुन्छ, आइटीको कति बनाउन सक्नुहुन्छ, सिए कति पढाउन सक्नुहुन्छ, ए सिभिल इन्जिनियर कति बनाउन सक्नुहुन्छ, होइन आर्किटेक्ट इन्जिनियरहरू कति बढाउन सक्नुहुन्छ, होइन प्यारामेडिकल कति सिट बढाउन सक्नुहुन्छ, नर्सहरू कति बढाउन सक्नुहुन्छ भने इन्टरभ्यू लिने हो नि सरकारमा बसेकाले, एकजनाले पनि सोध्दैन। त्यो गरिसकेपछि नयाँ जेनेरेसन बस्छ त। तपाईँले अहिले तपाईँले एउटा कुरा भन्नुहोस्, मैले बारम्बार भनेको छु, अहिले 3 इयर्स कोर्समा प्राइभेटमा पढ्दाखेरि 30 लाख तिर्न पर्छ डाटा साइन्स पढ्दाखेरि। तपाईँले हाम्रो त्यो 9 वटा विश्वविद्यालयहरू छन्, यिनीहरूले चाहिँ 10 लाखमा हामीले विद्यार्थीहरूलाई डाटा साइन्स, एआई, आइटी पढ्ने व्यवस्था गरिदिने, प्यारामेडिकल पढ्ने व्यवस्था गरिदिने हो भने, नर्सेस पढ्ने व्यवस्था गरिदिने भने, नेपाली युवाहरू बाहिर जान्छन्, तपाईँलाई ब्याचलर गरेपछि बाहिर जान्छ, ब्याचलर गर्दै जाँदा यहाँ स्कुलहरू चढ्छन्, आर्थिक कारोबार हुन्छ, बाबुआमासित केटाकेटी बस्छन्, नेपालको भाषाबाटै फरक हुन्छ नि। तर मतलबै छैन, मैले हिजो को त्रिभुवन विश्वविद्यालयको भिसीजीलाई फोन गरेर केही प्रोग्रामहरू दिनुहोस् त भन्न भने, मैले यस्तै तरिकाले पहिले पोखराको युनिभर्सिटी भिसीलाई भनेर डाटा साइन्स पढ्न दिनुहोस् भन्दा, अहिले शङ्खपुलमा डाटा साइन्स खुलिरहेको छ, बाहिर पढ्न जाँदा 45-50 लाख चाहिन्छ, अहिले 5 लाख बिलोमा त्यहाँ पढ्न पाइन्छ, यस्तो गरिदिने पो हो त सरकारले, यस्ता क्रिएटिभ काम गरिदियो नि, नचाहिने कुरा गरिन्छ, झगडामा लाग्ने, पर्साउने काममा लाग्नु हुँदैन नि। जसले भ्रष्टाचार गरिन्छ, भ्रष्टाचार भनेको ठुलो रोग हो, भ्रष्टाचार गर्नेलाई कारवाही गर्नै पर्छ, तर कतिलाई गर्ने, कतिलाई अनुसन्धान गर्ने गर्नु हुँदैन, यस्तो डिस्क्रिमिनेसन गर्नु हुँदैन। राज्यको नेपालको सामुन्य राज्यको निम्ति सामु नागरिक, सबै नागरिक बराबर हुन्, संविधानका दायी पनि सबै समान हुन् भन्ने दृष्टिकोणले त्यो शिक्षाको क्षेत्र सुधार्ने ठाउँ छ। अहिले अहिले विगतको सरकारले त्यो जल स्रोत नीति अत्यन्तै राम्रो छ, त्यो त्यसलाई चाहिँ कार्यान्वयन गर्ने हो भने 5 वर्षमा हामी गरिबी अन्त गर्न सक्छौँ। संसारभरिका फरिएका नेपालीले कमाएको वा तपाईँहरूले कमाएको थोरै छोरो पैसा त्यहाँ लगानी गर्न दिने हो भने 5 वर्षमा नेपाल सम्पन्न बन्न सक्छ। यति धेरै नीतिगत निर्णय गर्ने ठाउँमा भएका व्यक्तिहरूले नीतिगत निर्णय छोडेर आपसी द्वन्द अर्को गर्ने यस्तोमा लाग्नु हुँदैन। यो मैले बालेन सरकारलाई भन्न चाहेँ भने, प्रतिपक्ष पनि हामीले कसरी बस्न पऱ्यो भने, अब यो सरकार सत्ता र प्रतिपक्ष थाहै होइन, यो रोटेसन हुन्छ, सत्तापक्षले गरेका कमजोरीहरू प्रतिपक्षले डायरी व्यञ्जन गर्ने, आवश्यक पत्ता दिने जनतालाई भनेर जाने सिस्टम, यो प्रक्रिया, यो विधिलाई हामीले लाग्यो भने नेपालले एउटा नयाँ नजिर बनाउन सक्छ, त्यो अहिलेको बाटो।
4: हस्, डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ नेपाली कङ्ग्रेसका नेता डाक्टर चन्द्र भण्डारी आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
5: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
6: हेलो आयन, के छ?
7: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर हाम्रो नेपालमा?
6: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
7: भिडियो अन गर न यार।
6: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
7: लो कुन जमानामा छौ यार? टेकमाइन जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन जोड अनि मजाले भिडियोमा गफ गरौँला।
8: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 1040 र 9852 0828 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
9: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई। टेकमाइनलाई
8: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
5: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
8: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
5: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0556-493-580, मोबाइल 98550-26440।
8: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
10: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: रङ्ग छै
1: मुखति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
2: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजे लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
3: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
4: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था
5: स्वतन्त्र नागरिक समूह अभियन्ता एवं वरिष्ठ पत्रकार ऋषि धमला हुनुहुन्छ धमलाजी नेपाली रेडियो धेरै सुन्दै कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ यतिखेर देवेन्द्रराज पाण्डेको निधन भएको छ विचलित अभियन्ताको होइन उहाँ अस्ताउनु भएको छ नागरिक हक र नागरिक मैत्री व्यवस्थाका निम्ति पाण्डेको सक्रिय सहभागिता थियो 36 सालदेखि नै 46 को जनआन्दोलनदेखि उहाँको छवि नागरिक अगुवाको रूपमा स्थापित भएको थियो आज उहाँलाई कसरी सम्झिनुहुन्छ
6: स्वतन्त्र नागरिक अभियानको म अध्यक्षको नाताले नेपालको नागरिक आन्दोलनलाई बलियो बनाएर निष्ठ पुर्याउने अमूर्धन्य व्यक्ति हुनुहुन्थ्यो देवेन्द्रलाल पाण्डे उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा राजतान्त्रिक आन्दोलनमा जनताको अधिकारको लागि अभिव्यक्ति स्वतन्त्रताको लागि र कानुनी राज्यको लागि र संविधान ल्याएर यो देशलाई 30 वर्ष पञ्चायती व्यवस्था अन्त्य गर्न उहाँले जुन भूमिका खेल्नुभएको थियो र संविधान निर्माण प्रक्रियामा कृष्णप्रसाद भट्टाईको नेतृत्व सरकारमा उहाँले अर्थतन्त्र रूपमा जुन छोटो समयमा धेरै राम्रो काम गरेर देशलाई संविधान दिएर एउटा महत्त्वपूर्ण गुण लगाउनु भएको व्यक्ति हो देवेन्द्र पाण्डे भनेको उहाँले नागरिक आन्दोलनलाई यति बलियो बनाउनुभयो नागरिकहरूको अधिकारको बारेमा उहाँले यति धेरै बहस गर्नुभयो 62-63 सालको जनआन्दोलनको म कुरा गर्न चाहन्छु त्यतिखेर दलहरू सुतेका थिए दलहरूको भूमिका अत्यन्त कमजोर थियो र नागरिक आन्दोलनको नेतृत्व उहाँले गर्नुभयो देवराज पाण्डे त्यसैले आज हामी सबैको उहाँ प्रेरणादायी व्यक्तित्व हो नेपालको नागरिक आन्दोलनमा उहाँले खेलेको भूमिका कुनै पनि नेपालीले कहिले पनि बिर्सँदैन उहाँ अत्यन्त योग्य र सक्षम व्यक्ति हुनुहुन्थ्यो गैराति उहाँको हिजो जसरी निधन भएको छ सबै नेपालीहरू मा ठुलो पीडा पनि छ किन पीडा छ भने अहिले नागरिक आन्दोलन कसरी अगाडि बढ्ला भन्ने धेरै बहस भइरहँदाखेरि उहाँको निधन भयो उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु परिवारजनप्रति संवेदना व्यक्त गर्न चाहन्छु र म सबै देशका नागरिकलाई भन्न चाहन्छु नागरिक आन्दोलनको एकजना सूत्रधार हो उहाँले डिपी कोइरालालाई साथ दिएको जन्म सङ्ग्रहमा उहाँले 46 सालको जनआन्दोलनमा गणेश मान सिंह कृष्णप्रसाद भट्टाई गिरिजा प्रसाद कोइराला मनमोहन अधिकारीलाई साथ दिएको व्यक्ति हो 62-63 सालको जनआन्दोलनमा उहाँले लोकतन्त्रको पक्षमा प्रजातन्त्रको पक्षमा आफूलाई उभ्याएको व्यक्ति हो देवेन्द्रलाल पाण्डे भनेको त्यसैले आज म स्वतन्त्र नारी अभियानको नेतृत्व नागरिक आन्दोलन हाम्रो देशमा कमजोर हुनु हुँदैन मलाई अस्ति कृष्णपाईले भन्नुभएको थियो नागरिक आन्दोलन बलियो बनाउनु पर्छ तपाईँले नेतृत्व गर्नु पर्यो नागरिक आन्दोलन बलियो भयो भने यसले खबरदारी गर्न सक्छ देशमा अहिलेको सत्तामा बसेका नेताहरूलाई प्रधानमन्त्रीलाई मन्त्रीलाई 73 दलका नेताहरूलाई प्रतिपक्षलाई पनि खबरदारी गर्नुपर्ने आवश्यकता छ किन भन्दाखेरि उनीहरूले बाटो बिरायो भने गल्ती कमजोरी गरे भने खबरदारी आजको अवस्था हो
5: होइन तपाईँहरूले पनि अब नागरिक एउटा अभियन्ता गुमाउनु पर्दाको पीडा र त्यस पछाडि चाहिँ तपाईँहरूले पनि थालेको यो अभियान होइन उहाँ एउटा पथ प्रदर्शकका रूपमा पनि एउटा अनुयायीका रूपमा पनि उहाँ हुन सक्नुहुन्छ तर आज तपाईँहरूले एउटा छाया सरकार गठनको अवधारणालाई अगाडि सार्नु भएको छ होइन भर्खरै 100 दिन मात्रै पुरा भएको छ 100 दिनभन्दा 1-2 दिन बेसी भएको छ सरकार निर्माणमा अब छाया सरकार गठन गरेर सरकारलाई तपाईँहरूले सहयोग गर्न खोज्या कि असहयोग गर्न खोज्या दबाब दिन खोज्या
6: होइन प्रधानमन्त्री बनेकै दिन नेपालमा पहिलो पटक स्वतन्त्र नारी अभियानको हामीले सुरुवात गरेको बनेको दिन हामीले स्पष्ट रूपमा भनेका थियौँ त्यतिखेर देशमा सुशासनको लागि विकास र समृद्धिको लागि भ्रष्टाचार कारवाही गर्नुको लागि वर्तमान सरकार अगाडि बढ्नुपर्छ यसले जनतालाई चाहिँ अब लोकतन्त्र विधिको शासन कानुन राज्यको पत्रपति दिँदै यो सरकारले जनताको मन जित्नुपर्छ जनताको कामहरू गर्नुपर्छ स्वास्थ्य र शिक्षामा व्यापक रिफर्म गर्नुपर्छ निशुल्क गर्नुपर्छ स्वास्थ्य र शिक्षा भन्ने हाम्रो एजेन्डा हो आजको दिनमा तर सरकारले कर लगायो सरकारले गल्ती गर्यो भनेर हामीले भनिराखेका छौँ शिक्षा र स्वास्थ्यमा कर लगाउनु गलत हुन्छ भन्ने हाम्रो एउटा निष्कर्ष स्वतन्त्र नारी अभियानको हामीले एउटा अभियान सुरु गर्यौँ बालनसा प्रधानमन्त्री बनेकै दिनबाट सुरु गरेको यो अभियानले बालनसाको 100 दिनको कार्यशैलीको कामको पनि उच्च मूल्याङ्कन हामीले गरेका छौँ र हामीले माइती मण्डेलाबाट एउटा अभियान सुरु गऱ्यौँ त्यो दिन र सरकारले राम्रो काम गर्न खोजेको छ तर सरकार रुमलिरहेछ अल्मलिरहेछ है सरकारले जनताको काम गर्नु पर्यो जनतालाई चाहिँ खुसी राख्नु पर्यो जनतामा निराशा आयो जनता आज सरकारमाथि नै प्रश्न गरिराखेका छन् लाखौँ लाख जनताले के भनेका छन् भन्दाखेरि सरकारले बाटो नबिराओस् सरकारले जनचाहना अनुसार काम गरोस् यो सरकार जनप्रिय होस् यो सरकारले रोजगारीको सृजना गरोस् यो सरकारले विगतको पुराना दलका ठुला नेताहरूले गर्न सकेका काम गरोस् यो सरकार पूर्व आग्रह नराखिकन काम गरोस् आग्रह पूर्व राख्नु हुँदैन सरकारले कसैलाई निषेध गर्नु हुँदैन कसैलाई पूर्वाग्री भएर थुन्नु पनि हुँदैन अहिले त यो सरकारले डेलिभरी दिने हो सुशासन दिने हो विकास निर्माणमा मुलुकलाई अगाडि बढाउने हो काम छ नि जनताको लागि गर्ने हो रोजगारी सिर्जना गर्ने हो उद्योग धन्दा सिर्जना गर्ने हो खोल्ने हो लगानीको वातावरण बनाउने हो हामीले त व्यापक रूपमा भनेका छौँ र नागरिकहरूको यो छाया सरकारले
5: भूमिका
6: निर्वाह गर्दैछ हामी छाया सरकारले
5: कस्तो हुन्छ तपाईँहरूको कसरी हुन्छ त्यो छाया सरकार को को के भन्छन् त्यहाँ प्रधानमन्त्री को भन्छ मन्त्रीहरू को भन्छन् होइन
6: यसको प्रधानमन्त्रीको बारे हामी व्यापक रूपमा छलफल गरिराखेका छौँ कसलाई प्रधानमन्त्री बनाउने र मन्त्रीहरू चाहिँ कस्ता व्यक्ति ल्याउने विज्ञहरू ल्याउने हरेक तह तपाईँको भिगेको हरेक तह तपाईँको जनताको छ नि कुरा सुन्ने जनताको कुरालाई छ नि राष्ट्रियकरण गर्ने पीडितहरूलाई न्याय दिने म देशभरिको पीडितलाई तपाईँको कार्यक्रम मार्फत किन नेपाली जनताले सबभन्दा बढी सुन्ने नेपाली बहसमा खेमजी म के भन्न चाहन्छु भन्दाखेरि देशभरिको पीडितहरूलाई अब हामी न्याय दिन्छौँ मित्रवराज पीडितहरूलाई हामीले नै पहल गरे हो उहाँहरूको आन्दोलनलाई पहिले नै मैले साथ दिएको थिएँ र मैले भनेको थिएँ तपाईँहरू काठमाडौँ आउनुहोस् काठमाडौँ आउँदाखेरि हामी तपाईँहरूसँग सरकार गरेर तपाईँहरूको एजेन्डालाई सम्बोधन गर्न सरकारलाई दबाब दिन्छौँ भनेर मैले गृहमन्त्री सुरङ्गुरलाई पनि भनेको थिएँ कि अब मिटर भाइ पीडितहरूको मागलाई सम्बोधन गर्न तपाईँ कहाँ जानुपर्छ निजगढ उहाँ जानुभयो उहाँलाई म धन्यवाद दिन चाहन्छु किन भन्दाखेरि वार्ता भयो र मिटर भाइ पीडितहरूले न्याय पाउने वातावरण बनेको छ हिजो सम्झौता भयो नौ बुझे यो हाम्रो पक्ष हो मिटर भाइ पीडित लघुवित्त पीडित सरकारी पीडित धेरै पीडितहरूले हामी न्याय दिन चाहन्छौँ आज माइती घर मन्दिरमा आन्दोलन गरिराखेका घरमा बसिराखेका पीडितहरूलाई पनि हामी न्याय दिन चाहन्छौँ हामीले सरकारलाई भनेका छौँ हाम्रो एजेन्डा भनेको पीडितहरूलाई न्याय दिने हो र हामीले पीडितहरूको पक्षमा काम गर्ने हो छाया सरकारले त अब जनताको एजेन्डाहरूमा सरकार कहाँ चुक्यो सरकारले कहाँ कसरी कमजोर गरिरहेछ सरकारले गर्नुपर्ने काम र दायित्व र जिम्मेवारी के हो सरकारको भूमिकालाई प्रभावकारी बनाउने प्रधानमन्त्रीले राम्रो काम गर्दा हामी खुलेर प्रशंसा गर्छौँ प्रधानमन्त्रीले गल्ती गर्दै जानुभयो भने हामी खबरदारी गरेर भन्छौँ गलत भयो प्रधानमन्त्री यो दुइटै मतको छ नि अपमान नगरौँ नजरअन्दाज नगरौँ दुइटै मतको सरकारले जनताको मन जित्ने काम गरौँ यो सरकारले प्रतिपक्षसँग पनि सहकार्य गर्नुपर्छ खेमजी छाया सरकारको एउटा नयाँ प्रस्ताव छ प्रधानमन्त्रीलाई हामी एकदम व्यापक रूपमा छलफलमा छौँ सबै पोलिटिकल पार्टीको बिचमा सहमति गरौँ देश निर्माणमा विकासमा अब विकासको मूल नयाँ किसिमले अगाडि बढाउँ देशमा देशमा चाहिँ अब जनताहरूले आशा विश्वास भरोसा गर्यो सरकारलाई वहाँ यो सरकारले राम्रो काम गर्यो यो सरकारले सबैको मनको भावना बुझेर एक्सन गर्यो एक्सन र परिणाम दिनको लागि यो सरकार अगाडि आयो भन्ने नाक्ष दिनुपर्छ सुशासन त यो सरकारले चाहिँ एजेन्डा बनाए तर व्यवहारमा
5: सरकार सन्तुष्ट हुनुहुन्छ होइन सरकारको तपाईँ खबरदारी पहरेदारी र सरकारलाई सहयोग गर्ने ठाउँ हुनुहुन्छ होइन आज
6: होइन एकदम तपाईँले सही कुरा गर्नुभयो हामी यो सरकारलाई अहिले विरोधको लागि विरोध गर्दैनौँ यो सरकारले गल्ती गर्यो भने हामी खबरदारी सहयोगमा गएर पनि गर्छौँ जो पनि नारी अभियानको एउटा अभियानै छ मूल मन्त्रै छ राम्रो काम गर्नेलाई समर्थन गर्ने गलत काम गर्नेलाई कारवाहीको लागि र उनीहरूलाई छ नि दण्डित गर्नुपर्छ भन्ने पनि हाम्रो बटम लाइन हो तर म तपाईँलाई छाया सरकारको कुरा गर्दाखेरि हामी अब मन्त्रीमण्डल बनाउँछौँ मन्त्रीमण्डलमा बस्ने मान्छेहरू योग्य सक्षम बुद्धिजीवी हुन्छन् डाक्टर सुरेन्द्र किस्कस्ता मान्छेहरू हरेक तरतमा काम गरेका हरेक क्षेत्रलाई बुझेका हरेक क्षेत्रको छ नि कुराहरूलाई मनन गर्न सक्ने योग्य मान्छेहरूको हामी क्याबिनेट बनाउँदैछौँ सुन्छ अर्को कुरा केन्द्री छाया सरकारको दायित्व र जिम्मेवारी पनि एकदम नागरिकतिर यसको चाहिँ नि विशेष रूपमा चाहिँ ध्यान केन्द्रित हुन्छ नागरिकको समस्या समाधान गर्ने अब समस्या कोट्याउनु होइन समाधानको उपाय खोज्ने जनतालाई खुसी राख्ने जनतालाई सम्पन्न बनाउने र आज किसानहरूलाई छ नि मल बिउ के दिन सकेका छौँ अहिले खेतमा छ नि लपाई भइराखेको छ, किसानहरूले मल पाएका छैन, बिउ पाएका छैनन्, उनीहरूलाई चाहिँ अब प्रविधिमा छ नि पोक्स बनाउने, कृषि क्रान्तिको जग बलियो बनाउने, पर्यटन क्षेत्रको विकास र विस्तार व्यापक रूपमा ध्यान दिने र युवाहरूलाई स्वदेश राख्ने गरी रोजगारी सिर्जना गर्नको लागि अब हामी लाग्छौँ स्वतन्त्र नारी अभियानले एउटा अभियान लिएर अब घर घरमा जान्छ। हामी गैर गर्ने उम्मेदवार चाहन्छौँ स्थानीय तहमा, स्पष्ट रूपमा हाम्रो बटम लाइन हो, स्थानीय सरकारलाई प्रभावकारी बनाउन चाहन्छौँ, स्थानीय सरकारलाई जनमुखी बनाउन चाहन्छौँ, स्थानीय तहमा विकास हो भने देशमा विकास हुन्छ र प्रदेशलाई पनि हामी अब संहिताको कुरा गर्दा प्रदेश सरकारको भूमिका पनि कमजोर भइराखेको छ, प्रदेशमा पनि खालि व्यक्तिगत स्वार्थको लागि मात्रै काम भइराखेको छ, दलीय स्वार्थको लागि मात्रै काम भइराखेको छ, जनताको लागि प्रदेश सरकारले काम गर्न सकेको छैन। प्रदेश सरकारलाई पनि अब छरिचो बढाउने, ठुलो प्रदेश सरकार नबढाउने, प्रदेशको सांसदको संख्या पनि व्यापक रूपमा कटौती गर्नुपर्छ भन्ने हाम्रो बटम लाइन छ र संसदीय व्यवस्थालाई बलियो बनाउने जनताको चाहना आउँछ काम गर्ने र जनतालाई चाहिँ शक्तिशाली बनाउने अभियानमा हामी अब अगाडि बढ्छौँ। हामी कोही सब पनि जनताको हक अधिकारको लागि सम्झौता गर्दैन।
5: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद ऋषि धमलाजी, नमस्कार। स्वतन्त्र नागरिक अभियानका संयोजक अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमलाजी ने स्वतन्त्र नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्राम पछि पालिका बहसमा उपस्थित हुनेछौ।
0: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
0: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
10: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855563938 र 9855565542।
11: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
12: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
11: कहाँ गएर के सिप सिकौ भन त अब?
12: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
13: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374 98510-61-356
14: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ।
5: भएका छौँ र पालिका बसमा यतिखेर नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गारा हुनुहुन्छ, उहाँ चाहिँ नीलकण्ठ नगरपालिका धादिङको मेयर पनि हुनुहुन्छ। भीमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसको पालिका बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
15: हजुर, धन्यवाद, गुड मर्निङ।
5: अब अहिलेको अवस्थामा चाहिँ पालिका बसमा चर्चा गर्दै गर्दाखेरि नयाँ सरकार पनि आएको छ, संघीयतामा मुलुक अभ्यस्त हुँदै पनि छ, 72 सालमा संविधान जारी भएदेखिका 83 सालसम्म आइपुग्दाखेरि करिब करिब 10-11 वर्ष सत्ता सरकार स्थानीय तह आफैमा चाहिँ एउटा लडाइँमा छ। अहिलेको अवस्थामा सरकार आइसके पछाडि तपाईँहरूले कस्तो खालको अनुभूति गर्नु भएको छ? संघीयता कार्यान्वयनको मर्म अनुसार सरकार अगाडि बढिरहेको छ र तपाईँहरू चाहिँ कतिको सन्तुष्ट हुनुहुन्छ? तपाईँहरूको इन्ट्राक्सन कतिको छ?
15: अत्यन्त राम्रो प्रश्न सोध्नु भयो। संहिताको मूल आधार भने 3 चिजहरू होइन, एउटा प्रशासनिक संहिता, एउटा वित्तीय संहिता, एउटा राजनीति संहिता। राजनीति संहितामा टाइममा इलेक्सन भएको छ, अहिले एउटा विद्रोह पछि संघीय संसदको निर्वाचन भयो, त्यो आफ्नो ठाउँमा छ। प्रशासनिक संहिता हेर्नुहुन्छ भनेदेखि अहिले पनि सबै कार्यालयहरूमा स्थानीय सरकारमा प्रमुख प्रशासकीय अधिकृत पुगिरहेको स्थिति छैन एकातिर, अर्कोतिर मेजर भनेको लेखा अधिकृतहरू पुगेको छैन, कर्मचारीहरूको अभाव छ, सबै कर्मचारीहरू सङ्घीय कर्मचारी बनेर बसेको स्थिति छ, स्थानीयमा जानु मानिरहेको स्थिति छैन, काम गर्नलाई एकदम अप्ठ्यारो परिस्थिति छ। अब सबैभन्दा सुशासनका कुरा गर्ने हो भने र 753 भन्दा अन्त भूमि छैन र विकास निर्माणको र संहिताको स्वाद चखाउन जनतालाई जसले जतिसुकै कुरो प्रदेश र सङ्घले गरे पनि स्थानीय सरकार एक्टिभ नभइकन स्थानीय सरकारलाई स्रोत र साधनको चाहिँ नदिकन हुनेवालामा छैन वित्तीय संहितामा. टोटल बजेटको सामान्यकरण बजेट हेर्नुहुन्छ भनेदेखि पहिला 1964 गत आर्थिक वर्षको 1964 बजेट हुँदाखेरि 4.58% सामान्यकरणको बजेट विनियोजित गरिएको थियो. अहिले 21-24-34 बजेट हुँदाखेरि 4.25% मात्रै हामीलाई बजेट स्थानीय छ. टोटल 753 त्यति बजेट मात्रै गएको स्थिति छ. त्यसैले एकातिर त्यो छ भनेदेखि अर्कोतिर त्यही गएको बजेटमा पनि हरेक वर्ष होइन जब हामीलाई एउटा सिलिङ जान्छ त्यो सिलिङ गइसकेपछि हामीले योजनाहरू चाहिँ 7 स्टेप पार गरेर योजनाहरू चाहिँ हामी कार्यान्वयनको चरणमा जान्छौँ. जब कार्यान्वयनमा गरिसकेपछि जब हामीलाई भुक्तानी दिने बेला हुन्छ त्यो बेलामा सङ्घीय सरकारले चाहिँ अर्थ मन्त्रालयले अथवा सङ्घीय सरकारले चाहिँ हाम्रो बजेटहरू कार्ड दिएको हुन्छ र स्थानीय सरकारले अत्यन्त कमजोर र त्यति मात्रै नभएर स्थानीय सरकारलाई चाहिँ यो सरकार भनेको बेकुब हो पैसा दिन सक्दैन योजना दिन्छ सम्झौता गर्छ काम लाउँछ भन्ने परिस्थिति सिर्जना गरेका छ. हामीले बाध्य छौँ हामी किनभने हामीले सिलिङ अनुसारको चाहिँ म्यानेज गरेका हुन्छौँ. पैसा दिने बेला नपाएपछि सबै उपभोक्ता समितिका ठेकदारका मान्छेहरू आएर चाहिँ हामीलाई घेर्ने अवस्था सिर्जना भएछ. त्यसैले हामीले हरेक वर्ष अहिलेकै सरकार आइसकेपछि पनि अर्थमन्त्री कहाँ गएर भेट्यौँ ज्ञापन पत्र दियौँ र हाम्रो चाहिँ जे जति छ बरु थोरै पैसा दिनुहोस् थोरै पैसा दिँदाखेरि हामी त्यही अनुसारको योजना गर्छौँ तर सिलिङ अनुसारको पैसा नकटाइदिनुहोस् भन्दाखेरि नमानेर अहिले पनि करोडौँ रुपियाँ दामहरू हामी सबै स्थानीय सरकारहरूको काटेको स्थिति छ.
5: बजेट पनि आएको छ होइन बजेट बढेर आएको छ तपाईँहरूलाई केही राहत
15: बढेर आएको छैन होइन मैले भनिसकेँ गत यो सरकारभन्दा अहिले सरकार हुँदा 4.58% आएको थियो भने अहिले 4.25% मात्रै आएको छ. यता बजेटको सिलिङ बढेको छ यता घर स्थानीय सरकारमा चाहिँ के भएको छ बजेट घटेर गएको छ. अब भन्नुहोस् सशर्त भन्दा निशर्त अथवा सामान्यकरणको बजेट भन्दा सशर्तको बजेटहरू बढाएको छ. रिमोट चाहिँ के भइरहेको छ त भन्दा सङ्घले रिमोट खिचिरहेको स्थिति छ एकातिर. अर्कोतिर हामीले सधैँ आवाज उठाउँदै आए स्थानीय हिजो निकाय थियौँ अलग कुरो त्यसलाई हामीले स्वीकार गरेका थियौँ तर हाम्रो धेरै सङ्घर्ष सङ्घ महासङ्घहरूले धेरै आन्दोलन गरिसके पश्चात हामी र चाहिँ 2072 संविधानमा हामीलाई सरकारको रूपमा स्थापित गरिएको छ. आज एउटा मात्रै तपाईँहरूलाई म उदाहरण दिन्छु शिक्षाको 12 कक्षासम्म पढाउने अधिकार 12 कक्षासम्म हेर्ने माध्यमिक स्तरसम्म हेर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ तर स्थानीय सरकारले ऐन बनाएर व्यवस्थापन समिति गठन गर्ने विद्यालयहरू मर्ज गर्ने शिक्षकहरू एक हिसाबले चाहिँ ऐन बनाइसकेपछि विद्यालयहरू मर्ज गर्नेदेखि लिएर कर्मचारीहरू नियुक्ति गर्ने अधिकार छ तर आज त्यो व्यवस्थापन समितिदेखि लिएर होइन सबैमा के हुन्छ त भन्दाखेरि सरकारले अहिले शिक्षा जुन प्रस्तावित गरिएको छ त्यसमा चाहिँ अहिले सरकारले के भन्यो आधिकारिक होइन होइन अहिले त दलबाट हामी चुनाव लडेछौँ त्यो दल अनुसार चाहिँ स्थानीय के अरे निर्दलीय हुन्छ अथवा चाहिँ दल दिन हुन्छ भने कहाँ छ प्रमाण मुखा भएर स्थानीय भरमा हामीले विश्वास गर्ने संविधान संशोधन गरेर आउनु पर्यो नि त्यो कुरो त हुन्छ भन्ने भएर हामीले विश्वास गर्ने हो र आधिकारिकता हुनु परेन हामीसित
5: बजेट समयमा निकास हुँदैन तपाईँहरूले पनि होइन बजेटको कार्यान्वयन छैन कतिपयले भुक्तानी पाएका छैनन् बेरोजगार धेरै छ स्थानीय तहमा पनि
15: तपाईँकै कुरै त्यसरी एकलौटी कुरो गर्नुहुन्न बेरोजगारीको हिसाब किताब गर्ने हो भने 2 खर्ब चाहिँ स्थानीय सरकारमा छ त्योभन्दा बढी प्रदेशमा कति छ त्योभन्दा बढी सङ्घमा कति छ आज स्थानीय सरकारको पैसा काटिरहँदाखेरि चाहिँ वित्तीय सामान्यकरणको पैसा काट्दाखेरि सङ्घको पैसा काटिया छ कि छैन होइन त्यो हो नि प्रश्न. त्यस कारणले अहिलेको सरकारले संविधानमा त कि संविधान चेन्ज गर्नु पर्यो, होइन भने यो संविधानलाई हस्तक्षेप गर्ने काम भइरहेछ।
5: घर घरमा सिंह दरबार छ, तर घर घरमा सिंहहरू उत्पादन भए भन्छन् तपाईँहरूलाई, होइन नागरिकहरूले?
15: होइन होइन, कसले के भन्छ सित दुनियाँसित हामीलाई मतलब छैन, तर हामी कहाँ आएर हेर्नु पर्यो नि त, होइन?
5: नागरिकहरूलाई डेलिभरी दिने कुरामा, देश बनाउने कुरा, समाज बनाउने कुरा, स्थानीय तहको सुशासनमा तपाईँहरू चाहिँ पोख्त हुनुहुन्छ? नागरिकहरू खुसी छन् स्थानीय तहसँग?
15: होइन होइन होइन, नागरिकसित खुसी छैनन् भन्ने कुरो तपाईँले के आधारले भन्नुभयो, कसो भनाइलाई आधार मान्नुभयो? देशको सेभेन्टी पहिला संहिताको अर्थ के हो? सङ्घले मैले बुझे संहिता अर्थ, एक मिनट सुन्नुहोस् तपाईँले, स्थानीय सरकारले यतिदेखि 85% काम गर्नुपर्छ, प्रदेशले एउटा पालिका र अर्को पालिका र सङ्घ र स्थानीय तहको बिचमा कोअर्डिनेसन अथवा ब्रिजको काम गर्नुपर्छ, सङ्घीय सरकारले चाहिँ परराष्ट्र नीतिका कुरा गर्नु पर्यो, सिमानाका कुरा गर्नु पर्यो, त्यसपछि गएर गौरवका आयोजना कुरा गर्नु पर्यो, शान्ति सुरक्षा कुरा गर्नु पर्यो, मुद्रणका कुरा गर्नु पर्यो। तपाईँ भनिदिनुहोस् मलाई, गौरवका आयोजनाहरू मध्ये बुढी गण्डकी जस्तो आयोजनाले 1 रुपियाँ दाम राखेको छैन यो सरकारले। आज बुढी गण्डकी चाहिँ आयोजना मात्रै हुने हो भने ब्राजिल भन्दा पछिको चाहिँ जलस्रोत भएको देश चाहिँ नेपाल हो, त्यहाँबाट कति चाहिँ इन्कम हुन्थ्यो? एउटा चाहिँ त्यसको रिङ रोड मात्रै हेर्नुहुन्छ भनेदेखि 300 किलोमिटर छ, तपाईँ फेवतालबाट चाहिँ इन्टु 16 गुणा बढी छ, त्यहाँ कति आन्तरिक या बाह्य पर्यटनहरू भेट्न सक्थ्यो? त्यसमा चाहिँ यो सरकारलाई वास्तव व्यस्त छैन, अनि स्थानीयले काम गर्न सकेन, यो गर्न सकेन। बेरुजी तपाईँ बेरुजी स्थानीय कुरा गरिरहँदाखेरि तपाईँ जस्तो लोकप्रिय चाहिँ एफएमबाट सङ्घीय सरकारको बेरुजी कति पर्सेन्ट छ त, हिसाब गर्नु भएको छ?
5: सङ्घीय सरकारको पनि छ, प्रदेशको पनि छ, स्थानीयले पनि गर्छ भन्न खोज्नु भएको छ?
15: कति सुन्नु, 8 अर्बभन्दा बढी चाहिँ खर्ब चाहिँ अर्ब होइन खर्ब चाहिँ बेरुजी छ, 2 खर्ब मात्रै स्थानीय सरकार छ, अरू बेरुजी कसो छ? त्यसको विषय तपाईँहरू किन
5: सुशासनको विषयमा स्थानीय तह कतिको सफल भयो अहिले?
15: हजुर,
5: सुशासनको विषयमा तपाईँहरू कतिको सफल भयो?
15: सुशासनका विषयमा गर्नुहुन्छ भनेदेखि हरेक नियम अनुसार, हरेक स्थानीय सरकार सञ्चालन ऐन अनुसार गर्नुहुन्छ भने वर्षको 3 चाहिँ पब्लिक हियरिङ गर्नुपर्छ, हरेक जनताको दैलोको सरकार हो, सानो कुरा पाए पनि त्यहाँ चाहिँ सबै जनताहरूले वाच गरेका हुन्छन्, स्वाभाविक पनि छ, त्यो राम्रो पक्ष पनि हो। सामाजिक सञ्जालहरूमा हामीले सबै वेबसाइटमा राखेका हुन्छौँ, सङ्घीय सरकार र प्रदेश सरकारको अहिलेसम्म चाहिँ सार्वजनिक सुनाइ गरेर थाहा पाउनु भएको छ, नेपाली जनतालाई ढाकेको छ, लाउनु सरकारको विषयमा सार्वजनिक
5: स्थानीय तह र प्रदेश बिच नै मतभिन्नता छ तपाईँहरूको, होइन? तालमेल
15: मतभिन्नता भन्ने कुरो यस्तो हो कि तपाईँ दोष लाउने मात्रै काम, कसरी चाहिँ मतभिन्न, कुन कुन कारणले 1, 2, 3, 4 भन्नु?
5: प्रदेशले भनेको टेर्नुहुन्छ तपाईँ, प्रदेशलाई सरकार मान्नु भएको छ, स्थानीय तहले प्रदेशको लाइनमा हुनुहुन्छ तपाईँहरू?
15: होइन होइन, हामीले के भनेका छौँ भनेदेखि अहिले पनि कुरो सुनिदिनुहोस् कि 85% 70% रकम सङ्घले राखेको हुन्छ, होइन? त्यसपछि 30% बजेटमा चाहिँ तलतिर्गा हुन्छ सशस्त्र सहितका हो, हामीलाई कति पर्सेन्ट बजेट दिएको छ, अनि सिंहदरबार चाहिँ जनता घर दैलोमा पुग्नु भन्ने, अनि आर्थिक रूपमा चाहिँ केन्द्रबाट कन्ट्रोल गरिदिइसकेपछि अनि हुन्छ चाहिँ कसरी भन्नुहोस् त? अनि हामीले इच्छा आकाङ्क्षा र जनताको चाहिँ 80-85% कामको चाहिँ गर्नु स्थानीय सरकारले पर्छ, बजेट कस्ट दिने, अनि हुन्छ? अनि त्यो कुरो सङ्घीय सरकारले सुधार्ने कि नसुधार्ने?
5: अब प्रधानमन्त्री नयाँ आउनु भएको छ, युवा आउनु भएको छ, इनर्जेटिक आउनु भएको छ,
15: युवाहरू
5: के गर्नु? भेटघाट भयो,
15: भेटघाट उहाँले कसलाई टाइम दिनुभएको र हामीले धेरैचोटि रिक्वेस्ट गर्ने, हिजोको मेयर पनि हो भनेर हामीले टाइम दिनु पर्यो, यत्रो समस्या छ, हामी गएर कुराकानी गर्दा
5: स्थानीय तह नै सम्हालेर आएको हो नि त, राजधानीको स्थानीय तह सम्हालेर आएको व्यक्ति, उहाँलाई त पीडा थाहा होला नि त, होइन?
15: पीडा थाहा होला भन्ने हामीले पनि आशा गरेका थियौँ, स्थानीय सरकारले बलियो बनाउनुहुन्छ, स्थानीय सरकार बलियो भने संहिता बलियो हुन्छ, जनताले सर्भिस डेलिभरी पाउँछन्, सुशासनका कुराहरू हुन्छ भने हामी धेरै आशावादी थियौँ, तर व्यवहार चाहिँ हामीले पाएनौँ, खै त के व्यवहार पाउँछौँ त? व्यवहार हुनु पर्यो नि, रिजल्टमा जस्तो तपाईँहरूले मेयर आइसकेपछि, मेयर देशको प्रधानमन्त्री हुँदा हामी पनि खुसी छौँ, स्थानीय सरकार बुझेको मान्छे आउनु भएको छ, काठमाडौँ महानगरपालिका हाँकेर मान्छे आउनु पाएको छ भनेर हामी यो अर्थमा खुसी थियौँ, तर उहाँ आइसकेपछि स्थानीय सरकारले सुशासनका लागि के पाए त, सर्भिस डेलिभरीलाई थप कार्यक्रमहरू के भयो त, उल्टो 21-24 बजेट लिएर आउँदा पनि हाम्रो बजेटहरू घटेर आएको छन्, हामीले चाहिँ सशर्त बजेटहरू बढेर गएका छन्।
5: के छ प्रधानमन्त्रीलाई सुझाव दिएर?
15: हाम्रा सुन्नुहोस् न, हाम्रा हक र अधिकार भएका संविधानले दिएका कुराहरू, संविधानका धाराहरू मिचिएका छन्, अनि हामीले यही खोज यही दिन देख्नलाई चाहिँ खुसी माने हो त?
5: सुझाव के छ प्रधानमन्त्रीलाई तपाईँको सुझाव यतिखेर
16: मेरोलाई तपाईँ आउनु भएको छ तपाईँबाट धेरैले आशा गरेका छन् तर त्यो व्यवहारमा देखेको परिस्थिति छैन संविधानमा जुन चाहिँ 21, 22 र होइन 35 अधिकारहरू जुन संविधानमा दिएको छ त्यो संविधानमा दिएका तिनटै सरकारको अधिकारहरू निर्विवाद रूपमा हस्तक्षेप नगरिकन हामीले कार्यान्वयन गर्ने वातावरण सिर्जना गर्नुपर्छ त्यही हो
5: र जाँदा जाँदै अब तपाईँ त नगरपालिकाको पनि प्रतिनिधित्व गर्नुहुन्छ होइन स्थानीय तहलाई सबलीकरण गर्ने एउटा नजिकको सरकार हो यतिखेर हेर्दै गर्दाखेरि चाहिँ नीलकण्ठ नगरपालिका धादिङको अवस्था त्यहाँका जनताको अवस्था त्यहाँका भूगोलको अवस्था धादिङको विकासको अवस्था कस्तो छ ढुङ्गानाजी
16: धादिङको विकासको अवस्था हेर्नुहुन्छ भने मैले आफैले भन्दा पनि देशभरिको उत्कृष्ट नगरपालिका नेभर सेकेन्ड अहिलेसम्म होइन लिजामा हेर्नुहुन्छ भनेदेखि एफआरएमा हेर्नुहुन्छ भने टप 5 पर्छ हो कि अब शिक्षाहरू 0-12 1 दाम विद्यार्थीहरूले तिर्नु पर्दैन टोटल निशुल्क छ होइन विकास निर्माण काम भौतिक पूर्वाधार काम भने त सरकारले जति पाएको छ त्यो अनुसार गर्ने हो बेरोजीको कुरो गर्नुहुन्छ भने हाम्रो शून्य बेरोजी छ एक वर्ष मात्रै होइन वर्षौँ वर्षदेखि शून्य बेरोजी छ हाम्रो नीलकण्ठको कुरो गर्नुहुन्छ भनेदेखि अब कसैले विचारका आधारले मन नपराउनु अलग कुरो हो तर सार्वजनिक देशको जुनसुकै कुना कामसामा गएर ल्याउनु सर्भिस डेलिभरीका कुरा सुशासनका कुरा वित्तीय चाहिँ अनुशासनका कुराहरूमा नीलकण्ठ नगरपालिका अब्बल छ देशभरिमै
5: हस् यहाँको महत्त्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
16: धन्यवाद
5: नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गा राथले श्रोता पालिका बहसको समय पनि सकिएको छ खेम बम बिदा चाहन्छु नमस्कार
17: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656-59-69-98-550-77-61 र 98-550-77-53
18: चौबिसै घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656-493-440-493-580 र 98-550-26-440
19: It's 7 o'clock अहिले 7 बजेको छ
20: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
21: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
22: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरत पृष्ठी स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक तथा वार्षिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम बिहिबार सम्पन्न भएको छ। स्वदेश एफएमको सहजीकरणमा नगरसभाको सभाहाल बसन्तपुरमा सञ्चालित सो कार्यक्रममा सहभागी रहँदै नगरवासीहरूले विभिन्न प्रश्न सुझाव र जिज्ञासा प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रश्न राख्दै माडीसात निवासी हरिराणा भाटले भूमिगत सिंचाईको सट्टा सतही सिंचाईमा लगानी गर्न र रिचार्ज पोखरीहरू बनाउन सुझाव दिनुभयो। नगरका धेरै स्थानहरूमा अनावश्यक रूपमा घरहरू निर्माण गर्नु औचित्यहीन रहेको, आत्महत्याको घटना न्यूनीकरण गर्न मनोसामाजिक परामर्शको काममा ध्यान दिन, बसन्तपुर बजारमा पार्किङ व्यवस्थापन गर्न एवं मगरी नदीमा दाह संस्कारी स्थान निश्चित गरी तोक्न पनि प्रश्नकर्ता राणा भाटको सुझाव थियो। यस्तै माडी नौ निवासी जौमाया पौडेलले गोविन्द बस्तीबाट प्याउली जाने बाटो कालोपत्री गर्न, भूमिहीन सुकुम्बासीहरूलाई लालपूर्जाको व्यवस्था गरिदिन, कृषि अनुदानमा घरायसी वा निर्वाहमुखी कृषकहरूलाई समेत समेट्न, सुकुम्बासी परिचय पत्र प्रदान गर्न र किसानहरूले तिर्नुपरेको ट्र्याक्टरको सरको भाडा दर घटाउन वा भाडामा अनुदानको व्यवस्था गर्न अनुरोध गर्नुभयो। यस्तै माडी तिन इनारबरुवा निवासी हरिकृष्ण चौधरीले निकुञ्जको बाटोको दुवैतर्फ झाडी बढेकाले सफा गर्न अनुरोध गर्नुभयो। बनकट्टा गेटमा रहेको स्वागत बोर्ड डेन्टिङ पेन्टिङ गर्न, रिउको पुरानो पुल भाँसिँदै गएकाले मरमत गर्न, मगुई एवं बादमुडे पुलको छेउमा कालोपत्री गर्न, साथै थारू संग्रहालय अलपत्र परेकाले ध्यान पुर्याउन पनि उहाँले अनुरोध गर्नुभयो। अर्का प्रश्नकर्ता नागरिक समाज माडीका संयोजक रमाकान्त सापकोटाले मालपोत वा भूमिकर निकै उच्च रहेको गुनासो गर्नुभयो। चल्तीमा 2 लाख पनि नपर्ने जमिनको मूल्य 6 लाख निर्धारण भएको भन्दै उहाँले भूमिकर समेत घटाउन अनुरोध गर्नुभयो। कोदकधाम ओझेलमा परेकाले अगाडि बढाउनु पर्ने, धनलक्ष्मी छागालाई विकास गरिनुपर्ने, मुटु रोगीलाई उपचार सहयोग गर्नुपर्ने र बाँदरमुडेमा प्रतीक्षालय निर्माण गर्नुपर्ने उहाँको सुझाव थियो। यस्तै अपाङ्गता समाज माडीका अध्यक्ष बहादुर अधिकारीले माडीका 1500 अपाङ्गता भएका मध्ये 800 जतिको मात्रै अपाङ्गता कार्ड बनेको, अपाङ्गता भएका यात्रुहरूले पाउनुपर्ने 50% छुट माडी ठोरी रोड सार्वजनिक बसमा नपाउने गरेको तथा अपाङ्गता भएका ग र घ वर्गका नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्न तथा योजनाका कामहरू समयमै पूरा गर्न पहल लिन अनुरोध गर्नुभयो। यसै गरी माडी छ निवासी श्री प्रसाद दवाडीले पर्यटकीय स्थलहरूमा प्रवेश शुल्क लगाउने व्यवस्था पुनर्विचार गर्न वा स्थानीय उपभोक्ताहरूबाट उठाउने व्यवस्था गर्न सुझाव दिनुभयो। निकुञ्जभित्रको सडक मर्मत दुवैतर्फ झाडी फाड्ने काम गर्न सुझाव दिँदै उहाँले प्रतिस्पर्धात्मक विधिबाट प्रधानाध्यापक नियुक्तिको प्रक्रिया थालेको प्रति नगर कार्यपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो। विगतमा परी खोला थुनिएर बनेको प्राकृतिक तलाउ वा जलाधार क्षेत्र फुटाउनु गलत भएको उहाँको भनाइ थियो। सार्वजनिक सुनवाईमा उठेका प्रश्नहरूको विषयमा माडी नगर प्रमुख ताराकुमारी काशी महतो र प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालले उत्तरित गर्नुभएको थियो। कार्यक्रममा नगरवासी, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संस्थाका प्रतिनिधि र सरकारवालाको सहभागिता रहेको थियो। नगर प्रमुख ताराकुमारी काशी महतोको अध्यक्षतामा सञ्चालित सो कार्यक्रमको सहजीकरण पत्रकार एवं विश्वविद्यालयका अध्यापक समेत रहनुभएका सामाजिक परीक्षक देवनारायण शाहले गर्नुभएको थियो। विद्यालय शिक्षा तर्फ उत्कृष्ट नतिजा हासिल गरेका माडीका 3 विद्यालय सम्मानित भएका छन्। माडी नगरपालिकाले आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रमका अवसरमा कक्षा 8 एसई र कक्षा 12 सामुदायिक विद्यालयहरू मध्ये सर्वाधिक उत्तीर्ण प्रतिशत हासिल गर्ने विद्यालयहरूलाई जनै रू 5,000 नगद तथा कदर पत्र सहित सम्मान गरेको हो। कक्षा 8 आधारभूत तह परीक्षामा 94.44% उत्तीर्ण गराउँदै उत्कृष्ट नतिजा ल्याएको जनजीवन माध्यमिक विद्यालय माडी 8 खरकट्टा सम्मानित भएको छ। यस्तै एसई कक्षा 10 सामुदायिक विद्यालयहरूको सर्वाधिक 78.33% उत्तीर्ण गराउन सफल दिवाकर स्मृति माध्यमिक विद्यालय माडी 5 सम्मान प्राप्त गरेको छ। यस्तै कक्षा 12 प्रवेशिका परीक्षा प्रमाणपत्र तहमा 93.75% उत्तीर्ण गराउँदै उत्कृष्ट नतिजा हासिल गरेको जनकल्याण माध्यमिक विद्यालय माडी 6 कल्याणपुर पनि सम्मानित भएको हो। नगरपालिकाले वार्षिक रूपमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयहरूलाई नियमित रूपमा सम्मान गर्दै आएको छ। सोही कार्यक्रममै नगरले 3 तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याएका छात्र तथा छात्रा परीक्षार्थीलाई पनि सम्मानित गरेको छ।
विद्यालय शिक्षातर्फ विभिन्न तहका परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका माडीका विद्यार्थीहरू सम्मानित भएका छन्। माडी नगरपालिकाले आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रमका अवसरमा शैक्षिक वर्ष 2082-83 कक्षा 8 माध्यमिक शिक्षा परीक्षा र कक्षा 12 प्रमाणपत्र तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई जनै रु 5,000 नगद तथा कदरपत्र सहित सम्मान गरेको हो। कक्षा 8 को तर्फ बाल विकास इङ्ग्लिस स्कुल माडी 7 के दीपशिखा बिक उत्कृष्ट छात्रा तथा दिवाकर स्मृति माध्यमिक विद्यालय माडी 5 का तिलामणी बसेल उत्कृष्ट छात्रा सम्मानित हुनुभयो। एससी तर्फ जनकल्याण माध्यमिक विद्यालय माडी 6 की सलिना पौडेल र दिवाकर स्मृति माध्यमिक विद्यालय माडी 5 की प्रसिद्धि पाठक तथा सोमेश्वर माध्यमिक विद्यालय माडी 1 का प्रशिष ढकाल सम्मानित हुनुभयो। यस्तै कक्षा बाह्र तर्फ सोमेश्वर माध्यमिक विद्यालय माडी 1 की सकिना महतो र माडी माध्यमिक विद्यालय माडी 3 का सन्देश महतो उत्कृष्ट नतिजा सहित सम्मानित हुनुभयो। माडी नगरपालिकाले शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष विभिन्न तहका परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार र कदरपत्र प्रदान गर्दै आएको छ। व्यावसायिक माछा पालनतर्फ उच्च उत्पादन हासिल गर्दै मत्स्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै माडी सात गोपालनगर निवासी मत्स्य पालक कृषक दामोदर गौतम सम्मानित हुनुभएको छ। बिहिबार साँझ नगरसभाको सभाहालमा सम्पन्न आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रमको अवसरमा नगर प्रमुख तारा कुमारी काशी महतो र प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालले गौतमलाई कदरपत्र सहित नगद रु 5,000 प्रदान गरी सम्मान गर्नुभयो। व्यावसायिक तरकारी खेतीतर्फ स्थानीय कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएका माडी 8 दक्षिण ऐदापुरीका युवा कृषक राजन आले मगर सम्मानित हुनुभएको छ। नगरसभाको सभाहालमा सम्पन्न आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रमको अवसरमा नगर प्रमुख तारा कुमारी काशी महतो र प्रमुख प्रशासक अधिकृत जगत प्रसाद भूषालले मगरलाई कदरपत्र सहित नगद रु 5,000 प्रदान गरी सम्मान गर्नुभयो। यसैबीच व्यावसायिक पशुपालन क्षेत्रमा उत्कृष्ट एवं अनुकरणीय कार्य गरी योगदान पुर्याएको भन्दै माडी नगरपालिकाले सुशान्त पशुपालन केन्द्र माडी 2 पनि सम्मान पत्र सहित पुरस्कार प्रदान गरिएको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रमको अवसरमा सो पशुपालन केन्द्रमा अप्नाइएको उत्कृष्ट अभ्यास आधुनिक प्रविधिको प्रयोग तथा स्थानीय अर्थतन्त्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन फर्म सञ्चालक जगत राज पोखरेलको सपरिवारलाई सम्मान गरेको हो। धार्मिक सांस्कृतिक र अन्य सामाजिक उत्सवहरूमा भेलीपानी खुवाउँदै विशेष सामाजिक योगदान गरिआएको माडी 3 नार्बर स्थित लिबर्टी उत्कल पनि सम्मानित भएको छ। नगरसभाको सभाहालमा सम्पन्न आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रमको अवसरमा नगर प्रमुख तारा कुमारी काशी महतो र प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालले क्लबका प्रतिनिधि इनार्बर रुवा टोल विकास संस्थाका अध्यक्ष हरिकृष्ण चौधरीलाई कदरपत्र सहित नगद रु 5,000 प्रदान गरी सम्मान गर्नुभयो। लिबर्टी युथ क्लब तथा इनार्बर रुवा गाउँ समाजले विगत धेरै वर्ष अघिदेखि गोदक मेलामा भेलीपानी खुवाउने भोजन भण्डारा सञ्चालन गर्ने तथा हालै आयोजित माडी मौलिक सांस्कृतिक उत्सवमा समेत सहभागीहरूलाई भेलीपानी खुवाउने कार्य गरेको थियो। यसबाहेक क्लबले फुटबल र ब्याडमिन्टन क्षेत्रका विभिन्न प्रतियोगिता आयोजना तथा सहभागिता जनाउँदै आएको छ। वर्ष 2082-83 चितवन राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा गरी 22 एकसिङ्गे गैंडाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार असार मसान्तसम्म निकुञ्ज क्षेत्रमा 20 र राष्ट्रिय वन क्षेत्रमा 2 गैंडा मरेका हुन्। मृत्यु भएका गैंडामध्ये 2 करेन्ट लागेर मरेका छन् भने बाँकी 20 प्राकृतिक कारणले मरेको निकुञ्जले जनाएको छ। करेन्ट लागेर मरेका गैंडामध्ये एउटा चितवनको माडी क्षेत्रमा र अर्को नवलप्रासे सुस्तापूर्वको लोकाहा खोला नजिक फेला परेको थियो। माडीमा मध्यवर्ती क्षेत्र तथा नवलप्रासीमा राष्ट्रिय वन क्षेत्रमा ती गैंडाको मृत्यु भएको जनाइएको छ। थापा मगरका अनुसार अन्य गैंडा दलदलमा फसेर आपसमा जुधेर बच्चालाई बाघले आक्रमण गरी मरेका कारण वृद्ध अवस्था लगायत प्राकृतिक कारणले मरेका हुन्। निकुञ्जले गैंडाको संरक्षणलाई थप प्रभावकारी बनाउन नियमित अनुगमन गस्ती तथा चोरी शिकार नियन्त्रणका गतिविधिलाई निरन्तरता दिइरहेको छ। सर्वोच्च अदालतले नेपालमा हात्ती संरक्षण तथा अवैध व्यापार नियन्त्रण गर्न सरकारका नाममा ऐतिहासिक निर्देशनात्मक आदेश जारी गरेको छ। जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता सञ्जय अधिकारी सहित प्रकृति तथा वन्यजन्तु संरक्षण अभियन्ता सृष्टि सिंह भण्डारी बाबुराम प्रसाद यादव लगायतले दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै सर्वोच्चको संयुक्त इजलासले हात्ती संरक्षणका लागि दूरगामी महत्वको आदेश जारी गरेको हो।
25 जना मानिसको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दारा काटेपछि उसको गतिविधिमा निगरानी सुरु गरिएको छ। हात्तीमा रेडियो कलर जडान गरी प्रत्येक 10 मिनटमा सूचना लिन थालिएको हो। बिहिबार राति निकुञ्जको सुखीभार क्षेत्रमा डाट गरेर हात्तीमा रेडियो कलर जडान र दारा काटिएको थियो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज बिहान ध्रुवे हात्ती कसराको दक्षिणतर्फ तमोर ताल आसपासमा रहेको जानकारी प्राप्त भएको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। सरकारले आर्थिक वर्ष 2083-84 लागि ल्याएको 21 खर्ब 24 अर्ब 34 करोड रुपियाँको बजेट कार्यान्वयनमा आएको छ। नयाँ आर्थिक वर्ष 2083-84 शुक्रबारदेखि शुरू भएसँगै बजेट कार्यान्वयनमा गएको हो। सरकारले चालू आर्थिक वर्षका लागि कुल 21 खर्ब 24 अर्ब 34 करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर छोरी मुवागीले जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै बजेटको आकार सार्वजनिक गर्नुभएको थियो। विगत 9 दिनदेखि जारी मिटर ब्याज विरुद्धको आन्दोलन अन्तत स्थगित भएको छ। मिटर ब्याज पीड़ित पक्ष र सरकारबीच शुक्रबार 9 बुधे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो। गत असार 25 गते जनकपुरको तृतीया गाँसीबाट शुरू भएको पैदल न्याय मार्च 12 को निजगढ़ पुगेपछि असार 32 गते गृहमन्त्री

देशले विभिन्न कर नीतिमा परिवर्तन गरिएको सरकारको भनाइ छ। सरकारले राष्ट्रिय सेवा कर्मचारीहरूको मनोबल उच्च बनाउन महँगीको चापलाई सम्बोधन गर्न तलब मापनमा उल्लेख्य वृद्धि गरेको छ। जुन वृद्धि आर्थिक वर्ष 2083-84 सुरु भएसँगै कार्यान्वयनमा गएको छ। अर्थमन्त्री छोडी मुवागले जेठ 15 बजेट भाषण गर्दा कर्मचारीहरूको सुरु तलब स्केलमा 10% वृद्धि गरिएको जानकारी दिनुभएको थियो। पछिल्लो 4 वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थालाई मध्यनजर गर्दै हाल कायम रहेको महँगी भत्तालाई समेत निरन्तरता दिई यो नयाँ व्यवस्था लागू गरिएको उहाँको भनाइ छ। आर्थिक वर्ष 2083-84 झण्डै 2000 कर्मचारी निवृत्त हुने भएका छन्। राष्ट्रिय किताबखानाले सार्वजनिक गरेको विवरण अनुसार यो आर्थिक वर्षमा झण्डै 2000 निजामती कर्मचारीहरू सेवाबाट अनिवार्य अवकाश पाउने भएका छन्। कुल 92,520 कर्मचारी मध्ये एक वर्षभित्र 1,985 कर्मचारीहरू निवृत्त हुने देखिएको किताबखानाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा राष्ट्र सेवा कर्मचारीहरूका लागि आर्थिक वर्ष 2082-83 सम्पत्ति विवरण बुझाउने कार्य सुरु भएको छ। भ्रष्टाचार नियन्त्रण ऐन 2059 दफा 550(1) व्यवस्था अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष समाप्त भएको 60 दिनभित्र तोकिएको निकायमा सम्पत्ति विवरण बुझाउनु पर्ने कानूनी प्रावधान रहेको छ। हालै संसदमा प्रस्तुत गरेको राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न उठेको छ। विधेयकमा प्रस्तावित महत्वपूर्ण व्यवस्थामा राष्ट्र बैंकका गभर्नरले नै प्रश्न उठाएपछि संशोधन विधेयकको आवश्यकतामाथि नै प्रश्न खडा आएको हो। नेपाल राष्ट्र बैंकलाई समय सापेक्ष प्रविधि मैत्री र थप सुदृढ बनाउने भन्दै सरकारले नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गरेको थियो। यो अहिले अर्थ समितिमा विचाराधीन अवस्थामा रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको प्रथम महाधिवेशनमा प्रदेशसभा खारेजी गर्ने प्रस्ताव दुई अलग प्रतिवेदन मार्फत पेश हुँदा पुराना राजनीतिक दलहरूले संघीयता मास्ने षड्यन्त्रका रूपमा व्याख्या गरेका छन्। राजसभाका सभापति रवि लामिछाने र उपसभापति सोडी मुवागलेका अलग अलग प्रतिवेदनमा प्रदेशसभा खारेज गर्ने प्रस्ताव अघि सारिएको छ। नेपाली काङ्ग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमा फैलिएको समाचारको उहाँको सचिवालयले खण्डन गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै सचिवालयले पूर्व प्रधानमन्त्री लडेर हात भाँचिएको भन्ने खबर पूर्णतः निराधार असत्य र भ्रामक भएको स्पष्ट पारेको हो। यसमा गम्भीर ध्यानकर्षण भएको समेत जनाइएको छ। नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले नतिजा छिटो प्रकाशन गर्ने निर्देशन दिँदा कक्षा 12 प्राविधिक धारतर्फका विद्यार्थीहरू मर्कामा परेको भन्दै सरकारको ध्यानकर्षण जनाएका छन्। संगठनका अध्यक्ष महेश श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्राविधिक धारतर्फका करिब 10,000 विद्यार्थीहरूको भविष्य सम्बन्धी अभावका कारण अन्यलमा परेको भन्दै विद्यार्थीको माग सम्बोधन गर्न आग्रह गरेको हो। र जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने देखिएको जनाएको छ। देशैभर मनसुन वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद विनु महर्जनले पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको बताउनुभयो। देशका पहाडी भूभागका धेरै स्थानहरू तथा हिमाली र तराईका स्थानहरूमा शनिबारदेखि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। उहाँले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरू विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली पहाडी भूभागका पहाडी क्षेत्रमा पहिरो जान सक्ने, नदी तथा खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अप्नाउनु पर्ने उल्लेख गर्नुभयो। लामो दूरीको यात्रा तय गर्दा वा यात्रामा निस्किनु अघि मौसम र सडकको अवस्था बुझ्न तथा अध्यावधिक मौसमी सूचना लिएर मात्र यात्रा गर्न समेत उहाँले सुझाव दिनुभयो। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: निष्पक्ष निपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 MHz
2: बेसमा नेपाली कंग्रेसका बौद्धिक प्रभावशाली र लोकप्रिय नेता डाक्टर चन्द्र भण्डारी हुनुहुन्छ डाक्टर साहब नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
3: खेमजी एकदम नमस्कार गुड मर्निङ
2: लामो

0: पछि डाक्टर साहबसँग कुरा गर्ने अवसर जुरिया छ। अब तपाईँलाई त प्रधानमन्त्री बालेन्द्र शाहको शुभचिन्तक पनि भन्छन्। बालेन सरकारका कामलाई कसरी हेरिराख्नु भएको छ यतिखेर?
1: खेमजी, सबभन्दा पहिले नेपालका एक अर्थविद, पूर्व अर्थमन्त्री कृष्णप्रसाद भट्टराईले समेत विश्वास गर्नुभएका आदरणीय देवेन्द्रराज पाण्डेजीको निधनले सिङ्गो नेपाल दुखी भएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। दोस्रो, नेपालको अहिलेको आर्थिक, सामाजिक, शैक्षिक सबै कुरा निहाल्दा र लामो समयको सत्ता सञ्चालनमा देखिएका कमी कमजोरी विकृतिको कारणले नेपाली जनताले नयाँ शक्तिलाई, लामो इतिहास भएका पार्टीहरूलाई छोडेर नयाँ शक्तिलाई अत्याधिक बहुमत दिएर सरकारमा पुर्याए र ती सबै युवाहरू सबै यौन अवस्थाका छन्। उनीहरू सत्तामा आएको लगभग 100 दिन क्रस भएको छ। यो अवस्थामा सबै कुराको मूल्याङ्कन गर्ने समय भएको छैन। त्यसकारण हामी जस्तो अनुभव प्राप्त व्यक्तिहरूले एकैचोटि कसैलाई आलोचना गर्दै मूल्य हिँड्न पनि सडकमा ठिक हुँदैन, केही समय हेर्न पर्छ। तसर्थ बालनजीको शुभचिन्तक भन्दा पनि हामीले अहिले नेपाली समाजमा तिनवटा विचारधारा दौडिरहेको छ। एउटा नेगेटिभ एप्रोच, विरोध मात्रै गर्ने, एउटा पोजिटिभ एप्रोच, जेमा पनि तपाईँलाई सपोर्ट मात्रै गर्ने, तेस्रो रियलिस्टिक एप्रोच, यो राम्रो भयो, यो नराम्रो भयो, यो ठिक छ, यो बेठिक छ भन्ने रियलिस्टिक एप्रोचबाट मात्रै जनताले सही रूपमा बुझ्न सक्छ। त्यति मात्र होइन, सरकारमा भएका व्यक्तिहरूलाई पनि यो राम्रो नराम्रो भन्ने तरिकाले हेर्न पर्छ, यो एप्रोचले हेर्न पर्छ। यो एप्रोचले हेर्दाखेरि सरकारले काम गर्न त सुरु गरेको छ, गरेको छैन भन्दा हामीले भन्नु हुँदैन। अहिले चाहे विद्यार्थीको परीक्षाका कुरालाई लिएर होस् वा शिक्षा क्षेत्रका कुरा लिएर होस् वा करप्सनका क्षेत्रमा लिएर हेरेको हेर्ने कुराहरू गर्न खोजेको छ। तर पनि सरकारसित अर्को डिमेरिट के छ भन्नुहुन्छ भने, नेगेटिभ पर्सेप्सन भने, सबै फन्डहरू एकैचोटि खोल्दा, तपाईँले कम्प्युटरका सबै प्रोग्रामहरू एकैचोटि खोल्दाखेरि त ह्याङ हुन्छ नि। त्यस्तै सरकारले सबैसित एकैचोटि फाइलहरू खोल्दाखेरि सरकार हराए जस्तो, नदेखिए जस्तो, धेरै विवादमा परे जस्तो, यस्तो किसिमको अवस्था देखिएको छ, यसरी मैले हेरेको छु। त्यसो कुरा अहिले भर्खरै हामीहरूले हाम्रो देश चाहिने अहिले युवा विहीन मान्दैछ, युवाहरूले नेपाल छोडिरहेका छौँ, वृद्ध स्थल जस्तो छ यो अवस्था। हामीले जति बेला पनि नेगेटिभ एप्रोचले हेऱ्यौँ भने पनि नेपालमा कोही बस्दैन, नेपाली अगाडि बढ्न सक्दैन। त्यस कारणले केही चित्त नबुझेका कुरा छन् भने पनि खाती राखेर अगाडि बढाउँला भन्ने त दृष्टिकोणले मैले यसरी हेरेको छु।
0: अब आज सरकारले मधुवास पुरा गरेको छ होइन, आफ्ना 100 दिनहरू पुरा गरेका छन्। तर सरकारका केही व्यक्तिहरू, मन्त्रीहरू बीच, प्रधानमन्त्री बीच, त्यसै गरी पार्टीका सभापति, राज्यसभाका सभापति बीचका केही मतमतान्तरहरू, अब अर्थ नीतिमै मतभिन्नताका कुरा, कार्य सम्पादनमा असन्तुष्टि, निजी क्षेत्रसँगको छलफलमा अर्थमन्त्री बाइपासका विषयहरू, बजेटकी भित्राइएका गाडीका विषयमा, करको दर हेरफेरको विवाद, स्वर्णिमको अमेरिका भ्रमणै अस्वीकृत हुने विषयहरू होइन, यी विषयले चाहिँ तपाईँले गरेको आशासित प्रतिफलका कामहरू चाहिँ यो सरकारबाट हुन्छन् भनेर अपेक्षा लिइरहने हो डाक्टर
1: साहब? अहिले अब नेपालका मिडियाहरू, नेपालका राजनीतिक व्यक्तिहरूले के बुझ्न पर्यो भने, एउटा कुरा, सानो कुरालाई धेरै कोट्याइरहने होइन। जिउँदो मान्छेका कमी कमजोरी हुन्छन्, मुर्दाका कमी कमजोरी हुँदैनन्। जिउँदो मान्छेले करेक्सन गर्छ, मुर्दाले करेक्सन गर्न सक्दैन। तसर्थ हामीले अब अर्थमन्त्री कहाँ जान पाउनु भएन, कर्मचारी कहाँ सरुवा भयो भन्ने कुराले 100 दिनमा किन आँटिएको? हामीले 30 वर्ष पञ्चायती व्यवस्था भयौँ, मेरोभन्दा अगाडिको पुस्ताले 107 वर्ष राणा शासन भयो, हाम्रो पुस्ताले बहुदल ल्यायो, बहुदलपट्टि गणतन्त्र भ्याएका 30-35 वर्ष भयो। त्यसैले यति धेरै वर्ष हामी जेल बस्यौँ परिवर्तनका निम्ति, रूपान्तरका निम्ति, त्यो सबै कुराको मेजरमेन्ट 100 दिन होइन, फेरि 100 दिनलाई हेर्ने होइन। उनका कवि कमजोरी छन् भने पनि सुधार्ने अवसर छ, समय छ, उनको उमेर छ। एकरीको त जतिसुकै कराए पनि उमेर छैन नि, समयले साथ दियो छैन नि, उनी त 30-35 वर्ष त सुधार्लान्। यदि सुधारेनन् भने अर्को दोकान प्रतिपक्षको दोकान छ, उसले करेक्सन गर्दै जान पर्यो। सत्ता र प्रतिपक्ष भनेको स्थायी हुँदैन, यो सबै अस्थायी हुन्छ, यो रोटेसन हुन्छ। तिनीहरू सत्ता पक्षको कमजोरीले गर्दा प्रतिपक्ष आउँछ, हिजोका हाम्रा कमी कमजोरीले गर्दा यो नयाँ पार्टी 4 वर्षमा पार्टी बनेर जनताको अत्यधिक बहुमत ल्याएर सरकारमा गयो नि। त्यसकारणले उनी गरेका कमजोरीलाई प्रतिपक्षले समाएर फेरि अगाडि जान पर्यो। त्यसकारण हामीले राजनीति हेर्दाखेरि सत्ता पक्ष र प्रतिपक्ष रोटेसनमा हुन्छ, यो स्थायी हुँदैन। त्यस कारण सत्ता पक्षले गरेका कमी कमजोरी प्रतिपक्ष डायरीमा लेखेर फेरि जनताका साथ जाने तरिकाले हामी जानुपर्छ। त्यस कारणले एउटा सामान्य कुरालाई ल्याएर होइन लाइरहेर त्यसले कसैलाई पनि निकाल्छ।
0: एउटा कुरा, अब शिक्षा स्वास्थ्यमा कर लगाउने विषय आयो, अब साउने गतिबाट त यो कार्यान्वयन भएको छ। कतिपय स्कुलहरूले, निजी स्कुलहरूले चाहिँ 3% कर वृद्धि गरेको कुरालाई लिएर अभिभावकहरूलाई पत्राचार पनि गरिसकेका छन्, अनि सरकारका पूर्व पदाधिकारीहरूका सम्पत्ति छानबिनको विषय पनि आएको छ। डाक्टर साहबले बुझाउनुभयो सम्पत्ति?
1: अहिले म बुझाउन गएको थिएँ, अदालतले अहिले बुझाउनु पर्दैन भनेर गेटमा गएर फर्केको होइन। मेरो यस सम्बन्धी 2-3 कुरा छन् तपाईँलाई। शिक्षा र स्वास्थ्यमा हामीले कर लगाउनु हुँदैन। धनी मान्छेका ठुला ठुला हस्पिटलहरू छन्, गरिबका निम्ति सरकारी हस्पिटलहरू छन्। यो सरकारी हस्पिटललाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा हामीले सोध्नुपर्छ। मैले नेपालको संसदमा के भनेको छु भने, अहिले सबैभन्दा महँगो मेडिकल क्षेत्रमा छ, मेडिकलमा यति ठुलो करप्सन छ, महँगो छ। यसलाई यदि हामीले हस्पिटलहरूलाई औषधि किन्न दियौँ भने, प्रक्युरमेन्टमा हामीले बदल्यौँ भने 60% कममा हामीले औषधि जनतालाई बिरामीलाई पुर्याउन सक्छौँ। त्यसमध्ये 60% मध्ये 40% चाहिँ नि फेरि हस्पिटलको आमदानीमा कर राख्न सक्छौँ। त्यस कारण यो क्षेत्रलाई हामीले हेरौँ भन्न मैले पहिले पनि सदनमा पनि गरेको छु। दोस्रो, नेपालका 3 क्यान्सरको डक्टरहरूले एउटा आर्टिकल लेखेर के भन्नुभएको छ भने, नेपालमा क्यान्सरको बिरामीहरूलाई 1000%सम्म मौपी परेको छ, औषधिहरू महँगो परेको छ, यसलाई नियन्त्रण गर्न राज्यले हेर्न पर्यो भन्ने पनि छ। दोस्रो, त्यसो इक्विपमेन्टमा पनि अत्यन्तै ठुलो लापरवाही छ, करोडौँ हालेर इक्विपमेन्ट किन्ने, नचलाउने, त्यसपछि बिगार्ने भन्ने तेस्रो यो छ। यो 3 कुरालाई हामीले व्यवस्था गर्यौँ भने हामीले सस्तोमा हामीले औषधि गर्न सक्छौँ, बिरामीहरूलाई सेवा दिन सक्छौँ। तर अहिले बिरामीमाथि ट्याक्स लगाउँदाखेरि जो आर्थिक रूपले विपन्न छ त्यसमाथि बढी असर गर्छ। त्यस कारण यो पाठलाई हामीले गर्नु हुँदैन भन्ने कुरा मलाई लाग्छ। यो गलत हो, हामी गलत बाटो थियो। ट्याक्स निकाल्ने नाममा ट्याक्स उठाउने धेरै तरिकाहरू छन्, ट्याक्सबाट उठाउने धेरै बाटोहरू हामीसित छन्, त्यसलाई हामीले खोज्नुपर्छ। दोस्रो कुरा, सम्पत्ति विवरण बुझाउने भन्ने कुरा हामीले के गर्नुपर्छ भने, राज्यमा सबै नागरिक एउटै हो, सबैको समान रूपले सम्पत्तिको छानबिन गर्ने हो कि बदमासी गरेकालाई चाहिँ कारवाही गर्ने हो कि छानबिन गर्ने हो कि, सबै वार्डदेखि लिएर सबैको सम्पत्ति देऊ भन्दा आतङ्कित गर्ने होइन। समाजमा एउटा वर्गको सम्पत्ति छानबिन गर्नुहुन्न भन्ने, अर्को वर्गको छानबिन गर्नुहुन्छ भन्ने कुरा के भन्छ, गलत। हाम्रो एजुकेसनको गलत हो। जस्तै गरिबका छोराले, छोराछोरीले सरकारी स्कुलमा पढ्ने, धनीका छोराले, छोराछोरीले प्राइभेट स्कुलमा पढ्ने गराएर जुन हामीले एउटा कल्चरको विकास गर्यौँ, एउटा नराम्रो कल्चरको विकास गर्यौँ, अहिले आएर फेरि युवा पुस्ता सरकारमा आउने, जोस जाँगर भएका सरकारमा आउने, त्यसपछि जनताले अत्याधिक नदिने, एउटाले एक थरले सम्पत्ति बुझाउनु पर्छ र एक थरले बुझाउनु हुन्न भन्दा फेरि 2 थरीको नागरिक हुन्छ। न्याय प्रणालीले यो भन्दैन। त्यस कारणले एकदम करप्सनको अन्त गर्ने भनेको आतङ्क फैलाएर होइन, त्यसकारणले यो कुरालाई पनि सरकारले चाहिँ नि मनन गर्नुपर्छ भन्ने कुरा मलाई लाग्छ।
0: अब अहिलेको अवस्थामा सरकारले भ्रष्टाचार नियन्त्रणका लागि गरिरहेको प्रयासमा तपाईँको भन्नु के छ र नेपाली कङ्ग्रेस प्रतिपक्षी प्रमुख प्रतिपक्षी दलको हिसाबले कङ्ग्रेसको भूमिका चाहिँ कस्तो छ, कस्तो हुनुपर्छ?
1: नेपाली कङ्ग्रेसको प्रतिपक्षको भूमिका अहिले हामी सानो छौँ, तर पनि आफ्ना कुराहरू अप्रत्यक्ष रूपले बेजोड तरिकाले हाम्रो संसदीय दलको नेता भीष्मजीले गरेको एउटा अभिव्यक्तिले एउटा सम्बोधनले हरेक मान्छेको ध्यानलाई आकर्षित गरेको छ त्यस कारणले संसदमा प्रतिपक्षको पनि भूमिका राम्रो छ र पार्टीमा पनि हाम्रो प्रतिपक्षको भूमिका अत्यन्तै आकर्षित टाइपको छ। त्यस्तो गाली गलौज, त्यस्तो उग्रता अभद्रता भन्ने छैन। एउटा डेमोक्रेटहरूले एउटा भद्रताको नजिर प्रस्तुत गर्नुपर्छ भन्ने कुरामा हाम्रा चाहिँ पार्टी सभापतिका गुन्जीहरू, विश्वहरू, गुरुहरू, प्रति जो एउटा नेपाली कङ्ग्रेसको पुष्पाजीहरू जो हुनुहुन्छ उहाँहरूले जिम्मेवारी तरिकाले प्रस्तुत भन्नुभएको मैले महसुस गरेको छु। तर सधैँ अभद्रताले को ताली खान हुँदैन, यसलाई संयम धैर्य भएर यो कङ्ग्रेस भनेको आफैमा एउटा पाठशाला हो जसले एउटा डेमोक्रेटिक पाठशाला, रिफर्मका पाठशाला, परफर्मका पाठशालाहरू, ट्रान्सफर्मका पाठशालाहरू नेपाली कङ्ग्रेसले खोलेको हो। त्यस कारणले अहिले नेपाली कङ्ग्रेसका युङ जेनेरेसनहरूले त्यसलाई प्रतिपक्षको रूपमा वा सदनदेखि पार्टीभित्र वा सडकसम्म राम्रो तरिकाले पोजिटिभ रूपले रियलिस्टिक एप्रोचलाई आधार मानेर अगाडि बढेको मैले महसुस गरेको छु।
0: अब नेपाली कङ्ग्रेसको आफ्नै लफडा छ, अब पार्टी फुट्ने अन्तिम अन्तिम संहारमा छ, मिलाउने सूत्रहरू सबै बाटाहरू बन्द भयो भन्ने खालको विश्लेषण पनि भइरहेछ। यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने हो भन्ने भइसकेको छ डाक्टर साहब। अहिले
1: मैले एउटा कुरा के भन्छु भने नेपाली कङ्ग्रेसभित्र धेरै मनमुटाव गर्नुपर्ने, धेरै झगडा गर्नुपर्ने केही कारण छैन। नेपाली कङ्ग्रेसमा विशेष अधिवेशन भयो, मैले त्यति बेलामा नियमित अधिवेशन गरौँ, तीन महिनाभित्रमा गरौँ भनेर भन्दाखेरि त्यो विशेष अधिवेशनको हस्ताक्षर बुझ्ने नेताहरू नै मैहरू हुन्थ्यो, अहिलेको नेताहरू नै हुनुहुन्थ्यो। यसलाई हामीले नीतिगत रूपमा लैजाउँ वा चाहिँ विशेष महाधिवेशनलाई गएर सम्बोधन गरेर लिएर आऊ र चुनावमा जाउँ भन्दा उहाँले कसैले पनि मान्नु भएन। कसैले कुरामा लाग्नुभयो विश्व र गगनलाई पार्टीबाट हटाए हुन्छ कि भन्ने तरिकाले लाग्नुभयो। जसरी गिरिजाबाबु र शेरबहादुरजीको बेलामा शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्थ्यो, गिरिजाबाबु पार्टी सभापति हुनुहुन्थ्यो, त्यो भित्रका एकखरी साथीहरूलाई के लाग्यो भने शेरबहादुरलाई हटाइदिएपछि हामी नै नेता हुन्छौँ भनेर शेरबहादुरजीलाई पार्टीबाट हटाइदिएपछि दुईवटा पार्टीमा हो। अहिले त नि दुईवटा युङहरूलाई हटाइदिँदाखेरि सबै हाम्रै हुन्छ भन्ने सोचेर त्यो गलत बाटो लाग्यो, त्यसको परिणाम हो। तथापि यो घटना घटे पनि समाधान के भयो भने हामी सबै मिलेर चुनावमा लड्यौँ, धेरैजसो चुनावमा जानुभयो, चुनावमा लड्न जानुभयो, चुनावको परिणाम के आयो थाहा भयो, चुनावमा लडायौँ गयौँ। किन गयौँ त भन्दा निर्वाचन आयोगले विशेष अधिवेशन गर्नेहरूलाई वैधानिकता दियो, चुनावबाट आइसकेपछि फेरि सर्वोच्चमा मुद्दा पऱ्यो, सर्वोच्चले पनि चाहिँ आधिकारिक पार्टी यही हो भनिसकेपछि धेरै झगडा घट्नु हुँदैन। पुरानो पुस्ता पनि भन्ने, अनुभवी पुस्ता पनि भन्ने, नाति पुस्तासित आएर झगडा घट्नु हुँदैन, एउटा कुरा। दोस्रो कुरा हामीले के भन्नुहुन्छ भने अहिले हामीसित झगडा तन्त्रमा लागेका धेरै साथीहरू बारम्बार सत्तामा बसेको व्यक्तिहरू हुन्छ, पार्टीमा जिम्मेवार लिएर बसेको व्यक्ति हुन्छ। अहिले यत्रो सामाजिक सञ्जाल छ, उहाँहरूले पार्टीमा गर्दाखेरि गरेका कुनै नयाँ कुराहरू, सरकारमा बस्दा गरेका कुराहरू सामाजिक सञ्जालमा थोरै भएको जाल दियो भने साथीहरूले भाषण गर्न पाउँथ्यो, ए हामीले यसो गर्दथ्यौँ भन्ने कुरा हुन्छ। तेस्रो कुरा, अहिले जति बेला सबै सत्तामा हुँदा पनि भागुङ्गाका निम्ति छ झगडा र प्रति अहिले त सबै कमजोर हुन पनि झगडा भनेको त्यो विकृतिको उपाज हो। त्यस कारण अब पार्टीमा झगडा गर्नुपर्ने आवश्यकता पनि छैन, नाति पुस्तासित झगडा गर्न पनि हुँदैन, नाति आए भने गर्व गर्ने उहाँहरूले, त्यस कारण झगडा गर्नुपर्ने आवश्यक छैन। अर्को कुरा चाहिँ जहाँ सक्रिय सदस्यका सदस्यको अवधि अध्यावधि गर्ने कुरामा विमेल भयो भन्ने कुरा यो होइन। हाम्रो सक्रिय सदस्यता जेएनयू आन्दोलनमा केन्द्रदेखि जिल्लासम्म सबै जले जलिसकेपछि अहिले नयाँ प्रविधिको विकास भयो र कति साथीहरूले हामीलाई यो संसदीय चुनावमा सक्रिय सदस्यता दिएकाले भोटै दिएन। अहिले नेपाली कङ्ग्रेसका धेरै बाबुहरूले भोट पनि दिएका छैनन् देखिएका, त्यसमा कोही कति छौ त सक्रिय सदस्य त अहिलेभन्दा फोनमा मेरो नाम डट भन्दा भर्ने प्रक्रिया हो त्यसहरू यसलाई डिजिटलाइज गर्ने कुरालाई चाहिँ नि यसैलाई विवाद गराउने भनेको छ नि डिजिटलाइज के भनेको के हो अध्यावधि भनेको के हो नबुझेर विश्लेषणै नगरिकन गरिएको कुरा हो यसमा कुनै झगडा गर्नुपर्ने आवश्यक जुडेको सबै ज्वालेपछि त कलेक्सन त गर्न पर्यो नि कहाँ के छ भन्दा आफ्नो मोबाइलमा राख्न पर्यो यसरी लिनुपर्छ त्यसैले अब झगडा गर्ने न पिटो पोख्नुपर्ने कुनै कारण छैन आफ्नो पार्टी अफिसमा आउने यत्रो बुढानो नेताहरू जसले पार्टी अफिसबाट हिजो लड्यो तर उनीहरू आन्दोलनमा त सफल हो नि तर कार्यक्षमा तब टोटल्ली असफलहरू
0: पार्टी सभापति गगन थापाले चाहिँ के गर्नु पर्थ्यो होइन असन्तुष्ट पक्ष सहमत हुन नसकेको हो कि वा सभापतिले नै वास्ता नगरे हो कि
1: होइन गगनजीहरूले यो प्रत्येकका घरमा उहाँ पुग्नु भएकै छ अब कुनै भागबन्दा गर्यो भने सही कार्यकर्ता हुँदैन नि तपाईँलाई सही व्यक्तिले स्थान पाउँदैन नि भागबन्दाले गर्दा पार्टीलाई यो भयो गर्यो अवस्थामा गयो भागबन्दाका कारणले असक्षमको व्यक्तिहरूको बाहुल्यताका कारणले शेरबाजी जस्तो व्यक्तिहरू विदेशमा गएर बस्नुहुन्छ यहाँ आएर फेस गर्न छोडेर लाउँछन् कार व्यक्तिहरूको जमातमा पर्यो नि अहिलेको 21औं शताब्दीमा नेतृत्व भनेको एउटा व्यक्ति मात्रै होइन उसको वरिपरि कस्ता व्यक्ति छन् नेताको वरिपरि भन्दा पनि हामीले हेर्नुपर्छ त्यस कारणले हामीले भागबन्दमा असक्षमहरूको थुप्रो जम्मा गरेका कारणले गर्दा यत्रो ठुलो इतिहास बोकेको पार्टीको आज यो दुर्दशा भएको छ तसर्थ गरी भागबन्द होइन क्षमताको आधारमा तेरो मेरो होइन क्षमताको आधारमा हामीले निर्णय गरेर जानुपर्छ त्यस कारणले गगनजीहरू बाहिर बोल्ने भन्दा बिस्तारै स्ट्राटेजिकली रणनीतिक तरिकाले पार्टी चलाउनुपर्छ त्यस कारण मैले पहिले पनि तपाईँलाई भने नि उहाँहरू गर्दै हुनुहुन्छ पार्टी अफिसमा जा अहिलेका पुराना नेताहरू जो हुन्छ पार्टी अफिसमा जाने के मिलेन भन्ने मिलाउनतिर जाने कि डेरा खोज्दै हिँड्ने त्यस कारणले यो डेरा खोज्दै हिँड्ने कुरा राम्रो छ आफ्नो पार्टीमा आमै जाने आफ्नो नाति पुस्ताका आएका छन् कि यो सुधार कसो गर भन्ने भने त जसको रोटेसन फेरि अर्को पार्टी सभापति हुन्छ यसरी हामी जानुपर्छ त्यस कारणले युवाहरूले गर्न खोजेको भूमिकालाई मलाई नराम्रो लागेको छैन तर पुरानो पुस्ताले पठाउन पर्यो सधैँ सत्ता आफ्नै हातमा रहन्छ भन्ने कुरा लाइन लिनु हुँदैन
0: अब डाक्टर साहबको असन्तुष्ट पक्षलाई आग्रह के छ अब उहाँहरूले त डिजिटल अध्यावधिक नगर्ने अडानमा बसिराख्नु भएको छ होइन यो अवस्थामा के भन्नुहुन्छ
1: यो अध्यावधिक होइन अब हामी 15 महाधिवेशनमा जाँदैछौँ हामी सबै चाहिने यो अध्यावधि होइन यो डिजिटलाइज हो हराएको सक्रिय सदस्य डरेको सक्रिय सदस्यलाई हामीले हामी छौँ है भन्न साथीहरूलाई भन्नु है सबै हराउने अब त हाम्रो हरानी भयो त्यस कारण छौँ भन्दा मोबाइलमा टिपाउनुहोस् भनेको मात्रै हो यसलाई गहिरो रूपले यसलाई न्यु खोज्नुपर्ने केही पनि छैन दोस्रो कानुनी रूपले पनि त्यहाँनिर निर्वाचन आयोगले सर्वोच्च अदालतले पनि काङ्ग्रेसलाई वैधानिक नयाँ काङ्ग्रेसलाई गगनको नेतृत्वको काङ्ग्रेसलाई वैधानिकता दियो दोस्रो तेस्रो त्यहाँनिर अब सबै साथीहरू जो काङ्ग्रेस बन्ने मन छ जसले कङ्ग्रेसले त्यहाँनिर मुलुक बनाउन सक्छ नयाँ पिँढीले बनाउन सक्छ भने अब बृहत्का कङ्ग्रेस सबै यसो यो प्रक्रियामा जोडेर सबै साथी 15 महाधिवेशनमा जान पर्यो अब त्यस कारणले केन्द्रीय सदस्य को हुने भन्दा पनि केन्द्रीय सदस्य स्वयं वार्डमा जानुपर्ने भए पनि 3 महिनाको निम्ति केन्द्रीय समिति हुन भन्ने पनि लाग्नुपर्ने आवश्यक पदक छैन तर त्यस कारणले पुराना आदरणीय नेताहरू सबै डेराबाट आफ्नै घरमा फर्किन पर्यो त्यस कारणले आफ्नै नाति पुस्तालाई सम्झाउन पर्यो
0: नयाँको नेतृत्व स्वीकार्न नसकेका हो कि होइन
1: तपाईँलाई एउटा कुरा के भन्छु भने जस्तै अहिले देखिएको नेताहरू हुन्छ गगनजीहरू हुन्छ विश्वहरू हुन्छ गुरुजी प्रदीपजी देवराजी यो टाइपको लिडरहरू अहिले हाम्रो पार्टीभित्र हुनुहुन्छ गगनजीलाई त्रिचन्द्र क्याम्पसमा सोभिको सदस्यता सदस्य सोभिको सदस्य नेभिसीको उपाध्यक्ष नेभिसीको महामन्त्री तपाईँ आफै लिन सक्नुहुन्छ यो सबै हामीले गरेर लिएर आएको लिएर आउँदाखेरि हाम्रो पुस्ता सबैभन्दा पछाडि पऱ्यो एकैचोटि हाम्रो पुस्तामा आउँदा एकैचोटि के गरिदियो भने गगनजीको पुस्तामा मेरो पुस्ता हरायो किन हरायो त भन्दाखेरि जस्तै भीष्मजीहरू हाम्रो पुस्ताको अहिले भीष्मजीले अवसर पाउनु कति राम्रो पर्फर्मेन्स देखाउनु भएको छ सदनमा राम्रो पर्फर्मेन्स देखाउनु भएको छ शिष्टता प्रकट गर्नुभएको छ धैर्यता प्रकट गर्नुभएको छ आफ्नो कुरा प्रस्तुत गर्दाखेरि कस्तो सबैले क्याचअप टाइपका प्रस्तुत गर्नुहुन्छ हाम्रो पुस्तक, किनभने हाम्रो पुस्तकका व्यक्तिहरू एक थरी व्यक्ति सत्तामा मात्रै लाग्ने आफ्ना थारीहरूलाई बाहिरबाट आइजाने गर्ने गरे जुन जुन जसको मार मैले बिहोरेको छु, त्यस कारणले यो पुस्तक आएको छ, आफूले बनाएको पुस्तक आएको कारणले गर्दा म धेरै खुसी छु। त्यस कारण म पार्टी अफिस जान्छु, यो गर भन्छु, उसो गर भन्छु, राम्रो गइरहन्छ। एकैचोटि सबै कुराको आशा आए पनि सबै कुरा पराजित भएको बेलामा पनि झगडा हुँदो रहेछ, सत्तामा भएको बेलामा पनि झगडा हुँदो रहेछ, हाम्रो गलत पक्ष रहेछ, यसलाई हामीले निर्मूल गराउनु पर्छ भन्ने लाग्छ। म धेरै खुसी छु हामी यो पुस्ता गगनजीको पुस्ताहरू चलाएको कारणले गर्दा।
0: भाइहरू आउँदा अब आफैले बनाएका केटाकेटीहरू आउँदा वा चाहिँ युवाहरू आउँदाखेरि ईर्ष्या लाग्दैन लोकसाब?
1: अहिले उनीहरूले अपमान गरे भने त हुन्छ, र अहिले सत्ता पनि छैन नि त, अहिले त दौडधुप गर्ने हो, मिहिनेत गर्ने हो, मिहिनेत गर्ने बेला त युवै चाहिन्छ नि। जस्तै भन्नुहोस् स्थानीय तहको चुनावमा युवा भएन र पुरानो पुस्ता भयो भने उसले दौडधुपै गर्न सक्दैन, उसले कामै गर्न सक्दैन, युवा चाहिन्छ। पार्लियामेन्टमा चाहिने बुजुर्ग अनुभवीहरू चाहिन्छ, जसले गर्दाखेरि मुलुक चलाउनका निम्ति संयम धैर्यता प्रकट गर्न सक्छ। त्यस कारणले युवाहरूले होस पुर्याउन पर्यो, होसमा चाहिँ जोस पनि चाहियो त्यो बन्दित तरिकाले, जब होसै होस् भन्ने पनि ह्याङ हुन सक्छ, यसरी पनि सोध्नुपर्छ।
0: अब जाँदा जाँदै यो अहिले समग्र रूपमा हेर्दाखेरि यहाँले हेरिराख्नु भएको छ, प्रदेश सरकार हरेक प्रदेश सरकारहरू धरापमा छन्, संघीयताको हुर्मत लिए पुराना दलले भन्ने आरोप पनि लागेको छ, कोशीको मात्रै कुरा गरौँ, सातौँ पटक सरकार परिवर्तनको कसरत हुँदै रहेछ, यसले संघीयताको धजी उडाएन डाक्टर साहब?
1: एउटा कुरा, हामीले संविधान बनाउँदा यो कुरा मैले भनेको छु सदनमा, तपाईँले 4:23 मेरो एउटा स्पिच छ संविधान बनाउने बेला संसदमा, मैले भनेको यो ठुलो संसद नबनाऊ, 101 संसद भए हुन्छ, प्रदेश यति धेरै बना त केही पनि होइन, यति सङ्ख्या यति धेरै चुनौ निर्वाचन नगरौँ, त्यस्तो यसले चाहिँ हामीले व्यवस्थित गर्न सक्दैनौँ, कामकाजीको गर्न सक्दैनौँ, हामी त्यो अनुसार भइसकेका छैनौँ। स्थानीय तह र बलियो बनाऊ, मैले बारम्बार भनेको सन्देशा प्रदेशका भन्ने विरोधी हो भन्ने, अथवा पहाड तराई छुट्याउन पर्छ भन्ने, नाक काट्न पर्छ भन्ने, नाकको छालाको लिङ्गको पोसाकको बढी बवाल भयो, त्यसले गर्दाखेरि आज चाहिँ नि हामीले ल्याएको संसदीय व्यवस्था वा संघीयता चाहिँ विकृत जस्तो देखियो। बजेट प्रस्तुत गर्दासम्म मन्त्रीको निम्ति झगडा भएको छ, केन्द्रमा मन्त्रीको निम्ति झगडा, प्रदेशमा झगडा, यस्तो स्थिति स्थानीय तह नभइदिएको भए यो देश अझ विकृति हो, अझ अराजकतामा जान्थ्यो, त्यस कारणले यसलाई कामकाजको रिफाइन गर्नुपर्छ। त्यस कारण मैले सदनमा भनेको छु अब रिफर्म गर्ने बेला भयो, रिफर्म गरेर सही व्यक्ति लियो भने उसले पर्फर्म देखाउन सक्छ, तब नयाँ पुस्तामा ट्रान्सफर्म हुन्छ, नयाँ पुस्तामा ट्रान्सफर्म पोजिटिभ ट्रान्सफर्म भन्यो भने विदेशको गएको युवाहरू नेपालमा आउन सक्छ भन्न मैले भनेको छु। तर यो चाहिँ हामीले ल्याएको स्ट्रक्चरलाई हामीले चलाउन सकेनौँ, वी आर अल आर करप्ट, सोचाइ नै कुरा भ्रष्ट भयो, त्यस कारणले गर्दा युवाहरूले हामीलाई छोडेर गए, हामीले हाम्रो कार्यशैली, हाम्रो व्यवहार, हाम्रो बिहेभियरहरूलाई यङ जेनेरेसनले मन पारेन, त्यस कारणले त नयाँ अहिले आएको छ। अब नयाँले पनि गरेन, यही ह्याङ गएर बस्यो भने यसले अप्ठ्यारो पार्छ, त्यसमा अहिले हामी धेरै विरोध गर्ने सरकार कुरा गर्ने होइन, यसलाई सही करेक्सनमा, यत्रो ठुलो घर हामीले प्रजातान्त्रिक घर बनायो, यो घर चाहिँ बिगार्न भएन, यति धेरै देश जड्यो, खरानी भएको देशलाई फेरि जलाउने बाटोतिर जानु भएन भन्ने तरिकाले हामीले,
0: तर कता कता उकुस मुकुस होइन, कता कता आक्रोश जस्तो, सान्नाटा जस्तो, उकुस मुकुस जस्तो होइन, यो के न के यो एकदम हराएको जस्तो, बिचली जस्तो त्यो आवाज हुन्छ क्या नागरिकहरूमा अहिले?
1: सरकारले के भने, सरकारले मान्छेलाई उत्साहित गर्न पर्यो, जहिलेसुकै आपसमा झगडा छ भने छ, सबै फन्ड खोल्यो छ, सबैलाई तर्साएको छ, आतंकित गरेको छ, होइन, सरकारले यो काम राम्रो गर्यो, शिक्षाको यो शिक्षामा अहिले तपाईँलाई भन्नुहोस् न के छ, मैले हामीले प्लस टू गरेका बच्चाहरू छन्, अहिले 3.5 लाख जति युवाहरू गएको वर्षमा विदेश गयो भने, अहिले यही एआई पढ्न देऊ, यही आइटी देऊ, यत्रो भिसीहरू बनाउनु भएको छ, तपाईँले भिसीहरू बनाउनु पर्यो, इन्टरभ्यू लिँदाखेरि भिसीलाई अब तपाईँ नेपालमा के प्रोग्राम दिनुहुन्छ भन्ने प्रश्न उत्तर सोध्ने हो नि, प्रोग्राम भनेको एआईको कति विद्यार्थी पढाउन सक्नुहुन्छ, आइटीको कति पढाउन सक्नुहुन्छ, सिए कति पढाउन सक्नुहुन्छ, सिभिल इन्जिनियर कति बनाउन सक्नुहुन्छ, होइन, आर्किटेक्ट इन्जिनियरहरू कति बनाउन सक्नुहुन्छ, होइन प्यारामेडिकल कति सिट बढाउन सक्नुहुन्छ, नर्सहरू कति बढाउन सक्नुहुन्छ भने इन्टरभ्यू लिने हो नि सरकारमा बसेकाले, एकजनाले पनि सोध्दैन। त्यो गरिसकेपछि नयाँ जेनेरेसन बस्छ त। तपाईँले अहिले तपाईँले एउटा कुरा भन्नुहोस्, मैले बारम्बार भन्छु, अहिले 3 इयर्स कोर्समा प्राइभेटमा पढ्दाखेरि 30 लाख तिर्नुपर्छ डाटा साइन्स पढ्दाखेरि। तपाईँले हाम्रो त्यो 9 विश्वविद्यालयहरू छन् यिनीहरूले चाहिँ 10 लाखमा हामीले विद्यार्थीहरूलाई डाटा साइन्स एआई आइटी पढ्ने व्यवस्था गरिदिने, प्यारामेडिकल पढ्ने व्यवस्था गरिदिने हो भने, नर्सेस पढ्ने व्यवस्था गरिदिने हो भने नेपाली युवाहरू बाहिर जान्छन्। तपाईँलाई ब्याचलर गरेपछि बाहिर जान्छ, ब्याचलर गर्दै जाँदा यहाँ स्कुलहरू चर्छन्, आर्थिक कारोबार हुन्छ, बाबुआमासित केटाकेटी बस्छन्, नेपालको भाषाबाटै फरक हुन्छ नि। तर मतलबै छैन, मैले हिजो त्रिभुवन विश्वविद्यालयको भिसीजीलाई फोन गरेर केही प्रोग्रामहरू दिनुहोस् त भन्न भने, मैले यस्तै तरिकाले पहिले पोखराको युनिभर्सिटी भिसीलाई भनेर डाटा साइन्स पढ्न दिनुहोस् भन्दा, अहिले शङ्खपुलमा डाटा साइन्स खुलिरहेको छ, बाहिर पढ्न जाँदा 45-50 लाख पाइन्छ, अहिले 5 लाख बिलोमा त्यहाँ पढ्न पाइन्छ। यस्तो गरिदिने पो हो त सरकारले, यस्ता क्रिएटिभ काम गरिदियो नि, नचाहिने कुरा गरिन्छ, झगडामा लाग्ने तर्साउने काममा लाग्नु हुँदैन नि। जसले भ्रष्टाचार गरिन्छ, भ्रष्टाचार भनेको ठुलो रोग हो, भ्रष्टाचार गर्नेलाई कारवाही गर्नै पर्छ, तर कतिलाई गर्ने कतिलाई अनुसन्धान गर्नु हुँदैन, यस्तो डिस्क्रिमिनेसन गर्नु हुँदैन। राज्यको नेपालको सामुन्ने राज्यको निम्ति सामु नागरिक सबै नागरिक बराबर हुन्, संविधानका दायित्व सबै समान हुन् भन्ने दृष्टिकोणले त्यो शिक्षाको क्षेत्र सुधार्ने ठाउँ छ। अहिले अहिले विगतको सरकारले जल स्रोत नीति अत्यन्तै राम्रो छ, त्यसलाई चाहिँ कार्यान्वयन गर्ने हो भने 5 वर्षमा हामी गरिबी अन्त गर्न सक्छौँ। संसारभरिका फरिएका नेपालीले कमाएको वा कपाउले कमाएको थोरै छ पैसा त्यहाँ लगानी गर्न दिने हो भने 5 वर्षमा नेपाल सम्पन्न बन्न सक्छ। यति धेरै नीतिगत निर्णय गर्ने ठाउँमा भएका व्यक्तिहरूले नीतिगत निर्णय छोडेर आपसी द्वन्द अर्को गर्ने यस्तो लाग्नु हुँदैन। यो मैले बालेन सरकारलाई भन्न चाहे भने प्रतिपक्ष पनि हामीले कसरी बस्न पऱ्यो भने, अब यो सरकार सत्ता र प्रतिपक्ष थाहै होइन, यो रोटेसन हुन्छ, सत्ता पक्षले गरेका कमजोरीहरू प्रतिपक्षले डायरी मेन्टेन गर्ने, आवश्यक पर्दा दिने जनतालाई भनेर जाने सिस्टम, यो प्रक्रिया, यो विधिलाई हामी अगाल्यौँ भने नेपालले एउटा नयाँ नजिर बनाउन सक्छ। यो अहिलेको बाटो
0: हस्। डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ नेपाली कङ्ग्रेसका नेता डाक्टर चन्द्र भण्डारी आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता रमेश जङ रायमाझी र नेकपा एमालेका नेता माधव ढुङ्गेलको साथमा वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डित। आउनुहोस् सुरु गरौँ, जनता जान्न चाहन्छन्। जनता जान्न चाहन्छन् म यहाँहरू तिनैजनालाई स्वागत गर्न चाहन्छु।
3: धन्यवाद ऋषिजी।
2: रमेश जङ रायमाझीजी, प्राध्यापक डाक्टर गान्धी पण्डित, माधव ढुङ्गेलजी,
3: धन्यवाद।
2: रमेशजी, सरकारको काम कारवाही हेर्नुहोस्, एक्सन ओरिएन्टेड सरकार, प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरुङ, कामहरू धमाधम, सुकुम्बासीदेखि अहिले पछिल्लो पासपोर्ट छपाई प्रकरणसम्म आइपुग्दाखेरि सरकारको गतिविधि।
3: अब सरकार चाहिँ हामीले चाहिँ निर्वाचनबाट आएको सरकार भएको कारणले यसले राम्रो एउटा ट्र्याक लियोस्, देशमा सुशासन कायम गरोस्, विकासका कुराहरूलाई जोड्दै जाओस्, जनताहरूले महसुस गर्न पाउन् होइन, आफूले मत हालेको सरकार बनेको छ त्यसले चाहिँ राम्रो काम गरोस् भन्ने हाम्रो चाहना हो। तर हाम्रो चाहनाले मात्रै पुरा हुँदैन, सरकारको गतिविधिहरू, सरकार कसरी अगाडि बढिरहेको छ, सरकारको डेलिभरी के छ। हिजो चाहिँ सिंहदरबार आगो लाउनुपर्छ भन्ने स्टाटस आउँथ्यो होइन, अब अहिलेले चाहिँ त्यो स्टाटसहरूमा अझै पनि प्रधानमन्त्री भएपछि त्यही उसबाट के खालका गतिविधिहरू अहिले पनि आइरहेछन्। जिम्मेवारीमा बसेको मान्छेले त्यस्ता कुराहरू अति त्यस्ता खालका कुराहरू लेख्नु पनि हुँदैन, त्यस्ता खालको गतिविधि पनि गर्नु हुँदैन, एउटा सही ट्र्याकमा हिँड्नुपर्छ। किनभने हिजो त आफ्नो हातमा केही पनि थिएन, शासन सत्ता थिएन, त्यतिखेर चाहिँ विरोधको आवाज उठाउने हो, सरकारलाई घचघचाउने हो।
2: सरकारले अवसर पाइसकेपछि अहिले काम त गरिरहनु भएको छ,
3: के काम गर्नु भएको छ,
2: पासपोर्ट देखि लाइसेन्ससम्म घर घरै
3: पासपोर्टै बनाउदिनु
2: भयो डेलिभरी सर्भिस हुन थाल्यो
3: उहाँले त पासपोर्टै बनाउदिन
2: सुगुम्बासी समस्या समाधान गर्ने दिशा
3: उद्देश्य उहाँहरू त पासपोर्टै नबनाउनेमा हुनुहुन्थ्यो उहाँहरूको त उद्देश्य के थियो भने विदेशमा रहेको मान्छे पनि नेपाल ल्याउने भन्दै हुन्थ्यो उहाँ त धमाधम पासपोर्ट छाप्दै हुन्छ अरे त्यो पासपोर्ट पनि हिजो जसलाई दिएको थियो प्रक्रिया पुर्याएर होइन नियमसङ्गत बोलपत्र आह्वान गरेर प्रक्रिया पुर्याएर दिएको थियो त्यो क्यान्सल गरेर आफूले आफ्नो इन्ट्रेस्टमा रहेका मान्छेहरू प्रधानमन्त्रीका सल्लाहकारहरू चलखेल गरिरहेको छ
2: अनियमित गरे नि त
3: के भन्ने तपाईँ अनियमितता गर्यो भनेर कुनै नै एउटा व्यक्तिले भनेर हुँदैन अनियमितता गरेको नगरेको अदालतले भन्छ अदालतको अन्तिम फैसला नहुन्जेलसम्म फलानाले अनियमितता गर्यो भन्न पाइन्न शङ्काको घेरामा राख्न पाइन्छ जे बोल्न मलाई त्यो बोल्दिने
2: गान्धीजी पासपोर्ट ठेक्का प्रकरणको विषय अनि प्रधानमन्त्री कार्यालयमा अख्तियारको पुरै टिमलाई बन्धक बनाएको विषय प्रधानमन्त्री सहित प्रधानमन्त्रीका सल्लाहकार टिम बसेर अख्तियार प्रमुखदेखि आयुक्तसम्मलाई दबाब दिएर मुद्दा चलाउन बाध्य बनाएको यही हो कानुनी राज
4: अब यो मलाई
2: यही हो शासन
4: तपाईँले भन्दै गरेर मानिदिनु पर्ने हो कि मैले गरेर देखाएको छैन र त्यहाँ मलाई बाध्य पार्यो भने न आयुक्तले भन्छ न प्रधानमन्त्री भन्छ तपाईँ यसरी कताबाट त्यो कुरा आयो मलाई थाहा छैन तर जहाँ तक पासपोर्टको कुरा छ एउटा कुरा के छ नि
2: यो विषय त आइसक्यो त बाहिर
4: अनुसन्धान
2: प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले भन्नुभयो होइन राष्ट्रपाको उद्घाटन सत्रमा
4: अनि उहाँले बोलाउनु के भनेको भन्नुहोस्
2: पाँच घन्टा मात्रै होइन पाँच वर्षसम्म थुनेर काममा लगाउनु पर्यो नि लगाइन्छ भन्नुभयो
4: है कन्ट्रीमा भन्नुभयो थाहा छैन तर अख्तियारलाई उहाँले बोलाउनु पर्ने ठाउँमा बोलाउनु भयो होला कि त्यो म उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता भएर आएको होइन
2: तपाईँले विश्लेषण गर्दाखेरि अख्तियारलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर त्यसरी दबाब दिएर होइन भने जे पनि हुनसक्छ भनेर थ्रेट दिन कुन कानुनले दिन्छ
4: कानुनले त्यसरी दबाब दिनुहुन्न स्वतन्त्र निकाय निष्पक्ष निकाय अख्तियार आफै हो संवैधानिक परिषद हो तर दबाब होइन छलफल त गरिसकिन्छ नि भ्रष्टाचारको कार्य चाहिँ उसले स्वतन्त्र रूपमा काम गर्ने त्यो काम गर्नलाई के किसिमको सहयोग गर्न सक्छ सरकारले सहयोग दिन सक्ने कुरा छैन सरकार बिना त अख्तियार बिना जम्मै कुरा गर्न सक्दैन नि त त्यसैले सरकार र अख्तियार काम गर्ने कुरा स्वतन्त्र तर काम स्वतन्त्र भयो गर्नलाई के किसिमको सहयोग फेसिलिटेसन गर्दै सरकार गर्ने हुनाले चाहिँ हो जहाँ त्यसो हुनाले म त्यति नै भन्नेमा मैले देखाएको छैन प्रमाणित भयो भने गलत हो प्रमाणित भयो भने चाहिँ गलत होइन भन्ने नै ठान्छु र भेटघाट पनि भएको होला जहाँ त
2: राष्ट्रपाले गरेको गल्ती चाहिँ देख्नुहुन्न नि तपाईँ पुराना दलहरूले गरेको गल्ती त खोजी खोजी उत्खनन गर्नुहुन्छ त फेरि
4: होइन गल्ती भइसक्यो दलले पनि गल्ती गरे भने देख्छु गल्ती गरे भने म देख्दिनँ मेरो डबाउ गल्ती देख्दैन
2: अहिले गल्ती भएको छैन होइन पासपोर्ट ठेक्का प्रकरणमा
4: भन्नु
2: यो मुद्दा प्रकरण
4: मैले यहाँ ठिक र गलत बोल्दिनँ भने म विश्लेषण गर्ने मान्छे हो तपाईँको प्रश्न दिएर चाहिँ बच्चालाई चक्लेट हो कि दुध हो भनेर सोधेको होइन नि म विश्लेषण गरेर आएको हुनाले त्यहाँ अनुसन्धानको कार्यक्रम भएको छ अब त्यो अनुसन्धानको त्यो मुद्दा पनि दायर भएको छ तर यति हुँदै गर्दा पनि अहिले चाहिँ पासपोर्ट जुन पुरानै जुन ठेक्काबाट जुन पासपोर्टको चाहिँ प्रिन्ट भएर आउने छ त्यो चाहिँ टर्मिनेट गरेको छैन किनभने टर्मिनेट गर्ने बित्तिकै मुद्दा चल्नु एउटा कुरा हो कन्ट्राक्टर टर्मिनेट हुने बित्तिकै फेरि इन्टरनेसनल आर्बिट्रेसनमा गएर भोलि गाह्रो पर्न सक्छ वा आउने पासपोर्ट नआउनु सक्छ त्यो चाहिँ सरकारले मिलाएको छ अनुसन्धान आफ्नो ठाउँ चलिरहेको छ पासपोर्ट पनि छापिने काम भइरहेको छ
2: माधवजी तपाईँहरूले विगतमा गल्ती गर्नुभएको थियो अनियमितता गर्नुभएको थियो आफू खुसी पासपोर्ट ठेक्का दिनुभएको थियो त्यही भएर बालेन सरकारले सच्याए
5: यसो गरौँ न
2: ठिकै हो नि होइन
5: सुन्नुहोस् अनियमितता गर्नुभएको थियो गल्ती गर्नुभएको थियो भन्ने होइन कि ती आरोपहरू लागे होइन आरोप लागे हुन् सही सत्य के हो भन्ने कुरा त इन्भेस्टिगेसनले भन्छ नि होइन त्यो इन्भेस्टिगेसनलाई हामीले वेटिङ गर्नुपर्छ र इन्भेस्टिगेसनलाई राज्यका स्वतन्त्र ढङ्गले अनुसन्धान गर्ने इकाइहरू हामीले जति बनाएका छौँ ती इकाइहरूलाई राज्यले अथवा सरकारले अनुचित दबाब दिनु हुँदैन सहयोग पुर्याउनुपर्छ उसलाई आवश्यक इक्विपमेन्ट दिनुपर्छ होइन उसको सेक्युरिटीमा हस्तक्षेप गर्नु हुँदैन उसको सेक्रेसी हुन्छ नि उसको आफ्नो सेक्रेसीहरू हुन्छ त्यो सेक्रेसीहरूमा राज्यले अथवा सरकारले त्यसमा हस्तक्षेप गर्न मिल्दैन अख्तियार होस् अरू धेरै त्यस्ता संरचनाहरू जो छन् अदालत होस् अथवा अरू चाहिँ स्वतन्त्र चाहिँ इकाइहरू हुन्छन् चाहिँ हामीले इन्भेस्टिगेसनको लागि छोडिदिएका छौँ तिनलाई अनुचित हस्तक्षेप गर्न मिल्दैन सहयोग पुर्याउनुपर्छ र उचित आवश्यक इक्विपमेन्टहरू उपलब्ध गराउनुपर्छ राज्यको काम है यो अब अर्को सरकारले गर्ने कामका सिलसिलामा त के हो त भन्दा गर्ने भन्दा जथाभावी जे पनि गर्ने भन्नेतिर गएर एकदम हताश भएर इम्यास्योर ढङ्गले जे जे पाए त्यही चाहिँ गर्न हुँदैन, त्यो राज्य कानुन विधि प्रक्रिया छ नि त, त्यसलाई आधार मानेर गर्नु पऱ्यो नि त, टेक्नु पऱ्यो नि। अनि अहिले हतास हतास एउटा मान्छेलाई पक्रिएछ, अर्कोलाई पक्रिएछ, अर्कोलाई पक्रिएछ, के नगर्न खोजिएछ भनेर स्टन्टबाज, सरकार स्टन्टबाज हुन सक्दैन है। बाटोमा चाहिँ अर्को घटना मोड्नको लागि, गणेश नेपालीको घटना मोड्नलाई अर्को चाहिँ सरकारी मान्छे ल्याएर चाहिँ गाडी चाहिँ पार्किङ राखेर अर्को चाहिँ स्टन्टबाज गरिदिएछ। यो कुनै राज्य स्टन्टबाजी गर्ने इकाइ हो, होइन होला नि।
6: तर गृहमन्त्री सुदन गुरुङको एक्सन हेर्नु, गणेश नेपालीलाई बचाउन उहाँले गरेको पहल हेर्नुहोस्, बचाउन सकिन भनेर संसदको रोस्टममा गएर रुनुभयो।
5: सुन्नुहोस् तपाईँलाई
6: त्यति करुणा भएको गृहमन्त्री, जनतालाई माया गर्ने गृहमन्त्री,
5: यो कुरा
6: अहिलेसम्म इतिहासमा पाथ्यो।
5: पिपुलले हामीलाई जसरी हेर्यो नि, हामीलाई पनि हेर्यो नि, होइन, हामीबाट पनि अपेक्षा पिपुलले गरेका थियो होला। पिपुलको अपेक्षा अनुसार हामीले केही कमी गऱ्यौँ, गर्न सकेनौँ, अथवा पिपुललाई हामीले बुझाउन सकेनौँ, हामी पनि दण्डित भइरहेछौँ, छैन र? आज हामीले जुन परिणाम भोगिरहेछौँ, हामीले त जनताले गरे दण्डित हो नि त हामीलाई, अथवा हामीले हाम्रा इस्युहरू हामीले ठिकै थियो भने पनि बुझाउन सकिएन नि त, हामी त्यो कुराको रियलाइजेसन गरिरहेछौँ। यो कुरा आज यो अहिलेको 182
6: एमाले पनि महसुस गर्छ,
5: 182 सिटको
6: आत्मसमीक्षा गर्छ त, एमाले
5: गरिरहेछ त, 182 सिटको सरकारले त्यो अनुमति गर्नु पर्दैन र?
6: त्यसकारण नेकपा एमाले अहिले पनि सडक तताइरहेछ,
5: भन्नुहोस् है,
6: माइती घरमा गएर सरकारको दिनगन्ती सुरु भयो भन्नुहुन्छ।
5: यस्तो छ कि एमाले अहिले
6: भनेर सबै लगाएर जबरजस्ती सिंहदरबार भित्र प्रवेश गर्न लगाउनुहुन्छ,
5: कुनै पनि विषयको अहिले आन्दोलन,
6: यो निर्वाचनमा हारेको ढङ्गढङ्गी चाहिँ अहिलेसम्म पनि कायम छ।
5: ऋषिजी
6: कसरी हुन्छ सरकारलाई विरोध गर्नु परेछ?
5: विरोध त गलत कुराको त विरोध गर्छ गर्छ, यो हामीले गर्छौँ नै,
6: विरोध मात्रै होइन कि, तपाईँले त काम गर्नलाई अवरोधै पनि गर्नु भएको
5: छ। अवरोध हामीलाई के पनि गर्नु छैन, राम्रो गर्नु शुभकामनै छ, तर व्यक्तिका अधिकारहरू हठात ढङ्गले हनन गरेको चाहिँ एमाले पार्टी हेरेरै बसिरहन्छ भन्ने चाहिँ म भन्न चाहँदिनँ है, त्यो सोच्न सकिन्न। त्यसको विधि प्रक्रिया कानुनको एउटा नर्म्सभित्र बस्नुपर्छ, नर्म्सभित्र बसेर सत्ता चलाउने कुरालाई हामीले कुनै अवरोध सिर्जना गर्नुपर्ने आवश्यकतै छैन, किनकि
6: उहाँले अरू कुनै बाहना पाउनु भएन आत्मदाह गरेका गणेश नेपालीको विषयलाई लिएर तताइरहनु भएको छ। विगतमा
5: यो सुन्नुहोस् है,
6: प्रेम प्रसाद आचार्य बिर्सिनु भयो तपाईँहरूले,
5: प्रेम प्रसाद
6: त्यति बेला प्रधानमन्त्री को हुनुहुन्थ्यो?
5: सुन्नु सुन्नु, गणेश नेपाली, प्रेम प्रसाद आचार्य, धेरै मान्छेले सुसाइड गरेका छन्। त्यही अस्ति सुकुम्बासीकै केसमा दुईजनाले सुसाइड गरे। सुसाइड गर्ने कुरा भनेको त्यो सामान्य कुरा होइन, त्यो तहमा पुग्दाखेरि त्यहाँ हामी जोसुकै भए पनि त्यसले हामीलाई हाम्रो सेन्सलाई फिल हुनुपर्छ, हामीले त्यसबाट त्यो भावनामा को भित्र पस्नुपर्छ। हामी त्यहाँ किन त्यस्तो भयो त, होइन, सुसाइड मान्छेले कसैलाई सरकारलाई दोष लगाउन मात्रै त गर्दैन नि त। अब त्यो सुसाइडको केससँग जोडेर अहिले तपाईँलाई भन्छु म, अहिले
6: झन्डै 3.5 दशक तपाईँहरूले सरकार चलाउनु भयो फेरि,
5: अनि के त हामीले
6: यस बिचमा
5: सुन्नुहोस् न, फेरि एउटा चिज
6: अनि अहिले सबै रासोपाकै कारण
5: पक्रनु न, यो भाष्य क्रिएट
6: जे भए पनि रासोपालाई दोष दिने अहिले है,
5: अनि त्यो यो बहुदल आइसकेपछि यो
6: जग राम्रो हाल्नु भएन नि त तपाईँहरूले, उहाँहरूले बिस्तारै सच्याउँदै हुनुहुन्छ, रेट्रोफिटिङ गर्दै हुनुहुन्छ।
5: सुन्नुहोस् है तपाईँलाई, म रामेछापको मान्छे हो, मैले धेरै टेलिभिजनमा भनेको पनि छु, मेरो गाउँमा बाटो थिएन, दोलाल घाटमा आएर 2 दिन हिँडेर गाडी चढ्या हो, आज मेरो दैलासम्म पिच बाटो पुग्छ, कसले खन्या हो? यही बलि व्यवस्थाले गरे होइन, म टुकी बत्ती बालेर पढाए मान्छे हो, म आज मेरो कुनै मेरो रामेछापको अथवा मेरो जिल्लाको देशको कुनै कुना पनि बत्ती नबलेको घर छैन, कसले गरे हो? आज मेरा घरमा कोसीबाट पानी बोकेर खानु पर्थ्यो, आज घर घरमा धारा छन्, बाथरुममा नुहाउन पाइन्छ, कसले गरे हो? टिन्चर आइडिन अथवा त्यो जीबी लाउन 5 कोसको बाटो हेरेर जानु पर्थ्यो, आज घरको छेउमा हस्पिटल छ, कसले बनाइदियो त्यत्रो बिल्डिङ? स्कुल पढ्न डेरा लिएर कति बस्नु पर्थ्यो, आज घरका छेउमा यत्रो आलिसान बिल्डिङ, इन्टरनेसनल बिल्डिङ छ, कसले बनायो? केही भएन, यस्तो भाष्य क्रिएट
6: गर्छ सबै एमाले गरे हो,
5: मैले एमाले मात्र
6: 2051 सालदेखि
5: एमाले सहितको लोकतान्त्रिक व्यवस्थाका
6: राजनीतिक
5: सक्रियता भाव थियो,
6: कम्युनिस्ट नेताहरू
5: चाहिँ, यो कुनै गैर दलीय संयन्त्रले गरेको होइन है, यो दलहरूले गरे हो, फेरि पनि प्रष्ट हुनुपर्छ, त्यसभित्र एमाले पनि छ, सँगै छ। म विकासमा एउटा कुनै पार्टी मात्रै जोडेर विकासमा कुनै दलीयकरण गर्नुपर्छ भन्ने मान्यता राख्दिनँ, यो विकास सबैको साझा कुरा हो। अनि अहिले बेला कस्तो आयो होला मान्नुहोस्, हिजो डिजिटलाइजेसनको यात्रा हामीले सुरुवात गऱ्यौँ तर त्यसको कम्प्लिट अवस्था बनिसकेका थिएन,
7: अब एउटा डिजिटलाइजेसनले एउटा उचाइ लियो, अब अलिकति ट्रान्सपरेन्सीको खोजी गर्ने आम पिपुलको चाहना पनि हुने भयो, किनकि अब जनता ट्रान्सपरेन्सीसँग सुशासन जोडिएर आउँछ। र हिजो एउटा सरकारले के चिजमा फोकस गर्यो, हिजो इन्फ्रास्ट्रक्चर थिएन नि त, त्यसमा फोकस गर्यो, आज यो बालेन सरकारले मान्नु सुशासनमा फोकस गर्यो भने इट्स ओके। के कुरा छ र सुशासन, उसले अर्को नयाँ इस्यु बोक्नु हुँदैन र हिजो त्यो इस्यु
6: मात्रै अनुमान पर्यो
7: तर
6: कुरा गरे
7: त्यसको विधि प्रक्रिया र नर्म्सभित्र पस्छ।
6: जनता त उत्साहित छन् नि त, यो सरकार
7: शालीन उत्साहित छन् कि छैन त, भोलि फेरि चुनाव आउँछ नि, त्यहाँ हेरौँला नि, अहिले आएको मत आउँछ कि आउँदैन त्यतिखेरै परीक्षण गरौँला नि त, भोलि चुनाव आउँदैछ त, सुकुम्बासीहरू फेरि त्यही।
6: उहाँहरूको अर्को सिधा प्रश्न छ तपाईँहरूलाई, भदौ 23 गते ती युवाहरूलाई ड्याङ ड्याङ गोली हान्दाखेरि चाहिँ कहाँ हुनुहुन्थ्यो, अनि अहिले गणेश नेपालीको आत्मदाहलाई जोडेर राजनीतिकरण गर्ने,
7: एउटा सुन्नुहोस् है,
6: लास्टमाथि राजनीतिकरण गर्ने,
7: फेरि फेरि म यहाँ विद्वान मित्रहरू विद्वान सरहरू हुन्छ है, म एउटा प्रश्न कुरा भन्छु, भदौ 23 घटनालाई कुनै व्यक्तिलाई दोषारोपण गरेर व्यक्तिमाथि अपराधीकरण गरियो भने त्यो ठुलो अपराध हुन्छ। यो नेपालको जियो पोलिटिक्सको एउटा चक्र व्यूहको एउटा कथा हो, सामान्य कुरा छैन यो। तपाईँलाई म यदि आज यो मिडियाबाट भन्छु, इन्टरनेसनल ख्याति कमाएको मेरो नेपाली सेना सिंहदरबार जलिरहँदाखेरि गेटमा के हेरेर बस्नु होला भन्ने कुराको जवाब मसँग छैन। आज शीतल निवास आफ्नो परमाधिपतिको कारणले ध्वंस पारेर जलाउँदाखेरि मेरो त्यो सेना त्यो त्यहाँभित्र कसरी हेरेर बस्नु होला, मैले त्यो अनुमान गर्न सकेको छैन। मेरो सुरक्षाकर्मीको विषयमा मैले आरोप लगाउन खोजेको होइन, त मेरो सुरक्षाकर्मी
6: प्रधानमन्त्रीले जिम्मा लिनु पर्दैन,
7: इन्टरनेसनल
6: सरकार प्रमुख
7: भन्नुहोस्
6: कार्यकारी प्रमुख
7: प्रधानमन्त्रीले
6: त्यति बेला सरकार कसको थियो,
7: आफ्नो
6: सुरक्षामन्त्री को हुनुहुन्थ्यो
7: भन्नुहोस्, आफ्नो सुरक्षा अङ्गभित्र किन यस्तो भयो भन्ने कुराको विषयमा मोरल रेस्पोन्सिबिलिटी एज अ प्रधानमन्त्रीले लिनुपर्छ। जसले जिम्मा लिएको मोरल रेस्पोन्सिबिलिटी लिनु र अपराध गर्नु फरक कुरा हो, नैतिक जिम्मेवारी लिनु र अपराध गर्नु एउटै होइन है।
6: रमेशजी, भदौ 23 घटनामा तपाईँहरूको बुझाइ पनि माधवजीहरूको जस्तै हो,
3: भदौ 23 मात्रै नभन्नु 24 पनि भन्नुहोस् न,
7: 24 खरानीको कुरा त गर्दै गर्नु,
3: अनि तपाईँहरू 24 चाहिँ के भयो भनेर भन्नु न, सरकारले जुन आयोग गठन गर्यो त्यसले 24 देखेन, 24 केही घटना भएन, प्रमाधिपतिको माधवजी भनेपछि म पनि त्यसो हुँ, प्रमाधिपतिको कारले आगो लगाउने ल आगो लगाउँदा दर्शन रमित हेरेर नेपाली सेना बस्ने हो, देशको ऐतिहासिक कुरोहरू प्रमाधिपति भनेको के को लागि बस्यो, नेपाली सेना के को लागि चाहियो, मसँग त पिएसओ पनि थियो त्यतिखेर, मेरो पिएसओको सेटमा मैले सुनाएको छु, सबै पुलिसका चौकीहरू छोडेर हिँड्नु भनेको छ, कैदीहरू छोडिदिनु भनेको छ, कहाँबाट आयो त्यो आदेश, महाराजगञ्जमा पुलिसहरू बसिरहेको छ 18 पुलिस, त्यो रेस्क्युज गरिरहेको छैन, मैले कुनै जर्नललाई फोन गरेर भने भोलि पा हामीले बाहिर कुरा उठाउँछु भने त्यसको 5 मिनट पछाडि रेस्क्यु गरेर त्यहाँ गएर 18 पुलिसहरू म सेटमा सुनिरहेको छु, मेरो पिएसओको सेटमा, उसले भनिरहेको छ हामीलाई मारिदेऊ हामीलाई मार्यो तिमीहरू भनेर ऊ कराइरहेछ त्यहाँ नेपाली नेपाल प्रहरी, अनि तपाईँले चाहिँ जेलका 10 मान्छे कैदीहरू चाहिँ मारेर जेल चाहिँ मान्छे रोक्न सक्ने, सिंहदरबारमा पनि छिरेका 150 मान्छे, अनि प्रमाधिपतिको कार्यालयमा छिरेका मान्छे, संसद भवनमा त ल संसद भवनमा संसदसँग सिंहदरबार र प्रमाधिपतिको कार्यालयमा के थियो त्यो, र संसदले त गल्ती गरेछ, सरकारले गल्ती गर्यो, संसद जलाउनु पऱ्यो, त्यहाँ त्यो ऐतिहासिक कुरो थियो नि, आज बल्ल बल्ल बनेको सिंहदरबार थियो, भूकम्पबाट क्षति विक्षत भएको सिंहदरबार फेरि आगो लाग्यो, फेरि बसाउँदै जानुपर्दछ नि त्यो सिंहदरबारभित्र,
6: त्यसको जिम्मा कसले लिनुपर्छ,
3: कसको जिम्मा, त्यसको जिम्मा नैतिक रूपमा राजनीतिक दलहरूले लिएको कारणले त्यो राजनीतिक दलहरू सरकारबाट बाहिरियो, नैतिक रूपमा जिम्मा लिएको कारणले, नत्र त निर्वाचित भएर आएको हामी हौ नि, हाम्रो दलहरू निर्वाचित भएर आएको थियो नि, हाम्रो मान्य थियो नि, त्यो नैतिक रूपमा जिम्मेवारी लिएर सरकार छोडेको, अनि त्यहाँबाट यहाँ ल्याएर कहाँ कहाँबाट सञ्चारित मान्छेहरूको सरकार बनाइयो, को को बनाइयो, कस्ता कस्ता मान्छेहरू बने, को कुन कुनसँग जोडिएको तपाईँलाई थाहा छैन, तपाईँहरू सबै तपाईँहरूकै मिडियाबाट देख्यौँ हामीले, कहाँ कहाँ को को मान्छेसँग बने बनेका मान्छेहरू, कहाँ कहाँबाट सञ्चालित मान्छेहरू, अहिले पनि नेपालको राजनीतिमा तपाईँ एउटा कुरा राख्नुहोस्, नेपालको राजनीतिमा नेपालभित्र बसेको मान्छेलाई सुरक्षा दिन नसक्ने, नेपाली राजनीतिक दलहरूको नेतृत्वको सुरक्षा गर्न नसक्ने, जनताको सुरक्षा नगर्ने नै हामीलाई सेना पनि चाहिएको छैन, प्रहरी पनि चाहिएको छ। हामीलाई जनताको सुरक्षा दिन चाहियो। हामीले अन्तिम अस्त्रको रूपमा रहेको नेपाली सेनाले कहाँ दियो सुरक्षा? सरकारी भवन आगो लगाउँदै गर्दा चुप लगाएर बस्ने, दर्शक भएर बस्ने? अनि अहिले चाहिँ राष्ट्रपतिको अधिवेशनमा चाहिँ आर्मी सेना पुलिस जालन गरेर चितवनमा डुलाउँदै हिँड्ने हो सेनालाई? त्यतिखेर चाहिँ सेना चल्न मिल्दैन थियो अरे। अहिले सुबुङ्गासीको घर भत्काउन चाहिँ नेपाली सेनामा प्रयोग गरेर लिएर जाने, त्यतिखेर चाहिँ चलाउनु मिल्दैन थियो। के कारणले मिल्दैन थियो त्यतिखेर? अहिले के कारणले मिल्दैन?
6: गान्धी पण्डितजी, राष्ट्रपति राजमा अहिले भइरहेछ चाहिँ के भदौ 24 गते घटना अनुसन्धान हुनु पर्दैन?
8: यो धेरै राजनीतिक कुरा भयो, उहाँहरू बोल्नुभयो। भाद्र 23 र 24 घटनाको क्रममा एउटा जनताहरू सडकमै आएका हुन्, नियतालाई गोली चलाएको हो, त्यसको भोलिपल्ट चाहिँ ठुलो लुटपाट पनि भयो। त्यो लुटपाटलाई चाहिँ उहाँहरू के भन्छ भने अन्तर्राष्ट्रिय षड्यन्त्र भएर विदेशी तत्त्व छिरेर गरेको भन्ने छ। त्यो कुरा भन्नुको लागि पहिलो कुरा, र त्यो साथसाथै मिलिट्रीलाई पनि आरोप लगाएको छ। एउटा कुरा हामीले के बुझ्न जरुरी छ, म होइन मिलिट्रीले गरे गरेन, सरकारले गरे गरेन, म उनको जिम्मा हो, म बोल्न चाहन्छु। मलाई खालि संवैधानिक व्यवस्था के हो भने प्रहरीलाई सञ्चालन गर्ने गृह मन्त्रालयको एउटा तरिका छ, आर्मीलाई चाहिँ चाहिँ चाहिँ परिचालन गर्नुपर्ने सुरक्षा परिषद पनि छ। सुरक्षा परिषदको बैठक नबसिकन त्यो एउटा आर्मी चाहिँ आफै प्रचारण हुन सक्दैन, र सुरक्षा परिषदको अध्यक्ष भनेको प्रधानमन्त्री हो।
6: तत्कालीन ओली सरकारको कमजोरी छ,
8: यस्तो घटना भइसक्यो, यति ठाउँ भइसक्यो, बढी 11 बजीसम्म उसको घरमा बस्यो,
6: 23 र 24 सरकारले दिनुपर्छ
8: दिनुपर्छ। किनभने त्यो बेलामा सुरक्षा परिषद उठाइदि माग मिटिङ बटाएर र आर्मी परिचालन गर्ने हो भनेर नगरेको कारणले भयो। यदि त्यो कुरा होइन, आर्मी परिचालन गर्नुपर्छ भनेर आफूलाई बचाउनुको लागि बोल्यो भने भोलि आर्मी शासन आउनु यही हो। कानुन मिचेर जे पनि गरे हुन्छ, आर्मी त कानुनभन्दा बाहिर जानु मिल्दैन। त्यस भए यदि आज हिजो सुरक्षा परिषद नबसे पनि
6: उहाँहरूले त राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्र भएको
8: हो, त्यो यदि हो भने ठिक छ, षड्यन्त्र भएको त थियो। त्यस भए दुई त्यहीँ बहुमत ल्याएको त षड्यन्त्र हो त, जनताले कति मन नपराएका रहेछन् भन्ने कुरा त हो। 100-182 ल्याएर उहाँले 15 चाहिँ आज के अरे चाहिँ 80-100 सिट ल्याएको मान्छेलाई 15 सिट 35 कसैलाई 30 सिटमा ल्याएको चाहिँ जनताको हो नि, त्यहाँ पनि विदेशीले गरेर भोट हाल्दैन।
6: छानबिन आयोगमाथि पनि प्रश्नै प्रश्न उठ्यो।
8: अब छानबिन आयोगको प्रश्न त के छ भने संवैधानिक कुराको कुरा हो, व्याख्या हुँदैछ। ऊ भन्यो नि जसरी मुद्दा चल्दैमा चाहिँ दोषी भएको छ भने चाहिँ छानबिन आयोगमा अहिले अनुसन्धान एउटा पछि हामीले कानुनसँग छानबिन है 2026 अनुसार छानबिन गर्न पाइन्छ, तर छानबिनको दायरामा सम्पत्तिको अधिकार, स्वतन्त्र अधिकार, गोपनीयताको अधिकार कति छ छैन कुरा अनुहोन भयो, निवेदन पर्यो। अहिले यो कुरा चाहिँ अन्तिम टुक्नलाई यस्थास्थितिमा राख, तिमीले गरेको गलत पनि भनेको छैन, सही पनि भनेको छैन। अब त्यो संवैधानिक परिषदले या न्याय परिषद के अरे सर्वोच्च अदालतको संवैधानिक इजलासले त्यसलाई टुङ्गो लगाएपछि अनि यदि त्यो छानबिन आयोग गठन गरेको क्षेत्राधिकार ठिक छ भन्यो भने फेरि अनुसन्धानको अघि छानबिन आयोगको काम अगाडि बढ्छ, होइन संविधानसम्म छैन भनेर निर्णय गर्यो भने त्यो खाली पनि हुन्छ।
6: दोष जति राष्ट्रपतिलाई अनि राज्यका संयन्त्रहरूलाई मात्रै यस्तो दिने, अनि तपाईँहरू चाहिँ पानी माथि भएन भन्ने।
7: पहिलो कुरा, यो सरकार आउने बित्तिकै भदौ 23 छानबिन भन्नु त्यो आयोग बनायो गोरीबहादुर कार्कीको नेतृत्वमा। होइन उहाँले एउटा प्रतिवेदन जारी गर्नुभयो, राज्यले ओनै नगरिकन केपिओलाई गिरफ्तार गर्यो होइन, जबकि त्यो घटनाको सबभन्दा पहिले प्रभोकिङ गर्ने 24 आगजनीको काण्डमा सबभन्दा पहिले गौरीबहादुर कार्कीलाई जेलमा हाल्नुपर्छ नि। उसले लेखा स्ट्याटस हेर्नु त कति प्रभोकिङ गरेका छ कि छैन, पालेन्द्रले गरेका छैन, यी आजका राष्ट्रपतिका सांसदहरूले गर्नु भएको छैन
6: के गुन्डु गरेर
7: आएको प्रभुकिङ कसरी गरेका छ?
6: च्यासलको आदेशमा लेख्नु पर्थ्यो
7: भन्नुहोस्। आदेशको कुरा मैले गरेका छैन कि 23 र 24 घटना त समग्र छानबिन विषयवस्तु बन्नु पर्यो नि, त्यसको जो जो दोषी हो त्यसले कारवाही भोग्नु पर्ला नि त, जसै हो भने पनि अनुकूलको कुरा होइन कि, अनुकूल त के कसले अनुकूल खोजेको छ र, तर नियत सफा त खोज्न पर खोज्छ नि त दुनियाँले, साझापन खोज्दैन तपाईँले, यतिको त सबैले खोज्छ नि। त्यसैले 23 घटनाको विषयमा हामी त देख्छौँ, त्यो घटनामा त्यो विद्यार्थीलाई ड्रेसमा ल्याएर संसद भवनभित्र प्रभोकिङ गर्ने को, ऊ कारवाहीको दायरामा पर्नु पर्दैन? एकछिन है, तपाईँ चोप लाग्नु एकछिन, खोज्नै पर्दैन त्यो बच्चालाई त्यो आन्दोलनमा ल्याउन पाइन्छ? अनि प्रहरी त्यो एम्बुलेन्सबाट प्रहरीले गोली चलाउनुभन्दा पहिल्यै गोली चल्या त्यत्रो दृष्टान्त देखाएको छैन मान्छेले, कसले चलायो? त्यो अनुसन्धानले देखाएको छैन त्यो देख्यो? अनि एकमुष्ट यो घटनाका सन्दर्भमा अब सिंहदरबार जलाउन जाने जाँदाखेरि पार्लिमेन्ट भवन जलाउन जाँदाखेरि त्यहाँ सुरक्षाकर्मीले अवरोध गर्छ नि, त्यसका आफ्नै नर्म्सहरू छन् नि, सिधै गोली हान्ने हो र प्रहरी किन राख्यो, हामीले सेना किन राख्यो, सशस्त्र किन राख्यो, त्यसले सुरक्षाको जिम्मा लिनु पर्दैन? अनि सुरक्षाको जिम्मा लिँदाखेरि त त्यसको त नर्म्सभित्र उसले के गर्छ त, पानीका फोहरा हान्छ होला, लाठीचार्ज गर्छ होला, घाँडी तारले घे छेक्छ होला, त्यहाँ चाहिँ माइकिङ गर्छ होला, तेह्र त्यसका कति प्रक्रिया सकेपछि उसले गोली हान्ने आदेश हुन्छ, उसलाई कानुन छ त्यहाँ, कुनै व्यक्तिले प्रधानमन्त्रीले गृहमन्त्रीले आदेश दिने मात्रै कुरा हो त्यो, त्यो तत्काल फिल्डमा को हुन्छ उसले तत्काल डिसिजन लिने हो नि, होइन र प्रहरी चलाउनेलाई थाहा होला नि त्यो कुरा। त्यसै गरी 23 गते पछाडि 24 गतेको त्यो सर्वनाश र देशको अस्मिता र इतिहास जलाउनेहरू कारवाहीको दायराभित्र आउनु पर्दैन, अनि तिनीहरूलाई जेल हाल्नु पर्दैन? अनि यो अनि त्यो यस्तो पूर्वाग्रह हिसाबले छानबिन आयोगको प्रतिवेदनलाई देखाएर पूर्वाग्रह सान्ने कुरालाई हामीले स्वीकार दिनुपर्ने, एक्सेप्ट गरिदिनुपर्ने? ल भन्नुहोस् राजेश, मिल्छ कि मिल्दैन?
8: एउटा कुरा, यो कुरा उहाँले भनेको कतिपय जेन्युन कुरा पनि होला, कतिपय ठिक पनि होला, त्यो त्यसमा जान छैन। तर एउटा कुरा के भने, त्यो दिन आर्मीलाई हामीले दोष दिनुभन्दा अगाडि हामीले के कुरालाई पनि हामीले मध्यनजर गरेर विश्लेषण गर्नुपर्छ भने, भाद्र 23 मान्छे मारिएको छ, मान्छे आक्रोशी भएर बन्द भइसकेको छ, कर्फ्यू पनि लागेको छ, भोलि भाद्र 24 बिहान सडकमा जनताहरू आएका छन्, एकैचोटि सिंहदरबार थिएका त होइन, सडकमा जुलुस लिँदै विभिन्न ठाउँमा हिँडेका छन्, मान्छे सडकमा आएका छन्, त्यो आर्मीले देखिरहेको छ। अब के भने, आर्मीले केवल सिंहदरबार आएको मान्छेले समात्ने मात्रै कुरा होइन, ओभरअल आर्मी परिचालन कसरी गर्ने भन्ने कुरा चाहिँ आर्मीको एउटा चाहिँ जनरलले आर्मीको एउटा चाहिँ क्षेत्रमा बसेर व्यक्ति गर्न सक्दैन, त्यसैले संविधान के भने, आर्मीलाई ओभरअल सडक बाहिर भित्र सुरक्षाको लागि परिचालन गर्नको लागि सुरक्षा परिषद संविधान छ, त्यो सुरक्षा मिटिङ बोलाउने जिम्मा त्यो बोलाउने जिम्मा चाहिँ प्रधानमन्त्रीको थियो, प्रधानमन्त्री नबोलाइसकेपछि आखिर ओभरअल जिम्मा त प्रधानमन्त्री हो नि त।
7: सुन्नु सुन्नु, एउटा चिज
8: अब त्यसमा आन्तरिक
7: ठिक, अघिल्लो दिनको जबरजस्त भाष्य क्रिएट भयो, त्यो ठिक हो कि बेठी हो कि कतिको दोषी छ, अर्को पाटोमा छलफल गरौँला होइन, ल आक्रोशै भए आक्रोश भयो, ल राजनीतिक दलका नेताहरूको घर चलाएको कुरामा ल ठेक्न सकेन अरे, आर्मीको त अथवा नेपालको सुरक्षाकर्मीको त एउटा राष्ट्रको अस्मिता जोगाउने दायित्व त छ
8: नि, नभन्नुहोस् आर्मी पनि सुरक्षाकर्मी हो, प्रहरी पनि सुरक्षाकर्मी हो, प्रहरी परिचालन गर्ने एउटा प्रक्रिया छ, आर्मी परिचालन गर्ने चाहिँ संविधानको संविधान सुरक्षा पछि त्यसलाई चाहिँ हेरिदिनु पर्यो
7: कि सर। म फेरि पनि भन्छु होइन, म कानुनको म पनि विद्यार्थी हो होइन, सिंहदरबार, शीतल निवास, बालुवाटार, राष्ट्र बैङ्क, सर्वोच्च अदालत, अरू मैले कुरा गरिनँ
8: छ नि त,
7: यी नर्म्सहरूभित्र
8: अहिले मैले बुझेँ
7: तपाईँ मेरो सेनाले सुरक्षाको त्यो दायित्व लिनुपर्ने होइन र
8: हजुर, माधवजीले भन्ने कुरा म जवाफ दिउँ है, एकदम राम्रो, यदि कुनै घटनाक्रम नहुँदो थियो, अचानक कुनै क्षेत्रमा भनौँ न त्यहाँ सडकमा केही हिँडेको थिएन, चौबिस अचानक एउटा मात्रै ग्रुप गएर सिंहदरबारमा के एट्याक गरे भए आर्मीले तुरन्त हान्न सक्यो होला, अरू कहीँ केही भएको थिएन, एकैचोटि चाहिँ राष्ट्र ब्याङ्कमा गएको थियो, यो त ओभरअल नेपाल अधिराज्यभरि आन्दोलन आइसकेको छ, एउटा आर्मीले एउटा क्याम्पको मान्छेले गोली चलाएर रोकिने अवस्था थियो, आर्मीले के नबुझेको घाँसानी जन्तु भने हामीले सोध्यो हो र भनेको, उनीहरू जम्मा ओभरअल रूपबाट जब प्रधानमन्त्रीले त्यो कुरालाई गम्भीरता देख्नु भएन, प्रधानमन्त्रीले संविधान परि यो सुरक्षा परिषदको मिटिङ नबोलाएपछि आर्मीले के गर्ने भने, मैले फेरि म आर्मीको प्रवक्ता होइन कि, यहाँ त नेपाली जाति हो नि, केही कुरा बोलेन आर्मीको प्रवक्ता, मैले बोलेको कारणले आर्मीलाई फाइदा हुने कुरा भने म आर्मीको मान्छे, मैले केही कुरा बोलेन केही केही कानुनी विशेष गरेर रवि लामी छान्ने गऱ्यो भने रवि छान्छ झोले, एमालेको कुरा गरेँ यस्तो भाषा होइन, मैले खालि विशेष गरेको तपाईँको कुरा पनि विरोध गरेको होइन, आर्मी सञ्चालन गर्ने यदि तपाईँले त्यो लुट तरिकाबाट हलुङ्गो तरिकाबाट आर्मी हुनुपर्छ भन्यो भने भोलि यस्ता घटना आउँछ, भोलि हाम्रो सत्ता नै हिँड्न सक्छ, आर्मीले त्यो अधिकार दिनु हो,
7: इतिहास सबै
6: फुट्दैछ होइन,
7: अब के बाँकी रहने हो र के फुट्दैछ,
6: नेपाली काङ्ग्रेस
7: के हुँदैछ, सुनिनँ मैले,
6: काङ्ग्रेस फुट्दैछ,
7: फुट्ने भने के
6: फुट्ने कुरा त कहाँ सुन्नुहुन्छ र,
7: फुट्ने भने के
6: फुट्दैछ,
7: अब तपाईँले फुटेर
6: दुईटा पार्टी
7: तपाईँले यहाँ बसेर टेलिभिजन फुटाएर काङ्ग्रेस फुट्दैन, काङ्ग्रेस टेकुमा छ, सानेपामा काङ्ग्रेस छ, उसले आफ्नो गतिविधि त्यही अनुसार गरेका छ, सातैवटा प्रदेशमा आफ्नो कार्यक्रम गरेर हिँड्छ,
6: शेरबहादुर देउबादेखि पूर्णबहादुर खड्गादेखि विमलेन्द्र निधि प्रकाश मान सिंह डाक्टर शशाङ्क कोइराला शेखर कोइराला,
7: तपाईँले भनेको एकदमै राम्रो हुनुहुन्छ, तपाईँले नाम
6: उहाँहरूलाई बिर्सिनु भयो,
7: उहाँहरू हाम्रो नेता हो, उहाँहरूप्रति हाम्रो सम्मान छ,
3: आजसम्म जे जे गर्नुभयो उहाँले राम्रो गरे पनि यसको श्रेय उहाँले पाउनुहुन्छ, नराम्रो गरे पनि यसको भागीदार उहाँहरू। र आज जुन घटनाहरू घट्यो, यो परिस्थिति जन्मियो, यसको सबै जिम्मा उहाँहरू, किन सत्तामा उहाँहरू बस्नु भएको छ नि, पटक पटक मन्त्री हुनुभएको छ, पटक पटक शासन गर्नुभएको छ नि, त्यस कारण यसको जिम्मा
6: पनि सिफ्ट भएर गगन थापातिर जानुभयो।
3: सिफ्टको होइन, शेरबहादुर देउवालाई शेरबहादुर पार्टीबाट निकाल्दाखेरि मल्कु भए म गिरिजा प्रशासन हुन्थे, शेरबहादुरलाई पार्टीबाट निकाल्दा म शेरबहादुरलाई गलत भयो भनेर निर्णय गलत। म अस्ति पनि के थियो भने म चाहिँ त्यो उसमा गएको मान्छे होइन, के अरे बिग्रिनु गएको मान्छे होइन, म 27 गते भिरगुडमा गएको मान्छे होइन। जब यही संविधान यही शेरबहादुर देउवालाई चाहिँ अदालतले प्रधानमन्त्री नियुक्ति गर्नु भन्दाखेरि

0: एउटा कुरा मैले यो मिडियामा के भन्न चाहन्छु भने एमाले पार्टी एउटा संस्थागत हिसाबले आफ्नो विधि प्रक्रिया अनुसार अधिवेशन गरेर आएको पार्टी हो। चुनाव हामीले यो चुनावमा धक्का खायौँ, 14 लाख मतदाताले एमालेका मतदाताले मत परिवर्तन गरे भन्ने हाम्रो ठम्याइ छ। यो सामान्य कुरा होइन है।
1: सिधा भन्दाखेरि केपी शर्माले विकल्प खोज्नुहुन्छ हुन्न,
0: कुरा कम्प्लिट हुन दिनु न। 14 लाख मतदाता परिवर्तन गरेपछि त्यो मतको परिवर्तन किन गरे त भन्ने विषयमा हामीले गम्भीरतापूर्वक पार्टी जीवनभित्र छलफल गर्ने निष्कर्ष निकाल्यौँ। पार्टीले पार्टीको निर्वाचनको समीक्षा र पुनर्गठन कार्यदल बनाएर कार्यदलले देशव्यापी रूपमा एउटा त्यसको सबै कार्यकर्ताको भावना बुझेर रिपोर्ट तयार गर्दैछ। त्यो रिपोर्ट आउनुभन्दा पहिले मैले अहिले रिपोर्टको विषयमा बोल्न म त्यति सान्दर्भिक ठान्दिनँ। पहिलो कुरा है, म पार्टीको जिम्मेवारी मान्छे हो। त्यो रिपोर्टले के गर्छ मलाई एउटा विश्वास के भने त्यो रिपोर्टले समग्र पार्टीको जीवनको राम्रो गरी समीक्षा गर्छ है।
1: काङ्ग्रेस अहिले रचनात्मक प्रतिपक्ष बन्नलाई चुकिरहेछ?
2: चुकेको छैन,
1: त्यही भन्छन् बाहिर।
2: कसले भन्छ संसदमा चाहिँ हाम्रो प्रतिपक्ष दलको नेताले आफ्नो प्रस्तुति दिइराख्नु भएको छ, सचेतकहरूले दिइरहेछ, मान्यहरूले दिइरहेछ। उहाँ त्यहाँ गएर चाहिँ अब निर्णय नहुनको लागि कुर्सी उठाएर भाँच्नु पर्ने हो भने त्यो चाहिँ काङ्ग्रेसले गर्दैन, अहिलेको नेतृत्वले त्यो गरेर पनि दिँदैन होइन। त्यस कारण काङ्ग्रेस रचनात्मक रूपमा विरोध गर्छ, सरकारलाई बलियो हुनको बनाउनको लागि विरोध गरिरहेछ। सरकार तिमी कहाँ कहाँ चुक्दैछौ, तिमी सरकार भएको कारणले निरङ्कुश हुन्छौ, तिमीले यो कुरोहरू देख्दैनौ, तर हामी प्रतिपक्षले तिमीलाई देखाउँदैछौ, त्यो सच्याउ भन्ने भन्ने काममा काङ्ग्रेस लाग्यो।
1: अहिले सुधारिएको काङ्ग्रेस 2.0 काङ्ग्रेसलाई चाहिँ धेरै व्यक्तिहरूले मिनी रासोपा भन्छन् नि।
2: अब त्यो कसले मिडियामा के भन्छ, कसले कहाँ के बोल्छ, त्यसँग काङ्ग्रेस सरकार राख्दैन। काङ्ग्रेस आफ्नो सिद्धान्त छ, आफ्नो विधान छ होइन, त्यो परिधिभित्र बसेर काङ्ग्रेसले आफ्नो कुराहरू गर्छ। काङ्ग्रेस त्यो हिसाबमा अहिले रचनात्मक काममा लागिरहेछ, पार्टीको आफ्नो गतिविधिहरू त्यसरी बढाइरहेछ, अभियानहरू त्यसरी गरिरहेछ, इन्टरनेसनल मान्छेहरूसँग गइरहेछ, जेएनजीहरूसँग पुस्तासँग पनि छलफलमा छ होइन। जेएनजी पुस्तालाई हिजो जसरी बाहिर राखिएको थियो त्यो पुस्तालाई पनि अगाडि लिएर आउनुपर्छ भने काङ्ग्रेस अहिले त्यो छलफलमा छ, त्यस कारण त्यो तपाईँले भने जस्तो अवस्था छैन।
1: प्राध्यापक डाक्टर साहब, रासोपा सरकारको गति अनि मति सब ठिक छ?
3: अब मति त म भन्न सक्दिनँ, अहिलेसम्म मैले बालेन सरकारको विभिन्न किसिमको गतिविधि नियुक्ति काममा कुनै भ्रष्टाचार केही गलत गरौँ भने मति त छैन। तर गति चाहिँ निश्चय रूपबाट जुन स्पिडमा जुन आकाङ्क्षामा यो सरकार बनेर दुई चाहिँ बहुमतकै नजिक पुगिसकेको छ, त्यस्तो आकाङ्क्षा र परिवर्तन चाहिँ यो चाहिँ सुशासन भ्रष्टाचारको अन्त आर्थिक चलायमान र चाहिँ रोजगारीको सिर्जना र मयूरको अन्त गर्ने जुन कामको लागि यो सरकारले गति दिनुपर्ने थियो गति दिएको छैन। त्यसले गर्दा जनतामा अलिकता नैराश्य त्यहाँ आउनु खोजेको छ, अझै विश्वासै मरिसकेको छ भने त भन्नु हुँदैन। तर यही गतिले जानियो सरकार अब जनतासित बढी संवादमा आउनुपर्छ, त्यसमा पनि संसदीय पद्धति भएको नाताले सरकार र जनताको बिचको पुल भनेको सांसद हुन्, यो संसदको भूमिका नै अचम्म लाग्यो। यिनीहरू यस्तो निर्णय भएर बसेका छन्, यिनीहरू आफ्नो भूमिका खेल्न जानेकै छैन, अनुभव नभएर हो कि नचाहेर हो कि थाहा छैन। त्यसले गर्दा चाहिँ जनताको भावनालाई अहिले सरकारले बुझ्न सकिरहेको छैन, सरकारले के गर्न खोजेको छैन, जनता पनि कन्फ्युजन।
1: तपाईँ आशावादी चाहिँ हुनुहुन्छ होइन?
3: अहिले कारण के छ,
1: सुशासन कायमको लागि यो सरकारले माइलस्टोन कदम चालिरहेछ भन्नुभएको थियो नि त तपाईँले।
3: मैले स्टोर कदम चाल्छ भनेको थिएँ, अहिले चाहिँ आत्मसात गर्दैछ। सुशासनको अर्थ भ्रष्टाचारको लागि कारवाही गरेको अर्थ सबैलाई थुनेर राख्नुपर्छ भन्ने होइन, अनुसन्धान गर्ने, निष्पक्ष रूपबाट छानबिन गर्ने, मुद्दा चलाउने, मुद्दा चलाउँदा थुन्नुपर्छ जरुरी पनि छैन। व्यक्तिलाई हिरासत या धरोटीमा राखेर पनि या तारिखमा राखेर पनि मुद्दा चलाउनुपर्छ, र मुद्दामा चाहिँ चलाउँदाखेरि ठुलो ठुलो कुरो होइन।
1: पक्राउ परेका व्यक्तिहरू धमाधम छुटिरहेछन् क्या, एक पछि अर्को। आज मात्रै पूर्व उप प्रधानमन्त्री एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल साधारण तारिकमा छुट्नुभयो, उहाँ रिहा हुनुभयो, अनि एक पछि अर्को हेर्नुहोस् त। यो सरकारले सुशासन कायम गर्नको लागि भिआइपी पक्राउ गर्ने जोसुकै भए पनि नछोड्ने नीति लिएको छ, यो ठिक छ भन्नुभएको थियो तपाईँले विगतमा। तर केपी शर्मा ओलीदेखि रमेश लेखकदेखि दीपक खड्गादेखि होइन विभिन्न व्यवसायीहरूदेखि विष्णु पौडेलसम्म आइपुग्दा हेर्नुहोस् त।

0: तपाईँले मैले तपाईँको मिडियामा आजभन्दा छ महिना अगाडि जब रवि लामिछानेले पाँच पाँच ठाउँ जिल्लामा मुद्दा चलाएर धरोडो नछुट्दाखेरि पनि मैले मुद्दा चलाउने एउटा कुरा हो, चलाउँदै धरोडीमा राख्नुपर्ने मात्रै केन्द्रबिन्दु होइन, प्रश्न के भने पहिला सुन पछि छुन, किनभने नेपालको संविधानको धारा 20 कुनै पनि व्यक्तिलाई मुद्दा चलाउँदैमा ऊ दोषी ठहराउँदा निर्दोषै हो, दोषी तब हुन्छ जब त्यो मुद्दाको अदालतमा मुद्दा दायर हुन्छ, अभियोग पत्र दायर हुन्छ, त्यहाँ त्यसपछि छानबिन हुन्छ, त्यसपछि विश्लेषण गरेर अदालतले प्रमाण बुझेर जब अन्तिम निर्णय गर्दाखेरि दोषी छ भने जेल जान्छन्, निर्दोष छु भने छोड्छन्। त्यसैले अहिले बरु के संस्कार, मैले हिजो रवि रामी जान्तीलाई छुन्दाखेरि पनि पहिला सुन्न पहिले थुन, आर्थिक अपराधमा थुन्नै पर्छ, जरुरी छैन धरोटी या तारिखमा छोडे पनि हुन्छ भनेको थिएँ। हिजो केपी शर्मा ओली र रमेश लेखकलाई गर्दा पनि उहाँलाई छोडेको ठिक छ थुनेको गर्नु होइन भनेको छु। आज म यो अदालतलाई धन्यवाद दिन चाहन्छु, विष्णु पौडेललाई जुन एउटा चाहिँ तारिखमा छोडेको छ छोड, किनभने यो तारिखमा छोड्दा पनि ऊ निर्दोष भएको पनि होइन, कुनै मान्छे थुनामा राखेर दोषी पनि होइन, यो त प्रक्रियागत कुरा हो। किनभने यदि तपाईँले आज चाहिँ अनुसन्धानको लागि या मुद्दाको पूर्वपक्षको लागि मुद्दाको टुङ्गो नलागेर थुनी हालेर र भोलि सफाई पायो भने त्यो एक वर्षमा थुनेको त्यो घरजना कसले दिने, कसले? त्यसैले कहिले पनि मान्छेलाई थुन्नु धेरै एकदमै मिनिमम अवस्था जहाँ ठुलो अपराध गरेर मान्छे भागेको छ, भोलि ठुल्ठुलो के अरे विदेशात्मक काम गरिरहेको छ भने त्यस्तोमा थुन्नु चाहिँ उचित र मुनासिब छैन, तर यस्तो मुद्दामा छुनुपर्छ भनेको हुनाले आज विष्णु पढ प्रश्न के छ भने अनुसन्धान राम्रो गर, अनुसन्धान राम्रो गरेपछि तारिखमै राख, तर भोलि मुद्दा बढी बनाएर जिताउन सरकारले जिताउनु त्यो पनि इम्पोर्टेन्ट हो। यहाँ अहिले के ध्यान दिएको थियो, पछि मुद्दा अहिले चलाउँदाखेरि अनुसन्धान थुनिहाल्ने, भोलि देखा जाए भनेर अनि पछि कति मान्छे पहिला थुनेका छन् पछि फैसला गरिदिँदा त अन्तिममा सफाई पाएका छन्, त्यो किन गर्ने?
1: रमेश, बालन सरकारको काम कारवाही बारे तपाईँहरूको टिप्पणी प्रति टिप्पणी चाहिँ के हो?
2: होइन, हाम्रो खासै अहिले प्रतिति पनि छैन, भर्खर सरकार 4 महिनामा कुदिरहेछ होइन, हामी भन्छौँ यो सरकार
1: 100 दिन पुरा गरिसक्यो नि त,
2: 100 दिन भनेको त एउटा के भने एउटा हनिमुन उसलाई भनिदिन्छ पोलिटिकल उसमा, यो यति मात्रै सफिसियन्ट होइन, तर सरकारको जुन गतिविधि देखिन्छ नि, सरकारले अगाडि जाने दिन कस्तो हुन्छ भन्ने कुरो रेखाङ्कन कोर्ने गतिविधि देखिन्छ, त्यो गतिविधि चाहिँ सरकारले ट्र्याक पक्रेको देखिँदैन सरकारसँग, किनभने त्यो सरकारसँग जनताको धेरै ठुलो आशा राखेका थिए, त्यही आशाका हिजो यत्रो ठुल्ठुलो पार्टीहरूले निर्वाचन लड्दा पनि यो संविधानमा कसैको बहुमत आउँदैन भनिरहेको अवस्थामा, संविधानका कुराहरू संशोधन गर्नुपर्छ भनिरहेको बेलामा यो निर्वाचनमा यति ठुलो बहुमत दिएको, किनभने आशा गरेर यो सरकार चाहिँ युवाहरूको नेतृत्वमा बन्दैछ, युवाहरूले टिकट पाइरहेछन्, युवाहरूले नेतृत्व गरेको पार्टी हो, हिजो महानगर चलाएको बालनले त्यो नेतृत्वको आशा गरेका थिए, त्यो आशा चाहिँ उहाँले जनताले जसरी मत दिएको थियो त्यसको काम गर्न सक्नु भएको छैन, यो सरकारले गरिरहेको छैन। त्यहाँ यो सरकारले लाई मलाई के लाग्छ भने यो सरकारलाई असफल हुने छुट छैन, यो सरकार सफल हुनुपर्छ, के को लागि भन्दाखेरि
1: काङ्ग्रेस पनि सरकारलाई सफल बनाउन लाग्छ,
2: सफल होस् भन्न चाहन्छु हामी, किनभने एउटा नयाँ
1: राम्रा नवलीमा छुरा त
2: होइन, एउटा नयाँ बनेको सरकारले के गर्ने त भन्दाखेरि बिहानको उज्यालोमा थाहा हुन्छ क्या, बिहान कस्तो हुँदैछ, आजको दिन कस्तो हुन्छ भन्दाखेरि सूर्य निक्लिँदाखेरि थाहा हुन्छ क्या, यो सरकारले जसरी आज संविधान संशोधनको विषयलाई लिएर कस्तो मान्छेलाई बनाउनु पर्ने, कुन मान्छेलाई त्यसको नेतृत्व दिनुपर्ने, कस्तो मान्छेलाई दिनुपर्ने भन्ने नै त्यसको होमवर्क छैन, होमवर्क नभइकन जस्तो मान्छेलाई जिम्मेवारी आज दिएको छ त्यो त सब अरू राजनीतिक दलले त आज बाइकट गरेर हिँड्ने छोड्नुपर्ने परिस्थिति भयो, किन भन्दाखेरि त्यो वेट भएन, संविधान बुझेको मान्छे भएन, संविधानमा काम गरेको मान्छे भएन, उहाँहरू जस्ता मान्छे पनि हुनुहुन्थ्यो नि गान्धीजीहरू जस्तो धेरै मान्छे थिए नि, बाहिर बसिसकेका वरिष्ठ वकिलहरू थिए, हिजो न्यायालयमा काम गरेर रिटायरमेन्ट भएका मान्छेहरू थिए,
1: प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार पूर्व सांसद हुनुहुन्छ त असीम
2: बाबा, सांसद भन्ने कुरा
1: प्रतिनिधि सभा सदस्य,
2: सांसद र मन्त्री ठुलो कुरा होइन,
1: प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार सानो हाइटको व्यक्ति हो,
2: राजनीतिक सल्लाहकार हामी पनि दलको नेता भएर काम गरेको कि, राइटको कुरा नगरौँ न, के हुन्छ भने हामीलाई थाहा छ, त्यहाँ कति हैसियत हुन्छ भने हामीलाई थाहा छ, प्रधानमन्त्रीको हामी धेरै अब सल्लाहकार हेऱ्यौँ, कृष्ण प्रसादका सल्लाहकार हेरौँ, गिरिजा प्रसादको हेरौँ, मनमोहन अधिकारी हेरौँ, अरू धेरै नेताहरूको हेरिसक्यौँ कि सल्लाहकारको हैसियत कति हुन्छ भन्ने तिनको हामीले देखेका छौँ, ती मान्छेहरू जसलाई दिनुपर्थ्यो त्यो संविधानको होमवर्क गरेर त्यो नै देखेको छैन। त्यहाँ मलाई के लाग्छ भने यो सरकारले जसरी काम गर्नुपर्थ्यो गर्न सकिरहेको छैन, जनताले जुन आशाले मत हालेका थिए त्यो अहिले मान्छेले भन्न थालिसके, हाम्रो मत खेर गयो, हाम्रो हात त्यो अमला चाहिँ के अरे सिलौटोमा राखेर कुट्नु पर्ने नै भइसक्यो भनेर जनता आफै महसुस गर्न थाले। किन यति छोटो समय परिस्थिति भयो?
1: नेकपा एमाले र श्रम संस्कृति पार्टीले चाहिँ दिनगन्ती गरिरहेछ सरकारको, तपाईँहरू चाहिँ दिनगन्ती गर्ने पक्षमा हुनुहुन्न है?
2: हामी गर्ने पक्षमा छैन। हामी किन पक्षमा छैन भने सरकार छ छ महिनामा चेन्ज गर्नु हुँदैन। सरकारले एउटा बजेट भर्खर लिएर आएको छ होइन, यो बजेटको कार्यान्वयन हेर्नुपर्छ, कार्यान्वयन पक्ष हेर्नुपर्छ कस्तो हुन्छ। हिजो सबै चिज फ्री भन्ने सरकार आज ट्याक्स बढाइरहेको छ, हिजो सबैलाई थुन्छु भन्ने उस चाहिँ के अरे सरकार सबैलाई कारवाही गर्छु सबैको फाइल खोल्छु भने फाइल कहाँ थन्किएको थियो र? फाइल त बदमासी गरेको हिजो पनि थियो नि, हिजो जो खाँची गरेको मुद्दा हिजो जो के सरकारको पालामा चलेको होइन र? आज
1: अहिले काङ्ग्रेस नेताहरू चाहिँ पक्राउ पर्ने डरले चुइक्क बोल्दैन,
2: सबै बोलेका छन्, सदन थर्किन्जेल बोलेका छन्, बोलेका छैन, बोल्ने बेलै भएको छैन, बोल्ने बेलालाई त आइहाल्छ नि, बोल्ने बेलामा बोल्छ काङ्ग्रेस राम्रै बोल्छ।
1: रासोफा प्रदेश सरकार पनि गर्ल्याम गुर्लुममा ढाल्दै हुनुहुन्छ,
2: प्रदेश सरकार
1: एमाले सँगको सहकारी तोड्दै हुनुहुन्छ तपाईँहरू।
2: अहिले त्यो राजनीतिक कुरा हो, हामी के भने यस्तो प्रदेशमा चाहिँ कसैको पनि बहुमत छैन, कुनै पनि प्रदेशमा एउटै पार्टीले सरकार बनाउन सक्दैन, कोही न कोहीसँग मिल्ने पर्छ, कोही न कोही सरकार बनाउनु पर्छ। हामीले बनायौँ, हामी सरकार चलाउँछौँ, हामीले अरूको मन जित्न सक्यौँ हामी चलाउँछौँ, हामीले बनाउन सकेन अरूले बनाउँछन्, हामी विपक्षमा बस्छौँ, त्यहाँ कुनै हुँदै छैन।
1: एमालेसँगको गठबन्धन फाप्दैन भनेर प्रदेश सरकारमा विकल्प,
2: एमालेसँगको गठबन्धन फाप्दैन भनेकै छैन, राजनीतिक दलले त्यो फाप्ने र नफाप्ने भन्ने ज्योतिषी हेरेर निर्णय गर्दैन। राजनीतिक भनेको एउटा समझदारीमा देश र जनतालाई एउटा सही ट्र्याकमा लिएर जानको लागि पार्टी हो आफ्नो सिद्धान्तलाई पनि हेरेर गठबन्धन कोसँग गर्दा हुन्छ भनेर गर्ने हो। त्यो ज्योतिषी शास्त्रलाई राजनीतिक दलले अगाडि राखेर त्यो चिना पल्टाएर हेर्ने जस्तो हेर्दैन। त्यस कारण फाप्ने नफाप्ने, हामी फापेको पनि छ, हामी कहिले काहीँ सँगै सरकारमा बसेको छौँ, पटक पटक उहाँहरू एमाले विपक्षमा पनि छ, हामी विपक्षमा पनि छ।
1: माधव ढुङ्गेलजी, एमाले कस्तो अवस्थामा पुग्यो है? काङ्ग्रेसले समेत पत्याउन छोड्यो, प्रदेश सरकारमा विकल्प भइसक्यो।
3: राजनीतिमा यस्तो कुरा हुँदैन होइन, आफ्नो अस्तित्वको कुरा हुन्छ है। हामी हाम्रो राजनीतिक विचार दृष्टिकोण हाम्रो मान्यता हाम्रो आफ्नो शक्तिका साथ हामी संसदमा र नेपाली राजनीतिमा उपस्थित छौँ। भलै राजनीतिमा कहिलेकाहीँ तल भइन्छ, कहिलेकाहीँ माथि भइन्छ, त्यसका कारणहरू आधारहरू फरक फरक हुनसक्छन्, आफ्नो विश्लेषण हुन्छ त्यहाँ। हामीले यसपटकको निर्वाचन अब एक हिसाबले हामी मात्रै होइन अरू दलहरू पनि पराजित जस्तै भए, हामी पनि हामीलाई सबभन्दा ठुलो धक्का लागेको हामीले फिल गरेका छौँ, त्यो अर्को कुरा हो। प्रदेशमा एउटा कोलिसनको गभर्मेन्ट हामीले बनायौँ, एउटा विशिष्ट परिस्थितिमा कङ्ग्रेससँगको सङ्घीय सरकारमा पनि हाम्रो समझदारी भयो र सोही समझदारीको बेसमा हामीले प्रदेश सरकारमा पनि समझदारी गरेर सरकार बनाएका हौँ। अब कङ्ग्रेस छुट्टै पार्टी हो, एमाले छुट्टै पार्टी, एउटै पार्टी होइन।
1: एमाले भने चाहिँ कोहीसँग नमिल्ने पार्टी हो नि त, कसैले भनेको पनि नसुन्ने नटेर्ने
3: सबैसँग
1: भदौ 23 पनि त्यही कारणले दुर्घटना भयो भन्छन्।
3: एमाले जति कोसँग मिलेको पार्टी कुन छ र?
1: अहिले काङ्ग्रेससँग सम्बन्ध चाहिँ किन चिसियो त? त्यसपछि
3: चिसिएको होइन, यो कहिलेकाहीँ मिसन
1: किन दुर्घटना भयो के प्रदेश सरकार?
3: हाम्रो तर्फबाट हाम्रो तर्फबाट हाम्रो पार्टीको नेतृत्वको तर्फबाट हामीले गरेको हाम्रो कन्सल्टेसनमा कुनै कमी छ भने म ठान्दिनँ। होला केही मिसअन्डरस्ट्यान्डिङ भएको छ भने फेरि पनि बसेर कुरा गर्न सकिन्छ, त्यो कुनै ठुलो कुरा छैन। अहिले यति बेला समझदारी टुटाउने सरकार ढाल्ने यो अन्तिम आवरमा यो बेला पनि होइन, समय पनि होइन। अब हामी त्यसको निर्वाचनको सम्मुखमा पुगिसकेका छौँ, अहिले सरकार ढाल्ने बनाउने कुराको खेल खेलेर के अर्थ छ र?
1: त्यो त वार्ता भइरहेछ,
3: जे समझदारी हो त्यो समझदारीको बेसमा सबैले इमान्दार हुनुपर्छ। किनकि
1: इमान्दार एमाले भयो,
3: म फेरि भन्दैछु, म
1: एमालेका मुख्यमन्त्रीहरू एकलसिएर लेपासिएर बसिराखे कुर्सीमा,
3: आफ्नो एकल बहुमतले सरकार बनाउन सक्ने हैसियत नभएपछि अर्कोको साथ लिएर सरकार बनाउनु परेपछि त
1: आलो पालो मुख्यमन्त्रीमा सहमति गरिसकेपछि समझदारी सहमति तोड्ने त अनि
3: कसरी तोड्या छ र? तोड्ने यस्तो हुन्छ कि यो सरकारको कुरा भनेको कसैले इच्छाले मात्रै हुने कुरा होइन कि, मुख्यमन्त्री या मन्त्रीहरूले मात्रै इच्छा गरेर म छोड्छु कि छोडिदिनँ भन्ने कुराको आधारमा मात्रै यसको फैसला हुँदैन। पार्टीको लिडरसिपसँग बसेर नेतृत्वसँग बसेर गरेका समझदारी अनुसारको हामीले अगाडि बढ्नुपर्छ, अर्को बाटो हामीसँग छैन। कहिलेकाहीँ त्यस्तो खालको सरकारको सञ्चालनको सिलसिलामा मुख्यमन्त्रीले अलिकति एकलौटी गर्नुभयो भन्ने खालको कम्प्लेनहरू आउँछन्, मन्त्रीहरूले अलिकति मोनोपोली गर्नुभयो भन्ने पनि आउँछ, र अर्थमन्त्रीले कुरै नसुनिकन बजेट विनियोजन गरिदिनु भयो होला, त्यो एउटा पनि पार्टीको होला, कोही एमाले होला, कोही कङ्ग्रेस होला, त्यस्ता चिजहरूलाई केही अप्ठ्यारो भयो भने त्यसको एउटा छ नि, जस पार्टी छ, संयन्त्र छ, त्यसमा बसेर छलफल गरेर एउटा निकास निकाल्ने हो। त्यहाँ केही त्यहाँ मिलेन भने अर्को ठाउँमा निकाल्ने ठाउँ पनि छ नि त। त्यसर्थ अहिले यो कुनै मौसमको बाजा हुन सक्दैन, किनकि यति बेला सरकार ढाल्ने बनाउने खालको समय होइन यो। यो भनेको योभन्दा पृथक ठाउँमा हामी उभिएका छौँ अहिले। त्यसर्थ म नेपाली काङ्ग्रेसलाई पनि म साधारण अनुरोध गर्न चाहन्छु, अहिले समझदारी टुटाएर फुटेर अथवा चाहिँ त्यसको कुनै कसैले परिणाम हासिल गर्ने बेला पनि होइन यो। अब त निर्वाचनको सम्मुखमा आइसकेका छौँ हामी, अब त के असमझदारी चाहिँ बसेर छलफल गरेर टुङ्ग्याए भइगयो नि, कि यसको के विषयवस्तु छ र यसमा?
1: रमेशजी, बसेर छलफल गरेर टुङ्ग्याए हुन्न,
2: होइन त्यो त अब
1: छिर्के दाउ हान्नै पर्छ।
2: छिर्के दाउ हानेको छैन तपाईँहरूले, बरु पत्रकारहरूको चाहिँ अलिक बढी छिर्के दाउ बढी भयो जस्तो छ।
1: पानी सरकार ढल्दैछ त भन्नुहोस् न,
2: यस्तो के भयो भने अलिकति मैले मेरो जानकारीमा आएको चाहिँ सुदूरपश्चिममा
1: मन्त्रीहरू बर्खास्त गर्नु हो,
2: सुदूरपश्चिममा चाहिँ कस्तो
1: पार्टीबाट निर्वाचित
2: बजेट बने
1: सांसद मुख्यमन्त्री कमल बहादुर शाहले एमालेबाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरूलाई बर्खास्त,
2: बजेट आइसकेपछि बजेटको विषयमा छलफल गर्नुपर्ने विषयलाई लिएर त्यहाँ चाहिँ मुख्यमन्त्री र भनौँ न एमालेको नेताहरूको बिचमा चाहिँ अलिकति तुस देखियो। त्यो तुस चाहिँ बाहिर बजेटसम्म पास नगर्नेसम्म अवस्था सिर्जना भयो, र त्यहाँको मुख्यमन्त्रीले पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्षलाई भेट्न जाँदाखेरि समय माग्दा पनि भेट नदिएपछि यो अलिकति पार्टीभित्र यो कुरा भयो। हिजोको नेतृत्वसँग उहाँको समझदारी भएको थियो, हिजोको नेतृत्वसँग
1: अहिले पार्टी सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच पनि भेटवार्ता भएको छैन, अहिले
2: कुराकानी भइरहेछ, कुराकानी नभएको होइन। हाम्रो उपसभापतिले यो प्रदेश सरकारको विषय उहाँले हेर्नु भएको छ, विश्व प्रकाशजीले उहाँसँग
1: र अहिलेको खेलाडी डिजाइनर नै विश्व प्रकाश शर्मा एमाले सहकार्य तोड्ने
2: पार्टीको उपसभापतिलाई खेलाडीहरू भन्नु हुँदैन, उहाँहरू पार्टीको एउटा जिम्मेवार मान्छे हो। पार्टीभित्र छलफल हुन्छ, धेरै मान्छेको उहाँको एक्लै विचार हुँदैन, धेरै मान्छेको विचार पदाधिकारीको बैठक होइन छलफल भएर आएको कुरा हुन्छ। त्यसैले एउटै मान्छेले निर्णय गरौँ अथवा फलानुले गरौँ भनेर त्यस्तो खालको कुराहरू आउँदैन, त्यहाँ छलफलको कुराहरू छ। अहिले पनि नेकपा एमालेसँगको छलफलको कुरा टुटिसकेको छैन, हामीले भनिरहेको छौँ अहिले पनि हिजोको सरकार जे छ त्यसलाई नै निरन्तर रूपमा दिन सकिन्छ। हिजोको जे समता भएको छ ती समताहरूलाई कार्यान्वयन गर्नुपर्छ भन्नेमा छौँ, ती समताहरू कहीँ कार्यान्वयन भएन। यो एउटा नेतृत्व
1: एमाले नेताहरूले आरोप लगाइरहेका छन् गगन थापाले बेइमानी गर्नुभयो राजनीतिक रूपमा,
2: नेपाली काङ्ग्रेसको सभापति नै उहाँ हो गगनजी अहिले, होइन त्यस कारण उहाँले बेइमानी गरे भन्ने कुरै हुँदैन। पार्टी सिङ्गो पार्टी अहिले सरकार बनाउने र सरकार भत्काउनेमा छैन नेपाली काङ्ग्रेस। हिजोको जे कुराहरू भएको थियो अहिले नयाँ नेतृत्व आएपछि केही कुराहरूमा परिवर्तन गर्नुपर्ने छ भने त्यसमा पनि बसेर जोर छलफल गरेर परिवर्तन गरौँ भन्ने कुरा भएको थियो, तर केही कुराहरू सुनवाई नभएपछि मुख्यमन्त्रीले भेटघाटको समय माग्दाखेरि भेटघाट नभए बजेट फेल हुने अवस्था थियो, बजेट फेल पनि भइसक्यो हिजो रातिदेखि तपाईँको, होइन सुदूरपश्चिमको सरकार नै अन्यल अवस्थामा सिर्जना। अब त्यो जसले सरकारमा बसेर बजेट ल्याएको छ, बजेट नै फेल भइसकेपछि त्यो स्वाभाविक रूपमा त्यो मन्त्रीमण्डल पुनर्गठन गर्ने अथवा बर्खास्त गर्ने प्रक्रिया अलिकति राजनीति हुन्छ, विगतमा केन्द्रमा सङ्घमा पनि भएको थियो त्यस्तो कुराहरू, त्यस कारण त्यो मात्रै हो अहिले। त्यस कारण हामी अहिले सरकार बनाउने सरकार बत्काउने यो खेलमा खासै हामी छैनौँ।
1: गान्धीजी, मुलुकले ट्र्याक चाहिँ कहिले लिन्छ हेर्नुहोस् त, सङ्घीय सरकारदेखि प्रदेश सरकारदेखि स्थानीय तहसम्म एकअर्कामा हिलो छ्यापाछ्याप गर्ने अनि सरकारै ढल्ने अवस्था, अस्थिरताको बीजारोपण जहिले पनि।
0: आजको दिनमा कौवालाई बेल पाक्यो हर्ष न विस्मान भने जस्तो, जब जेएनजी आन्दोलनपछि जब फागुन 21 गते निर्वाचन हुँदाखेरि यो पुरानो पार्टी सुध्रिनुपर्छ, यिनीहरूले 35% शासन गर्दा भएनन् र यिनीहरूले खालि राजनीतिको खिचातानी र एउटा चाहिँ हुन त यो एकल सरकार पनि बन्न नसकेको, गठबन्धन सरकारले भाग बन्डाल गर्दा देश ध्वस्त भयो हुँदैन, र अहिले नयाँ पुस्तालाई नयाँ तरिका जानुपर्छ र यिनीहरू सुध्रिनुपर्छ, भने भित्रमै पुर्याएको हुन् र अहिले चाहिँ नेपाली कङ्ग्रेस एमाले छिद्याएको होइन कि अब तिमी सुध्र अब हिजो जे जे गरे त्यसलाई नयाँ
1: तपाईँको बुझाइ चाहिँ कङ्ग्रेस एमाले अहिले पनि सुध्रिएका छैनन् होइन
0: अहिले मैले अनि सुध्र भनेको चाहिँ सुध्रिनु पर्छ सुध्रिँदै पनि छन् र एउटा सानो उदाहरण त गगन थापा जित्नु भनेको सुध्रिनु लड्नु हो एमालेमा पनि ठुलो डुल्नु भइरहेछ केपी शर्मा ओलीजीले चाहिँ छोड्नुपर्छ बहिर्गम हुनुपर्छ उहाँहरू पछाडि बढ्नुपर्छ भन्ने ढुलो भइरहेछ अलिक ढिलो चाहिँ भएको नेपाली कङ्ग्रेसमा भएको छ राष्ट्रिय स्वतन्त्र पार्टी पनि चाहिँ त नयाँ भइहाल्यो राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि नयाँ सुधार गर्दैछ अब प्रश्न के छ मैले उठाएँ भने अब यो हिलो छापछाप गर्ने केन्द्र भनेको सरकार संहिता होइन प्रदेश भनेको चाहिँ भर्ती केन्द्रको रूपमा आउने अधिकार नदिने खिचातानी गर्ने खालि सुविधा र सहुलियत मात्र बसेको हुनाले यी र बजेटको दुरुपयोग गरेको हुनाले अहिले जुन अबको सरकारले जुन संविधान संशोधनको लागि एजेन्डा बनाएर ल्याएको छ त्यो एजेन्डामा अब प्रदेशको कुन रूप हुने संहिताको कुन रूप हुने निर्वाचन पद्धतिमा के सुधार गर्नुपर्ने केही कुरा चाहिँ पार्टीले मात्र होइन हामी कहाँ भएको पद्धति संविधानमा भएका केही कमजोरी क्षेत्रहरूले पनि यो भएको हुनाले संविधान संशोधन जानुपर्छ तर संविधान संशोधन जानलाई अहिलेको चाहिँ बालन सरकारजीले एकतर्फी रूपले भन्ने चाहेर मात्र पुग्दैन दुई त्यही बहुमत 225 राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यलाई जोडेर 225 त्यही हुने हुनाले यो संविधान संशोधन एउटा पार्टीको मात्रै एजेन्डा बन्न सक्दैन त्यसैले उहाँहरूले सहकार्य गर्नैपर्छ एमालेसित पनि नेपाली कङ्ग्रेससित अब 39 हनुमिन पुरे पनि सिद्धि हो उहाँले एउटा एजेन्डा पनि लिएर आउनुहुन्छ 100 दिन पुगेको छ अब यो देश बनाउने भनेको त केवल बालन सरकार सत्तामा भएको उसले मात्रै देश उसले मात्रै जम्मी चाहिँ एजेन्डा त होइन नि उहाँले अब अरू प्रतिपक्षमा भइरहेका नेपाली कङ्ग्रेस एमाले जसले 40 वर्ष यो देशमा प्रजातन्त्र ल्याएका हुन् अनुरोध पनि
1: प्रतिशोध सान्ने खोजी खोजी छ नि पक्राउ गर्ने कारवाही गर्ने
0: त्यसलाई चाहिँ नभनौँ
1: संस्थाहरू नियन्त्रण गर्ने
0: रमेशजीलाई अहिले भन्नुभयो नि कति राम्रो कुरा भन्नु
1: सरकारको हेर्नुहोस्
0: मैले दुईवटा चिज भन्नुभयो एउटा कुरा के भने यो सरकारलाई फेल हुने छुट छैन अर्को के भन्नुभयो भने हिजो पनि अनुसन्धान गरेर भ्रष्टाचारको कारवाहीमा हिजो पनि गरेको आज पनि हुन्छ भोलि पनि हुन्छ अपराधमा कारवाही गर्दा भए यसलाई प्रतिशोध नमानुस् अनुसन्धान गरेन कारवाही अगाडि बढ्यो भने भ्रष्टाचारले मौलाउन दियो भने पनि आरोप लाउने कारवाही गरेर अनुसन्धान गर्दाखेरि ए प्रतिशोध लियो नभनौँ बरु किन प्रतिशोध लिएको किन देखियो भने जहाँ पनि समाज त्यहाँ थुन्ने जुन प्रवृत्ति छ त्यसले प्रतिशोध देखेको हो नथुनिकन तारिख वा धरोटी मात्र छोडेर अनुसन्धान गर्नु त प्रतिशोध भन्दैन ए भ्रष्टाचारको अनुसन्धान त हुनै पर्छ कि हुनु
1: विष्णु पौडेल लगायतका नेताहरूमाथि प्रतिशोध चाहिँ सारिएको रहेछ नि होइन
0: ल यसो
1: प्रतिशोध नभएको भए साधारण तारिखमा छुट्नुहुन्थ्यो
0: त्यसो भए चाहिँ प्रत्येक नेतालाई कारवाही गरेपछि प्रतिशोध रवि लामिछानेजीलाई हिजो अनुसन्धान गरेर थुन्दाखेरि प्रतिशोध हो र हो आज हिजो केपी शर्मा ओलीलाई अस्तिष्क कारवाही गर्दा प्रतिशोध हो र आज विष्णु पौडेललाई प्रतिशोध हो कि हिजो त्यसमा चाहिँ बालकृष्ण खाँडलाई प्रतिशोध हो यसरी नभनौँ कि प्रति यो राजनीतिमा अब हामीले सोच पनि परिवर्तन गरौँ यो देशमा भ्रष्टाचारमा व्याप्त भएकै छन् राजनीतिक पदमा बस्ने व्यापारी सबै बाहिरी व्यक्तिहरूले भ्रष्टाचार गरेका पनि छन् नगर्ने पनि छन् अनुसन्धानको काम गर्ने जसले गरेको छैन उसले सफाई पाउनुपर्छ जसले गरेको छ ऊ चाहिँ सजायको भागी हुनुपर्छ त्यो गर्ने भनेको अनुसन्धान हो अनुसन्धान गर्दा प्रतिशोध हुने नगर्दाखेरि चाहिँ भ्रष्टाचारलाई मौलायो भन्ने यस्तो दोहोरो बढ्दै राख्यो भने हामीले यो सोचलाई पनि हटाउनुपर्छ त्यसैले आजको दिन मलाई के लाग्छ एमाले र नेपाली कङ्ग्रेस र अरू पार्टीले अब सुध्र आखिरमा यो प्रतिस्पर्धा भएको देशमा भोलि बालन सरकारले भोलि राम्रो काम गर्न सकेन भने त उसलाई जनताले चाहिँ जसरी जनताले मागेको जनताले सडकमा फेरि फालिदिन सक्छ निर्वाचनमा आउने यही पार्टी अहिले जुन रमेशजीले भनेको राम्रो पक्ष जुन मैले पनि भन्दै आएको थिएँ किनभने अहिले यस्तो विषम परिस्थितिमा छौँ हामी यो देशलाई सबै पार्टी मिलेर एउटा अगाडि बढाउनु पर्ने छ हामी गरिबी बढ्दो छ अर्थतन्त्र धराशायी भएको छ हाम्रो परराष्ट्र नीति राम्रो छैन हामीले विदेशी शक्तिको छलखेल बढ्न खोजेको छ यसलाई एउटै मात्र पार्टी एउटै मात्र समूहले सान्न सक्छ राष्ट्रिय एकता राष्ट्रिय सार्वभौमसत्ता आर्थिक गतिविधि भन्ने कुरा हामी सबै मिलौँ जहाँ तक राजनीतिक रूपबाट त्यसरी मिलिसकेपछि कसले कुन सत्ता चलाउने कुन केन्द्रमा गरिब यो आन्तरिक कुरा हो त्यो चाहिँ जनतासित विश्वाससित मत जसले बढी ल्याउँछ ऊ शासनमा बस्छ मत ल्याउँछ शासनमा
1: माधव ढुङ्गेलजी काङ्ग्रेसले राजसभा सरकारलाई सघाउने एमालेको चाहिँ बटम लाइन के छ सफल बनाउने
3: एउटा कुरा यहाँ स्पष्ट
1: रमेशजीले घोषणा गरिसक्नु भयो
3: के पार्छ
1: 5 वर्ष ठिक होस्
3: के
1: सफल होस् यो सरकार
3: चुनाव जितेर आएको सरकारले राम्रो काम गरोस् सफल होस् भन्ने कुरा हामी सबैको सदिच्छा हो पहिलो कुरा है तर यसले आरम्भ गरेको कुरा प्रतिशोधको कुरासँग मैले गान्धी सरको कुरासँग अलिकति म फरक मत राख्छु राज्यसँग मालपोत कार्यालयबाट तपाईँले कति जग्गा छ तपाईँको भन्ने कुरा राज्यले तपाईँलाई सोध्नु पर्दैन कि राज्यले तपाईँसँग भएको जग्गाको सम्पत्तिको सबै विवरण राज्यले विवरण लिन सक्छ तपाईँको राष्ट्र बैङ्कबाट तपाईँको खातामा कुन कुन परिवारका को मान्छेको खातामा कति पैसा छ भनेर राज्यसँग त्यो इन्फर्मेसन हुनसक्छ तपाईँ म अथवा जोसुकै होस् हामी कुनै पनि सरकारी ओहदामा र कुनै पनि ठाउँ भएको हामी जिम्मेवारीमा छौँ भने हामीले सम्पत्ति विवरण बुझाएका छौँ कि छैनौँ? सम्पत्ति विवरण त बुझाएको छौँ नि हामी। अनि सम्पत्ति विवरण बुझाएको र एउटा राज्यले अनुसन्धान गर्दाखेरि ऱ्यान्डमली जो पाए त्यही मान्छे समातेर उसको इन्डिभिजुअल अधिकार हनन गर्न मिल्छ? राज्यले जब गिरफ्तार गर्छ भने त उ त दोषको नजिक पुगेको हुनुपर्छ, पर्छ कि पर्दैन? अहिले अदालतले फैसला गर्यो नि होइन, अदालतले अहिले आदेश
1: यसको सुरुवात त तपाईँहरूले गर्नुभयो नि होइन, विगतमा प्रतिशोधको सुरुवात
3: फेरि मुद्दा बेला
1: रवि लामिछानेको सन्दर्भ
3: अनि सम्झिनुहोस् रवि लामिछाने
1: अघि मात्र गान्धीजीले जोड्नु भएको थियो।
3: फेरि सुन यो कुरा पनि तपाईँहरूलाई पनि म साधारण अनुरोध गर्छु के एउटै भाष्य क्रिएट गर्नु हुँदैन है। केपी ओलीलाई पक्राउ गर्यो नि त, केपी ओलीले
1: पहिला पनि छानी छानी पक्राउ गर्नु भएकै हो तपाईँहरूले,
3: केपी ओलीलाई
1: कम्तीमा पनि एमालेले यो नैतिकता राख्दैन
3: प्रधानमन्त्री भर्खर विदा भएको प्रधानमन्त्रीलाई प्रधानमन्त्री आफू नियुक्त चाहिँ शपथ ग्रहण लिएको राति सेना प्रहरी सबै लगाएर तैनाथ गरेर पक्रिनु भयो, 13 दिन जेलमा राख्नु भयो होइन, के भेट्नु भयो तपाईँले?
1: अनि अनुसन्धान
3: गर्दा यसलाई के भन्ने? अनुसन्धान भन्ने के पूर्वाग्रह भन्ने?
1: एमाले नेताहरूमाथि चाहिँ अनुसन्धानै हुनु हुँदैन?
3: अनि विष्णु पौडेललाई पक्रिनु भयो होइन, विष्णु पौडेललाई के भेट्नु भयो त, भेटेको केही छ त? यसरी व्यक्तिको पर्सनालिटी माथि तेजोवध कसैलाई पनि गर्नु हुँदैन।
1: अहिले त उत्साहित हुनुहुन्छ होला नि त फेरि विष्णु पौडेल रिहा भइसकेको।
3: अर्को पनि भन्छु रवि लामिछानेको विषयवस्तुका सन्दर्भमा 5 अदालतले फैसला गरे हो, केपिओले गरिदिए हो, कङ्ग्रेसले गरिदिए हो, एमाले गरिदिए हो, अदालत कसको कसको अदालत? यो स्वतन्त्र न्यायपालिका होइन, मुद्दा कसले हाले? अनि उनले त्यो 114 चेक
1: आफ्नो विरुद्धमा फैसला भयो भने त
3: अनि सुन्नुहोस् म
1: अदालतमा छाया पर्यो, अब सरकारको प्रभाव देखियो, दबाब देखियो भन्नुहुन्छ
3: तपाईहरुलाई? यो विषयवस्तुलाई राज्य चाहिँ पूर्वाग्रही हुनु हुँदैन, राज्य चुनाव एउटा प्रक्रिया हो कि, कङ्ग्रेसले जित्ला, एमाले जित्ला, यो स्वतन्त्रले जित्यो, अरू कसैले जित्ला, सरकार सबैको साझा हुनुपर्छ। सरकार भनेको चाहिँ त्यो साझा कुर्सी हो, त्यहाँ जुनसुकै विचार दृष्टिकोण मान्यताको आधारमा जसरी चुनाव जिते पनि ऊ सबै सबै पिपलको साझा साझा पर्सन हुन्छ प्रधानमन्त्री भने अथवा सिङ्गो सरकार भने। उसले हरेक व्यक्तिको इन्डिभिजुअल अधिकारलाई सुरक्षित राख्नुपर्छ, मानव अधिकारलाई सुरक्षित राख्नुपर्छ, पर्छ कि पर्दैन? अनि त्यो व्यक्तिको व्यक्तित्वलाई तेजोवध गर्ने गरी कुनै त्यो कुनै कुन नम्सको आधारमा गर्ने हो त? नम्स चाहिँदैन? अहिले चाहिँ मन लाग्यो ल म चाहिँ मलाई इन्भेस्टिगेसन गर्दै बाबा राज्यसँग मेरो इन्फर्मेसन राज्यसँग छैन त, मेरो सम्पत्ति कति छ बैङ्क खातामा कति छ त पहिले पत्ता लगाउनु पऱ्यो नि। अनि मेरो देखियो ल मान्नुहोस् मेरो सम्पत्ति र संदिग्ध आम्दानी देखियो भने मलाई लगेर ल तपाईँको संदिग्ध आम्दानी देखियो तपाईँले यो विषयवस्तुमा क्लियर गर्नुहोस् भने मलाई बोलाउनु पऱ्यो, चित्त बुझेन भने अनि पो समातेर हाल्ने हो त? म माथि कुनै पनि व्यक्तिमाथि अनुसन्धान नगर भनेको होइन कि, अनुसन्धान गर्नुपर्छ।
1: गान्धीजी
0: एउटा मैले आजको दिनमा मैले यो बाहेक पनि धेरै मिडियामा जब बालन सरकारबाट एउटा आयोजन अगाडि बढ्दैछ यो देश यत्रो च्यालेन्जहरू देखिरहेको छौँ उनीहरूले पनि गर्न सकेको भएको छैन, अब कहीँ न कहीँ हामीहरू एक्लालाई आरोप दोष लागेर होइन कि एउटा सहकार्यमा जाउँ है, र भर्खर आएको सरकार चाहिँ उहाँले पनि भन्नुभयो हामी विरोध काम गर्ने मौका दिनुपर्छ। तर यो मैले यो बाल रवि लामिछाने यो चाहिँ विष्णु पौडेलको अनुसन्धानमा जोड्नु खोजेको थिएन, उहाँको बायसनेस के देखियो भने रवि अब बोल्नै पर्छ रवि लामिछानेलाई ले सहकारी ठगी गरेको छैन, उसको कुनै पनि संलग्नता छैन, र यदि उसले केही कुनै संलग्नता छ भने ऊ कम्पनीको चाहिँ इडी भएको नाताले त्यो कारवाही गरेर उसले कम्पनी ऐन र अनि प्रचलित कानुन अनुसार मुद्दा चलाउ भनेर उहाँकै एमालेकै बहुमत भएको संसदीय दलको माने जसो एउटा संसदीय छानबिन समितिले अनुसन्धान गरेर मुद्दा नचलाऊ भन्दा पनि जबरजस्ती उहाँहरू सरकारको हुँदाखेरि पा चाहिँ रवि लामिछाने पहिले सहकारी ठगीमा मुद्दा चलाइयो, त्यो तपाईँले जाहिर पनि छैन। पछि त्यो नपुगेर पूरक निवेदन लगाएर के गरियो, सम्पत्ति शुद्धिकरण जोडाइयो, यो सम्पत्ति शुद्धिकरण जोडेपछि मिलापत्र चाहिँ थुन्न पाइयो भन्यो, अनि मिलापत्र गर्न पाइँदैन भनेर संगठित अपराध जोडेर पछि थपेको
1: यो प्रकरणको साक्षी त कङ्ग्रेस पनि हो रमेशजी, प्रमाण छ भन्नुहुन्थ्यो होइन, प्रतिशोध गर्नुभयो।
2: हाम्रो त्यो कुरा के हो भने हामी कानुन राज्य मान्ने मान्छे हो, किनभने विगतमा अख्तियारमा जुन कानुन बनाएको अख्तियारलाई दियो अधिकार दिने त्यो चिरञ्जीव वाग्लेले कार्यवाहक गृहमन्त्री थप गृहमन्त्रीको जुन बेला खुम्बाल खड्काले तयार गरेर आफू गृहमन्त्री हुँदाखेरि ल त्यही कानुन अन्तर्गत हाम्रा नेताहरू जेल पर मुद्दासम्म खेपेर जेल सजाय पुगेर आयो कानुन. तर अहिले कस्तो देखिन्छ भने तपाईँलाई म भन्छु, यो जुन पहिले मान्छेलाई चाहिँ त्यसको बारेमा अनुसन्धान हुनु पर्यो, त्यो मान्छे अपराधी हो कि होइन भनेर. पहिले राज्यको यत्रो निकायहरू छ नि त, यत्रो संयन्त्रहरू छ नि, अनि लगेर तेजोवध गर्ने काम गर्नु भएन नि. जस्तो आज विष्णु पौडेलले
1: खाडल खन्ने त कङ्ग्रेस हो नि,
2: तपाईँलाई सुन्नुहोस् कसरी म भन्दैछु भने
1: आफूले खनेको खाडलमा आफै पर्दैन.
2: हिजोको सरकारले गल्ती गर्यो भने अहिलेको सरकारले पनि त्यो गल्ती गर्न छुट्छ? ल हिजोको सरकारले गल्ती गर्यो, हिजोको सरकारले गल्ती गरेको कारणले यो जनताले यो नयाँ सरकारलाई म्यान्डेट दिएको होइन. तिमीहरू त्यो हिजोको गल्ती नदिएर हो, तिमीहरू राम्रो काम गर, राम्रो बाटोमा हिँड भनेको जेललाई दिएको होइन. हिजोको गल्ती गरेको
1: जे रोपे पनि पिपल हुने अरूले
2: रोपेर बल घुरै गरेका छन्. हामीले भनेको थियौँ नि हिजो गल्ती भयो र त सचिनुपर्छ भनेको हो. हामी पार्टीभित्र पनि बाहिर पनि छलफल गरिरहेको छौँ सच्याउने सच्याउने भनेर, नेतृत्व नै चेन्ज गरेर आइरहेको छौँ हामी होइन र. त्यस कारण यो के भने मान्छेलाई तेजोवध गर्न पाइन्छ,
1: काङ्ग्रेस नेताहरू पक्राउ पर्दैछन्.
2: सुन्नु पक्राउ पर्ला
1: नि, वर्तमान पार्टी सभापति शेरबहादुर देउवादेखि डाक्टर आरजु राणादेखि
2: तपाईँहरू कसले भनेर पक्रिँदैछन्?
1: काङ्ग्रेस प्रतिनिधि सदस्य अहिले
2: संसदीय
1: अभिषेक प्रताप शाह विरुद्ध
2: म अभियोग मलाई छ भने मलाई पनि पक्रियो हुन्छ. म पनि काङ्ग्रेसको राष्ट्रिय सभा संसद दलको नेता भएर बसेर मान्छे हो नि होइन, मलाई पनि पक्रियो हुन्छ. तर मेरो तेजोवध गर्न भाइ मात्रैले पक्रिने काम गर्नु हुँदैन. प्रमाण साँची सबै जुटाएर अब यो मान्छेसँग यति यति प्रमाण छ, राज्यसँग यति प्रमाण छ भनेर अघि माधवजीले भने जस्तै प्रमाण सबै जुटाएर मान्छेलाई पक्रिनुपर्छ. अनि त्यो मान्छे नछुटोस् न, अदालत पुग्दाखेरि अदालतको न्यायाधीश आज विष्णु पौडेललाई जुन चार्ज लगाइएको थियो त्यो त केही पनि देखेन भने त तिनवटा चारवटा सम्म खोजेर तेजोवध गरेर काम गरेन. एउटा मान्छेको फेसबुकमा लेखाउने काम गरेन, गाली बेजती गरेर काम गरेन. यसैको लागि राज्य तयार भएको, रुलिङ पार्टी यसैको लागि तयार भएको. हामीले सफ्ट हुने भनेको मतलब सबै नेताको तेज बुझ्नु पर्दैन, उहाँहरूले जे गरे पनि हुन्छ. आजसम्म उहाँहरूले यत्रो संसदमा गएर संसदको तपाईँलाई म भनिदिन्छु, नयाँ सरकारले नयाँ चिज ल्याउने भनेको के? संसदले एउटा नियमावली बनाउँछ, नियमावली सर्वसम्मत पास हुन्छ. आजसम्म बहुमत र अल्पमत पास भएको छैन, सर्वसम्म पास हुनेमा बहुमतले के गर्यो भने अभियोग लागेको मान्छेलाई हामीले हिजो संसदमा निलम्बन गर्थ्यौँ. अभियोग लाग्ने मान्छे चाहिँ फेरि संसदमा डुलिराख्न पाउने? जनताले निर्वाचित गरेर पठाएको मान्छेलाई अभियोग लागेको हिजो जनताले थाहा पाएन, त्यो ठिक छ कि भनेर पठायो प्रतिनिधि. त्यो अभियोग लागेको मान्छे अझै पनि संसदमा गएर कुर्ने?
1: गान्धीजी, तपाईँ राजसभा निकट वरिष्ठ अधिवक्ता कानुनविद, कस्तो सल्लाह दिनुहुन्छ राजसभालाई?
0: तपाईँले चाहिँ सबभन्दा पहिला थाहा नपाइकन यो निकट यो टाढा भने तपाईँ को संसद हो?
1: सुन्नुहोस् देखिको आफ्नो
0: तपाईँले कसरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थक भएर बोल्या हो र? आज रवि लामिछानेले खाने बाघले हिजो आज उहाँलाई विष्णु व्याकुल पौडेलले खायो, विष्णु पौडेलले खाने बाघले भोलि मलाई खान्छ, त्यो बाघ बनाउनु नदिऊ भनेको. त्यसैले हिजो सभा सुन हो, अहिलेको कुरा के भने कुनै पनि मुद्दामा सकेसम्म मुद्दामा थुन नथुनु उहाँले भने
1: सभासँग लेनदेन नमिलेर त यसो भन्नु भएन
0: होइन सर. लेनदेन हुन त कारोबार गर्नु पऱ्यो नि त. म कुन ठाउँमा मनोनित छु, म कुन ठाउँमा त्यहाँ नियुक्ति लिएर बसेको छु, म कुन ठाउँमा मेम्बरसिप बसेको छु, कारोबार नभइकन त्यहीँ झगडा पर्छ र? म त एउटा तपाईँ के यो देशमा स्वतन्त्र विश्लेषकै हुन सक्दैन भन्ने कुरा, कि त्यो पार्टी कि यो पार्टी भन्ने कुरा दिनु, तपाईँ जस्ता पत्रकारले स्वतन्त्र हामी जस्तो व्यक्तिलाई चाहिँ काम गर्नु नदिनु कि?
1: राष्ट्रपाको पक्षमा खम्बा भनेर उभिनुहुन्छ त?
0: होइन, मैले राष्ट्रपति मैले रुल अफ लको लागि पहिला सुनपछि थुनु भन्ने कुरै यो देशमा अहिले भने प्रतिशोधको राजनीति जुन रवि लामिछानेजीलाई नलाग्ने मुद्दा लाउने चापा चाउ लाउने त्यो गरेको कुराले चाहिँ पछि अदालतले पनि ठुनामा नछोड्ने पछि बिचमा आएर अदालत छोड्नु पऱ्यो. उहाँको त विष्णु गज गइरहेको छैन नि, एउटै मुद्दा लायो अहिले धौडियो छोड्यो, म धौडियो छोडेको म त्यसलाई सम्मान गर्छु. त्यसैले यसले के देखायो भने अब यो देशमा र विश्वमा पनि धेरै छ, उहाँ साथीहरूले भन्नुभयो पहिला मुद्दा चलाउँ अनुसन्धान गरौँ नठुनौँ. सो जब मुद्दा त्यो मुद्दा चल्ने अनुसन्धान गरिसकेर बयान लिसकेर मुद्दा चलेपछि अदालतमा पेस गर्ने अनि अदालतले निर्णय गरेर थुनामा राख्ने कि पूर्वपक्षमा राख्ने हो कि कार्यमा राख्ने निर्णय गरौँ भन्ने कुरा यो नयाँ सोच आएको छ. त्यति मात्र होइन, अहिले मैले एन्टिसिपेटेड बोर्ड अग्रिम जमानतको पनि अब व्यवस्था गरौँ भन्ने छु. कतिपय कुरामा सरकार अलि बढी हाबी हुन सक्ला, कसैलाई थुन सक्ने भयो भने त्यो व्यक्तिले शङ्का लाग्यो भने अदालतमा गएर निवेदन दिने, श्रीमान मलाई अनुसन्धान गरेर समात्ने सम्भावना छ, म चाहिँ अनुसन्धानमा सहयोग पनि गर्छु, मलाई नचुन्नुहोस्, म जे जे गर्नु पनि जान्छु, तर मलाई थुन्नु पाउनु मलाई एन्टिसिपेटी बेल दियो भन्यो भने अदालतले त्यसै प्रमाण बुझेर नठुल्नु अनुसन्धान गर्नु भनेर पुल दियो भने त्यो बेल भयो भने बचिन्छ।
1: त्यसमाथि सबैले हार्दिकतापूर्वक स्वीकारिरहेछन् सरकारको कदमलाई, एमाले मात्रै आपत्ति जनाउनुपर्छ, विरोध गर्नुपर्छ, सडक तताउनुपर्छ?
3: होइन, हार्दिकता त के हुन्छ भने नि हामी पनि कालेन अब 35-36 वर्ष युवा प्रधानमन्त्री हुनुभयो होइन, हाम्रो पनि उमेरले भाइ ऊर्जावान नेतृत्व आयो, केही न केही त गर्ला, हामी 100 दिन पर्खेर शुभकामना दिने भनेरै बसेका हौँ र हामीले शुभकामना दिएका पनि हौँ। तर उहाँको स्टार्टिङ जसरी भयो, त्यो स्टार्टिङ प्रतिशोध पूर्वाग्रहको सिम्टम्स जुन हामीले देख्यौँ त्यसको विषयमा हामीले आवाज उठायौँ, यो कुराको जवाब मैले बालेन्द्रले दिनुपर्छ कि उहाँले संसदलाई कसरी रेस्पोन्स गर्नुभएको छ, संसद यो लोकतान्त्रिक व्यवस्थामा कुन तहको संरचना हो, त्यहाँ राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदाखेरि प्रधानमन्त्रीको प्रेजेन्टेसन कस्तो हुनुपर्छ, र पार्लियामेन्टमा सदस्यहरूले सोधेका प्रश्नहरूको रेस्पोन्सिबिलिटी प्रधानमन्त्रीले कसरी लिनुपर्छ, त्यो व्यवस्थाको मर्म के हो।
1: यहाँहरू तिनैजनालाई समय, संवाद र छलफलका लागि धन्यवाद। नमस्कार।
4: हेलो आयन, के छ
5: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर हाम्रो नेपालमा?
4: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
5: भिडियो अन गर न यार।
4: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
5: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
6: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656-1040 र 9852-0280-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइन्डलाई।
6: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्, तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
8: इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ, आजै सम्पर्क गर्नुहोस्।
6: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजीत कुवर, फोन 9802-21-3043 र 9814-29230।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
3: 93.2 स्वदेश एफएम।
4: स्वदेश टाइम चेक।
5: इस समय सूचक का साथ में
6: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556-5569-53, 98550-77061 र 98550-77053।
7: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98550-26440।
8: इट्स 9 o'clock, अहिले 9 बजेको छ।
9: आजदेखि 3 दिनसम्म थप पानी पर्ने सम्भावना, पर्सि सोमबारसम्म नै सावधानी अपनाउन आग्रह। औषधि लिमिटेडबाट 2 वर्षभित्र 36 प्रकारका औषधि उत्पादन गर्ने समझदारी, स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्य। कमैया मुक्तिको 26 वर्ष पुरा, अधिकांश पुनर्स्थापनाका काम सम्पन्न भएको सरकारी अभिलेख, तर आफूहरू समस्यामै रहेको पीडितको गुनासो। अन्तरिक्षमा भारतको नयाँ फड्को, निजी रूपमा विकसित कक्षीय श्रेणीको रकेट प्रक्षेपणको तयारी। र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इङ्ल्यान्ड खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आजदेखि 3 दिनसम्म थप पानी पर्ने सम्भावना रहेको छ। गैरातीदेखि नै मनसुन थप सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ। पानी पर्ने क्रम सोमबारसम्म नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद सञ्जीव अधिकारीका अनुसार हिजो अस्थिको तुलनामा ठूलो पानी पर्ने सम्भावना छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भागका थोरै ठाउँमा ठूलो वर्षा तथा 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा पनि मुसलधारी वर्षा हुन सक्ने अनुमान छ। भोलि आइतबार र पर्सि सोमबार पनि मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। मुसलधारे र आरिघोप्टे वर्षाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम हुने भएकोले विशेष सावधानी अपनाउन र यात्रा गर्नु पूर्व पनि मौसम र सडकको अवस्थाबारे पूर्व जानकारी लिन मौसमविदको अनुरोध छ। मौसमका जानकार उज्जवल उपाध्याय कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकोले लामो दूरीको यात्रा नगर्न फेसबुक मार्फत सुझाव समेत दिनुभएको छ। लगातार पानी परिरहे पनि नागडुङ्गा मुगलिन र मुगलिन नारायणगढ सडकमा कतै अवरोध नरहेको प्रहरीले जनाएको छ। पानी पर्ने बित्तिकै पहिरो खसेर समस्या हुने यी सडकमा निर्वाध रूपमा गाडी चलिरहेका मुगलिन प्रहरीले जनाएको छ। बाढी पहिरोका कारण केही सडक भने अवरुद्ध छन्। प्रहरीका अनुसार सिन्धुपाल्चोकको भोटेकोसीमा पहिरो खस्दा अरणीको राजमार्ग अवरुद्ध छ। बागलुङ कालीगण्डकी करिडोर पूर्ण रूपमा बन्द छ। त्यस्तै बिपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुन्जे बेसी र काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथमा यसअघिदेखि नै को समयमा गाडी चलाउन रोक लगाइएको छ। असार 23 गतेदेखि मेची राजमार्ग अन्तर्गत इलाम खण्ड पूर्ण अवरुद्ध छ। अर्घखाँचीको सालझण्डी ढोरपाटन सडक पनि असार 28 गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आउँदो दुई वर्षभित्र 36 प्रकारको अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी पत्रको प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ। अहिले नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। अबको चरणमा उच्च रक्तचाप र मधुमेह लगायत दीर्घरोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले यो कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद मन्त्रालय र औषधि लिमिटेडबीच सहज, नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइने भएको छ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कमैया मुक्तिको 26 वर्ष पुरा भइसकेको छ। 2057 साल साउन 2 गते आजकै दिन सरकारले अनुचित ऋण सौकी मिनाहासहित कमैया मुक्तिको घोषणा गरेको थियो। सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै मुक्त कमैयाले आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने विश्वास गरेका थिए। सरकारले उनीहरूलाई जग्गाको लाल पूर्जा दियो तर त्यसको सृष्टा कायम भएन। त्यस यता मालपोत कार्यालय धाउँदा धाउँदा वर्षौँ बिते, समस्या भने जहाँको त्यहीँ छ। मुक्त कमैया मध्ये एक कैलालीकी, फुलमती, डगौरा, थारू का अनुसार यो समस्या धेरै ठाउँमा छ। सयौं मुक्त कमैया परिवारले अझै पुनर्स्थापनाका विभिन्न समस्या भोगिरहेका छन्। कतिपयसँग परिचय पत्र छ तर पुनर्स्थापनामा समेटिएका छैनन्। कतिपयसँग लाल पूर्जा छ तर सृष्टा छैन। कतिपयले पाएको जग्गा डुबान र नदी कटानको जोखिममा छ। सरकारी तथ्याङ्क अनुसार दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका 32,509 परिवारलाई परिचय पत्र वितरण गरिएको थियो। तीमध्ये पुनर्स्थापना योग्य ठहरिएका 27,570 परिवारमध्ये 27,021 परिवारले घर वा जग्गा प्राप्त गरेका छन्। 2075-76 19,531 जनाले विभिन्न सिप तालिम पनि लिएका छन्। सरकारी अभिलेखले अधिकांश पुनर्स्थापनाका काम सम्पन्न भएको देखाउँछ तर मुक्त कमैया समाजको तथ्याङ्कले फरक अवस्था देखाउँछ। समाजका अनुसार पुनर्स्थापना योग्य ठहरिएका परिवार मध्ये पनि सबैले जग्गा पाएका छैनन्। जमिन पाउन योग्य ठहराइएका 27,570 कमैया परिवार मध्ये केवल 25,195 अर्थात् 91% मात्र जमिन पाएका छन्। मुक्त कमैया पुनर्स्थापनाका अधिकांश काम कार्यक्रम आर्थिक वर्ष 2075-76 सञ्चालन भए त्यसपछि कार्यक्रम निष्क्रिय जस्तै बनेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
11: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
10: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
11: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
10: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
11: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
10: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नागरिक आन्दोलनका अगुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधन भएको छ। उहाँको 87 वर्षको उमेरमा हिजो बेलुका काठमाडौँको विशालनगरमा रहेको आफ्नै निवासमा निधन भएको हो। क्यान्सरका बिरामी पाण्डेको ह्याम्स र पाटन अस्पतालमा उपचार गरिएको थियो। पाण्डेको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन्। पाण्डेले नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलन, नेपालको अर्थतन्त्र तथा विकास प्रशासन र सुशासनको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ। 2046 सालको आन्दोलनपछि कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा 2047-48 उहाँ अर्थमन्त्री समेत हुनुहुन्थ्यो। त्यही सरकारको पालामा नेपालको संविधान 2047 बनेको थियो। उहाँलाई नेपालका उत्कृष्ट अर्थ सचिवको रूपमा पनि लिइन्छ। डडेलधुराको अमरगढी नगरपालिका 7 खस्री खानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ। धनगढीबाट दार्चुलाका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01001J1850 नम्बरको जीप गैराती दुर्घटना हुँदा दार्चुलाका 2 जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख वरुण बहादुर सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार दार्चुलाको अपिहिमाल गाउँपालिका 1 25 वर्षीय शुभम लोथ्याल र त्यही ठाउँका 20 वर्षीय होम लोथ्यालको ज्यान गएको हो। जीपमा रहेका अरू 3 जना घाइते भएका छन्। उनीहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। नेपाल टेलिकमको हराएको वा बिग्रेको सिम कार्डको सट्टामा नयाँ सिम अनलाइन मार्फत प्राप्त गर्न सकिने सेवा सञ्चालनमा आएको छ। डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने र ग्राहक मैत्री प्रणाली विकास गर्ने उद्देश्य अनुसार यो सेवा सञ्चालनमा आएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। अब सेवाग्राहीले टेलिकमको विद्युतीय सेवा पोर्टल मार्फत आवश्यक विवरण भरेर हराएको वा बिग्रेको सिमको सट्टा नयाँ भौतिक वा विद्युतीय सिमका लागि आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं आफ्नो प्रतिनिधि मार्फत सम्बन्धित सेवा केन्द्रबाट नयाँ सिम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै प्रतिनिधि मार्फत सिम बुझ्ने व्यवस्था मिलाएको टेलिकमले जनाएको छ। अब विदेशको खबर। भारतले पहिलो निजी रूपमा विकसित कक्षीय श्रेणीको रकेट प्रक्षेपणको तयारी गर्दै आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ चरणमा प्रवेश गराएको छ। चन्द्रमा, मंगल र सूर्यसम्म सफल अन्तरिक्ष अभियान सञ्चालन गरिसकेको भारतले अब निजी क्षेत्रको तीव्र सहभागितासँगै विश्व अन्तरिक्ष उद्योगमा आफ्नो प्रभाव अझ विस्तार गर्ने रणनीति अघि बढाएको हो। भारतीय कम्पनी स्काइरुट एरोस्पेसले आफ्नो आउँदो अगस्त 4 विक्रम 1 रकेट प्रक्षेपण गर्ने तयारी गरिरहेको छ। यो भारतमै निजी क्षेत्रले विकास गरेको पहिलो कक्षीय श्रेणीको रकेट हुनेछ। यसले साना उपग्रहलाई पृथ्वीको तल्लो कक्षामा पुर्याउने लक्ष्य राखेको छ। भारतीय अन्तरिक्ष विभागले यसलाई गहिरो अन्तरिक्ष अन्वेषण, मानव अन्तरिक्ष उडान र कक्षीय पूर्वाधार विस्तारतर्फको महत्त्वपूर्ण उपलब्धि हुने जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ। सन् 2020 अन्तरिक्ष क्षेत्र निजी लगानीका लागि खुल्ला गरे यता भारतको 8 अर्ब 40 करोड अमेरिकी डलर बराबरको अन्तरिक्ष अर्थतन्त्रले तीव्र विस्तार गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोसँग सहकार्य गर्ने धेरै सरकारी तथा निजी कम्पनीले रक्षा क्षेत्रमा पनि काम गरिरहेका छन् र यसले अन्तरिक्ष र सुरक्षा बीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको 3rd स्थानका लागि भोलि बिहान फ्रान्स र इङ्ल्यान्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रङ्गशालामा नेपाली समयअनुसार भोलि बिहान 2:45 सुरु हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2 गोलले पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग 2-1 पराजित इङ्ल्यान्डले 3rd स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डन बुटको होडमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बाप्पे र उस्मान डेम्बेले तथा इङ्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्गमले सेमी फाइनलबाट हारिए पनि गोल्डन बुट जित्ने सम्भावनालाई कायम राखेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका एम्बाप्पे समान 8-8 गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा असिस्टको कारण मेस्सी अहिले गोल्डन बुटको दौडमा अगाडि छन्। इङ्ल्यान्डका बेलिङ्गम र केनले समान 6-6 गोल गरेका छन् भने फ्रान्सका डेम्बेले र स्पेनका मिकेल ओयार्जाबलको नाममा 5-5 गोल रहेको छ। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्यराति 1:15 साबिक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेन बीच खेल हुने। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना, पर्सि सोमबारसम्म नै सावधानी अपनाउन आग्रह। औषधि लिमिटेडबाट दुई वर्षभित्र 36 प्रकारको औषधि उत्पादन गर्ने समझदारी, स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्य। अमैया मुक्तिको 26 वर्ष पुरा, अधिकांश पुनर्स्थापनाका काम सम्पन्न भएको सरकारी अभिलेख, तर आफूहरू समस्यामै रहेको पीडितको गुनासो। अन्तरिक्षमा भारतको नयाँ फड्को, निजी रूपमा विकसित कक्षीय श्रेणीको रकेट प्रक्षेपणको तयारी, र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इङ्ल्यान्ड खेल्दै।
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: शालिनदी को सीर
1: मणिचूड को काख
0: स्वच्छ सुंदर र स्निग्ध प्रकृति
1: शांति र आनंद को अनुभूति
0: भीड़भाड़ बाट टाढा
1: शहर बाट नजिकै
0: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्गानिक फार्म रिसोर्ट
2: विस्तृत जानकारी का लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81 वेबसाइट झुले.com.np
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको महाराजगंज चक्रपथ सड़कमा भारतीय नम्बर प्लेटको कार सहित पाँचवटा गाड़ी एक आपसमा ठोक्किँदा घाइते भएका 10 जनाको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ। घाइते मध्ये कुन्तीमाया लिम्बुको अवस्था गम्भीर छ र अन्य 9 जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। चाबैलबाट चक्रपथ तर्फ गइरहेको भारतीय नम्बर प्लेटको कार बा 2J3578 नम्बरको ट्याक्सी 3 मोटरसाइकल एक आपसमा ठोकिँदा 10 जना घाइते भएका हुन्। दुर्घटना भएका सबै गाडी सहित चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेबल नभएका नक्कली तथा कम गुणस्तर भएका जुत्ता चप्पल लगायतको उत्पादनका भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न आग्रह गरेको छ। विभागले विभिन्न माध्यमबाट उजुरी तथा गुनासो प्राप्त भइरहेका जनाउँदै त्यस्ता वस्तु बिक्री गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिएको हो। हिजो सूचना निकालेर विभागले सम्बन्धित सबै उत्पादक बैठारीकर्ता ढुवानीकर्ता सञ्चयकर्ता र विक्रेतालाई कानूनले तोके बमोजिमको दायित्व तथा शर्त बन्देज परिपालन गरी उद्योग व्यवसाय सञ्चालन गर्न गराउन पनि सूचित गरेको छ। विभागले विक्रेताको दायित्व लगायतका कानूनी प्रावधान बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न गराउन समेत आग्रह गरेको छ। मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट उद्धार तथा पुनर्स्थापना गरिने व्यक्तिको उपचारका लागि आइडिपी एजुकेसन स्टुडेन्ट सर्भिसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत 40 लाख रुपियाँ खर्च गर्ने भएको छ। यसमध्येको 27 लाख रुपियाँ बालबालिकाको शिक्षाका लागि र 13 लाख रुपियाँ उद्धार गरिएका व्यक्तिको आवश्यक सबैको स्वास्थ्य उपचारको लागि खर्च हुनेछ। यसका लागि काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोल, आइएडिपीका क्षेत्रीय निर्देशक कवीर खड्गी र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीबीच हिजो त्रिपक्षीय सम्झौता भएको हो। सम्झौतासँगै आइडिपीका देशीय निर्देशक खड्गीले मानव सेवा आश्रमका अध्यक्ष अधिकारीलाई शिक्षा कार्यक्रम अन्तर्गत पहिलो किस्ताको 10,80,000 रुपियाँ र स्वास्थ्य कार्यक्रम अन्तर्गतको 10,40,000 गरी 21,20,000 रुपियाँको चेक हस्तान्तरण समेत गर्नुभएको छ। र त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभाग र विश्वविद्यालय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनबीच सहकार्य गर्दै मनोपरामर्श इकाइ स्थापना गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। हिजो एक कार्यक्रमका बीच विभागका प्रमुख सञ्जय श्रेष्ठ र सोभियोको तर्फबाट सभापति दीपक राज जोशीले समझदारी पत्रमा हस्ताक्षर गरी इकाइ स्थापनाको घोषणा गर्नुभएको हो। इकाइमा मनोविज्ञान विषय अध्ययनरत विद्यार्थीहरूले अन्य विभागमा अध्ययनरत विद्यार्थीहरूलाई समेत मनोपरामर्श सेवा प्रदान गर्ने सहमति भएको छ। पछिल्लो समयमा विद्यार्थीमा समेत बढ्दो मानसिक तनाव, चिन्ता तथा अन्य मनोसामाजिक समस्यालाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीलाई गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले इकाइ स्थापना गर्न पहल गरिएको सभापति जोशीले बताउनुभयो। बिहान 9 बजेको राष्ट्रिय र चारभन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आजदेखि 3 दिनसम्म थप पानी पर्ने सम्भावना, पर्सि सोमबारसम्म नै सावधानी अपनाउन आग्रह। महाराजगंजमा गाडी दुर्घटना हुँदा 10 जना घाइते, त्रिवी शिक्षण अस्पतालमा उपचार हुँदै। र लेबल नभएका नक्कली तथा कम गुणस्तरका उत्पादन बिक्री वितरण नगर्न विभागको आग्रह। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: From the roads to the racetrack, Michelin, Michelin, Michelin.
1: Safety,
0: Michelin, Michelin, Michelin.
2: World's number one tire brand.
3: सडक सुरक्षा जीवन रक्षा.
4: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सडक खुल्ला हुना साथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त.
3: श्री प्रदी तथा टाटा मोटर्सको सहकार्य.

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: पाडीवासीहरुका लागि खुशीको खबर।
3: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
5: फ्री भिसा, फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
6: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ, क्लिनर, महिला पुरुष 50 जना, स्यालेरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
5: देवान, मेन पावर, नारायणगढ, लाइन सोक, सम्पर्क 9855-58369, 9846-243-211 र 9142-76-04।
7: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 0656-50-10-60।
9: यो रमाइलो माडी घुम्दा घुम्दै 2:00 बज्न लागेछ यार।
10: हैन, भोक लागेको छैन तिमीहरूलाई?
11: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन मै चित्त उजाउन त होला नि।
12: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 9745-23-91-63।
13: स्वदेश FM 93.2 MHz।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। एक वर्ष अघि लेहेन्दे खोलाको बाढ़ीले छ महिनासम्म प्रभावित रसुवा टिमुरे भन्सारमा व्यापारिक गतिविधि अहिले लयमा छ, तर बाढ़ीले सभा 2 अर्ब चिनिया लगानीमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अलपत्र परेको छ। करिब 80% निर्माण कार्य सकिएकोमा बाढ़ीले गोदाम तटबन्ध पार्किङमा क्षति पुगेको थियो। प्रशासनिक भवन भने केही भएको छैन। बाढ़ीपछि चिनिया कम्पनी काममा फर्किएको छैन। नेपाल सरकारबाट पनि बन्दरगाह निर्माणलाई निरन्तरता दिन कुनै पहल भएको छैन। भन्सारसँगै सम्बन्धित रहे पनि बन्दरगाह सम्बन्धी काम भन्सार कार्यालयले हेर्दैन। यसको जिम्मा नेपाल इन्टर मोडल यातायात विकास समितिलाई छ। अब बन्दरगाह कसरी बनाउने भन्नेमा घटनापछि कुनै छलफल नभएको समितिका प्राविधिक निर्देशक युवक डङ्गोलले बताएका छन्। नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिक स्वतन्त्रता, समानता र मानवाधिकार, लोकतान्त्रिक चेतनाका पक्षमा जीवनभर निर्भिकतापूर्वक उभिएका नागरिक अगुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको बताउनु भएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा उहाँले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशता विरूद्ध दृढ आवाज उठाउनु भएको र नयाँ पुस्तालाई निरन्तर प्रेरित गरिरहनु भएको गगन थापाको भनाइ। सामाजिक सञ्जालमा सभापति थापाले थप लेख्नु भएको छ, अर्थ सचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकास सम्बन्धी बहसलाई नयाँ दृष्टि दिनुभयो। सार्वजनिक जीवनमा उहाँले देखाउनु भएको इमान्दारी, पारदर्शिता र नैतिक साहसी भावी पुस्ताका लागि अमूल्य विरासत रहनेछ। सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको पक्षमा उहाँले निर्वाह गर्नुभएको भूमिका विशेष स्मरणीय छ। उहाँले प्रज्वलित गर्नुभएको नागरिक चेतनाको दीप छोड्नुभएको बौद्धिक सम्पदाले हामीलाई सधैँ मार्गदर्शन गरिरहनेछ। कांग्रेस सभापति गगन थापाले नागरिक अगुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधनले राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमाएको बताउनु भएको छ। जनकपुर उपमहानगरपालिकाभित्र रहेका राजगुठी अन्तर्गतका विभिन्न पोखरी तथा पोखरीका डेल क्षेत्रमा भएको अतिक्रमण संरचना हटाउन सरकारले 7 दिने अल्टिमेटम दिएको छ। गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित उच्च स्तरीय कार्यदलको प्रतिवेदन 2062 कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै विश्वरा पोखरी, दशरथ तलाउ, अर्कजा सर, रत्नसागर पोखरी, मुरली सर लगायतका संरचना हटाउन निर्देशन दिएको हो। डडेलधुराको अमरगढ़ी नगरपालिका 7 खसरी खानामा शनिबार बिहान बोलेरो जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। थनगढ़ीबाट दार्चुलातर्फ जाँदै गरेको जीप बिहान करिब 3 बजे सड़कबाट करिब 500 मिटर तल भीरमा खसेर दुर्घटनामा परेको स्थानीयले बताएका छन्। दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो। घाइते 5 जनालाई तत्काल उपचारका लागि डडेलधुरा अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा 2 जना मृत्यु भएको प्रहरीले जनाएको छ भने बाँकी 3 जनाको अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक र घाइतेहरूको पहिचान सहित घटनाबारे थप विवरण संकलन भइरहेको छ भने प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: LG ल्यायो नया LG Essential Series अब किफायती मूल्यमा रेफ्रिजरेटर वाशिंग मशीन एसी को कम्प्लिट रेंज 10 वर्षको वारेन्टी सहित 0% नो कॉस्ट EMI नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा LG LG लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाँकी खबर कञ्चनपुरको महाकाली नदीको टापुमा फँसेका एकजना युवाको आज बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ सशस्त्र प्रहरी बल नम्बर 35 शैलेश्वरी गढका गणपति सशस्त्र प्रहरी परीक्षक प्रेम प्रकाश सिक्देलले दोधरा चाँदनी चोलुङ्गे पुलभन्दा करिब 2 किलोमिटर दक्षिण महाकाली नदीको बीचभागमा फँसेका काभ्रे फलाञ्चोक चौरी देउराली गाउँ पालिका 6 का 52 वर्षीय उमेश चौला गाईलाई सकुशल उद्धार गरिएको जानकारी दिएका छन् उनले दोधारा चाँदनीको देवी स्थानमा रहेको सशस्त्र प्रहरी बलको विपद तालिम प्राप्त टोली र इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले चौला गाईलाई सकुशल उद्धार गरेको जानकारी दिएका छन् वर्षात शुरू भइसके महाकाली नदीमा पानीको बहाव बढेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ बाढ़ी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न 25 जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ महाशाखाले आज बिहान 8 बजे जारी गरेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार ताप्रेचुङ सोलुखुम्बु संखुवा सभा दोलखा सिन्धुपाल्चोक काभ्रे काठमाडौँ भक्तपुर र ललितपुर क्षेत्रका साना नदीमा भाव उल्लेख्य बढ़ने सम्भावना रहेको जनाएको छ मुख्य र ठूला नदीहरूको अवस्था पनि हाल सामान्य छ आज बिहानको मापन अनुसार कोशी नारायणी बागमती कर्णाली र महाकाली तथा यिनका सहायक नदीहरूको भाव सतर्क तहभन्दा तलै छ यसका साथै कन्काई कमला बबई पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको भाव पनि सुरक्षित तहभित्र रहेको बुलेटिनमा उल्लेख गरिएको छ महाशाखाले आगामी 2 दिनको पूर्वानुमान पनि सार्वजनिक गरेको छ जस अनुसार भोलि र पर्सि कोशी गण्डकी तथा सुदूरपश्चिम प्रदेश भई बहने केही ससाना नदीहरूमा भाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ ती क्षेत्रका तटीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ हाउस त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई त्यही नै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ अहिलेलाई बिदा दिनुहोस् नमस्कार

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
2: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: हेलिकप्टर चार्टर गरेर
5: चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु

0: चिल्ड्रन हॉस्पिटल प्राली भरतपुर
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
0: 24 घण्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
0: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
0: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बालमुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
0: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
0: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853

0: पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन विदेश जाऊ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
0: कहाँ गएर के सिप सिकौ भन त अब
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61356
0: बारिस्टा बेकरी कुक सुशी बारटेंडर हाउसकीपिंग रिसेप्शन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042-21343 र 98184-29230
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
4: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
3: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी
2: निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
0: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98550-63938 र 98550-65542

0: टाइम चेक।
1: इस समय सूचक का साथमा
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 53 69
3: 98 50 26 44।
4: It's 11 o'clock। अहिले 11 बजेको छ।
5: मुक्तिको घोषणा गर्दै बधुवा श्रम प्रथाको अन्त्यतर्फ ऐतिहासिक कदम चालेको थियो। त्यसकै एक वर्षपछि लागू भएको कमैया श्रम ले बधुवा श्रमलाई कानूनी रूपमा प्रतिबन्धित गर्यो। कमैयामाथि लागेका सबै ऋण खारेज गरियो भने पुनर्स्थापनका लागि खर्चका नगद सहायता र सेप विकासका कार्यक्रम सञ्चालन गरिए तर कमैया प्रथा अन्त्य गरी मुक्तिको घोषणा गरेको 26 वर्ष पूरा हुँदा पनि संयौं मुक्त कमैया परिवार पुनर्स्थापना सम्बन्धी समस्याबाट मुक्त हुन भने सकेका छैनन्। झापाको गौरीगंजमा कारसँग मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परि मोटरसाइकल चालक मोरङ जिल्ला रतुवामाई पाँच गोविन्दपुर निवासी 30 वर्षीय मोहम्मद नूर इस्लाम र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका 35 वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो 1 बजे हुलाकी राजमार्ग अन्तर्गत गौरीगंज गाउँपालिका 2 स्थित कृष्ण खोला छेउमा पश्चिम विराटनगरबाट पूर्व तुलाचुन चौकातर्फ आउँदै गरेको प्र 01020002 5101 नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको BR38557 नम्बरको मोटरसाइकल ठोकिँदा दुर्घटना भएको थियो। दुर्घटनामा परि घाइते मोटरसाइकल चालक इस्लामलाई दमक अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो। त्यस्तै मोटरसाइकलमा पछाडि सवार मोजाबुल हकलाई न्युरो अस्पताल विराटनगर लगिएको थियो। डाक्टरले चेक जाँच गर्दा उनको पनि मृत्यु भइसकेको थियो। कार चालक विराटनगर 13 का निवासी 35 वर्षीय सिंह पनि घाइते भएका छन्। उनको विराट नर्सिङ होम अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गौरीगंजले दुवै सवारी साधन नियन्त्रणमा लिएको छ। एक वर्ष अघि लेहेन्दे खोलाको बाढ़ीले 6 महिनासम्म प्रभावित रसुवा टिमुरे फन्सारमा व्यापारिक गतिविधि अहिले लयमा छ। तर बाढ़ीले 2.25 अर्ब चिनिया लगानीमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम भने अलपत्र परेको छ। करिब 80% निर्माण कार्य सकिएकोमा बाढ़ीले गोदाम तटबन्ध पार्किङमा क्षति पुगेको थियो। प्रशासनिक भवन भने केही भएको छैन। बाढ़ीपछि चिनिया कम्पनी काममा फर्किएको छैन। नेपाल सरकार पनि बन्दरगाह निर्माणलाई निरन्तरता दिन कुनै पहल भएको छैन। भन्सारसँगै सम्बन्धित रहे पनि बन्दरगाह सम्बन्धी काम भन्सार कार्यालयले पनि हेर्दैन। यसको जिम्मा नेपाल इन्टर मोडल यातायात विकास समितिलाई रहेको छ। बन्दरगाह बनाउन सरकारसँग 2 विकल्प छ। चीन सरकारसँग समन्वय गरेर चिनिया कम्पनीलाई फेरि काममा फर्काउने पहिलो विकल्प हो। चीन सरकारले नबनाउने भएमा नेपाल सरकारले नै निर्माण गर्न सक्ने दोस्रो विकल्प छ। चीन सरकारले 2.16 अर्ब लगानीमा 2076 मंगिरदेखि बन्दरगाह निर्माण थालिएको थियो। 30 महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोरोना भाइरस संक्रमणले गर्दा काम भने अघि बढ्न सकेको छैन। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
6: परदेश

0: आपकी वॉलेट माँ।
1: नेपाल को कुने पनी बैंक खाता माँ वहाँ 45,000 भन्दा बड़ी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ माँ पुर्याउन IME गरौँ।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। डडेलधुराको अमरगढी नगरपालिका साथ खसरे खानमा शनिबार बिहान भएको बोलेरो जीप दुर्घटनामा परि मृत्यु हुने दुवैको पहिचान खुलेको छ। उक्त जीप दुर्घटनामा परि दुवैजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 52 गुल्म डडेलधुराका अनुसार धनगढ़ीबाट दार्चुलातर्फ जाँदै गरेको सुप प्लस 01001850 नम्बरको बोलेरो जीप शनिबार बिहान करिब 3:30 बजे अनियन्त्रित भई सड़कबाट करिब 300-400 मिटर तल खसेको थियो। दुर्घटनामा दार्चुलाको अपि हिमाल गाउँपालिका 1 का 45 वर्षीय सुगन लोथ्याल र 28 वर्षीय हनु लोथ्यालको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ। दुर्घटनामा जीप चालक बैतडीको ढिलासैनी गाउँपालिका 2 का 20 वर्षीय अमृत घरेडी घाइते भएका छन्। साथै दार्चुलाको मारबा गाउँपालिका 3 का 50 वर्षीय अमर सिंह ठगुना र अपि हिमाल गाउँपालिका 1 की 35 वर्षीय सरस्वती लोथ्याल घाइते भएका छन्। घाइते मध्ये चालक घरेडीलाई सामान्य चोट लागेको छ भने ठगुना र सरस्वती लोथ्यालको टाउको छाती तथा शरीरका अन्य भागमा मध्यम चोट लागेको जनाइएको छ। उनीहरू तीनै जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोल भन्दा पनि एउटा सन्देशले ठूलो चर्चा पाउँछ। इङ्ल्याण्ड विरूद्धको जितपछि अर्जेन्टिनाका खेलाड़ीले प्रदर्शन गरेको एउटा ब्यानरले सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय संचार माध्यमसम्म बहसको आदि ल्याइदिएको छ। खेल सकेपछि अर्जेन्टिनाका डिफेण्डर लिसान्ड्रो मार्टिनेस र मिडफिल्डर जियोभानीले लास मल्लिभा सोन अर्जेन्टिनाकै हुन् लेखिएको ब्यानर समेत समर्थकतर्फ अभिवादन गरेको कुराले गर्दा अहिले सामाजिक सञ्जालमा विशेष चर्चा पाइरहेको छ। हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
3: अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।

0: सो लवली मलाई त अहिलै डोली चढिहालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरकोट बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
5: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
4: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
5: सम्पर्क 9847531034 र 9743443915
6: हामी
7: कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्यालढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
4: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872 र 9805068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
5: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
10: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइललाई

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 र 98550 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ
1: प्रोडक्ट्स प्रालीको हो
4: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बंगालको खाडीमा विकसित प्रणाली उत्तर पश्चिम सर्दै आज र भोलि धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह। आज देशका 24 जिल्लामा आकस्मिक बाढीको जोखिम। अन्नको भण्डार, मधेसमा अहिलेसम्म 58% धान रोपाई, मनसुनी वर्षासँगै धमाधम रोपाई चल्दै। बर्ड फ्लूका कारण घटेको कुखुराजन्य उत्पादन र मासुको खपत बढ्न थाल्यो, प्रभावित उद्यमी र किसानलाई सरकारले आवश्यक सम्बोधन गर्नुपर्नेमा जोड। भारतको दिल्लीमा अनशनरत सोनामलाई प्रहरीले अस्पताल पुर्यायो, कक्रोच जनता पार्टीका संस्थापक दीपकै पनि पक्राउ। र एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो। नेपाल खबरमा अब पूरा खबर। आज र भोलि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसमी बुलेटिन निकालेर आज शनिबार र भोलि आइतबार मनसून थप सक्रिय भई ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ। मुसलधारे तथा आरीघोप्टी वर्षा हुन सक्ने भएकोले त्यसबाट हुन सक्ने क्षतिबाट जोगिन महाशाखाले सबै नागरिकलाई सतर्क रहन सुझाव दिएको हो। महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तर पश्चिम दिशामा सर्ने क्रममा रहेकोले मनसून थप सक्रिय हुने सम्भावना छ। आज र भोलि मनसूनी गतिविधि बढ्न गई देशका हिमाली पहाड़ी भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईका एक दुई ठाउँमा ठूलोदेखि अति ठूलो पानी पर्ने सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा आरीघोप्टे वर्षाको समेत सम्भावना छ। अहिले लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ। देशका अरू थोरै भागमा सामान्य वर्षा भइरहेको छ। देशभर धेरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना पर्सि सोमबारसम्म नै रहेकोले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आज र भोलि दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातमा गाडीको आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विशेष गरी पाँच थर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातको समयमा गाडी सञ्चालनमा विशेष सावधानी अपनाउन भनिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद प्रतिकारको लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्ग तथा सड़क खण्डमा डोजर, एक्सकाभेटर, लोडर लगायत उपकरण तयारी अवस्थामा राख्न तथा पूर्व सूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सरोकार भएका निकायलाई आग्रह गर्नुभयो। यसैबीच आज देशका विभिन्न 24 जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका तीन जिल्ला सहित बाढीको जोखिम रहेका जिल्लाहरूमा काभ्रे, ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहु, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर रहेका छन्। ती जिल्ला आसपास भई बहने ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकोले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। भोलि र पर्सि कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेश भई बहने केही साना नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ। ती ठाउँको नदीतटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। यस वर्ष असारको अन्तिमसम्म मधेस प्रदेशमा झण्डै 58% धान रोपाई भएको छ। मधेस प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार असार अन्तिमसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको 57.93% हेक्टर क्षेत्रफलमा धान रोपाई भएको हो। त्यसमध्ये सबैभन्दा धेरै सिराहामा 80% क्षेत्रफलमा र सबैभन्दा कम महोत्तरीमा 39.59% क्षेत्रफलमा धान रोपाई भएको छ। मधेस प्रदेश कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार अन्न भण्डार मधेस क्षेत्रमा यस वर्ष बेलैमा पानी नपर्दा रोपाई प्रभावित भएको हो। अहिले भने धमाधम रोपाईको काम भइरहेको छ। असार अन्तिमपछि बल्ल रोपाई केही बढेको हो। कृषि प्राविधिकका अनुसार बेलैमा धान रोप्न नसके उत्पादनमा कमी हुन्छ। मलको उपलब्धता र सिंचाई पूर्वाधारको कमीले धान रोपाईमा समस्या पार्ने गरेको सप्तरीको बोधे वर्षायनका किसान अजय कुमार यादवले बताउनु भएको छ। तराई मधेसमा साउन दोस्रो हप्तासम्म रोपाई गर्न सकिने कृषि प्राविधिकले बताएका छन्। बर्ड फ्लूको प्रभावका कारण घटेको कुखुराजन्य उत्पादन र मासुको खपत बढ्न थालेको छ। देशका विभिन्न 11 जिल्लामा बर्ड फ्लू देखिएपछि विगतमा मासु र अण्डाको खपत नै घटेको थियो। नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत अहिले विस्तारै बढ्न थालेको बताउनु भएको छ। उहाँका अनुसार दैनिक 8 लाख किलो हारारी कुखुराको मासु खपत हुने गरेकोमा घटेर 6 लाख किलोमा झरेको थियो। अहिले खपत बढ्ने क्रम शुरू भएको छ। ब्रोइलर जिउँदो कुखुरा प्रति किलो 250 झरेर 140 रुपियाँ आइपुगेको थियो। अहिले बढेर प्रति किलो 190 रुपियाँमा पुगेको लामिछानेले जानकारी दिनुभयो। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले पनि दैनिक 45 लाख गोटा हारारी अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हारारीमा झरेको बताउनुभयो। अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको उहाँले बताउनुभयो। उहाँले प्रभावित उद्यमी र किसानलाई सरकारले आवश्यक सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। पशु सेवा विभागका अनुसार यस वर्ष मोरङ, चितवन, झापा, सुनसरी, महोत्तरी, बारा र नवलप्रासीका विभिन्न ठाउँमा देखिएको बर्ड फ्लू पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। काठमाडौँ उपत्यका र काभ्रेमा पनि नियन्त्रण उन्मुख छ। राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुर चितवनका प्रमुख डाक्टर विजय कुमार श्रेष्ठका अनुसार कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर वा उमालेर खाँदा कुनै असर नगर्ने भएकोले ढुक्कसँग उपभोग गर्न सकिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा महाकाली नदीको टापुमा फँसेका काभ्रेका एक युवाको उद्धार, विश्वकप फुटबलको फाइनल खेल स्लोभेनियाका रेफ्रीले खेलाउने लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज र भोलि धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह, आज देशका 24 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम, अन्नको भण्डार मधेसमा अहिलेसम्म 58% धान रोपाई लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कञ्चनपुरको महाकाली नदीको टापुमा फँसेका युवाको आज बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नम्बर 35 शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलले दोधारा चाँदरी झोलुङ्गे पुलभन्दा झण्डै 2 किलोमिटर दक्षिण महाकाली नदीको बीचभागमा फँसेका काभ्रेको चौरी देउराली गाउँपालिका 6 का 52 वर्षीय उमेश चौलागाईलाई सकुशल उद्धार गरिएको जानकारी दिनुभयो। निरन्तर पानी परेकोले महाकाली नदीमा पानीको बहाव बढेको हुँदा आवश्यक सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नुभएको छ। अब विदेशको खबर। भारतको राजधानी दिल्लीमा अनशनरत सामाजिक अभियान कर्मी सोनाम वाङचुकलाई आज बिहान प्रहरीले अस्पताल पुर्याएको छ। विगत 20 दिनदेखि दिल्लीको जन्तर मन्तरमा आमरण अनशनमा रहेका वाङचुकलाई सफदरजंग अस्पताल पुर्याएको प्रहरीले पुष्टि गरेको समाचार संस्था पीटीआईले जनाएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागेर उहाँले अनशन थाल्नु भएको हो। मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सोनामले थालेको आमरण अनशन आज 21 औं दिनमा प्रवेश गरेको छ। मन्तरमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। दिल्ली उच्च अदालतले सुनामको स्वास्थ्य अवस्थाको निगरानी गर्न सरकारलाई यसअघि निर्देशन दिएको थियो। कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दीपकेलाई प्रहरीले पक्राउ गरेको छ। यसबारे दीपकेले सामाजिक सञ्जाल एक्समा लेख्नु भएको छ। कक्रोच जनता पार्टीका प्रवक्ता सौरभ दासले पनि दिल्ली प्रहरीले अभिजित दीपकेलाई उहाँ बसेका ठाउँबाट नियन्त्रणमा लिएको उल्लेख गर्नुभएको छ। अब खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ। आज बिहान मलेसियामा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले इन्डोनेसियालाई 9 विकेटले हरायो। इन्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इन्डोनेसियाले 20 ओभरमा 9 विकेट गुमाउँदै 68 रन बनाएको थियो। मनिषा उपाध्यायले 4 विकेट लिइन्। यसअघि हिजो भएको सेमी फाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा छनौट भइसकेको छ। र साबिक विजेता अर्जेन्टिना र स्पेन बीच भोलि मध्यराती हुने विश्वकप फुटबल सन् 2026 को फाइनल खेल स्लोभेनियाका 46 वर्षीय रेफ्री स्लास्को भिनिसिचले खेलाउने भएका छन्। उनले 2 वर्ष अगाडि युरोपेली च्याम्पियन्स लिगको फाइनल पनि खेलाएका थिए। फिफाले फाइनलका लागि स्लास्बोकलाई रोजेको जानकारी दिएको छ। उपाधिका लागि अर्जेन्टिना र स्पेन बीच खेल हुनेछ। यो खेल अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा नेपाली समयअनुसार भोलि आइतबार मध्यराती 12:45 सुरु हुनेछ। सेमी फाइनलमा अर्जेन्टिनाले इङ्ल्याण्डलाई 2-1 तथा स्पेनले फ्रान्सलाई 2 गोलले हराउँदै उपाधि नजिक पुगेका हुन्। यसैबीच स्पेनका प्रधानमन्त्री पेद्रो सान्जेज विश्वकप फाइनल खेल हेर्न अमेरिका जानुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले पनि न्युजर्सीमा हुने फाइनल खेल हेर्ने योजना बनाउनु भएको छ। फाइनल अघि तेस्रो स्थानका लागि भोलि बिहान 14:45 फ्रान्स र इङ्ल्यान्ड बीच खेल हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बंगालको खाडीमा विकसित प्रणाली उत्तर पश्चिम सर्दै आज र भोलि धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह, आज देशका 24 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम, अन्नको भण्डार मधेसमा अहिलेसम्म 58% धान रोपाई, मनसुनी वर्षासँगै धमाधम रोपाई चल्दै, बर्ड फ्लूका कारण घटेको कुखुराजन्य उत्पादन र मासुको खपत बढ्न थाल्यो, प्रभावित उद्यमी र किसानलाई सरकारले आवश्यक सम्बोधन गर्नुपर्नेमा जोड, भारतको दिल्लीमा अनशनरत सोनामलाई प्रहरीले अस्पताल पुर्यायो, कक्रोच जनता पार्टीका संस्थापक दीपकै पनि पक्राउ, र एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सीधा खुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञ द्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सक द्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।

0: ಶ್ರೀಧಾಕುರ ಪ್ರಶ್ನ ವಿಚಾರ
1: ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್.
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज. अब सुन्न सक्नुहुन्छ चित्रलहर.

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
4: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
3: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
0: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98-042-21-343 र 98-184-29-230।

0: सुदेश एफएम 93.2 मेगाहर्ज।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
2: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119328 र 98653773687।
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
5: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान। विजय प्लेट दाना
7: माडीवासीहरूका लागि खुसीको खबर।
8: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
9: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459-64977 र 98020-35212।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। बागमती प्रदेश सरकारबाट नेकपा एमालेका 6 जना मन्त्रीले राजीनामा दिनुभएका छन्। केन्द्रमा नेपाली कंग्रेस र एमाले बीचको साझेदारी टुङ्गिएपछि प्रदेशका एमाले मन्त्रीहरू सरकारबाट बाहिरिन लागेका हुन्। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले केन्द्रको निर्णय अनुसार सरकारमा बस्न उपयुक्त नभएकाले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेको बताउनु भएको छ। मन्त्रीहरूले आज वा भोलिभित्र राजीनामा बुझाउने तयारी गरेका छन्। सप्तरीको जिल्ला कारागारमा कैदी बन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ। जिल्ला रूपक मण्डलले चौकीदार नियुक्तिका नाममा रकम वसुलेको आरोप लगाउँदै कैदी बन्दीहरूले 3 दिनदेखि आन्दोलन गरिरहेका छन्। आन्दोलन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्न खोज्दा केही कैदी बन्दीले शरीरमा मट्टी तेल खनेर आत्मदाहको प्रयास समेत गरेका छन्। कैदी बन्दीहरूले जेलर मण्डलको सरुवा र घटनाको छानबिन गर्न माग गरेका छन्। अहिले कारागार परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले भने सम्झाइ बुझाइ गरेपछि अहिले अवस्था सामान्य बनेको दावी गर्नुभएको छ। आज र भोलि देशभर अति भारी वर्षाको सम्भावना रहेकाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 23 जिल्ला बाढी र पहिरोको उच्च जोखिममा परेका छन्। जोखिमलाई ध्यान दिँदै प्राधिकरणले 5 थर इलाम झापा सिन्धुपाल्चोक चितवन कास्की र स्याङ्जा सहित 23 जिल्लामा रातिको समयमा सवारी साधन चलाउन रोक लगाएको छ। सर्वसाधारणलाई अत्यन्त जरुरी काम बाहेक घर बाहिर ननिस्कन र रात्रिकालीन यात्रा नगर्न भनिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पाल्पा अर्घाखाँची र रूपन्देही लगायतका क्षेत्रमा लगातार पानी परिरहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सजग रहन भनिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर, दृष्टि बन्धकमा राखिएको जग्गा बैंकमा राखेर 4 करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका 3 जनालाई पक्राउ गरेको छ। अनुचित लेनदेन, मिटर ब्याज तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुर धाम उपमहानगरपालिका १६ कपिलेश्वरका 53 वर्षीय गोपाल शाह, उनकी श्रीमती 48 वर्षीय रेखा शाह र छोरा 32 वर्षीय हरेराम शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रूप खड्काले जानकारी दिनुभएको छ। र राष्ट्रका लागि हप्ताको 2 घण्टा स्वयं सेवा भन्ने नाराका साथ 688 हप्ता अघिदेखि जारी बागमती सफाई महाअभियानका क्रममा सेना मंगल पुल मुनिको बागमती किनारबाट 3.5 मेट्रिक टन नकुहिने फोहोर व्यवस्थापन गरिएको छ। सफाईका क्रममा उठाइएको 3.5 मेट्रिक टन नकुहिने फोहोर महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको हो। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्, नमस्कार।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
6: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
5: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
7: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार।
8: होइन, भोक लागेको छैन तिमीहरूलाई?
9: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
10: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
2: हेलो आयन, के छ?
3: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के? सारी माडीतिर हाम्रो नेपालमा?
2: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
4: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
5: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
6: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
7: सर र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
8: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
9: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98-119-32-811 र 98-653-73-687।
10: यो बिजेपीले दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
4: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
9: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98-550-63-172 र 98-452-12-200 छ।
4: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4395 580 र 98 550 26 440
3: It's 2 o'clock. अहिले 2 बजेको छ
4: कस्टमर सपोर्ट 0142176666

0: Radio NRN 99.1
1: Swadesh FM 93.2 MHz Swadesh FM 93.2 MHz

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा समीक्षा मतेको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले बालिन शाह नेतृत्वको वर्तमान सरकारको नियतमा शंका नगर्न आग्रह गर्नुभएको छ। रौतहटका पार्टी नेताहरूसँगको कुराकानीमा उहाँले सरकारले जनहितकै लागि काम गरिरहेको दावी गर्नुभयो। सभापति लामिछानेले काम गर्ने क्रममा कहिले काहीँ निर्णयहरू विवादित हुन सक्ने र त्यसले सोचे भन्दा फरक असर बारेमा तुरन्तै सच्याउन सकिने बताउनु भएको छ। किसान मजदूर र सर्वसाधारणलाई मर्का पर्ने खालका कुनै पनि नीति अपरिवर्तनीय नहुने उहाँको भनाइ छ। सरकारको काम गर्ने शैली र केही चुनौतीका कारण सुरुमा नकारात्मक कुराहरू आए पनि कालान्तरमा ती निर्णयहरू सही साबित हुने उहाँले प्रश्न पार्नु भएको छ। आफ्नै सरकारले ल्याएको बजेट असार मशान्तसम्म पनि पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह थप संकटमा पर्नु भएको छ। एमाले समर्थन फिर्ता लिएपछि उहाँ नेतृत्वको सरकार अल्पमतमा परेको हो। बजेट असफल भएपछि संसदको सबैभन्दा ठूलो दल नेकपाले मुख्यमन्त्रीको राजीनामा मागिसकेको छ भने आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन खगराज भट्टको समय जगतमा वार्ता समिति समेत गठन गरिएको छ। सत्ता सहकार्यका लागि केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका नेताहरूबीच पनि छलफल शुरू भएको छ। यता एमाले पनि राजेन्द्र सिंह रावलको नेतृत्वमा सरकार गठन हुनुपर्ने दावी गरिरहेको छ। चौतर्फी दबावका बीच मुख्यमन्त्री शाहले भने राजीनामा नदिने र संसदमा विश्वासको मत सामना गर्ने तयारी गर्नुभएको छ। उद्योग विभागले गत आर्थिक वर्ष 2082-83 58 अर्ब रुपियाँ भन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ। विभागका अनुसार गत साउनदेखि असार मशान्तसम्मको अवधिमा 58 अर्ब 1 करोड 85 लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो। जसमध्ये अटोमेटिक रुटबाट 9.5 अर्ब भन्दा बढीका 897 परियोजना र स्वीकृत गर्ने प्रणालीबाट 48 अर्ब 41 करोड रुपियाँ बराबरका 219 परियोजना रहेका छन्। यसपटक सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिमूलक क्षेत्रका 18 परियोजनाका लागि 23 अर्ब 18 करोड रुपियाँ आएको छ। र बर्ड फ्लूको प्रभाव कम भएसँगै हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नेपाल राष्ट्र बैंकले चेक अनादर अर्थात चेक बाउन्स का कारण कालो सूचीमा पर्ने व्यवस्थालाई परिमार्जन गर्ने भएको छ। चालू आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्थाको पुनरावलोकन गर्न लागेको हो। गभर्नर डाक्टर विश्वनाथ पौडेलले ठूलो संख्यामा उद्यमीहरू कालो सूचीमा पर्दा कर्जा प्रवाह र आर्थिक गतिविधिमा असर पुग्ने भएकाले यसलाई स्वत आपराधिक व्यवहारका रूपमा लिन नहुने धारणा राख्नु भएको छ। यद्यपि बैंकिङ क्षेत्रका अधिकारीहरूले भने चेकको विश्वसनीयता र वित्तीय अनुशासन कमजोर नहुने गरी मात्र नीति परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन्। र बर्ड फ्लूको प्रभाव कम भएसँगै कुखुराको मासु र अण्डाको खपत फेरि बढ्न थालेको छ। बर्ड फ्लूको त्रासका कारण विगतमा घटेको खपत अहिले बिस्तारै लयमा फर्किएको नेपाल हेसरी उद्योग संघले जनाएको छ। खपत घटेपछि प्रति किलो 140 रुपियाँमा छरेको ब्रोइलर कुखुराको मूल्य अहिले 190 रुपियाँ पुगेको छ। यस्तै अण्डाको दैनिक उत्पादन 45 लाख गोठाबाट घटेर 28 लाखमा झरेकोमा अहिले माग बढ्दै गएको छ। पशु सेवा विभागका अनुसार देशका विभिन्न जिल्लामा देखिएको बर्ड फ्लू धेरै जसो ठाउँमा नियन्त्रणमा आइसकेको छ। पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डाक्टर विजय कुमार श्रेष्ठले कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर खाएमा स्वास्थ्यमा कुनै असर नपर्ने भएकाले ढुक्कसँग उपभोग गर्न सकिने बताउनु भएको छ। प्रभावित किसानलाई सरकारले आवश्यक सहयोग गर्नुपर्ने व्यवसायीहरूले माग गरिरहेका छन्। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
2: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
3: हेलो आयन, के छ?
4: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
3: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
4: भिडियो अन गर न यार।
3: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
4: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656-1040 र 98-452-0028-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
5: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइन्डलाई टेकमाइन्डलाई
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853-518-953।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-94-95-10-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
8: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
9: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
8: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सुरुभन्दा पहिले मुख्य खबर। आज राति र भोलि देशका धेरै ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना। 2 दिन उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह। सार्वजनिक खरिद ऐन संशोधन पछि निर्माण व्यवसाय उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा। सरकारले जनहित विपरीतका निर्णय गरेमा तत्कालै सच्याउने राष्ट्रपति सभापति लामिछानेको भनाई, सरकारको नियतमाथि शंका नगर्न आग्रह। अमेरिकाको पछिल्लो आक्रमणमा इरानमा कम्तीमा 38 जनाको ज्यान गयो, 400 जना भन्दा धेरै घाइते। इरान विरुद्ध ठूलो सैन्य कारवाहीको लागि अमेरिकाले तयारी बढाउँदै। र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान 3 बजे फ्रान्स र इङ्ल्याण्ड खेल्दै। नेपाल खबरमा अब पूरा खबर। जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति र भोलि देशका धेरै ठाउँमा मुसलधारेदेखि आरीघोप्टे वर्षाको सम्भावना रहेको छ। बंगालको खाडीमा विकसित प्रणाली उत्तर पश्चिमतर्फ सर्दै गरेकाले यसको प्रभावले आज राति र भोलि धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन मार्फत जानकारी गराएको छ। महाशाखाका अनुसार देशभरको हिमाली पहाडी भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईका 1-2 ठाउँमा मुसलधारेदेखि आरीघोप्टे वर्षाको सम्भावना छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। आरीघोप्टे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान पछि प्राधिकरणले चेतावनी जारी गर्दै आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने बताएको हो। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातमा आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विशेष गरी 5 थरी इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोर्खा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा गाडी चलाउन नचलाउन वा विशेष सावधानी अपनाउन भनिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले 3 सुरक्षा निकाय, पालिका तथा स्वयंसेवकलाई विपद प्रतिकारको लागि तयारी अवस्थामा रहन, जोखिमपूर्ण राजमार्ग तथा सडक खण्डमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राख्न आग्रह गर्नुभएको छ। सार्वजनिक खरिद ऐन 2063 दोस्रो संशोधनलाई निर्माण व्यवसायहरूले पूर्वाधार क्षेत्रको ऐतिहासिक सुधार भनेका छन्। संशोधनले वर्षौंदेखिको अत्यधिक न्यून दर अर्थात लो बिडिङको प्रतिस्पर्धा अन्त्य गरी गुणस्तरीय प्रतिस्पर्धामा जान सघाउने उनीहरूको भनाई छ। नेपाल निर्माण व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार अब 30% भन्दा बढी घटीमा परेको बोलपत्र मूल्याङ्कन नै नहुँदा ठेक्का सामान्यतया 10-15% दायराभित्रै प्रतिस्पर्धी रूपमा वितरण हुनेछ। भेरिएसन स्वीकृति अधिकार पनि विकेन्द्रीकरण गरेकाले फाइल अड्किने सम्भावना हट्ने उहाँले बताउनुभयो। महासंघका पूर्व अध्यक्ष रमेश शर्माले पनि यसलाई ठूलो परिवर्तन भन्नुभएको छ। उहाँका अनुसार अब समयमै काम गर्ने व्यवसायी घाटामा पर्ने अवस्था रहँदैन। महासचिव शिवहरि घिमिरेका अनुसार लो बिडिङका कारण रोकिएका र रुग्न बनेका आयोजनाहरू अब सञ्चालन हुनेछन्। सरकारले पूर्वाधार विकासलाई तोकिएकै समयमा गुणस्तरीय बनाउने उद्देश्यले हालै सार्वजनिक खरिद ऐन 2063 दोस्रो संशोधन गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वको सरकारको नियतमा कुनै शंका नरहेको दावी गर्नुभएको छ। हिजो रौतहटमा पार्टी नेताहरूसँग कुराकानीमा उहाँले सरकारका निर्णयमा कहिलेकाहीँ समस्या आउन सक्ने तर नियत खराब नहुँदा त्यस्ता निर्णय तत्काल सच्याउन सकिने बताउनुभयो। किसान, मजदूर र विपन्न नागरिकलाई हानि पुर्याउने कुनै पनि नीति कालान्तरमा परिवर्तन गरिने उहाँको भनाइ छ। सुरुमा विवादमा परेका धेरै निर्णयपछि सही साबित भएको उदाहरण पनि रहेको भन्दै उहाँले साँच्चै खराब निर्णय भएको भएमा सच्याउने बताउनुभयो। पार्टी गलत बाटोमा गएमा खबरदारी गर्न नेता कार्यकर्तालाई आग्रह गर्दै लामिछानेले सरकारले कमजोरी गरेमा पार्टीले अभिभावकत्व लिने बताउनुभयो। नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ। काँग्रेसले सहकार्य तोड्ने निर्णय गरेपछि एमाले बागमती प्रदेश संसदीय दलको पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हो। त्यसअघि एमाले केन्द्रले प्रदेशलाई मन्त्रीहरूको राजीनामाका लागि निर्देशन दिएको थियो। बागमतीमा काँग्रेसका इन्द्रबहादुर बानिया मुख्यमन्त्री हुनुहुन्छ। बागमतीमा एमालेको तर्फबाट 6 जना मन्त्री छन्। 14 मन्त्रालयलाई घटाएर 8 कायम गर्दै हिजो मुख्यमन्त्री बानियाले 6 जना मन्त्रीलाई बिना विभागीय बनाउनु भएको थियो। धनुषामा दृष्टिबन्धकमा राखेको जग्गा बैंकमा राखेर 4 करोड रुपियाँ ठगी गरेको आरोपमा एकै परिवारका 3 जना पक्राउ परेका छन्। मित्र ब्याज तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर 16 कपिलेश्वरका 53 वर्षीय गोपाल शाह, उनकी श्रीमती 48 वर्षीय रेखा शाह र छोरा 32 वर्षका हरिराम शाहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556-94-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रण अभियानलाई थप तीव्रता दिएको छ। महानगरले आयोजना गरेको सार्वजनिक सुनवाईमा नागरिकले यस अभियानको प्रशंसा गर्दै समर्थन जनाएका छन्। सहभागीका अनुसार बस पार्क, फिर्के खोला र अमरसिंह चोक क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउने महानगरको भूमिका सकारात्मक रहेको छ। उनीहरूले बस पार्कका लागि अधिग्रहण गरेको 187 रोपनी जग्गामै बस पार्क निर्माण गर्न र फिर्के खोलाको सीमा एकिन भइसकेकाले तत्काल फिर्के करिडोर निर्माण गर्न सुझाव दिएका छन्। कार्यक्रममा मेयर धनराज आचार्यले सार्वजनिक जग्गा संरक्षण अभियानबाट महानगरपछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कुनै पनि बहानामा जग्गा मिच्न नदिने र अभियान निरन्तर जारी रहने उहाँको भनाइ छ। उहाँले महानगरभित्रको सार्वजनिक जग्गाको एकीकृत लगत सङ्कलन भइरहेको र चाँडै विवरण सार्वजनिक गर्ने जानकारी दिनुभयो। प्रारम्भिक अनुमान अनुसार पोखरा महानगरमा वन क्षेत्रसहित झन्डै 81,000 रोपनी सार्वजनिक जग्गा रहेको छ। अब विदेशको खबर। इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 38 जनाको ज्यान गएको छ। 400 जना भन्दा धेरै घाइते भएका इरानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ। आक्रमणले पुल, ऊर्जा सुविधा र समुद्री नियन्त्रण टावर लगायत नागरिक पूर्वाधारलाई समेत असर पुर्याएको छ। अमेरिकाले यो कारवाही इरानको सैन्य क्षमता कमजोर पार्न र क्षेत्रीय सुरक्षा खतरा न्यूनीकरण गर्न गरेको बताएको छ। तर इरानले नागरिक पूर्वाधारलाई लक्षित गरेको आरोप लगाएको छ। जवाफी कारवाही स्वरूप इरानले बहराइन, कुवेत, सिरिया र ओमानमा रहेको अमेरिकी सैन्य शिविरहरूमा आक्रमण गरेको दावी गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्पको प्रशासनले इरान विरूद्ध सम्भावित ठूलो सैन्य कारवाहीका लागि इजरायलमा थप दर्जनौ रिफ्युलिङ प्लेन पठाउने एक्सियोसको रिपोर्टले जनाएको छ। राष्ट्रपति ट्रम्पले नयाँ सैन्य योजना हेरेपछि हर्मुज जलमार्ग वरपर अहिलेसम्म भइरहेका आक्रमणभन्दा धेरै ठूलो आक्रमणको तयारी गर्नुभएको हो, जसमा इरानका ऊर्जा र आणविक फ्याक्ट्री लिचीहरू पनि निशानामा पर्न सक्नेछन्। यद्यपि अन्तिम निर्णय भने भइ नसकेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्। अहिले बेन गुरियन र रमोन एयरपोर्टमा गरी झन्डै 60 अमेरिकी रिफ्युलिङ प्लेन खडा छन्, जुन संख्या थप बढ्न सक्छ। खेल खबर विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इङ्ल्यान्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रङ्गशालामा नेपाली समय अनुसार बिहान 3:45 सुरु हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2-0 गोलले पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग 2-1 गोलले पराजित इङ्ल्यान्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डेन बुटको होडमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बापे र उस्मान डेम्बेले तथा इङ्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घमले सेमी फाइनलबाट बाहिरिए पनि गोल्डेन बुट जित्ने सम्भावना कायम रहेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका एम्बापे समान 8-8 गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा असिस्टका कारण मेस्सी अहिले गोल्डेन बुटको दौडमा अगाडि छन्। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्यराति 1:15 साबिक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेन बीच खेलाउनेछ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज राति र भोलि देशका धेरै ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना। 2 उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह। सार्वजनिक खरिद ऐन संशोधन पछि निर्माण व्यवसायी उत्साहित। आयोजन अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा। सरकारले जनहित विपरीतका निर्णय गरेमा तत्कालै सच्याउने राष्ट्रपति सभापति लामिछानेको भनाइ। सरकारको नियतमाथि शङ्का नगर्न आग्रह। अमेरिकाको पछिल्लो आक्रमणमा इरानमा कम्तीमा 38 ज्यान गयो। 400 भन्दा धेरै घाइते। इरान विरुद्ध ठूलो सैन्य कारवाहीको लागि अमेरिकाले तयारी बढाउँदै। र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान 3:45 फ्रान्स र इङ्ल्यान्ड खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: साली नदीको शिर,
2: मणिचूडको काख,
8: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
8: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै।
8: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
6: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
9: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
10: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
11: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
12: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष करदातालाई विभिन्न छुट र सुविधा सहितको नयाँ आर्थिक ऐन कार्यान्वयनमा ल्याएको छ। यस अनुसार चालु वर्षको सम्पत्ति, व्यवसाय र बहाल कर असोज मसान्तभित्र बुझाउनेले 10% छुट पाउनेछन्। साथै विगतको बाँकी कर आउँदो असोज मसान्तभित्र तिरेमा जडीबाना पूर्ण मिनाहा हुनेछ। महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति र 35 वर्ष मुनिका युवाले चलाएका साना व्यवसायलाई 40% छुट दिइनेछ। 20 जनासम्मलाई रोजगारी दिने नयाँ उद्योगलाई 3 वर्षसम्म 95% व्यवसाय कर छुट हुनेछ। पार्किङ भवनलाई 10 वर्षसम्म सम्पत्ति कर छुट तथा वर्षाको पानी पुनर्भरण प्रणाली जडान गरेका घरलाई 95% छुट दिइनेछ। स्थानीय भाषा र रञ्जना लिपिमा तयार साइन बोर्डमा पनि 95% छुट दिइनेछ। करदाताले चाहेमा कर 3 किस्तामा पनि बुझाउन सक्नेछन्। काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको रात्रिकालीन बस सेवाबाट पहिलो तीन महिनामा 67,701 लाभान्वित भएका छन्। कार्यवाहक मेयर सुनिता डङ्गलका अनुसार वैशाखदेखि सुरु गरेको सेवामा पहिलो महिना 19,000 र जेठमा 27,000 र असारमा 20,000 भन्दा बढी यात्रुले यात्रा गरेका हुन्। अहिले यो सेवा लगनखेल बुढानीला कण्ठ र थानकोट विमानस्थल रूटमा सञ्चालन रहेको छ। दुवै रूटमा झण्डै बराबर संख्यामा यात्रुले सेवा लिएका छन्। रात्रिकालीन सार्वजनिक यातायातप्रति नागरिकको विश्वास बढ्दै गएको पाइएकाले थप क्षेत्रमा सेवा विस्तार गर्ने तयारी भइरहेको कार्यवाहक मेहर डङ्गोलले बताउनुभयो। महानगरले साझा यातायातसँगको सहकार्यमा यो सेवा सञ्चालन गरिरहेको छ। ललितपुर महानगरपालिका वडा नम्बर 13 कार्यालयले निशुल्क कम्पोस्ट बिन वितरण गर्ने भएको छ। वडाभित्र कौशी खेती गर्दै आएका स्थायी बासिन्दालाई 38 थान कम्पोस्ट बिन निशुल्क उपलब्ध गराइने वडा कार्यालयले जनाएको छ। सीमित संख्यामा बिन उपलब्ध भएकाले अहिले आवेदन दिने सेवाग्राहीलाई प्राथमिकता दिइने वडाध्यक्ष गणेश केसीले बताउनुभयो। इच्छुकले पर्सिसम्ममा वडा कार्यालयमा उपस्थित भई आवश्यक कागजात बुझाउनु पर्नेछ। आवेदनका क्रममा चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको प्रमाण र नागरिकताको प्रतिलिपि पनि पेश गर्नुपर्ने वडा कार्यालयले आएको छ। हिजो बिहान 6 बजेदेखि आज बिहान 6 बजेसम्म काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने 521 गाडी चालक कारवाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारवाहीमा पर्नेमा तीव्र गतिमा गाडी चलाउने 66 जना, जाँड रक्सी खाएर गाडी चलाउने 30 जना, ट्राफिक बत्तीको उल्लङ्घन गर्ने 26 जना, निषेधित क्षेत्रमा हर्न बजाउने 32 जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने 19 जना, यान्त्रिक मापदण्ड पूरा नगरेका 12 जना, अवस्था ठिक नभएको गाडी चलाउने 7 जना, एकतर्फी सडकमा गाडी चलाउने 6 जना र अन्य सवारी नियम पालन नगरेका 323 जना रहेका छन्। र बागमती सफाई अभियान महाअभियानले 688 हप्ता पूरा गरेको अवसरमा आज सिनामङ्गल पुलमुनिको बागमती नदी किनारबाट झण्डै 3.5 टन नकुहिने फोहोर सङ्कलन भएको छ। सङ्कलित फोहोरको व्यवस्थापन काठमाडौँ महानगरपालिकाको वातावरण विभागले गरेको अभियन्ताहरूले बताएका छन्। राष्ट्रको लागि हप्ताका 2 घण्टा स्वयंसेवा भन्ने नारासहित 2070 साल जेठ 5 गतेदेखि सुरु भएको बागमती सफाई महाअभियान हरेक शनिबार बिहान 2 घण्टा सञ्चालन हुँदै आएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज राति र भोलि देशका धेरै ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना। 2 दिन उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह। काठमाडौँ महानगरमा नयाँ आर्थिक ऐन कार्यान्वयनमा करदातालाई विभिन्न छुट र सुविधा। र काठमाडौँ उपत्यकामा 24 घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने 521 जना चालक कारवाहीमा। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। नेपाली यातायात व्यवसाय राष्ट्रिय महासंघले दुर्घटना राहत कोष बनाउन पेट्रोलियम पदार्थ र बिजुलीमा अतिरिक्त शुल्क उठाउन सरकारलाई सुझाव दिएको छ। महासंघले पूर्वाधार विकास मन्त्री र कानून मन्त्रीलाई भेटेर सवारी दुर्घटनाका घाइतेहरूको तत्काल उद्धार, उपचार र क्षतिपूर्तिका लागि यातायात व्यवसायले दुर्घटना राहत कोषको अवधारणा अघि सारेका हुन्। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार देशभरका गाडीले प्रयोग गर्ने पेट्रोल र डिजेलमा प्रति लिटर 1 रुपियाँ तथा विद्युतीय गाडीको चार्जिङमा प्रति युनिट 1 रुपियाँ थप शुल्क उठाएर कोषमा जम्मा गर्न प्रस्ताव गरिएको छ। यसका साथै बीमा कम्पनीहरूले लिने तेस्रो पक्ष बीमाको 1% रकम र तीनै तहका सरकारले दिने वार्षिक बजेट पनि सोही कोषमा राख्न व्यवसायको सुझाव छ। यस वर्ष हालसम्म झण्डै 70% धान रोपाई सकिएको छ। कृषि विभागका अनुसार देशभरिको धान खेती हुने जमिन मध्ये 9,58,000 हेक्टर भन्दा बढी क्षेत्रमा रोपाई सकिएको हो। यस वर्ष गत वर्षको तुलनामा रोपाई केही ढिलो भएको छ। गत वर्ष यही समयतिर 72% भन्दा बढी क्षेत्रमा रोपाई सकिएको थियो। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै 90% भन्दा बढी क्षेत्रमा रोपाई भइसकेको छ। त्यस्तै लुम्बिनी, गण्डकी, बागमती र कर्णाली प्रदेशमा पनि 77% भन्दा माथि रोपाई सकिएको छ। तर धेरै धान फल्ने तराईका मधेस र कोशी प्रदेशमा भने रोपाईको अवस्था अलिक कमजोर छ। सबैभन्दा धेरै धान खेती हुने मधेस प्रदेशमा अहिलेसम्म करिब 58% मात्र रोपाई भएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम 54% क्षेत्रफलमा धान रोपाई भएको छ। देशका 23 जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ। आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएकाले सवारी सञ्चालनमा रोक लगाइएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पाँचथर, इलाम, झापा, सङ्खुवा सभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, ब्याग्दी, स्याङ्जामा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर मकवानपुरको हेटौडामा पानीमा जमेको खाल्डोमा डुबेर एक जनाको ज्यान गएको छ। मकवानपुरको हेटौडा उपमहानगरपालिका छ स्थित कर्रा खोला नजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा आज दिउँसो 13 वर्षका युकेश राईको ज्यान गएको प्रहरीले जनाएको छ। र बागलुङ खण्डको बेल बगरमा बुधबार राति खसेको पहिरोका कारण काली गण्डकी करिडोर 4 दिनदेखि ठप्प बनेको छ। निरन्तर पहिरो झरिरहेकाले सड़क खुलाउन गाह्रो भएको प्रहरीले जनाएको छ। दुईवटा एक्सकाभेटरले पहिरो पन्छाउने काम गरिरहे पनि सड़क खुलाउन अझै 2 दिन लाग्ने अनुमान छ। बाटो बन्द हुँदा बागलुङ म्याग्दी मुस्ताङ र बुटवलतर्फ आवत जावत गर्ने यात्रुहरू मर्कामा परेका छन्। हौस् त्यसका साथै नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसी त

0: संस्कारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 59 69 53 98 550 77 0 61 र 98 550 77 0 53।
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 93 440 4 93 580 र 98 550 26 440।
2: It's 5 o'clock. अहिले 5 बजे को साम।
3: Radio NRN 99.1.
4: Swadesh FM 93.2 megahertz.
3: 5 बजे।

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा समीक्षा मोतेको नमस्कार। गृहमन्त्री सुधन गुरुङ जिल्ला प्रशासन कार्यालय गोर्खाको अनुगमनमा पुग्नु भएको छ। उहाँले आज गोर्खा प्रशासनको नागरिकता र राष्ट्रिय परिचय पत्र फाँटमा पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको हो। त्यसक्रममा गृहमन्त्री गुरुङले सेवाग्राहीलाई समेत सिधै फोन गरेर कर्मचारीको व्यवहार र सेवा प्रवाहको अवस्थाबारे सोधपोछ गर्नुभयो। सेवाग्राहीले शास्ति पाउन नहुने भन्दै एकद्वार प्रणालीबाट सेवा दिने व्यवस्था मिलाउन उहाँले निर्देशन दिनुभएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मन्त्रीको निर्देशनपछि कार्यालयले संरचना परिवर्तन गरेर भए पनि एकै ठाउँबाट सेवा दिने तयारी थालेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अपराध अनुसन्धान प्रणालीलाई आगामी दिनमा थप मजबुत र भरपर्दो बनाउने प्रतिबद्धता जनाएको छ। आफ्नो 16 स्थापना दिवसका अवसरमा आज ब्युरोले विगतका उपलब्धिको समीक्षा गर्दै कानूनी शासनको सुदृढीकरण तथा नागरिकको विश्वास बढाउन निरन्तर लाग्ने पनि बताएको छ। स्थापना दिवसका अवसरमा भिरकुटी मण्डप स्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा ब्युरोका पूर्व प्रमुखहरूसँग वर्तमान चुनौती र भविष्यको रणनीतिक मार्गचित्रबारे अन्तर संवाद गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्की सहित विभिन्न सरकारी निकाय विभाग र सरकारवाला संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो। गत वैशाख यता विपदका घटनामा परेर 164 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी हावाहुरी बाढी पहिरो र भारी वर्षाका कारण 40 जनाको मृत्यु भएको छ। त्यस्तै सर्पदंशबाट मात्रै 39 तथा लिक लागेर 21 जनाको ज्यान गएको छ। विपदका विभिन्न घटनामा परेर 981 जना घाइते भएका छन् भने एकजना अझै बेपत्ता रहेको प्राधिकरणले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: Essentials. LG ले ले आयो नया LG Essentials Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को वारंटी सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। काठमाडौँको माइती घरमा इन्टर्न मेडिकल अधिकृत र आवश्यक चिकित्सकहरूले श्रम शोषणको विरोध गर्दै प्रदर्शन गरेका छन्। चिकित्सकहरूले श्रम ऐन 2074 अनुसार कामको समय तय गर्न दबाव दिएका हुन्। उनीहरूले दैनिक बढीमा 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा धेरै काममा नलगाउन तथा हप्ताको एक दिन अनिवार्य बिदा दिन सरकारसँग माग गरेका छन्। हप्तामा 48 घण्टा भन्दा बढी काम गर्नु परेमा अतिरिक्त भत्ता दिनुपर्ने उनीहरूको भनाइ छ। यसका साथै चिकित्सकहरूले बजेट भाषणमा उल्लेख भए अनुसार आवश्यक चिकित्सकलाई अधिकृत 8 तह सरहको तलब दिनुपर्ने माग अघि सारेका छन्। र काठमाडौँभित्र नै र बाहिरिने सवारी साधनको चाप कम गर्न निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग आगामी साउनभित्रै यो साउनभित्रै सञ्चालनमा आउने भएको छ। सुरुङ मार्गको प्रवर्धनका लागि आज त्यहाँ विशेष दौड तथा पदयात्रा कार्यक्रम गरिएको छ। सडक विभाग र जाइका नेपालको आयोजनामा आज सुरुङभित्र नागढुङ्गा टनेल रन एन्ड वाक गरिएको हो। आयोजनाका निर्देशक सौजन्य नेपालले प्रवर्धनात्मक कार्यक्रम सर्वसाधारणलाई सुरुङ मार्गबारे जानकारी दिन आयोजना गरिएको बताउनु भएको छ। 2688 मिटर लम्बाइ रहेको यो सुरुङ मार्गबाट काठमाडौँ आउने जाने करिब 80% गाडी गुड्ने अनुमान गरिएको छ। यो सुरुङ मार्गमा दुई पाङ्ग्रे सवारी साधन भने चलाउन पाइने छैन। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सो लाभली मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरगोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
6: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-490-374-98510-61-356-356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5569-53 98-550-77-061 र 98-550-77-53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर फोन 056-493-440-493-580 र 98-550-26-440
3: 6:00 अहिले 6 बजेको छ
4: प्रोडक्ट्स प्रालीको हो
5: राष्ट्रको शान किसान
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आज राति र भोलि देशका धेरै ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना, पर्सिसम्म उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह, सकेसम्म रातिको समयमा यात्रा नगर्न सुझाव।
0: सार्वजनिक खरिद ऐन संशोधन पछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा।
1: साउन लागेसँगै चाडपर्वको मौसम पनि सुरु, परिवार परम्परा र प्रकृतिलाई जोड्न चाडपर्वको सांस्कृतिक महत्व धेरै।
2: पारिवारिक जमघट साथीभाइसँगको रमाइलो र यो सबै चिजको सम्मिश्रण भनेको नै हाम्रो पर्व हो। यो चाहिँ नि कृषिसँग पनि जोडिएको छ, खानपानको चिजहरू पनि कुन बेला हामीलाई कुन चिजको आवश्यकता पर्छ त्यही अनुसार पनि जोडिएको छ।
0: भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम एकको सफल प्रक्षेपण, थुप्रै प्राविधिक परीक्षणमा सहयोग पुग्ने।
1: र एसिसी 19 वर्ष मुनिको महिला प्रिमियम कपमा नेपाल तेस्रो, विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान पाउने 3 बजे फ्रान्स र इङ्ल्यान्ड खेल्दै।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल

0: अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति र भोलि देशका धेरै ठाउँमा मुसलधारेदेखि आरीघोप्टे वर्षाको सम्भावना रहेको छ। बंगालको खाडीमा विकसित प्रणाली उत्तर पश्चिम सर्दै गरेकाले यसले आज राति र भोलि धेरै ठाउँमा ठूलो पानी पार्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन मार्फत जानकारी गराएको छ। महाशाखाका अनुसार देशभरको हिमाली पहाड़ी भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईका एक दुई ठाउँमा मुसलधार धारेदेखि आरीघोप्टे वर्षाको सम्भावना रहेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। आरीघोप्टे पानी पर्ने सक्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान पछि प्राधिकरणले चेतावनी जारी गर्दै आकस्मिक बाढ़ी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ़ने बताएको हो। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिम युक्त जिल्लामा रातको आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विशेष गरी थर, इलाम, झापा, शंखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितौन, गोर्खा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा गाडी सञ्चालनमा विशेष सावधानी अप्नाउन भनिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, पालिका तथा स्वयंसेवकलाई विपद प्रतिकारका लागि तयारी अवस्थामा रहन, जोखिम युक्त राजमार्ग तथा सड़क खण्डमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राख्न आग्रह गर्नुभएको छ। यसैबीच अहिले गण्डकी र बागमती प्रदेशका केही र कोशी प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको छ। पछिल्लो छ घण्टामा दाङको अम्बापुरमा 106 मिलिमिटर वर्षा मापन भएको छ।
2: देशभर सक्रिय रहेको मनसुनका कारण बितेको 24 घण्टामा भएका विभिन्न विपदका घटनामा परि एकजनाको ज्यान गएको छ, 9 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 24 घण्टामा देशभर 42 वटा विपदजन्य घटनाहरू दर्ता भएका छन्। सबैभन्दा धेरै 14 जिल्लाका 22 ठाउँमा पहिरो गएको छ। विपदका कारण पछिल्लो 24 घण्टामा अनुमानित 18,05,000 रुपियाँ बराबरको आर्थिक नोक्सानी भएको प्राधिकरणले जनाएको छ। वर्षा र पहिरोका कारण देशका 6 वटा मुख्य सड़क खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। यो वर्षको वैशाख 1 गतेदेखि साउन 2 गतेसम्म विपदजन्य घटनाबाट 164 जनाको ज्यान गएको छ। 3,389 विपदका घटना भएकामा 1 जना बेपत्ता भएका छन् भने 981 जना घाइते भएका छन्। त्यस्तै 4,505 परिवार प्रभावित भएका छन्। वैशाख 1 गतेदेखि अहिलेसम्मको विवरण अनुसार सर्पदंशबाट मात्रै 39 जनाको ज्यान गएको छ। त्यस्तै चट्याङबाट 25, लेक लागेर 21, आगलागीबाट 17 र वन्यजन्तुको आक्रमणबाट पनि 17 जनाको ज्यान गएको छ। यस्तै हावाहुरी र पहिरोका कारण 13 जनाले ज्यान गुमाएका छन्। बाढीबाट 10 र आरीघोप्टे वर्षाका कारण 4 जनाको ज्यान गएको छ। प्राधिकरणले विपदका घटना बढ़िरहेका र अबका दिनमा अझै जोखिममा रहेको भन्दै यात्रामा निस्कनु अघि सड़क विभाग र स्थानीय प्रहरीसँग सम्पर्क गरी सड़कको अवस्थाबारे जानकारी लिन र भिरालो एवं कमजोर जमिन भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
1: गएको असार 25 गते जनकपुरबाट काठमाडौँका लागि पैदल मार्च शुरू गरेका मिटर ब्याज पीड़ितहरू निजगढ़बाट फर्किएका छन्। हिजो सरकारसँग 9 बुधे सहमति भएपछि उनीहरू जनकपुरबाट हिँडेको 10औं दिनमा आज घर फर्किएका हुन्। पैदल मार्च गरिरहेका बेला उनीहरूसँग वार्ता गर्न गृहमन्त्री सुदन गुरूङसहितको टोली 12 को निजगढ़ पुगेपछि उनीहरू त्यही रोकिएका थिए। उनीहरू निजगढ़मा रहेको उद्योग वाणिज्य संघको भवनमा 6 दिन बिताएका छन्। जनकपुरबाट शुरू भएको पैदल मार्चमा विभिन्न जिल्लाबाट गएका पीड़ित थपिँदै निजगढ़मा आइपुग्दा 5 जनाभन्दा धेरै भएका थिए। यसअघि सरकारसँग पटक पटक सहमति गरेर पनि माग पूरा नभएकोमा यो पटक भने आफूहरूको समस्या समाधान हुने आशा रहेको पीड़ितहरूको भनाइ छ। मिटर ब्याजी साहुका कारण थाथलो गुमाउने अवस्थामा पुगेका, चर्को ब्याजको दलदलमा फसेका र मानसिक तथा शारीरिक शोषण बेहोरिरहेका सयौं पीड़ितहरू न्याय पाउने बलियो आश्वासन बोकेर घरतर्फ लागेका पीड़ितहरू बताउँछन्। सरकारले मिटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्ने र नियन्त्रणका लागि विशेष कानून बनाउने प्रतिबद्धता जनाएको छ। पीड़ितलाई राहत प्याकेज, छुट्टै न्यायाधिकरण गठन तथा कानूनी अवरोध हटाउने व्यवस्था गर्ने सम्झौता पत्रमा भनिएको छ।
2: सरकारले हरुवा चरुवा मुक्ति घोषणा गरेको चार वर्ष बितिसक्दा पनि आफूहरूको वास्तविक पहिचान र सामाजिक सुरक्षाको विषय अधुरै रहेको पीड़ितहरूले गुनासो गरेका छन्। चौथो हरुवा चरुवा मुक्ति दिवसका अवसरमा राष्ट्रिय हरुवा चरुवा अधिकार मञ्चले जनकपुरमा पत्रकार सम्मेलन गरी कानूनी रूपमा मुक्ति घोषणा भए पनि पहिचान, भूमि अधिकार र पुनस्थापनाबाट वञ्चित हुनु परेको बताएका हुन्। मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले हरुवा चरुवा लगत संकलन, प्रमाणीकरण तथा परिचय पत्र वितरण निर्देशिका 2080 तत्काल राजपत्रमा प्रकाशित गरी कार्यान्वयन गर्न र मध्य प्रदेशका 8 जिल्लामा लगत संकलन शुरू गर्न सरकारसँग माग गर्नुभयो। मञ्चका महासचिव लागेन्द्र सदाले पुस्तौदेखि बाध्यकारी श्रम गर्दै आएका हरुवा चरुवाहरू अझै पनि न्यून ज्यालामा श्रम गर्न बाध्य रहेको उल्लेख गर्नुभएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार नेपालमा हरुवा चरुवाको संख्या 1,00,000 भन्दा बढी छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले 2079 साउन 2 गते हरुवा चरुवा मुक्तिको घोषणा गर्नुभएको थियो।
1: नागरिक अगुवा देवेन्द्र राज पाण्डेको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ। नागरिक आन्दोलनका अगुवा पाण्डेको 87 वर्षको उमेरमा हिजो बेलुका विशाल नगरमा रहेको उहाँको निवासमा निधन भएको थियो। पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाली काँग्रेसका सभापति गगन कुमार थापा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता नारायण काली श्रेष्ठ र अग्निप्रसाद सापकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियार लगायत नागरिक समाजका अगुवा, लेखक तथा अभियन्ताहरू आर्यघाट पुग्नु भएको थियो। नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले नागरिक अगुवा देवेन्द्र राज पाण्डेको निधनसँगै राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रका सजग पहरेदारलाई गुमाएको बताउनु भएको छ। अर्थ सचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले देशको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकास सम्बन्धी बहसलाई नयाँ दृष्टि दिनुभएको सभापति थापाले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
4: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टु पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरसिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
3: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
4: आवेदनकर्ताको लागि न्यूनतम योग्यता,
3: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+, कुनै पनि सामाजिक समूहबाट अपाङ्गता भएका व्यक्तिहरू, कुनै पनि सामाजिक समूहबाट। संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अङ्ग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिसिप पूरा गर्ने प्रतिबद्धता।
4: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
3: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारम सँगै अपलोड गर्नुहोस्, जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्, साथै उक्त कार्यक्रम बाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
4: आवेदन समय अवधि 2083 श्रावण 8 गति दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
5: मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943334955।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज राति र भोलि देशका धेरै ठाउँमा आरीगुप्ते वर्षाको सम्भावना, पर्सिसम्म उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह, सकेसम्म रातिको समयमा यात्रा नगर्न सुझाव, गएको असार 25 गते जनकपुरबाट काठमाडौँका लागि पैदल मार्च शुरू गरेका मिटर ब्याज पीड़ितहरू सरकारसँग सहमतिसँगै निजगढ़बाट घर फर्किए, नागरिक अगुवा देवेन्द्र राज पाण्डेको पशुपति आर्यघाटमा आज अन्त्येष्टि लगायतका खबर प्रस्तुत गर्यौं।
2: सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधनलाई निर्माण व्यवसायीहरूले पूर्वाधार क्षेत्रको ऐतिहासिक सुधार भनेका छन्। संशोधनले वर्षौंदेखिको अत्याधिक न्यून दर अर्थात लो बिडिङको प्रतिस्पर्धा अन्त्य गरी गुणस्तरीय प्रतिस्पर्धामा जान सघाउने उनीहरूको भनाइ छ। नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार अब 30% भन्दा बढी घटीमा परेको बोलपत्र मूल्याङ्कन नै नहुँदा ठेक्का सामान्यतया 10-15% दायराभित्रै प्रतिस्पर्धी रूपमा वितरण हुनेछ। भेरिएसन स्वीकृतिको अधिकार पनि विकेन्द्रीकरण गरिएकाले फाइल अड्किने समस्या हट्ने उहाँले बताउनु भएको छ। महासंघका पूर्व अध्यक्ष रमेश शर्माले पनि यसलाई ठूलो परिवर्तन भन्नुभएको छ। उहाँका अनुसार अब समयमै काम गर्ने व्यवसायी घाटामा पर्ने अवस्था रहँदैन। महासचिव शिवहरि घिमिरेका अनुसार बिडिङका कारण रोकिएका र रुग्ण बनेका आयोजनाहरू अब सञ्चालन हुनेछन्। सरकारले पूर्वाधार विकासलाई तोकिएकै समयमा गुणस्तरीय बनाउने उद्देश्यले हालै सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधन गरेको हो।
1: बर्ड फ्लूको प्रभावका कारण घटेको कुखुराजन्य उत्पादन र मासुको खपत फेरि बढ्न थालेको छ। देशका विभिन्न 11 जिल्लामा बर्ड फ्लू देखिएपछि विगतमा मासु र अण्डाको खपत निकै घटेको थियो। नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत अहिले बिस्तारै बढ्न थालेको बताउनु भएको छ। उहाँका अनुसार दैनिक 8,00,000 किलो हाराहारी कुखुराको मासु खपत हुने गरेकोमा घटेर 6,00,000 झरेको थियो। अहिले खपत बढ्ने क्रम शुरू भएको छ। ब्रोइलर जिउँदो कुखुरा प्रति किलो 250 रुपियाँबाट झरेर 140 आइपुगेको थियो। अहिले बढेर प्रति किलो 190 रुपियाँमा पुगेको लामिछानेले जानकारी दिनुभयो। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले पनि दैनिक 45,00,000 कोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28,00,000 झरेको बताउनुभयो। अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको उहाँको भनाइ छ।
2: पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि सञ्चालन गरेको अभियानलाई तीव्रता दिएको छ। महानगरले आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा नागरिकहरूले यस अभियानको प्रशंसा गर्दै समर्थन जनाएका छन्। सहभागीहरूले पोखरा बस पार्क, फिर्की खोला र अमरसिंह चोक लगायतका क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउन महानगरले निर्वाह गरेको भूमिका सकारात्मक रहेको बताएका छन्। उनीहरूले बस पार्कका लागि अधिग्रहण गरिएको 187 रोपनी जग्गामै बस पार्क निर्माण गरिनुपर्ने र फिर्की खोलाको सीमा यकिन भइसकेकाले तत्काल फिर्की करिडोर निर्माण शुरू गर्न सुझाव दिएका छन्। महानगरले हालै मात्र ती क्षेत्रमा डोजर प्रयोग गरी अवैध संरचना हटाएको थियो। कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै महानगरका मेयर धनराज आचार्यले सार्वजनिक जग्गा संरक्षणको अभियानबाट महानगर पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रारम्भिक अनुमान अनुसार पोखरामा वन क्षेत्र सहित झण्डै 81,000 रोपनी सार्वजनिक जग्गा रहेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका निर्णयले ठूलो क्षति पुर्याएमा तिनलाई तत्कालै फेर्नुपर्ने बताउनु भएको छ। रौतहटमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारले नागरिकको भलाइका लागि निर्णय गर्ने गरे पनि कहिलेकाहीँ ती निर्णयबाट हानि पुग्न सक्ने र त्यस्तो अवस्थामा निर्णय परिवर्तन गर्नुपर्ने बताउनुभयो। हजारौं निर्णय मध्ये केही मात्र विवादित हुने र सुरुमा विवादित देखिएका धेरै निर्णय पनि पछि सही साबित हुने गरेको उहाँको भनाइ छ। नेतृत्वले दूरदृष्टि राखेर गरेका निर्णय कार्यान्वयनमा चुनौती आउँदा आलोचित हुने गरेको पनि उहाँले उल्लेख गर्नुभयो। वर्तमान सरकारको नियतमा कुनै शंका नरहेको दावी गर्दै उहाँले नियत भन्दा निर्णयमा आउने त्रुटि सच्याउन सजिलो हुने बताउनुभयो। साथै पार्टी गलत दिशामा गएमा नेता कार्यकर्ताले खबरदारी गर्नुपर्ने र मन्त्रालय स्तरमा समाधान नभएका विषयमा पार्टीले अभिभावकत्व निर्णय लिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
2: सड़क विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालको आयोजनामा नागढुङ्गा सुरुङ मार्गमा नागढुङ्गा टनल रन एण्ड वाक सम्पन्न भएको छ। नागढुङ्गा सुरुङ मार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्धन गर्ने उद्देश्यले दौड़ तथा पदयात्रा गरेको विभागले जनाएको छ। नागढुङ्गा नौ विशेष सुरुङ मार्ग अन्तर्गत 2688 मिटर लामो छ। सुरुवाती ठेक्का सम्झौता अनुसार यो आयोजना सन् 2023 अप्रेल 26 भित्रै सम्पन्न हुनुपर्नेमा ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण यो आयोजनाको काममा ढिलाइ भएको हो। आयोजनाका अनुसार काठमाडौँ प्रवेश तथा बाहिरिने नागढुङ्गा नौ विषय नाका हुँदै दैनिक औसतमा दुई पाङ्ग्रे बाहेक झण्डै 8,000 भन्दा बढी साना तथा ठूला गाड़ी गुड्छन्। यो सुरुङ मार्गको उद्घाटन आउँदो 11 गते गर्ने तयारी छ।
1: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: ए ए, कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
11: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
10: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
11: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
12: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।

0: kes bonus pau.
1: Visa tapperna isko. Kelko pacha pitela feho.
0: साइट मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको निजी अन्तरिक्ष कम्पनी स्काई रूट एरोस्पेसले भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम एक सफलतापूर्वक प्रक्षेपण गरेको छ। हैदराबादको कम्पनीले रकेटको प्रक्षेपण आन्ध्र प्रदेशको श्रीहरिकोटमा रहेको प्रक्षेपण स्थलबाट स्थानीय समय अनुसार दिउँसो 12:05 गरेको बीबीसी हिन्दीले जनाएको छ। यसअघि यो रकेट बिहान 11:30 प्रक्षेपण गर्ने तालिका रहे पनि उडान हुनुभन्दा झण्डै 5 मिनट पहिले काउन्टडाउन रोकिएको थियो। केही समयपछि प्रक्रिया फेरि शुरू गरेर रकेटलाई सफलतापूर्वक प्रक्षेपण गरेको कम्पनीले जनाएको छ। बीबीसीका अनुसार यो परीक्षण उडानलाई मिशन आगमन नाम दिएको छ। यस मिशन अन्तर्गत विक्रम एक धेरै प्राविधिक परीक्षणसँग जोडिएका पेलोड लिएर प्रस्थान गरेको छ। रकेटले प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा पोस्टकार्ड र कस्मिक ब्लूम नामक एउटा कलाकृति पनि लिएर गएको छ। स्काई रूट एरोस्पेसले यसअघि 2022 विक्रम एस सब अर्बिटल रकेट पनि लन्च गरेको थियो। यसैबीच भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम एकको सफल प्रक्षेपणमा भारतीय अन्तरिक्ष एजेन्सी इसरो का प्रमुख बी नारायणनले प्रशंसा गर्नुभएको छ। 8 वर्ष अघि मात्र शुरू भएको कम्पनी स्काई रूट एरोस्पेसले प्राप्त गरेको सफलता उच्च स्तरको रहेको उहाँले बताउनु भएको बीबीसी हिन्दीले जनाएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ। बिहान मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इन्डोनेसियालाई 9 विकेटले हरायो। इन्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14/2 बलमा 1 विकेट गुमाएर भेट्टायो। नेपालका साना प्रवीणले अभिजित 25 रन जोडिन्। सावित्री धामीले 24 रन तथा करूणा विष्टले अभिजित 16 रन बनाइन्। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इन्डोनेसियाले 20 ओभरमा 9 विकेट गुमाउँदै 68 रन बनाएको थियो। मनिषा उपाध्यायले 4 विकेट लिइन्। यसअघि हिजो भएको सेमी फाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा छनौट भइसकेको छ।
1: र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इङ्ल्याण्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समयअनुसार बिहान 14:45 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2-0 गोलले पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग 2-1 पराजित इङ्ल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डेन बुटको होडमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका केलियन एम्बापे र उस्मान डेम्बेले तथा इङ्ल्याण्डका हेरी केन र जुड बेलिङ्गमले सेमी फाइनलबाट बाहिरिए पनि गोल्डेन बुट जित्ने सम्भावना कायमै राखेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका केलियन एम्बापे समान 8-8 गोल सहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा असिस्टका कारण मेसी अहिले गोल्डेन बुटको दौड़मा अघि छन्। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्य राति 12:45 साबिक विजेता अर्जेन्टिना र 2010 विजेता स्पेन बीच खेल हुनेछ।
0: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
1: आजको रङ्ग दर्पण साउन महिनाको सांस्कृतिक

हिजोदेखि साउन महिना सुरु भयो। साउने झरीले खोला खोल्सा उर्लिरहेका छन् भने डाँडा काँडा हरियालीले ढाकिएका छन्। यही मौसममा किसान हिलाम्मे खेतमा धान रोप्न व्यस्त छन्। साउन किसानका लागि वर्षकै सबैभन्दा व्यस्त समय हो। बिहान सबेरैदेखि हलो जोत्ने, गोरु कुदाउने, धानको बिउ उखेल्ने र हिलाम्मे खेतमा रोप्ने काम दिनभरि चलिरहन्छ। असार साउनको रोपाईमा महिलाहरू असारे गीत गाउँदै हिलोमा खेल्दै र एक अर्कासँग रमाइलो

हिजो परेको साउने संक्रान्तिको पनि विशेष महत्व छ। यस दिन रोग व्याधि नलागोस्, अन्न राम्रो होस् र वर्षभरि सुख समृद्धि तथा स्वास्थ्य कायम रहोस् भन्ने कामना गरिन्छ। साउन लाग्नु भनेको नेपाली समाजमा वर्षभरि चल्ने चाड पर्वहरूको यात्रा सुरु हुनु पनि हो। साउनको हरियाली, त्यसैमाथि झरीको रिमझिम वर्षा र सहरका सड़क गल्लीमा हरियो चुरा सारी तथा पोते किनबेच गर्नेहरूको चहल पहलले यो महिनालाई विशेष बनाउँछ। सोमबारे व्रतका लागि शिव मन्दिरमा लाग्ने भक्तजनको भीड़ले पनि साउनको रौनक अझै बढाइदिन्छ। त्यसैमाथि तीजका नयाँ गीत घन्किन थाल्छन्।

परम्परा अनुसार पुरुषहरूले जनै फेर्छन्। गुरु वा पुरोहितबाट हातमा रक्षाबन्धन अर्थात् डोरो बाँध्ने चलन पनि छ। साथै दिदी बहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर उनीहरूको दीर्घायु सुख र समृद्धिको कामना गर्छन्। जने पूर्णिमाको भोलिपल्टै गाई जात्रा सुरु हुन्छ। गाई जात्राको अवसरमा बितेका आफन्तको सम्झनामा गाई वा गाईको भेषमा सजिएर सहर परिक्रमा गरिन्छ। दुःखलाई हाँसोमा बदल्ने यस पर्वमा हास्य व्यङ्ग्य, भेषभूषा र सामाजिक टिप्पणीले रमाइलोको अर्को आयाम थपिदिन्छ। त्यसपछि कृष्ण जन्माष्टमी, कुशी औँसी जस्ता चाड आउँछन् र महिनाको अन्तिम हप्ता महिलाहरूको रमाइलो पर्व हरितालिका तीज मना

0: कालिका तीजको भोलिपल्ट मनाइने ऋषि पञ्चमीसँगै चाडपर्वको यात्रा साउनदेखि भदौ हुँदै असोजतर्फ अघि बढ्छ। साउनको लुतो फाल्ने परम्पराबाट सुरु भएको यो पर्वमय क्रम दशैं तिहार छठ हुँदै माघे संक्रान्तिसम्म निरन्तर चलिरहन्छ। नेपाली समाजमा साउनले चाडपर्वको ढोका खोल्ने र माघले त्यसलाई विदाई गर्ने सांस्कृतिक मान्यता रहेको छ। त्यसैले साउन केवल वर्षाको महिना मात्र होइन, आस्था, परम्परा, रमाइलो र सामुदायिक एकताको शुरूआतको प्रतीक पनि हो, जसले वर्षभरि नेपाली समाजलाई चाडपर्वको उत्साहमा बाँधी राख्छ। संस्कृतिविद बीणा पौडेल:
1: चाडपर्वमा एकै बसेर खाँदैनौँ, हामी सबै सँगसँगै बसेर जे खाए पनि पारिवारिक जमघट सँगै खाने चलन हो। साथीभाइसँगको रमाइलो र मनोरञ्जन, पारिवारिक जमघट, यो सबै चिजको सम्मिश्रण भनेको नै हाम्रो पर्व हो। यो चाहिँ नि कृषिसँग पनि जोडिएको छ, यसका विभिन्न वैज्ञानिक पक्षहरू छन्। चाडपर्व जुन महिनामा सुरु हुन्छ त्यो महिनामा के को विशेषता हो, चिसोसँग बस्ने हो कि पानीसँग काम गर्न जानुपर्छ भएर तिमीहरू निरीहरू लगाएर पानीमा बस्नु चलन भयो, त्यो चिजसँगको सम्बन्ध भयो। त्यस्तै गरिकन खानपानको चिजहरू पनि कुन बेला हामीलाई कुन चिजको आवश्यकता पर्छ, कुन बेला बढी बलको आवश्यकता पर्छ, यसरी मिलाइएको हुनाले यो सही अनुसार पनि जोडिएको छ।
2: रङ्गदर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: आज राति र भोलि देशका धेरै ठाउँमा आधी घोप्टे वर्षाको सम्भावना, पर्सिसम्म उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह, सकेसम्म रातिको समयमा यात्रा नगर्न सुझाव,
2: सार्वजनिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा,
0: साउन लागेसँगै चाडपर्वको मौसम पनि सुरु, परिवार परम्परा र प्रकृतिलाई जोड्न चाडपर्वको सांस्कृतिक महत्व,
2: भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम एकको सफल प्रक्षेपण, थुप्रै प्राविधिक परीक्षणमा सहयोग पुग्ने,
0: र एसिसी 19 वर्ष मुनिको महिला प्रिमियम कपमा नेपाल तेस्रो, विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान पाउने 3 बजे फ्रान्स र इङ्ल्यान्ड खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिने गर्छौँ।

0: स्वदेश एफएम तिरानब्बे थुप्लो दुई मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: समुदायको अनि तपाईको सरोकारको
1: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
0: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर।

भाडी नगरपालिकामा बसाई सरेर आउने भन्दा जानेको संख्या झण्डै दोब्बर रहेको तथ्य सार्वजनिक। खैरिनी नगरपालिका आठ स्थित बुढी राप्ती खोलामा डुबेर एकजनाको मृत्यु। भरतपुर 10 बलेरो गाडीको ठक्करबाट स्कुटर चालक घाइते। ठगीको आरोपमा एकै परिवारका तीनजना। केही दिनदेखि बेपत्ता रहेकी सन्तोष श्रेष्ठ मृत अवस्थामा माफिला। बागमतीका मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देश। र 74,70,000 रुपियाँ ठगी भएको दावी गर्दै निष्पक्ष छानबिनको माग। वापसी गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा 8 घाइते। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी नगरपालिकामा बसाई सरेर आउने भन्दा जानेको संख्या झण्डै दोब्बर रहेको तथ्य सार्वजनिक भएको छ। गत आर्थिक वर्षभर 135 परिवारका 300 जना माडीमा बसाई सरेर आएका छन् भने 222 परिवारका 597 जना अन्यत्र बसाई सरेका छन्। औपचारिक रूपमा बसाई सरै नलगेका तर वर्षौंदेखि अन्यत्र बसोबास गरिरहेका नागरिकको संख्या पनि उल्लेखीय रहेको छ। बिहिबार सम्पन्न माडी नगरपालिकाको तेस्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनमा सो तथ्य उजागर भएको हो। प्रतिवेदनका अनुसार नगरपालिकाको स्वीकृत दरबन्दी 217 जना रहे पनि स्थायी कर्मचारी 84 जना मात्रै कार्यरत छन्। करारमा 104 जना र अन्य दैनिक ज्यालादरीमा 29 जना कार्यरत रहेको स्थायी कर्मचारीको तुलनामा अस्थायी कर्मचारीको संख्या बढ़िरहेको उल्लेख गरिएको छ। हाल नगरपालिकाबाट 5,268 जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् भने न्यायिक समितिमा आर्थिक वर्षभर 162 उजुरी दर्ता भएका मध्ये 149 मेलमिलाप मार्फत समाधान भएका छन् भने 13 विवाद समाधान हुन सकेको छैन। नगरपालिकाले वर्षभर 28 कार्यपालिका बैठक र 3 नगरसभा सञ्चालन गरेको छ। मुख्य उपलब्धिमा एक्सप्लोर माडी पर्यटकीय पोर्टल सञ्चालन, सबै वडा कार्यालय आफ्नै सरकारी भवनबाट सञ्चालन, 3 नगर प्रहरी नियुक्ति तथा हेफर संस्थाको सहयोगमा पशु नस्ल सुधारका लागि 6 रागो ल्याइएको उल्लेख गरिएको छ। यस्तै शिक्षक दरबन्दी मिलान योग्यताका आधारमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सुरु, नगर खेल समिति गठन, माडी नगर प्रज्ञा प्रतिष्ठान स्थापना तथा मौलिक सांस्कृतिक उत्सव सञ्चालन गरिएको पनि प्रतिवेदनमा समेटिएको छ। बजेट कार्यान्वयनतर्फ चालु खर्च 83.96%, पुँजीगत खर्च 56.91% र समग्रमा 75.58% बजेट खर्च भएको छ। प्रतिवेदनमा संघीय सरकारको निकुञ्जभित्रको सड़क आफै कालोपत्री गर्ने जानकारी दिएपछि मोजाइक टायल मार्फत सड़क स्तर उन्नति नगरिएको तथा बिटुमिन अभावका कारण 2 कालोपत्री सड़क निर्माण सम्पन्न हुन नसकेको समेत उल्लेख गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका 12 याउराली टार स्थित श्री गणेश माध्यमिक विद्यालयको शुक्रबार अनुगमन गर्नुभएको छ। चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त आवासीय विद्यालयको शैक्षिक अवस्था, भौतिक रूपाधार तथा शिक्षण सिकाइको अवस्थाबारे उहाँले जानकारी लिनुभएको हो। मन्त्री पोखरेलले शिक्षक कर्मचारी तथा विद्यार्थीका अभिभावकसँग छलफल गर्नुभयो। छलफलका क्रममा विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको विद्यालय पहुँच, चेपाङ समुदायका बालबालिकाले भोगिरहेका शैक्षिक चुनौती तथा विद्यालयका आवश्यकताबारे जानकारी लिनुभएको थियो। चितवनको खैरनी नगरपालिका आठ स्थित बुढी राप्ती खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार दिउँसो करिब 2:30 बजे स्थानीय 40 वर्षीय राजाराम ढकाल बुढी राप्ती खोलामा घुङ्गी टिप्ने क्रममा डुबेका थिए। घटनाको सूचना प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय खैरनीबाट प्रहरी टोली घटनास्थलमा पुगेर ढकालको तत्काल उद्धार गरेको थियो। उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा दिउँसो 3:40 बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। भरतपुर महानगरपालिका 10 बलेरो गाडीको ठक्करबाट स्कुटर चालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार दिउँसो करिब 2:55 बजे लु प्र 01001634 नम्बरको बलेरोले ना 36P9442 नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका 12 निवासी करिब 40 वर्षीय रमेश पाण्डे घाइते भएका छन्। उनको उद्धार गरी उपचारका लागि भरतपुर स्थित पुष्पाञ्जली अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न बलेरो गाडी र चालक कपिल वस्तुको जयनगर नगरपालिका 2 निवासी 26 वर्षीय सागर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
केही दिनदेखि बेपत्ता रहेकी नवलपुरको गैडाकोट नगरपालिका दुई निवासी 28 वर्षीय सन्तोष श्रेष्ठ मृत अवस्थामा भारतीय क्षेत्रमा फेला परेकी छिन्। नारायणी नदीले बगाएर सब भारतीय सीमाभित्र पुगेको अवस्थामा फेला परेको सुरक्षा स्रोतले जनाएको छ। श्रेष्ठ असार 14 गते साँझ करिब 8 बजे BP06001P1499 नम्बरको स्कुटर लिएर घरबाट निस्किएकी थिइन्। त्यसै ताउनी परिवारको सम्पर्कमा आएकी थिइनन्। खोजीका क्रममा उनको स्कुटर तनहु चितवन सीमास्थित पवित्र धार्मिक स्थल देवघाटको हनुमान चोकमा व्यवहारिस अवस्थामा भेटिएको थियो। त्यसपछि नेपाल प्रहरी स्थानीयवासी तथा सम्बन्धित निकायले नारायणी नदी आसपासका क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गरेका थिए। घटनाको थप विवरण बेपत्ता हुनु पछाडिका कारणबारे सम्बन्धित निकायबाट अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। देशभरमा अब केही राष्ट्रिय खबरहरू। सरकारले पूर्वाधार विकासलाई तोकिएकै समयमा गुणस्तरीय रूपमा सम्पन्न गर्ने उद्देश्यले सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधन गरेको छ। यस संशोधनलाई निर्माण व्यवसायहरूले पूर्वाधार विकास क्षेत्रमा गरिएको एक ऐतिहासिक सुधारका रूपमा लिएका छन्। वर्षौंदेखि कायम रहेको अत्याधिक न्यून दरको प्रतिस्पर्धालाई यस संशोधनले अन्त्य गर्ने व्यवसायीहरूको भनाइ छ। यसबाट गुणस्तरीय प्रतिस्पर्धा बढ्ने र लामो समयसम्म आयोजनाहरू अलपत्र पार्ने प्रवृत्तिको समेत अन्त्य हुने दावी निर्माण व्यवसायीहरूले गरेका छन्। नयाँ कानूनी व्यवस्थाले निर्माण व्यवसायीहरूलाई उत्साहित बनाएको छ। नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्छ भन्ने मुख्य मागसहित युवाहरू सड़क आन्दोलनमा उत्रिएका छन्। समृद्ध नेपालको आधारका लागि आगामी 2087 सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने भन्दै युवाहरूको एक समूहले शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूले प्रदेशहरूको खारेज गरी स्थानीय तहलाई बलियो बनाउनुपर्ने, 10 सदस्यीय मन्त्री परिषद बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग गरेका छन् भने नेपालमा भएका सबै बैंकहरूको पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्ने, समाजमा घट्ने अपराधहरू र अपराध अनुसन्धानका प्रक्रियाहरूलाई ध्यानमा राख्दै अपराधीहरूका लागि कड़ा भन्दा कड़ा सजायको कानूनी व्यवस्था हुनुपर्ने माग समेत राखेका छन्। विभिन्न अस्पतालमा इन्टर्नशिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन्। आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूको श्रम शोषण विरूद्धको संघर्ष समिति बनाएर उनीहरूले प्रशिक्षार्थी चिकित्सक तथा आवासीय चिकित्सकको ड्युटी समय नेपालको श्रम ऐन 2074 बमोजिम दैनिक अधिकतम 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा बढी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्नेमा अधिक समय काममा खटाएको समेत गुनासो गरेका छन्। बागमती प्रदेशका नेकपा एमालेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिनुभएको हो। कांग्रेस एमाले सत्ता गठबन्धनमा दरार पैदा भएपछि आफूले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन गरेको उहाँले बताउनुभयो। उदयपुरको चौदण्डीगढी नगरपालिका निवासी सरिता कार्कीले आफू 74,70,000 रुपियाँ बराबरको ठगी तथा अन्यायको शिकार भएको दावी गर्दै सम्बन्धित निकायसँग निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाहीको माग गरेकी छिन्। कार्कीले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी 5 वर्ष अघि काठमाडौँको तारकेश्वर नगरपालिका स्थित काभ्रेस्थली जितपुर फेदीमा रहेको 4 आना जग्गा खरिदका लागि उमामाया तामाङको नाममा सञ्चालित रियल इस्टेट कम्पनी मार्फत 54,00,000 रुपियाँ बैना बुझाएकी थिइन्। तर जग्गा नामसरी नभई उमामाया तामाङ फरार रहेको उनको आरोप रहेको छ। दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु 4 करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका 3 जनालाई पक्राउ गरेको छ। अनुचित लेनदेन, मेटर ब्याज तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुर धाम उपमहानगरपालिका 16 कपिलेश्वर निवासी 53 वर्षीय गोपाल शाह, उनकी श्रीमती 48 वर्षीय रेखा शाह र छोरा 32 वर्षीय हरिराम शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा 521 जना सवारी चालक सवारी नियम उल्लङ्घनको कार्यवाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश प्रसाद सुवेदीका अनुसार कार्यवाहीमा परेकाहरूमा मादक पदार्थ सेवन गरेका 30, यान्त्रिक कार्यवाहीमा 12, संकेत बत्ती उल्लङ्घन गर्दा 26 र तीव्र गतिमा सवारी साधन हुइकाएका 66 जनालाई कार्यवाही गरिएको छ। धनुषाको फरिस्मान चारनाथ नगरपालिका 3 श्रीरामपुरबाट खैरो हिरोइन र सटगनको 3 राउन्ड गोलीसहित एक युवक पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय 20 वर्षीय मुकेश दासलाई लागु औषध र गोलीसहित नियन्त्रणमा लिएको हो। प्रहरी टोलीले दासको घरमा खानतलासी गर्दा लुकाई सिपाही राखिएको अवस्थामा सटगनको 3 राउन्ड गोली पनि
बरामद गरेको थियो। साथै प्रहरीले उनको शरीर खानतलासी गर्दा उनले लगाएको ट्र्याकसुटको प्यान्टको खल्तीबाट 0.110 मिलिग्राम खैरो हिरोइन समेत फेला पारेको छ। चन्द्रपुरको नगरपालिका 4 दोस्रो लास्का स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुईवटा यात्रुवाहक बसलाई ठक्कर दिँदा 8 घाइते भएका छन्। जनकपुरबाट गरूडातर्फ आउँदै गरेको M/02001/086-7 नम्बरको ट्रकले काठमाडौँबाट धरान्तर्फ जाँदै गरेको M/03001/5484 नम्बरको यात्रुवाहक बस र M/03001/3660 नम्बरको यात्रुवाहक बसलाई ठक्कर दिएको थियो। ठक्करपछि M/03001/3660 नम्बरको बस सड़कमा पल्टिएको थियो। र पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटोलको राजमार्ग चौराहामा टिप्परको ठक्करबाट इबी साइकल चालकको मृत्यु भएको छ। शनिबार दिउँसो भएको दुर्घटनामा सिद्धार्थनगर नगरपालिका 5 बैंक रोड भैरवा निवासी 60 वर्षीय तारसान सुनारको मृत्यु भएको हो। भैरवाबाट बुटलतर्फ आउँदै गरेको L/02003002 नम्बरको ट्रिप्परले सोही दिशातर्फ आउँदै गरेको इबी साइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सुनारको उपचारकै क्रममा मृत्यु भएको हो। आज माडीको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 89% मापन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी 2 दिन देशका विभिन्न क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अप्नाउन पनि सम्बन्धित निकायले आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार शनिबार र आइतबार कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका 1-2 स्थानमा अत्याधिक वर्षाको सम्भावना रहेको छ। यस्तै देशका हिमाली तथा पहाड़ी भूभाग कोशी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थान तथा मधेश बागमती र गण्डकी प्रदेशका तराईका 1-2 स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ। अत्याधिक वर्षाका कारण आकस्मिक बाढ़ी पहिरो डुबान गेग्रान बहाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अप्नाउन प्राधिकरणले सर्वसाधारणमा आग्रह गरेको छ। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई पनि अनुरोध गरेको छ। विशेष गरी चितवन गोर्खा लमजुङ कास्की तनहु पाँचथर इलाम झापा शङ्खुवासभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट पर्वत बागलुङ म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा विशेष सावधानी अप्नाउन आग्रह गरिएको छ। खबरको अन्त्यमा प्रमुख खबर कामुखहरू पुनः एकपटक। बाढी नगरपालिकामा बसाई सरेर आउने भन्दा जानेको संख्या झण्डै दोब्बर रहेको तथ्य सार्वजनिक। खैरेनी नगरपालिका आठस्थित बुढी राप्ती खोलामा डुबेर 1 जनाको मृत्यु। भरतपुर 10 बोलेरो गाडीको ठक्करबाट स्कुटर चालक घाइते। ठगीको आरोपमा एकै परिवारका 3 जना पक्राउ। 2 दिनदेखि बेपत्ता रहेकी सन्तोषी श्रेष्ठ मृत अवस्थामा भारतीय जनता माफिला। बागमतीका मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन। 74,70,000 रुपियाँ ठगी भएको दावी गर्दै निष्पक्ष छानबिन वापसी गरेका चालकले चलाएको ट्रकले 2 वटा बसलाई ठक्कर दिँदा 8 जना। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। देशका विभिन्न क्षेत्रमा आज र भोलि अति भारी वर्षाको सम्भावना। अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन नेकपा एमाले बागमती प्रदेश संसदीय दलको निर्देशन। डडेलधुराको खसरे खानमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 3 जना घाइते। इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 50 जनाको मृत्यु। र फिफा विश्वकप अन्तर्गत तेस्रो स्थानका लागि आज राति फ्रान्स र इङ्ल्याण्ड भिड्दै।

0: प्ले स्टोर वा एप स्टोर बाट सजिलै नेपाल टेलिकम को एप डाउनलोड गर्न सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि पहाड़ तथा तराईका साथै हिमाली भूभागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणमा आग्रह गरेको छ। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक पूर्वानुमान तथा चेतावनी नियमित रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी पहिरोले 6 मुख्य राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार खुरकोट नेपाल थोक, कटुन्जे बेसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझण्डी ढोरपाटन, अरनीको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका 4-0 किलोमा पहिरो खस्दा उक्त खण्ड अवरूद्ध भएको हो। यसै गरी बागलुङको जमैनी नगरपालिका 8 बेलबगरमा पहिरो खस्दा काली गण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीलाई पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिनुभएको हो। अन्य प्रदेशमा जस्तै सत्ता साझेदार दल नेपाली कंग्रेस र एमाले बीच गठबन्धनमा विवाद उत्पन्न भएपछि बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको एमाले जनाएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको नेतृत्वमा रहेको प्रदेश सरकारले मन्त्रालयको संख्या 14 घटाएर 8 बनाउने निर्णय हिजोदेखि कार्यान्वयनमा ल्याएपछि 8 मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने 6 मन्त्रीलाई बिना विभागीय मन्त्रीका रूपमा राखिएको छ। डडेलधुराको अमरगढ़ी नगरपालिका 7 खसरे खानमा जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ भने 3 घाइते भएका छन्। धनगढ़ीदेखि दार्चुला जाँदै गरेको बोलेरो जीप आज बिहान दुर्घटना हुँदा दार्चुलाको अपिहिमाल गाउँपालिका 1 25 शुभम लोथ्याल र 20 हुम लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख वरूण बहादुर सिंहले जानकारी दिनुभयो। जीप करिब 500 तल खसेर दुर्घटना भएको थियो। राष्ट्रिय मानव अधिकार आयोगले कुसुण्डा लगायत लोपोन्मुख समुदायको संरक्षण, उत्थान, सशक्तिकरण र विकासका लागि एकीकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिश गरेको छ। आयोगले गरेको कुसुण्डा समुदायको मानवाधिकार अवस्था अध्ययन प्रतिवेदनमा कुसुण्डा समुदायको भाषा र संस्कृतिको संरक्षण तथा शिक्षा, स्वास्थ्य, व्यावसायिक र सिपमूलक तालिम, रोजगारीका क्षेत्रमा नीतिगत, कानूनी र संरचनागत सुधार गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई बेग्लै सिफारिश गरेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा कुसुण्डाको संख्या 115 पुरुष र 138 महिला गरी कुल 253 जना रहेको छ। पछिल्लो समय नेपालका विभिन्न स्थानमा युवाहरू भजनका माध्यमबाट सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेका छन्। एमआरआर भजन समूहका नामबाट देशका धेरै ठाउँमा भजन कीर्तनका माध्यमले सामाजिक सद्भाव र युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने अभियान अघि बढ्दा यसले परम्परागत रूपमा चल्दै आएको संस्कृतिको समेत सम्वर्धन गरेको देखिन्छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।

0: सकनो परछ ए दुख पर्दाखेरी पिरन भएको को छ र पिरन
1: भर्खरै हामीले सुने जस्तै कुनै एक समय गाउँघरमा साँझ पख भजन कीर्तन चुड्का र धार्मिक जमघट नियमित जस्तै हुन्थे। आफ्नो मनका पीर व्यथालाई बिर्साउन भजनमा भनिए झैं पीर नभएको को छ र यो मानव चोलामा दुःख पीर समस्या नभएको कोही हुन्छन् जस्तो लाग्दैन। गाउँघरमा भजन गाउने आत्मीयता बढाउने यस्ता गतिविधि आधुनिक जीवन शैली व्यस्तता र प्रविधिको बढ्दो प्रयोग सँगै बिस्तारै घट्दै गए। तर पछिल्ला केही वर्ष यता MRR भजन समूहको अभियानले ती परम्पराहरूलाई नयाँ पुस्तामाझ पुनः जीवन्त बनाउने प्रयास गरिरहेको देखिन्छ। लोक गायक कृष्ण खेली
2: युवा साथीहरूमा अहिले जुन उत्साहका साथ खैयडी मजुरा मादल मुर्चुङ्गाहरू बजेका छन् यो चाहिँ एकदमै सुखद पक्ष हो। कतिपय मानिसहरूले यसलाई अब धार्मिक हिसाबले पनि हेरिरहेका हुन्छन् भने कतिपयले चाहिँ युवा साथीहरूमा यो जुन चाहिँ उत्साह देखिएको छ र पुस्ता हस्तान्तरण जस्तै भएको छ यो चाहिँ एउटा सुखद पक्ष हो नेपाली गीत सङ्गीतको लागि नेपाली लोक सङ्गीतमा र नेपाली भजन कीर्तनमा। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान मातहत रहेर थुप्रै साथीहरूले चाहिँ अहिले यो पुस्ता हस्तान्तरण हुने गरी शनिबार होस् या कुनै शुभ कार्यमा MRR भजन भनेर देशव्यापी रूपमा यो अगाडि बढेका छन्। यो एकदमै उत्साहजनक छ।
1: पोखरा बुटवल चितवन काठमाडौँ लगायत देशका प्रमुख सहरदेखि जिल्ला स्तरसम्म युवाहरूले MRR भजन समूह गठन गरी नियमित भजन सांस्कृतिक कार्यक्रम र धार्मिक गतिविधि सञ्चालन गरिरहेका छन्। युवाहरूको सक्रिय सहभागिताले संस्कृति संरक्षणको अभियान अझ बलियो बनेको छ। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान पर्वतका अध्यक्ष झलक शर्मा
3: गाउँ समाजमा चाहिँ राम्रो चाहिँ प्रभाव पर्ने खाले भजन गाउन पर्यो संवेदन पर्यो सबै युवालाई समेटेर राम्रो राम्रो भवन चाहिँ नामले छुटेको हुनु पर्यो।
1: समाज परिवर्तनका लागि केवल पूर्वाधार विकास मात्र प्राप्त हुँदैन सकारात्मक सोच सामाजिक एकता संस्कृति प्रतिको सम्मान र युवाको रचनात्मक सहभागिता पनि उत्तिकै आवश्यक हुन्छ। MRR भजन समूह जस्ता अभियानले यही सन्देश प्रवाह गरिरहेका छन्। पछिल्लो समय धेरै युवाहरू एकान्तमा बस्ने कुलत र दुर्व्यसनको जोखिममा परिरहेका बेला भजन समूहले उनीहरूलाई अनुशासन सकारात्मक सोच र सामाजिक उत्तरदायित्व तर्फ डोराउने अवसर दिएको साथै MRR को प्रभावको बारेमा भजन नै गाएर यसरी सुनाउनुहुन्छ अर्का लोक गायक सुदीप छेत्री। लोक संस्कृति जोगाउने नयाँ पुस्तालाई सकारात्मक मार्गमा प्रेरित गर्ने र सामाजिक सद्भाव अभिवृद्धि गर्ने यस्ता अभियानलाई निरन्तरता दिन सके नेपाली समाजको सांस्कृतिक पहिचान अझ सुदृढ हुने विश्वास गरिएको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
4: नागरिक अगुवा देवेन्द्र राज पाण्डेको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ। अगुवा पाण्डेको 87 वर्षको उमेरमा हिजो साँझ काठमाडौँको विशाल नगर स्थित उहाँकै निवासमा निधन भएको हो। पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपाली कंग्रेसका सभापति गगन कुमार थापा, नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण काजी श्रेष्ठ लगायत नागरिक समाजका अगुवा लेखक तथा अभियन्ताहरू आर्यघाट पुग्नु भएको थियो। सरकारले हरुवा चरुवा मुक्ति घोषणा गरेको चार वर्ष बितिसक्दा पनि आफूहरूको वास्तविक पहिचान र सामाजिक सुरक्षाको विषय अझै अधुरो रहेको हरुवा चरुवा समुदायले गुनासो गरेका छन्। चौथो हरुवा चरुवा मुक्ति दिवसका अवसरमा आज राष्ट्रिय हरुवा चरुवा अधिकार मञ्चले जनकपुर धाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मञ्चका केन्द्रीय अध्यक्ष दशन लाल मण्डलले कानूनी रूपमा मुक्ति घोषणा भए पनि समुदायको पहिचान, भूमि अधिकार, सामाजिक सुरक्षा, रोजगारी, आवास तथा आर्थिक पुनर्स्थापनाबाट वञ्चित रहेको बताउनुभयो। पत्रकार सम्मेलनमा हरुवा चरुवाको वास्तविक पहिचान र प्रमाणीकरण बिना सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनका लागि विभिन्न चार बुँदे माग गरिएको थियो। दृष्टिबन्धकमा राखिएको जग्गा ब्याङ्कमा राखेर 4 करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका 3 जनालाई पक्राउ गरेको छ। अनुचित लेनदेन, मिटर ब्याज तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका 16 कपिलेश्वर निवासी गोपाल शाह, उहाँका श्रीमती रेखा शाह र छोरा हरेराम शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो। जनकपुरधाम उपमहानगरपालिका 2 निवासी गोविन्द कुमार शाहले व्यापार व्यवसाय गर्नका लागि गोपाल शाहसँग जग्गा दृष्टिबन्धमा राखी कपाली तमसुक गरेर 79 लाख ऋण लिएका थिए। गोविन्द शाहले दृष्टिबन्धकमा रजिस्ट्रेशन गरिदिएको जग्गापछि जग्गा धनीलाई थाहै नदिए गोपाल शाह सहित तीनैजनाले ब्याङ्कमा धितो राखी 4 करोड ऋण लिएको पाइएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो। सड़क विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालको आयोजनामा नागढुङ्गा सुरुङ मार्गको बारेमा जनचेतना अभिवृद्धि र प्रवर्धन गर्ने उद्देश्यले आज नागढुङ्गा सुरुङ मार्गमा नागढुङ्गा टनेल रन एण्ड वक गरिएको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले नागढुङ्गा सुरुङ मार्गको विषयमा आवश्यक जनचेतना वृद्धि गर्ने र जानकारी गराउने उद्देश्यले नागढुङ्गा टनेल रन एण्ड वक प्रवर्धनात्मक कार्यक्रम गरिएको जानकारी दिनुभयो। 2688 मिटर लम्बाई रहेको नागढुङ्गा नौबिसे सुरुङ मार्ग साउन भित्रै सञ्चालनमा ल्याउने आयोजना निर्देशक नेपालले बताउनुभयो। आयोजनाका अनुसार काठमाडौँ प्रवेश तथा बाहिरिने नागढुङ्गा नौबिसे नाका हुँदै दैनिक औसतमा 2 पाङ्रे बाहेक करिब 60% सवारी साधनले सुरुङ मार्गको उपयोग गर्ने अनुमान गरिएको छ। भोजपुरको खडानन्द नगरपालिकामा पछिल्लो समय किसानको आकर्षण कफी खेतीतर्फ बढ्दै गएको छ। राम्रो सम्भावना बोकेको कफीबाट स्थानीय स्तरमा रोजगारी सृजना हुनुसँगै यसले आर्थिक रूपमा धेरै पक्षलाई सबल बनाउने भएकाले नगरपालिकाले प्राङ्गारिक कफी खेती विस्तार कार्यक्रम शुरू गरेको भोजपुरको खडानन्द नगरपालिकाले जनाएको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
5: कृषि क्षेत्रको व्यावसायीकरण, गरिबी न्यूनीकरण र स्थानीय स्तरमा रोजगारी सृजना गर्ने उद्देश्य सहित नगरपालिकाले प्राङ्गारिक कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरेको हो। नगरपालिकाको 1,65,00,000 र किसानको 50% लागत साझेदारीसम्म जोड्दा परियोजनाको कुल लागत 2,89,00,000 रुपियाँ पुगेको परम प्रशासकीय अधिकृत मातृका प्रसाद दाहालले बताउनुभयो।
6: नेपालमा कफीको धेरै सम्भावना भएको हुनाले यो क्षेत्र भएको हुनाले भयो अब लागत साझेदारी हुँदा 2,89,00,000 हामीले अहिले यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ।
5: नगरपालिकाले कफी खेतीमा किसानलाई आकर्षित गर्न 273 वटा मिनी टिलर वितरण गरेको छ। यसका साथै अन्य आवश्यक सामग्री र कफीका बिरुवा समेत वितरण गरिएको छ। नगरपालिकाको सहयोगपछि किसानलाई कफी खेती विस्तार गर्न सहज भएको स्थानीय किसान जीवन थापाको भनाइ छ।
7: कफी विश्व बजारमा बिक्री हुन्छ, मैले 10 देशमा चाहिँ कफीको स्याम्पल नमुनाहरू पठाएको छु। मैले 62 प्लट गरी 65 रोपनीमा खेती गरेको छु।
5: कृषि क्षेत्रको व्यवसायीकरण, गरिबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणलाई केन्द्रमा राख्दै गुणस्तरीय र अर्ग्यानिक कफी उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको सदानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासले बताउनुभयो।
8: गरिबी निवारणको लागि नै हो भनेको मतलब व्यावसायिक कफी खेतीमा कृषकहरूलाई सहुलियत प्रदान गर्ने, प्राविधिक सहयोग प्रदान गर्ने र उनीहरूको आय आर्जन वृद्धि गर्ने समृद्धिसँगै जोडिएको कुरा हो। यसले रोजगारी पनि सृजना गर्छ र यसले आय आर्जन पनि बढाउँछ।
5: नगर उप प्रमुख परमिला राईका अनुसार सदानन्द क्षेत्रको भूगोल, माटो र मौसम कफी खेतीका लागि अत्यन्त उपयुक्त रहेको छ। कफी खेती विस्तारले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमा नै टिकाउने आधार तयार गर्ने अपेक्षा गरिएको छ।
9: गरिबी निवारणको लागि प्राङ्गारिक कफी खेती कार्यक्रम अन्तर्गत नै हामीले 150 भन्दा बढी कृषकहरूलाई लाभान्वित गरिसकेका छौँ।
5: हाल सदानन्द नगरपालिकाका 14 वडा मध्ये 13 वडामा कफी खेती विस्तार भइरहेको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
4: अब अन्तर्राष्ट्रिय समाचार। इरानमा पछिल्लो अमेरिकी आक्रमणमा परिकम्तीमा 50 जनाको मृत्यु भएको र 500 भन्दा बढी मानिस घाइते भएका इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विगत 12 दिनभित्र भएको आक्रमणमा ती मानिसहरू हताहत भएका र कयौं सार्वजनिक भौतिक पूर्वाधारहरूमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। अमेरिकी आक्रमणपछि 20 गाउँका करिब 10,000 नागरिक पिउने पानीबाट वञ्चित भएका पनि बताइएको छ। इरानले पनि बहराइन, जोर्डन र कुवेतमा रहेका अमेरिकी अखाडाहरूमा जवाफी आक्रमण गरेको छ। चीनको दक्षिण पश्चिमी सहर चोङकिङमा गएको पहिरोमा परी कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 34 जना बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्। पेङसुई काउन्टीमा गएको पहिरोले ठूलो मात्रामा ढुङ्गा र माटो बगाउँदा 10 भन्दा बढी आवासीय भवन पुरिएको चीनको सरकारी सञ्चार माध्यम सीसीटीभीले जनाएको छ। यसैबीच चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले विपद पछिको पूर्वाधार तथा सार्वजनिक सेवा पुनर्स्थापनाका लागि करिब 44 लाख अमेरिकी डलर राहत रकम विनियोजन गरेको छ। पश्चिमी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा 8 जनाको मृत्यु हुनका साथै 24 जना घाइते भएको क्षेत्रीय गवर्नर एभगेनी पेरभिसोभले बताउनु भएको छ। पछिल्लो समयमा मस्कोको 4 वर्षभन्दा लामो आफ्नो क्षेत्र विरूद्धको आक्रमणको उचित प्रतिशोधको रूपमा युक्रेनले रूसका धेरै लक्ष्यहरूमा प्रहार गर्दै आएको छ। प्रारम्भिक रिपोर्टका अनुसार कोटुभस्क शहरमा भएको आक्रमणमा 24 जना घाइते भएका छन्। हाल वाशिङटनले इरानसँगको द्वन्द्वमा ध्यान केन्द्रित गरेका कारण पछिल्लो समयमा युद्ध अन्त्य गर्ने अमेरिकी नेतृत्वको कूटनीतिक प्रयासहरू रोकिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: गत आर्थिक वर्ष 2082-83 मुलुकको उद्योग क्षेत्रमा 58,01,85,00,000 रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी हुने प्रतिबद्धता आएको छ। गत सानदेखि असार मसान्तसम्मको अवधिमा अटोमेटिक रूटबाट 9,58,00,000,00,000 897 परियोजना र अप्रुभल रूटबाट 48,41,66,00,000 रुपियाँ लागतका 219 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। गत आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रमा 63 परियोजनाका लागि 3,91,00,000,00 वैदेशिक लगानीको प्रतिबद्धता आएको छ भने ऊर्जामूलक क्षेत्र अन्तर्गत 4 परियोजनाका लागि 7,16,00,00,000 रुपियाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। देशका प्रमुख दुई भन्सारहरू वीरगंज तथा नेपालगंज भन्सारले गत आर्थिक वर्षमा लक्षित राजस्व संकलन गर्न सकेनन्। गत आर्थिक वर्ष 2082-83 वीरगंज भन्सार कार्यालयले 2,43,82,00,000,00,000 राजस्व संकलन गरेको छ। त्यस कार्यालयले वार्षिक लक्ष्यको 89.19% राजस्व संकलन गरेको सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई गत आर्थिक वर्षका लागि 2,73,37,00,000,00,000 राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। त्यसै गरी नेपालगंज भन्सार कार्यालयले गत आर्थिक वर्ष 20,11,45,00,000,00 राजस्व संकलन गरेको छ। भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 16,45,00,000 कम राजस्व संकलन गरेको जानकारी दिनुभयो। स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ। त्यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच आवश्यक समझदारीको प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना अनुसार आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिएको मन्त्रालयले उल्लेख गरेको छ। पछिल्लो साता नेपाली शेयर बजारको परिसूचक निफ्टी करिब 3% बढेको छ। गत साता 2,600.78 बिन्दुमा बन्द भएको नेप्से यो साताभर 2.95% अर्थात 76.76 अङ्कले बढेर 2,677.54 बिन्दुमा कायम भएको छ। साताको कारोबारको अन्तिम दिन शुक्रबार मात्रै परिसूचक 79.74 अङ्क अर्थात 3.06% बढेको थियो। शुक्रबार मात्रै बजारमा 4,57,00,000,00,000 कारोबार भएको थियो। यो साता नेप्सेसँगै बजारको कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औसत 4,85,00,00,000 रुपियाँ बराबरको सेयरको किनबेच भएको बजारमा यो साता दैनिक औसतमा 5,83,00,00,000 रुपियाँ बराबरको सेयरको किनबेच भएको छ। यो साता नेप्सेको कुल बजार पुँजीकरण करिब 3% वृद्धि भएको छ। नेप्सेको कुल बजार पुँजीकरण यो साता 1,31,00,00,000 रुपियाँले बढेर 46,00,00,000 रुपियाँ पुगेको छ।
4: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
12: फिफा विश्वकपको उपाधि दावेदार मानिएका फ्रान्स र इङ्ल्याण्ड सेमिफाइनलमै रोकिएपछि आज राति तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछन्। फाइनल पुग्ने अन्तिम बाधा पार गर्न नसकेको पीड़ाका बीच दुवै टीमले तेस्रो स्थानको खेल खेल्न लागेका हुन्। खेल नेपाली समय अनुसार राति 2:45 शुरू हुनेछ। स्पेनसँग सेमिफाइनलमा 2-0 हार्नु अघि उपाधिको प्रमुख दावेदारका रूपमा प्रस्तुत भएको फ्रान्सले यसपटक त्यो अवसर गुमाइसकेको छ। फ्रान्सले स्पेन विरूद्धको अन्तिम चारमा कमजोर प्रदर्शन गरेको थियो। इङ्ल्याण्ड भने अर्जेन्टिनासँगको सेमी फाइनलमा निर्धारित समय सकिन 5 मिनट बाँकी छँदासम्म एक गोलले अग्रता बनाए पनि पराजित हुन पुगेको थियो। इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले तेस्रो स्थानको खेलका सम्बन्धमा प्रतिक्रिया दिँदै आफ्ना कुनै खेलाडीलाई तेस्रो स्थानका लागि हुने खेल खेल्ने चाहना नरहेको बताउनु भएको छ। यसै गरी फ्रान्सका प्रशिक्षक डिडियर डेस च्याम्पले आफूले तेस्रो स्थानको खेल खेल्नुपर्छ भन्ने नसोचेको तर वास्तविकतालाई स्वीकार्नुको विकल्प पनि नरहेको प्रतिक्रिया दिनुभएको छ। सन् 1998 कप्तानका रूपमा पछिल्लो पटक फ्रान्सलाई विश्व विजेता बनाउने प्रशिक्षक डेस च्याम्पले दुई दशकपछि सन् 2018 पुनः फ्रान्सलाई विश्व च्याम्पियन बनाउनु भएको थियो। इङ्ल्यान्डका प्रशिक्षक क्रुसियलका लागि फ्रान्स विरुद्ध हुने खेल सजिलो भने हुने छैन। अर्जेन्टिना विरुद्धको सेमी फाइनलमा एक गोल गरेपछि बढी नै डिफेन्सिभ भएको भन्दै प्रशिक्षक टुचेलको चौतर्फी आलोचना भएको थियो। सन् 1966 घरेलु मैदानमा विश्वकपको उपाधि जितेपछि इङ्ल्यान्डले अहिलेसम्म फाइनल पनि खेल्न सकेको छैन। फ्रान्स र इङ्ल्यान्ड बीचको खेलमा क्लियन एम्बापे केन्द्रमा रहनेछन्। यो खेलले एम्बापेलाई लगातार दोस्रो पटक गोल्डन बुट दिलाउन सक्छ। अर्जेन्टिनाका लियोनल मेसी अहिलेसम्म 8 गोल र 4 एसिस्ट सहित गोल्डन बुटको होडमा सबैभन्दा अगाडि छन्। एम्बापेले पनि मेसी सरह नै 8 गोल गरेका छन्। उनी 1 एसिस्टले मात्र मेसी भन्दा पछाडि छन्। त्यसैले एम्बापेका लागि इङ्ल्यान्डसँगको खेल महत्वपूर्ण हुनेछ। फिफा विश्वकपको उपाधिका लागि भोलि राति स्पेन र अर्जेन्टिना आम्ने सामने हुँदैछन्। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिता आउँदो भदौ 12-19 गतेसम्म सञ्चालन हुने भएको छ। आयोजक लाखे जात्रा सञ्चालन समितिले शनिबार खेल मैदानमै पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको उपाधि विजेताले जिल्लामै अहिलेसम्मकै ठूलो धनराशिको पुरस्कार प्राप्त गर्ने जनाएको छ। समितिका अध्यक्ष सागर मादेनले यसअघिका संस्करणमा झैं यो वर्ष पनि नेपाल बाहिरको 1 सहित 8 टोलीको सहभागिता रहने जानकारी दिनुभयो।
4: अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशका पहाड़ी भूभाग कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेश बागमती र गण्डकी प्रदेशको तराईको 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागको 1-2 स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। काठमाडौँको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 13 मिलिमिटर। पोखराको अधिकतम 26.7 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 33.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 30.9 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 2.1 मिलिमिटर। र दिपायलको अधिकतम 32.8 डिग्री सेल्सियस, न्यूनतम 26.2 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। देशका विभिन्न क्षेत्रमा आज र भोलि अति भारी वर्षाको सम्भावना। अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन नेकपा एमाले बागमती प्रदेश संसदीय दलको निर्देशन। डडेलधुराको खसरी खानमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 3 जना घाइते। इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 50 जनाको मृत्यु। र फिफा विश्वकप अन्तर्गत तेस्रो स्थानका लागि आज राति फ्रान्स र इङ्ल्यान्ड भिड्दै। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
13: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
14: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
13: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क। लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
14: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
13: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
15: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
16: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
15: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
17: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुखती फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।

0: छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98042121343 र 98184929230। 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
3: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ORM प्लस खाना बस्न फ्री, हाउस किपिङ क्लिनर 150 जना, स्यालेरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
2: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
3: 056-49-0034,
2: माडी सम्पर्क 98426-43211, 98142-076-04 र 98550-58369।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। नेपालमा बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव आज राति र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा मुसलधारे पानी पर्ने, 23 जिल्लामा जुनसुकै बेलामा सवारी साधन बन्द हुन सक्ने,
1: सड़क, हवाई यातायात, पर्वत राउन्ड लगायत सबै सेक्टरहरूमा, सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
0: सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै इन्टर्न चिकित्सकहरू फेरि आन्दोलित। बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमाले फिर्ता लिने, संस्थापन पक्षसँग पार्टी एकता हुने सम्भावना कमजोर बनेको काङ्ग्रेसको देउबा समूहको निष्कर्ष।
2: विकल्पमा पनि जान सक्ने गरीको सङ्कल्प गरौँ भनेर हिजोदेखि अलिकति फरक ढङ्गले अगाडि बढाएको छ।
0: कुसुन्डा समुदायको बसोबासको व्यवस्था गर्न मानव अधिकार आयोगको सिफारिस। देशभर 72% धान रोपाई, सबैभन्दा धेरै सुदूरपश्चिममा चैत्य धान रोपेका किसानलाई भ्याइ नभ्याइ।
3: खाली हुँदैन जमिन, चैत्य धान लाग्छ, अनि गहुँ छरिन्छ यसैमा, त्यहाँ चैत्य धान, चैत्यमा मकै छरिन्छ।
0: र एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा समेत। विश्वकप फुटबलको तेस्रो स्थानका लागि मध्यराती फ्रान्स र इङ्ल्यान्ड भिड्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विगतको तुलनामा मौसम सम्बन्धी पूर्वानुमान मेल खान थालेको छ र त्यसै अनुरूप गरिएको पूर्व तयारीका कारण मौसम जन्य विपदबाट

0: र मृत्युका घटनामा कमी आउन थालेको छ। बर्खाको समयमा मौसममा आउने उतार चढावका आधारमा सरकार र मातहतका निकायले दिने चेतावनी वा सूचनालाई ख्यालठट्टा नठानी अक्षरक्ष पालना गर्नु नागरिकको कर्तव्य हो। अब खबर सन्तोषी रावलबाट।
1: आज राति र भोलि कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मुसलधारे पानी पर्ने पूर्वानुमान गरिएकोले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा उच्च सावधानी अपनाउनु पर्नेछ। विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेल।
2: कोशी, बागमती, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको चाहिँ तराई भूभागका थोरै स्थान तथा मधेस बागमती र गण्डकी प्रदेशको तराईको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको चाहिँ पहाडी र तराई भूभागका एक दुई स्थानमा चाहिँ अति भारीसम्मको पनि वर्षाको सम्भावना चाहिँ देखिएको छ। बङ्गालको खाडीमा विकसित भएको एउटा न्यूनचापीय जुन प्रणाली न्यूनचापीय प्रणालीको कारण चाहिँ यो उत्तर पश्चिम सर्ने क्रममा चाहिँ यसले यो मनसुन सक्रिय हुन गएको र यसले चाहिँ हाम्रो नेपालमा चाहिँ प्रभाव पार्ने धेरै सम्भावना रहेकोले चाहिँ आज र भोलि चाहिँ हामीले विशेष सतर्कता तथा अब हामीले अब केही स्थानहरूमा चाहिँ प्रतिकारी पनि गर्नुपर्ने हुन सक्छ र भावित वर्षाको कारणले गर्दाखेरि चाहिँ दैनिक जनजीवन, सडक, हवाई यातायात, पर्वत राउन्ड लगायत सबै सेक्टरहरूमा, सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
1: आज र भोलि ठूलो पानी पर्ने सम्भावनालाई मध्यनजर गरी यसको पूर्व तयारीका सन्दर्भमा सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका सदस्यहरूसँग प्राधिकरणले आज छलफल गरेको छ। भर्चुअल रूपमा भएको बैठक पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्न साथ सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। विपद प्राधिकारीका लागि राजमार्ग आज र भोलि ठूलो पानी पर्ने सम्भावनालाई मध्यनजर गरी यसको पूर्व तयारीका सन्दर्भमा सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका सदस्यहरूसँग प्राधिकरणले आज छलफल गरेको छ। भर्चुअल रूपमा भएको बैठकमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्न साथ सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। विपद प्राधिकारीका लागि राजमार्ग आज र भोलि ठूलो पानी पर्ने सम्भावनालाई मध्यनजर गरी यसको पूर्व तयारीका सन्दर्भमा सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका सदस्यहरूसँग प्राधिकरणले आज छलफल गरेको छ। भर्चुअल रूपमा भएको बैठकमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्न साथ सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। विपद प्राधिकारीका लागि राजमार्ग क्षेत्र
3: पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्धबुझाइ हुन्छ।
1: पहिरोको जोखिममा रहेका राजमार्गमा उच्च सतर्कता अपनाउँदै राति सवारी साधनमा रोक लगाइने भएको छ। मुगलिन नारायणगढ सडक खण्डमा ठूलो पानी परी तत्काल सवारी आवागमन रोक्ने चितवनका सहायक प्रमुख जिल्लामा भएको बैठकमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्न साथ सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। विपद प्राधिकारीका लागि राजमार्ग क्षेत्र
3: पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्धबुझाइ हुन्छ।
1: पहिरोको जोखिममा रहेका राजमार्गमा उच्च सतर्कता अपनाउँदै राति सवारी साधनमा रोक लगाइने भएको छ। मुगनी नारायणगढ सडक खण्डमा ठूलो पानी परी तत्काल सवारी आवागमन रोक्ने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले भन्नुभयो,
4: हामीले पनि यो सिन्धुपाल्चोक जिल्लाभित्र यो ठूलो पानी पर्ने भनेर जुन अब जल र मौसम विज्ञानीहरू एनडीआरएमले जुन सूचना जारी गरेका छ त्यहाँबाट हामीले उच्च सतर्कता अप्नाएका छौँ। अनि हाम्रो सुरक्षा समितिको बैठकबाट सबै सुरक्षा निकायलाई एलर्ट गराएका छौँ र सवारी साधनहरूलाई आवश्यक परेको अवस्थामा मात्रै बाहेक अहिले चाहिँ त्यो जोखिम एरियाहरूमा चाहिँ सवारी साधन नपठाउने गरी हामीले व्यवस्था मिलाएका छौँ। त्यसो गरेका छौँ त्यो नागरिकहरूलाई पनि आवश्यकतामा एकदम अति आवश्यक परेको बेला मात्रै बाहिर निस्केर नभए चाहिँ त्यसरी सवारी साधन लिएर हिजुल नगर्नुमा एक दुई दिन अलिक सतर्कता अप्नाउनु हुन भन्दा हामीले चाहिँ सूचना जारी गरेका छौँ र सतर्कता अप्नाएका छौँ।
1: काङ्ग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले वर्तमान पार्टी नेतृत्वसँग सहकारी नभई विकल्प खोज्ने विषयमा छलफल अघि बढाइने भएको छ। पूर्व सभापति देउवा समूहले गगन थापा नेतृत्वले सहमति सहकारीमा व्यवस्था गरेको भन्दै छुट्टै 15 महाधिवेशन गर्ने गरी छलफल अघि बढाएको छ। काङ्ग्रेस नेता मीन विश्वकर्माले सीआईएनलाई भन्नुभयो,
5: आधिकारिकता पाएको कार्य समितिले सबैलाई मिलाएर लिएर जाने काममा ढिला सुस्ती गरेको नगरेको जस्तो देखिएपछि अहिले 14 महाधिवेशन पक्षधर नेताहरूले चाहिँ भेला बोलाएर बैठक बोलाएर अब विकल्पमा जाने भन्ने किसिमको सोच अगाडि आइराखेको छ र हिजोको छलफलमा चाहिँ वित्तीय स्मृति दिवस भव्यताका साथ सम्पन्न गर्ने नियमित महाधिवेशन पक्षधरहरूले र एकताको लागि प्रयास पनि जारी राख्ने तर एकताको प्रयास अत्यन्तै क्षीण हुँदै गएको हुनाले अब विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौँ भनेर हिजोदेखि अलिकति फरक ढङ्गले अगाडि बढाएको छ।
1: देउवा निकट समूहले पार्टी एकताको सम्भावना सकिएको निष्कर्ष सहित राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। साउन 24 29 बीचमा भेला आयोजना गर्ने नेताहरूको भनाइ छ। देउवा समूहले छुट्टै पार्टी कार्यालय सञ्चालनमा ल्याएसँगै नेताहरूमा दूरी बढ्दो छ। काङ्ग्रेसभित्र बढ्दो आन्तरिक विवादको समाधान के हुन सक्छ? राजनैतिक विश्लेषक पुरञ्जन आचार्यले सीआईएनसँग भन्नुभयो,
6: इतर समूहहरूलाई पनि चेता गराउँदाखेरि कति लत्रेर जाने कति घुटेर जाने अब चाहिँ अब हिजो हामीले हाली मुहाली थियो त्यसलाई चाहिँ त्यसको केही केही रेस्पेक्ट गरिदिनुपर्छ भन्ने चाहना आकाङ्क्षा चाहिँ हिजोकोहरूलाई पनि छ। अब यो बिचमा एउटा मध्यमार्ग निकाल्नको लागि बिचमा शेखर कोइरालाले प्रयत्न गरेका थिए। अब उनी सायद बिगार भएर या चाहिँ अब यो एउटा यसलाई सकिँदैन भनेर या अब के भएर होला प्रयत्न गरेपछि त हामी महिनौ दिन भयो त्यसपछि चाहिँ बिच बिचाउ गर्ने चाहिँ मानिसहरूको अभाव छ। अब युवाहरूको आफ्नै स्पिरिट छ अनि पुरानाहरूको चाहिँ आफ्नै चाहिँ फ्रस्ट्रेसन पनि छ इगो पनि छ।
1: मध्य वर्षा शुरू हुँदै गर्दा नेपालभर 72% क्षेत्रमा धान रोपाई भएको छ। कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार देशभर करिब 13 लाख बढी हेक्टर धान खेती योग्य जमिन मध्ये हालसम्म 9 लाख बढी रोपाई सकिएको बताउनुभयो। गत वर्षको तुलनामा यस वर्ष रोपाईको केही कमी देखिएको विभागले जनाएको छ। गत वर्षको साउन 4 गतेसम्म देशभर 72.14% क्षेत्रफलमा धान रोपिएको थियो। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई भएको छ। समयमा वर्षा नहुँदा अधिकांश जिल्लाहरूमा रोपाई हुन बाँकी रहेको उपमहानिर्देशक कोइरालाले सीआईएनसँग बताउनुभयो।
7: हालसम्म समग्र देशको सबै 7 प्रदेशको कम्पाइल गरेर हिजोसम्मको बेलुकाको तथ्याङ्कले हामी 72% रोपाई भइसकेको छ। करिब अब 9 लाख भन्दा बढी रोपाई हेक्टर क्षेत्रफलमा रोपिएको छ। करिब अनुमानित 13 लाख समथिङ छ।
1: एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ। आज बिहान मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इन्डोनेसियालाई 9 विकेटले हरायो। इन्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि हिजो भएको सेमी फाइनलमा नेपाल युएसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा छनौट भइसकेको छ र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इङ्ल्याण्ड भेट्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समय अनुसार बिहान 2:45 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2-0 गोलले पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग 2-1ले पराजित इङ्ल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। विश्वकपको उपाधिका लागि अर्जेन्टिना र स्पेन बीच खेल प्रतिस्पर्धा हुनेछ।
0: एकै मौसममा दुई प्रकारको धान भित्र्याउन पाउँदा खुसी?
8: यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन, एउटा तरकारी खेती गर्ने आउँदैछ भने त यहाँ चाहिँ खै किन पछाडि सासु गर्नु भएको छैन, तै पनि खाली हुँदैन जमिन। चैते धान लाग्छ अनि गहुँ छरिन्छ यसैमा, त्यहाँ चैते धान चैतेमा मकै छरिन्छ, मकै स्याहार्ने पनि सुरु भइरहेछ।
0: उत्पादन सँगै आमदानी पनि बढेपछि किसानलाई फाइदा साहित्य र संगीतले व्यक्तित्व र कृतित्वमा कसरी प्रभाव पार्छ? एकजना सांसद तथा साहित्यकारसँगको विशेष कुराकानी सहितको शनिबारे विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि।
12: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली चार एंटीनामा वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबै अस्त्र को शक्ति बोकेको, 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा, साथमा IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय बारे जानकारी गराएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज मुख्यमन्त्री बानियालाई सरकारबाट बाहिरिने निर्णयबारे जानकारी गराइसक्नु भएको बताइएको हो। सरकारमा रहेका एमालेका 6 जना मन्त्रीलाई आज राजीनामा बुझाउने नेता थपलियाले निर्देशन दिनुभएको थियो। संसदीय दलको कार्यालयले आजै सामूहिक राजीनामा मुख्यमन्त्री कार्यालयमा पठाउने तयारी गरेको थियो। कार्यालयमा राजीनामा पत्र तयार गरेर सम्बन्धित मन्त्रीलाई हस्ताक्षर गरेर पठाइदिन अनुरोध समेत गरिएको थियो, तर सबै मन्त्रीहरू हेटौडा बाहिर रहेकाले राजीनामा भने नपठाइएको संसदीय दलको कार्यालयले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले कुसुन्डा लगायत लोप उन्मुख समुदायमा नागरिकको संरक्षण, उत्थान, सहजी सशक्तिकरण र विकासका लागि एकीकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले गरेको कुसुन्डा समुदायको मानवाधिकार अवस्था अध्ययन प्रतिवेदन 2083 उक्त समुदायलाई स्वतन्त्र पूर्व सुसूचित सहमतिमा एकीकृत बस्ती विकास गरी सामूहिक बसोबासको प्रबन्ध गराउन संघीय सरकारसँग सिफारिस समेत गरिएको छ। आयोगले कुसुन्डा समुदायको भाषा र संस्कृतिको संरक्षण तथा शिक्षा, स्वास्थ्य, व्यावसायिक र सिपमूलक तालिम, रोजगारीका क्षेत्रमा नीतिगत, कानूनी र संरचनात्मक सुधार गर्न पनि निर्देशन दिएको छ। विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवश्यक चिकित्सकहरूले आज काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। आफूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूको श्रम शोषण विरुद्धको संघर्ष समिति बनाएर उनीहरूले चिकित्सक को ड्युटी समय नेपालको श्रम ऐन 2074 बमोजिम दैनिक प्रति अधिकतम 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा बढी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य बिदाको व्यवस्था हुनुपर्ने समेत माग गरेका छन्। दाङको सिंचाई सुविधा पुगेका स्थानमा धान रोपाई लगभग सकिएको छ। समयमै पानी नपरेका कारण धेरै किसानले समयमै ब्याड राख्न पाएनन् भने रोपाई पनि ढिला भयो। अहिलेसम्म दाङमा करिब 40% रोपाई सकिएको छ, तर दाङको बङ्गलाचुली गाउँपालिका 8 का किसानलाई भने चैतमा लगाएको धान भित्र्याउन र बर्खे धान लगाउन भ्याइ नभ्याइछ।
14: दाङको बङ्गलाचोली गाउँपालिका 8 खैरेनी स्वामी घाटका किसान कोही खेतमा धान काट्दैछन् भने कोही खेत छेउमै रहेको टौवामा टाँगेको त्रिपाल मुनि धान चुटिरहेका भेटिन्छन्। बङ्गलाचोली गाउँपालिका 8 खैरेनीका हर्क बहादुर खत्री:
15: अब के काटिसक्यो गरे, अब कोही बाँकी छ, अब बर्खे धान, अब पानीको यसो छेको हेरेर गर्नु पर्छ, त्यही 9-10 रोपनीमा लगाइन्छ गरे, अब 25-30 मुरी हुन्छ, बर्खे धान सार्न साह्रै गाह्रो हुन्छ।
14: मौसमले त्यति साथ नदिए पनि यहाँका किसानलाई चैतमा लगाएको धान भित्र्याउन चटारो छ। सोही ठाउँका अर्का किसान चुमान सिंह पुन मगर
16: सके चैते धान फेरि बर्खे चाहिँ रोप्ने सुरु हुँदैछ, अलिकति केही थोरै स्याहार्न छ। अब दुई चार दिनमा हामीले स्याहारेर धान स्याहार चैते धान स्याहार फेरि रोपेर नि भ्याउँछौँ, हामी भ्याउने तयारीमा छौँ।
17: यो खेती गर्दा सजिलो के भएको छ भने अब बाहिर फेरमा चाहिँ ठुलो नोकरी गर्न जानु पर्दैन, गाउँ घर आफ्नो घर छोड्न पर्दैन।
14: असोज कार्तिकमा गहुँ बाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन्। चैतमा लगाएर पाकेको धान असार साउनमा भित्र्याउँछन् र पुनः साउनमै बर्खे धान लगाउँछन्। अन्यत्र धान लगाउने समयमा यहाँका किसान कतै खेतमा पहेलपुर भएर पाकेको धान काटिरहेका हुन्छन् भने धान काटेर सकेकाहरू नयाँ धान लगाउन खेत तयार गर्दै हुन्छन्। बंगलासुले आठ खैरिनीका किसान रूपलाल खत्री,
8: अब यो चाहिँ बर्खे धान लगाउने क्रम जारी नै छ, धेरै जसोले स्याहारी सक्नु भयो चाहिँ धान एक दुई घरको स्याहार्न बाँकी छ। यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन, एउटा तरकारी खेती गर्ने आउँदैछ भने त यहाँ चाहिँ खै किन कसैले सासु गर्नु भएको छैन, तै पनि खाली हुँदैन जमिन, चैते धान लाग्छ। अनि गहुँ छरिन्छ यसैमा, त्यहाँ चैते धान चैतेमा मकै छरिन्छ, मकै स्याहार्ने पनि सुरु भइरहेछ।
14: बाँझो जमिनको उपयोगिता खाद्यान्न उत्पादन वृद्धि र रोजगार सृजनाका लागि लुम्बिनीका बाह्र मध्ये रोल्पा र रुकुम बाहेक दस जिल्लामा चैते धानको खेती हुने गरेको छ। स्वामी घाटका किसान टोपली गेवाली,
18: हामीले यो चैते धान स्याहारेर भ्याएर अहिले यो बर्खे धान रोप्दैछौँ, अनि एक्लै पनि धुन्छ, मिलीजुली सब दिदी बहिनीहरू मिलेर अर्म पर्म गरेर गर्छौँ। अनि अहिले आमाहरू ठुली आमाहरू यता फुपू हुनुहुन्छ, यहाँ बिउ काट्दै हुनुहुन्छ। अब भोलि चाहिँ मेरो आफ्नै यो घरको रोपाई हो, अनि लास्ट दिन चाहिँ अब रमाइलो हुन्छ, नाचगान गाउने अनि रमाइलै हुन्छ।
14: लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको आर्थिक वर्ष 2081-82 को तथ्याङ्क अनुसार प्रदेशभर 1605 हेक्टरमा चैते धानको खेती हुने गरेको छ भने 7516 मेट्रिक टन धान उत्पादन हुने गरेको छ। सबैभन्दा धेरै बर्दियामा 679 हेक्टरमा चैते धान खेती हुने गरेको छ भने सबैभन्दा कम पश्चिम नवलप्रासीमा 7 हेक्टरमा चैते धानको खेती हुने गरेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संगीत र साहित्यमा साधनाको विशेष महत्व,
19: सबैले भन्थे लायालु फुल भई आँखामा फुल्छु कर्मैले हजुर आँसुमा म फुले,
20: घरमा चाहिँ एकदमै गाउने कि मेरो मुखै खाली हुँदैन थियो।
0: राजनैतिक व्यक्तिका लागि कोमलताको विशेषता महत्व कि कठोरता, कुराकानी सहितको शनिबारे विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
21: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि,
22: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
21: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि,
22: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबारे विशेष, भनिन्छ साहित्य र संगीतले कृति अनि व्यक्तित्वको विकास मात्रै गर्दैन, सोचाइ र व्यवहारमा पनि परिवर्तन ल्याउँछ। राजनैतिक व्यक्तिमा यी दुवै विधाको साधना र रुचि हुँदा यसको प्रभाव कस्तो हुन्छ? साथी लीलप्रकाश चन्दले नेपाली काङ्ग्रेसका सांसद तथा साहित्यकार मनमाया विक मनुसँग कुराकानी गर्नुभएको छ।
23: कति चाहिँ अब आफ्नो नेता नेतृत्व कस्तो किसिमको प्रस्तुति छ उहाँहरूतिर पनि केन्द्रित हुने रहेछन् कार्यकर्ताहरू।
24: तपाईँको यो सुमधुर साँझ र आजको जिन्दगी पहिलो रचना
23: यो चाहिँ म विद्यार्थी हुँदाखेरि उमेर चाहिँ त्यति बेला एससी त मैले 14 वर्ष
2: कति सालतिर
23: दिएको यो चाहिँ 57 सालतिर छापिएको
2: ऐजेरो बीच बुकी पहिलो प्रकाशित कृति त्यसपछि तपाईँले संयुक्त कृति पनि प्रकाशित यो दुईटै संग्रहको बारेमा अलिकति सुन्न सकिन्छ
23: स्कुलमा हुँदा एकदमै गाउने होइन नृत्य गर्ने त्यो अवस्था थियो गायन कला राम्रो थियो कहिले भोकल कर्डमा पछिल्लो समय चाहिँ समस्या आयो लेख्न पनि म लेख्थेँ तर म कवि हुन्छु साहित्यकार हुन्छु भनेर चाहिँ मैले परिकल्पना गरेको थिइनँ तारा देवी अनि अरुणा लामाको स्वर मन पराउँथे कपी गर्थे गाउँथे स्टेजहरूमा
2: पहिलो त्यस्तो गीत गाएको केही कुनै गीतको अंश
23: सबैभन्दा पहिला चाहिँ अरुणा लामाको गीत गाएको थिएँ मैले पहिलो चोटि स्टेजमा
2: कसरी गाउनु भएको थियो सुनौ
23: सबैले भन्थे लायालु फुल भई हातमा फुल्छु कर मैले हजुर सुमा म फुले माफै भन्थे
2: पछि केमा समस्या भएर तपाईँ
23: मेरो भोकल कर्डमा रियाज चाहिँ बढी गरेर मैले त त्यो सिकिनँ घरमा चाहिँ एकदमै गाउने कि जति बेला नि मेरो मुखै खाली हुँदैन थियो
2: मञ्चहरूमा पनि त्यतिखेर थुप्रै
23: गाउँथे कलेजमा त कहिले छोडिदिन थिएँ स्कुल कलेज अनि त्यस पछाडि अरू प्रोग्रामहरूमा पनि त्यति बेला त लाइभ गाउनु पर्छ हामीले अहिले जस्तो ट्र्याक म्युजिक थिएन लाइभ गाउनु पर्थ्यो त्यति बेला धेरै गाउँथ्यौँ
2: भनेको सङ्गीतमा अलिकति केही समस्या आएपछि यता साहित्यतर्फ लाग्नु भयो अनि
23: त्यस पछाडि चाहिँ म अलिकति मैले अलि चाँडै मेरो बिहे भयो पछि अब त्यो खालको मसँग त्यो क्षमता रहेछ आफैले थाहा नपाएको कि अनि मैले लेखेँ अनि निकै लामो समयसम्म लेखेँ लेखेँ तर म कवि हुन्छु भनेर लेखिनँ त्यो मनमा भाव आउने बित्तिकै लेख्थेँ अनि पछि लेख्दै गर्दा मेरो बिहे चाहिँ धनकुटामा भएको जन्म जिल्लाको स्कुल हो विवाह भइसकेपछिको फरक जीवन त्यसो त्यो कुराले मलाई अलिकति मनमा पीडा पनि भयो परिवारबाट पनि टाढा भयो हस्बेन्ड पनि अब बाहिर वैदेशिक रोजगारीमा जानु त्यस पछाडि बच्चा हुर्काउँदै बसेँ पढाइ अलिक बाघ बस्नु पर्यो कि त्यति बेला मैले 11-12 सकेर बिहे भएको त्यस पछाडि मनमा अलिकति पीडा जस्तो भयो फरक अनुभव भयो त्यस पछाडि गाउँछु एउटा कलाकार हुन्छु भनेर सपना थियो त्यो पनि टुट्यो अनि अलिक बढी भावुक भए अनि लेख्न थालेछु
2: त्यसपछि झन्
23: लेख्न थालेछु अनि लेख्न थालिसकेपछि लेख्दा लेख्दै अनि पछि मैले पढाइलाई त निरन्तर गरेँ डिप्लोमा एडमिसन गरेर मैले यता स्नातकोत्तर धनकुटा बहुमुखी क्याम्पसबाटै गरेको अनि पढाइलाई निरन्तर बच्चा सँगसँगै गर्दै लाँदाखेरि अनि एउटा झमक घिमिरेको कार्यक्रम थियो त्यहाँ चाहिँ मैले बच्चालामा सीता शीर्षकको कविता वाचन गरेँ त्यो कविता चाहिँ एकदम उत्कृष्ट भनेर कविहरूले भन्नुभयो कन्ठ आउँदैन
2: कविता वाचन गर्नु
23: त्यस पछाडि चाहिँ म तपाईँ राम्रो कवि हुनुहुँदो रहेछ भनेर सबैले भन्नुभएपछि अनि मलाई महसुस भयो अनि पछि एउटा नयाँ प्रकाशनले एउटा विश्वभरि रहेका नेपाली साहित्यकार महिलाहरूलाई चाहिँ समेटेर एउटा ठुलो आयोजना गरेँ कार्यक्रमको त्यसमा चाहिँ म धनकुटाको जिल्लाको नेतृत्व गर्न पाएँ म अध्यक्ष भएँ त्यस पछाडि त्यो सम्मेलनमा चाहिँ मेरो पुस्तकलाई तिम्रो पुस्तक चाहिँ छाप्नुपर्छ छापेर यहाँनिर विमोचन गर्ने भन्ने खालको सल्लाह नरेन्द्र दाईबाट पाएपछि यसो हेर्दाखेरि मसँग कविता चाहिँ त्यो पुस्तक बनाउन मिल्ने जति कलेक्ट भएको रहेछ विराटनगरको साहित्यकार विवश पोखरेल हुनुहुन्छ उहाँ प्राज्ञ पनि हो अनि उहाँले चाहिँ तिम्रोको अब पहिलो लेखाइ हो कविता खासै राम्रो छैन होला भन्नुभयो अनि मैले सबै कविता अहिले हतार नगर भन्नुभयो अनि उहाँलाई सबै कविता पठाएर उहाँलाई पनि ती कविताहरू हेरेपछि तिम्रो कविताहरू उत्कृष्ट छ छाप्न मिल्छ भन्नुभयो अनि मैले छापेँ अनि पहिलो कृति त्यसरी ल्याएँ
2: अनि तपाईँ विभिन्न साहित्यिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ
23: एकदमै म गर्गाचार्य विश्वभाषा पुस्तकालय
2: त्यसले अनि अझ खारिएर लेख्नको लागि सजिलो बनायो कि
23: मैले चाहिँ यति धेरै स्रष्टाहरूबाट माया पाएँ अग्रजहरूबाट त्यस पछाडि उहाँहरूको कारणले मैले अझै परिष्कृत गर्ने मौका पाएँ कविताहरू
2: पछि चाहिँ संयुक्त संग्रह पनि
23: हजुर अजम्बरी अक्षर भन्ने कोशी प्रदेशका नारी स्रष्टाहरूको एउटा पुस्तक निस्क्यो त्यहाँ मेरा कविताहरू छन् एकाडेमीले निकाल्ने पुस्तकहरूमा पनि छन् त्यहाँनिर मेरो बायोग्राफी सहितै छ अब त्यस धेरैवटा उसले चाहिँ
2: भनेको अब तेस्रो पुस्तकका कृतिहरू पनि आउने
23: हजुर मेरो तयारीमा छु म
2: कविता सङ्ग्रह
23: हजुर कविता सङ्ग्रह
2: भनेको अलिक बढी कलम चाहिँ कवितातिर गयो
23: कविता नै मेरो कविता नै एकदमै राम्रो उत्कृष्ट भएको कारणले कविताबाटै म चिनिएको भएको कारणले म कविता नै भयो लेख्छु
2: अनि अहिले यो साहित्यिक जुन यात्रा पनि सँगसँगै जोडिएको भएर संसदमा त्यति धेरै तिखो अथवा फरो रूपमा उत्रिनको लागि गाह्रो भयो तपाईँलाई
23: अलिकति यो हाम्रो साहित्यिक साहित्यकार कस्तो हुन्छन् भन्ने लाग्छ भने मलाई तपाईँलाई जस्तो मैले देख्छु म त्यस्तै भन्छु सायद अलिकति न तपाईँहरूले नदेखेको कुरा पनि देख्छन् साहित्यकारहरूले, त्यो चाहिँ कृतिबाट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ होइन,
3: जहाँ पुग्दैन रवि त्यहाँ
23: पुग्छन्। त्यो त हो, हाम्रै लक्ष्मीप्रसाद देवकोटाले पनि उद्देश्य के लिनु चन्द्रयिका भन्नुभएको थियो, त्यति बेला चन्द्रमामा कोही गएका थिएनन् होइन, उहाँले जुन बेला चाहिँ त्यो दृष्टिकोण
3: राख्नुभयो,
23: परिकल्पना एउटा साहित्य आविष्कार पनि हो, त्यो दूरदर्शिता पनि हुन्छ साहित्यकारसँग, पछि हुने कुरा पनि अगाडि। मैले एउटा यो हाम्रो संविधान 72 जारी भइसकेपछि त्यहाँ थुप्रै कुराहरू खड्किएको महसुस भयो, अनि त्यस पछाडि मैले एउटा कविता एउटा नयाँ युद्ध भनेर कविता लेखेको थिएँ कि, मलाई यो जेन्जी मुभमेन्ट भयो अनि त्यति बेला त्यो कविताको त्यो त्यसलाई हेर्दाखेरि मैले त्यति बेला जुन किसिमको मलाई कुराहरू आयो त्यो भाव आयो होइन, पछि चाहिँ त्यो देखियो कि समाज।
0: नेपालमा बङ्गलादेशको खाडीमा विकसित न्यूनचापी प्रणालीको प्रभावले आज राति र भोलि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मुसलधारे पानी पर्ने सम्भावना, 23 जिल्लामा जुनसुकै बेलामा सवारी साधन बन्द हुन सक्ने चेतावनी दिएको छ। सरकारसँगको सहमति कानुनी नभएको भन्दै इन्टर्न चिकित्सकहरू फेरि आन्दोलित भएका छन्। बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिने तयारी गरेको छ। संस्थापन पक्षसँग पार्टी एक हुने सम्भावना कमजोर बनेको भन्दै काङ्ग्रेसको देउबा समूहको निष्कर्ष छ। कुसुन्डा समुदायको बसोबासको व्यवस्था गर्न मानव अधिकार आयोगको सिफारिस छ भने देशभर 72% धान रोपाई सम्पन्न भएको छ। सबैभन्दा धेरै सुदूरपश्चिममा धान खेती हुँदा दाङका किसान चैते धान रोपेका किसानलाई भ्याइने भ्याइ भएको छ र एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित बनेको छ भने विश्वकप फुटबलको तेस्रो स्थानका लागि मध्यराती फ्रान्स र इङ्ल्यान्ड भिड्दैछन्। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 3 गते बिहान 6 बजे साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु। नमस्कार।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: आज राति र भोलि दिनभर देशका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना। मौसम सम्बन्धी अध्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न विभागको आग्रह।
0: बागमती प्रदेशबाट पनि एमाले आउट, नेकपासँग मिलेर सरकार बनाउने तयारी। कोशीमा अझै पुरानो गठबन्धन, मधेसमा तीनै दलको संयुक्त सरकारले निरन्तरता पाउने।
1: संविधान संशोधन कार्यदलले बुझाएको प्रतिवेदनमा विपक्षको असहमति प्रकट। इन्टर्नल डाक्टरको विरोध जारी, मिटर ब्याज पीडितको एक महिने अल्टिमेटम।
0: युक्रेनले रुसमा गरेको ड्रोन आक्रमणमा परि 8 जनाको मृत्यु। इराक र अमेरिकी कम्पनी बीच 48 सम्झौतामा हस्ताक्षर।
1: र विश्वकप फुटबलमा तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इङ्ल्यान्ड भेट्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। जल तथा मौसम विज्ञान विभागले आगामी सोमबारसम्म देशभरिको मौसम प्रतिकूल रहने जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका मौसमविद संजीव अधिकारीका अनुसार हाल देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ र यो क्रम आज रातिदेखि थप बढ्ने सम्भावना छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेकाले विभागले ती क्षेत्रका केही जिल्लाहरूमा रातो रंगको चेतावनी जारी गरेको छ। सोमबारसम्म आवश्यक काम बाहेक घर बाहिर ननिस्कन र मौसम सम्बन्धी अध्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न मौसमविद अधिकारीले अनुरोध गर्नुभयो।
3: पहाड़ी विभाग सबै ठाउँमा अनि यो कोशी, लुम्बिनी, दक्षिण प्रदेशको तराईका थोरै ठाउँमा र मधेस, बागमती, गण्डकीको तराईतिर एक दुई ठाउँमा भारीदेखि धेरै भारी वर्षासम्मको सम्भावना रहेको छ र आज धेरै भारी मात्रै होइन अति भारी वर्षाको सँगै सम्भावना छ। यो थोरै ठाउँहरूमा जस्तो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमको पहाड़ी भूभाग र तराई भूभागपट्टि एक दुई ठाउँमा चाहिँ अति भारीसम्मको पनि वर्षा हुने भएकोले चाहिँ हामीले किलाहरूमा चाहिँ रातो रङको चेतावनी समेत दिएको विशेष गरेर कोशीका पहाडी र तराई भूभागतिर हामी बागमती प्रदेशमा उपत्यकाका आसपासका केही जिल्लाहरूमा जस्तो यो सिन्धुपाल्चोक, नुवाकोट, दिङ, त्यस्तै गरेर यो सिन्धुली आसपास चितवन, गण्डकी प्रदेशका लमजुङ, कास्की लगायतका केही जिल्लाहरूमा, पहाडी जिल्लाहरूमा चाहिँ हामीले रातो रङको चेतावनी दिएको छौँ। भनेको चाहिँ समेत धेरै चनाएको हुनुपर्ने र प्रतिकारले समेत गर्न पर्ने अवस्था आउन सक्ने भन्ने हो। सोमबारसम्म को लागि चाहिँ एकदमै मौसमबारे चाहिँ जानकारी लिएर मात्रै तपाईँहरूले आफ्नो काम गर्नु होला। सकेसम्म चाहिँ घर बाहिरका कामहरू नगर्न लागि नै हामीले आग्रह गरेका छौँ।
0: यस्तै विपद प्रति कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सहित स्थानीय तह र स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। सम्भावित सड़क अवरोध हटाउन जोखिमयुक्त राजमार्गहरूमा डोजर, एक्सकाभेटर र लोडर जस्ता हेभी इक्विपमेन्टहरू तयारी अवस्थामा राख्न भनिएको छ। साथै जोखिमयुक्त क्षेत्रका बासिन्दाले सुरक्षित स्थानमा स्थानान्तरण गर्न र नदी किनारा तथा पहिरोको जोखिम भएका बस्तीमा बसोबास गर्नेहरूलाई थप सजग रहन आग्रह गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नागरिकहरूको स्वास्थ्यका लागि प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन 1155, विपद मद्दतका लागि 1234, नेपाल प्रहरीका लागि 100 र सशस्त्र प्रहरीका लागि 1114 नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ। प्राधिकरणले मौसम सम्बन्धी अध्यावधिक जानकारी र चेतावनीका लागि संचार माध्यम तथा आधिकारिक पोर्टलहरू नियमित रूपमा अवलोकन गर्न समेत ध्यानकर्षण गराएको छ।
1: अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा भित्री सड़कहरू अवरुद्ध भएका छन्। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार मेची राजमार्ग, अरणीको राजमार्ग, बीपी रोल्पाको सहित राजमार्ग र कान्ति लोकपथ अवरुद्ध भएका छन्। यस्तै भेरी कोरिडोर, कालीगण्डकी कोरिडोर र कालीगण्डकी कोरिडोर पहिरोका कारण अवरुद्ध भएका छन्। बाढी पहिरोका कारण मुस्ताङको जोमसुम कैसाङ खण्ड पनि सडक जोमसुम कैसाङ खण्ड पनि अवरुद्ध हुँदा यातायात ठप्प छ। पासाङ लामो राजमार्ग भने दिउँसो बन्द रहेकोमा हाल एकतर्फी रूपमा सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ। त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक पनि पहिरोका कारण बन्द छ। त्रिशुली नदीको कटानका कारण स्याफ्रुबेसी सडकको खाल्टे भन्ने स्थानमा सडक अवरुद्ध भएको हो। कतिपय स्थानमा अवरोध खुलाउने प्रयास जारी रहेको प्राधिकरणले जनाएको छ।
0: यस्तै पछिल्लो 24 घण्टामा मौसमजन्य विपद र अन्य घटनाका कारण 2 जनाको मृत्यु भएको छ। रोल्पाको थिरुवाङमा वर्षासँगै आएको पहिरोमा पुरी र 57 वर्षीय देवप्रसाद घरतीको मृत्यु भएको छ। बाटो हिँडिरहेको अवस्थामा पहिरोमा पुरिएका घरतीको शव आज फेला परेको हो। यस्तै दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 2 सर्पको टोकाईबाट 1 जनाको मृत्यु भएको छ।
1: जेएनजी आन्दोलनपछि केन्द्र सरकारबाट बहिर्गमनमा परेका पुराना दलहरू प्रदेश सरकारमा नयाँ सत्ता समीकरणको खेलमा लागेका छन्। काङ्ग्रेस एमालेको गठबन्धनमा संघमा 2/3 सरकार बनाएका दलले पालै पालो प्रदेश सरकारको नेतृत्व गर्ने गरी भाग लगाएका थिए। पार्टीको नेतृत्व समेत फेरिएपछि काङ्ग्रेस प्रदेशमा एक्लो हुने संकेत देखिएको छ। केही नेताले पुराना तीनै दल मिल्नुपर्ने बताए पनि मधेस प्रदेश बाहेकका त्यस्तो सम्भावना कम देखिएको छ। सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीका मन्त्रीलाई बर्खास्त गरेको र कर्णाली प्रदेशमा काङ्ग्रेसका मन्त्रीले सामूहिक राजीनामा दिएर अप्ठ्यारो पारेको भन्दै एमाले बागमती प्रदेश सरकार छोड्ने भएको छ। हिजो मुख्यमन्त्री इन्द्र बानियाले 14 मन्त्रालयलाई घटाएर 18 कायम गरेर एमाले सहितका 6 मन्त्रीलाई बिना विभागीय बनाएर आफूहरूलाई प्रदेश सरकारबाट बाहिरिन बाध्य बनाएको एमाले नेताहरूले बताएका छन्। बागमतीमा कुनै पनि दलको बहुमत नभएकाले कसैले पनि एकल सरकार बनाउने अवस्था छैन। एमाले बाहिरिए नेकपासँग सरकार बनाउने मनस्थितिमा देखिएको छ। प्रदेश सभा सदस्य एवं काङ्ग्रेस नेता उत्तम जोशीले आफूहरू विपक्षीमै बसेर पनि काम गर्न तयार रहेको बताउनुभयो।
4: काङ्ग्रेस एउटा कुनै पनि दल नेकपासँग या एमालेसँग चाहिँ सहमति समन्वय गरेर सरकार निर्माण गर्न सक्छ। काङ्ग्रेस दुवै पक्षसँग चाहिँ हाम्रो बराबरी नै छ कुराकानी, तर हामीलाई चाहिँ एकदम पार्टीको ले नेतृत्व लिनुपर्छ, जस्तो सुकै हालतमा जुनसुकै वातावरणमा पनि नेतृत्व लिनुपर्छ भन्ने खालको चाहिँ हाम्रो केन्द्रीय नेतृत्वलाई छैन र हामी रहेका सांसदहरूलाई पनि छैन।
1: लुम्बिनी प्रदेशमा काङ्ग्रेसले सहमति अनुसार अब मुख्यमन्त्री सहित सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडान राखेको छ, जसले गर्दा मन्त्री फेरबदलको तयारी तत्कालका लागि रोकिएको छ। कोशी प्रदेशमा पनि पुरानै गठबन्धन रहने वा नयाँ बन्ने निश्चित भइसकेको छैन। कर्णाली प्रदेशमा एमालेसँगको सत्ता समीकरण भत्किएसँगै काङ्ग्रेसले नेकपासँग साझेदारी अघि बढाएको छ। सुदूरपश्चिम प्रदेशमा बजेट विवादले सत्ता गठबन्धन नै भत्किएपछि मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब प्रदेश सरकारको भविष्य नेकपाको निर्णयमा निर्भर देखिएको हो। काङ्ग्रेस एमाले गठबन्धन बीच दरार आएपछि अब नेकपा नेतृत्वमा सरकार बनाउने बारे आन्तरिक गृह कार्य भइरहेको सांसद दीर्घराज सोडारीले बताउनुभयो।
5: अब हाम्रो चाहिँ अपेक्षा हाम्रो चाहिँ तरिका हामी चाहिँ सरकारको जानका भन्दा बस्नु भनेर बसेकै थियौँ, हेरिरहनु भएको छ। अब काङ्ग्रेस र एमालेहरू मिलेन, अब यहाँ हामी नमिली गणित मिल्दैन, सरकारमा जानै नहोला नि। अब हाम्रो त अस्ति निर्णय भइसक्यो, तपाईँ आइसक्यो भने त हामीले हाम्रो नेतृत्वमा सरकार बनाउने कुरामा काङ्ग्रेससँग पनि एमालेसँग खुल्दैछौँ भन्ने हामी निर्णय गरेका छौँ। त्यही आधारमा कुरा अगाडि बढाइरहनु भएको छ साथीहरू।
1: अन्य प्रदेशमा काङ्ग्रेस एमाले बीचको गठबन्धन फेरिए पनि मधेस प्रदेशमा कुनै असर नपर्ने नेताहरूको दावी छ। हाल मधेसमा काङ्ग्रेसका कृष्ण प्रसाद यादवको नेतृत्वमा एमाले र नेकपाको संयुक्त सरकार छ, जहाँ तिनै दलका नेताहरूबीच वर्तमान सरकारलाई नै निरन्तरता दिने सहमति कायम रहेको प्रदेश सभा सदस्य एवं एमाले नेता त्रिलोक प्रसादले थाहा सञ्चार नेटवर्कसँग बताउनुभयो।
6: धेरैचोटि सत्ता परिवर्तन भयो, यसरी भइरह्यो भने त्यसको असर ठाउँमा हुन्छ, त्यसकारण त्यस्तो नहोस्, त्यसले गर्दा अब प्रदेशको अब अन्तरी जुन प्रभाव छ त्यो चाहिँ बहुत राम्रो हुन्छ। यो कुरा बुझ्नुको लागि म अनुरोध गर्छु।
0: सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्पज नाम मार्बल।
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन घरको।
9: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमा भित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
10: सरकारको संविधान संशोधनको एजेन्डा पनि विवादमा परेको छ। गत चैत्र 16 गते बसेको मन्त्रिपरिषद बैठकले संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदल गठन गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको कार्यदलमा प्रमुख प्रतिपक्षीय नेपाली काङ्ग्रेसले आफ्नो प्रतिनिधि नै पठाएन भने दोस्रो विपक्षी दल नेकपा एमाले कार्यदलको 2 बैठकमा मात्र सहभागी भएर बाहिरियो। अन्य दल नेकपा, लोकतान्त्रिक समाजवादी पार्टी, जसपा अर्थात जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिले अन्तिममा कार्यदल छाडे पनि श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासुपालाई साथ दिएका छन्। प्रमुख दलले नै नमानेको कार्यदलले अस्ति सरकारलाई प्रतिवेदन बुझाएको छ, तर सो प्रतिवेदनको अर्थ नरहेको विपक्षी दलले दावी गरेका छन्। एक सामग्री सहकर्मी माधव तिमल सैन्यबाट।
11: संविधान संशोधनको मुख्य एजेन्डा राखेर 2/3 सीट ल्याएको रासुपाले प्रमुख प्रतिपक्षी सहितका विपक्षी दलहरूलाई विश्वासमा लिन नसक्दा राजनीतिक विवाद बढेको छ। 10 वर्षपछि संविधान संशोधन गर्न सकिने बहस केही वर्ष अघिदेखि नै सुरु भएको थियो। संविधानका मूलभूत विषय बाहेकमा संशोधनका लागि सबै दलले आआफ्ना धारणा राख्दै आएका छन्। तर अहिले रासुपा एकलौटी ढंगले अघि बढ्न खोजेकाले आफूहरू बहसमा सहभागी नभएको प्रमुख विपक्षी दलहरूले तर्क गर्दै आएका छन्। कंग्रेस सांसद निष्कल राई सरकारले संविधानको मर्म र संशोधित प्रक्रियालाई व्यवस्था गर्दै अघि बढेकाले समस्या भएको बताउनुहुन्छ।
12: जुन हिसाबबाट संशोधनको तपाईँको प्रक्रिया छ अथवा संविधानले तपाईँको राखेको मर्म छ, त्यो हिसाबबाट तपाईँको सरकार अगाडि नबढ्दाखेरि स्ट्याटिक डकुमेन्ट भन्ने कुरो त होइन, होइन, समय सापेक्ष तपाईँको यसको चेन्ज परिवर्तन गर्न आवश्यक छ। सरकार गर्न खोज्छ भने यो विशेषमा तपाईँको हाम्रो सहभागी नहुने भन्ने हिसाबबाट नै तपाईँको राखेको छ।
11: कङ्ग्रेसले प्रतिनिधि नै नपठाउँदा पनि नेकपा एमाले कार्यदलका 2 बैठकमा सहभागी भएको थियो। सरकारको मनसाय अर्कै देखेपछि कार्यदलबाट बाहिरिएको कार्यदल सदस्य समेत रहनुभएका एमाले नेता डाक्टर भीष्मराज अधिकारीले बताउनुभयो,
13: यत्रो संघर्ष पछाडि, यत्रो ठुलो बलिदान पछाडि ल्याएको संविधान कसरी संशोधन गर्ने, के विषय संशोधन गर्ने भन्ने त्यो ग्राभिटीको कुराकानी नै आएन सरकारको तर्फबाट। हामीले सरकारको धारणा मायौँ, सरकारले आफ्नो धारणा स्पष्टताका साथ केही ल्याएन। फललाई जुन ट्र्याकमा लैजानु पर्ने थियो त्यो ट्र्याकमा भन्दा अलिकति ट्र्याक नै डिरेल भएको हामीले महसुस गर्यौँ। ओभरअल काम कारवाही नै जसरी अगाडि बढ्नु थियो त्यसरी नबढेको हुनाले पार्टी त्यहाँबाट बाहिरियो।
11: अहिले रासुपाले चाहेको संशोधनको विषयमा तत्कालीन माओवादीले उठाउँदै आएका केही विषय पनि समावेश छन्। समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका विषयमा रासुपा तयार देखिन्छ। तर अहिले एकीकृत समाजवादी लगायतका दलसँग एकता गरेर नेकपा पार्टी बनाएका माओवादी नेताहरू आफूहरू अहिले संविधान संशोधनको एजेन्डामा प्रवेश नगर्ने बताउन थालेका छन्। थाहा संचार नेटवर्कसँग कुरा गर्दै नेकपा नेता लीलामणि पोखरेलले संविधान संशोधनको विषय आफूहरूको प्राथमिकतामा नरहेको बताउनुभयो।
14: अहिले काल संविधान संशोधन गर्ने एजेन्डा प्रमुख होइन, उहाँहरूले संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको अवधारणाबाट उहाँहरू अलग ढङ्गले जान खोजेको देखिसके पछाडि अहिले संविधान संशोधन गर्ने दिशामा हाम्रो सहमत छैन।
11: विपक्षी दलहरूले कार्यदल गठनको प्रक्रिया गैर राजनीतिक व्यक्ति संयोजक बनाएको र संशोधनमा गलत नियत बताइरहँदा सरकारको नेतृत्व गरिरहेको दल रासोपाले भाग्न खोजेको आरोप लगाएको छ। रासोपाका नेता समेत रहनुभएका कार्यदल सदस्य मोहनलाल आचार्य यो प्रतिवेदन अन्तिम नभई बहसको सुरुवात मात्र भएको दावी गर्नुहुन्छ।
15: यो त बहस पत्र हो होइन, बहस पत्र त अब सरकारले अगाडि बढाउने कुरा हो, सरकारले अगाडि बढाउने कुरामा चाहिँ कसरी अगाडि बढाउँछ भन्ने कुरा सरकारले क्याबिनेटले निर्णय गर्ने हो। अब यो बहसको सुरुवात गर्ने कुरा पनि हो, खास गरी संविधान संशोधन त त्यही अर्को प्रोसेसबाट जाने हो नि त, यही संविधान संशोधन सोझै त हुन नि त।
11: विपक्षीको बहिष्कार र सत्ता पक्षको बचाउका बीच संविधानविदहरूले भने संविधान संशोधनका लागि राजनीतिक सहमति अनिवार्य शर्त भएको औँल्याएका छन्। संविधानविद काशीराज दाहाल दलहरू आफैमा प्रष्ट नभई संविधान संशोधन असम्भव रहेको बताउनुहुन्छ।
16: 10 वर्ष भइसकेको हुनाले संविधानले संशोधन खोजिराखेका छ, त्यसले राजनीतिक दलहरू पनि आफूमा स्पष्ट देखिँदैन। प्रतिनिधिहरू पठाउने आवश्यक थिएन भनेर लगान दिनुपर्ने, प्रतिनिधि पनि पठाउने अनि गर्दाखेरि अलिक त्यो राजनीति भन्दा पनि कहिले काहीँ अराजनीति हुन्छ। त्यसैले मूल कुरा के हो भने के विषयमा चाहिँ संशोधन गर्ने हो त भनेर राजनीतिक दलहरूले पनि आफ्नो तहबाट गृह कार्य गरेर सार्वजनिक गर्नुपर्छ।
0: प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै केही युवाहरू सड़क आन्दोलनमा उत्रिएका छन्। समृद्ध नेपालको आधार निर्माणका लागि आगामी 2087 सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने भन्दै युवाहरूको एक समूहले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी युवाहरूले प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई थप बलियो बनाउनुपर्ने, 10 सदस्यीय मन्त्री परिषद गठन गर्नुपर्ने तथा शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्ण रूपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग अघि सारेका हुन्। उनीहरूले नेपालका सबै बैंकहरूको पूर्ण राष्ट्रियकरण गर्नुपर्ने, बढ़दो अपराध नियन्त्रणका लागि अपराधीलाई कड़ा सजाय दिने कानूनी व्यवस्था प्रभावकारी बनाउनुपर्ने माग पनि राखेका छन्। यस्तै सुकुम्बासी, भूमिहीन, किसान तथा जग्गाको स्वामित्वबाट वञ्चित वास्तविक नागरिकहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्ने माग उनीहरूको छ।
10: विभिन्न अस्पतालमा इन्टर्नशिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले आज पनि विरोध प्रदर्शन गरेका छन्। आफूहरूमाथि चरम शोषण भएको भन्दै उनीहरूले आन्दोलन गर्दै आएका छन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको चरम शोषण विरुद्धको संघर्ष समिति बनाएर उनीहरूले प्रशिक्षार्थी चिकित्सक अर्थात् इन्टर्न आवासीय चिकित्सकहरूको ड्युटी समय नेपालको श्रम ऐन 2074 बमोजिम दैनिक अधिकतम 12 घण्टा र हप्तामा 72 घण्टाभन्दा बढी हुन नहुने तथा एक हप्तामा एक दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्नेमा अधिक समय काममा खटाइएको गुनासो गरेका छन्। उनीहरूले आफूहरूमाथि चरम शोषण भएको भन्दै आन्दोलन गर्दै आएका छन्। युवा तथा प्रशिक्षार्थीहरूले श्रम ऐन 74 बमोजिम 12 घण्टा र हप्तामा 72 घण्टाभन्दा बढी काम हुन नहुने तथा ड्युटी समय पनि निश्चित भएकोमा अधिक समय काममा खटाएको गुनासो गर्दै हप्तामा 48 घण्टाभन्दा बढी काम गराइए श्रम ऐन अनुसार अतिरिक्त समय अर्थात् ओभरटाइम भत्ता उपलब्ध गराइनुपर्ने माग समेत राखेका हुन्।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारीको प्रक्रिया अघि बढाइएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिने मन्त्रालयको भनाइ छ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। यसै गरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै सुन्दै गर्नुहोला।

0: Без болна спал. सहित पात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: यो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ
3: अब बाँकी समाचार दुईजना महिलाहरूले आज सिंहदरबार स्थित गृह मन्त्रालयको गेट अगाडि घण्टी बजाउँदै सरकार विरूद्ध प्रदर्शन गरेका छन् दुईजना महिला निहारिका राजपूत र बिनु यादवले आज सड़कमै बसेर आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै सांकेतिक प्रदर्शनमा उत्रिएका हुन् विगतमा कुमारी आमाको रूपमा परिचित निहारिका राजपूत र घरेलु हिंसा पीड़ित बिनु यादव आफ्नो माग तथा समस्या सम्बन्धित निकाय समक्ष राख्ने उद्देश्यले आज त्यहाँ पुगेका थिए तर प्रहरीले मन्त्रालय परिसरमा प्रवेश गर्न नदिएपछि उनीहरूले मूल गेटमै धरना दिएका हुन्
2: हिजो मात्र 9 बुधे सहमति गरेका मिटर व्यास पीड़ित सरकारलाई 1 महिने अल्टिमेटम दिएर घर फर्केका छन् विराटनगरबाट 12 को निजगढ आइपुगेका मिटर व्यास पीड़ितलाई गृहमन्त्री सुधन गुरुङ पुगेर रोक्नु भएको थियो वार्ता टोलीलाई मात्र काठमाडौँ पठाएका पीड़ितहरू सरकारसँग सहमति भएको भोलिपल्ट घर फर्कन थालेका हुन् काठमाडौँ आएको संघर्ष समितिको प्रतिनिधि मण्डल आज निजगढ़ फर्किएर आन्दोलनमा सहभागी पीड़ितहरूलाई वार्ताको उपलब्धिबारे जानकारी गराएको थियो यसपटक पनि सहमति कार्यान्वयन नभए 1 महिनापछि निजगढ़बाटै पुनः आन्दोलन शुरू गर्ने मिटर व्यास पीड़ितका अगुवा निर्ग नवीनले बताउनुभयो
3: मकवानपुरको हेटौँडा उपमहानगरपालिका 3 रोयनी कोलेनी स्थित कर्रा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज दिउँसो साथीहरूसँग पौडी खेल्ने क्रममा हेटौँडा उपमहानगरपालिका 17 घर भएका केशव राईका अन्दाजी 14 वर्षीय छोरा युकेश राई डुबेर बेपत्ता भएका थिए खोजीका क्रममा युकेश डुबेको स्थानमै फेला परेका थिए उनको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ मृतक बालकको शव हेटौँडा अस्पतालमा राखिएको छ
2: पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि सञ्चालन गरेको अभियानलाई तीव्रता दिएको छ महानगरले आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा नागरिकहरूले यस अभियानको प्रशंसा गर्दै पूर्ण समर्थन जनाएका छन् सहभागीहरूले पोखरा बस पार्क फिर्के खोला र अमरसिंह चोक लगायतका क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउन महानगरले निर्वाह गरेको भूमिका सकारात्मक रहेको बताएका हुन्
3: एक वर्ष अघि लेहेन्दे खोलाको बाढीले क्षति पुर्याएको रसुवाको टिमुरे भन्सारमा व्यापारिक गतिविधि लयमा आए पनि सुक्खा बन्दरगाहको काम अलपत्र परेको छ 2.25 अर्ब चिनिया लगानीमा निर्माणाधीन बन्दरगाहको 80% निर्माण कार्य सकिएकोमा बाढीले गोदाम तटबन्ध पार्किङमा क्षति पुगेको थियो
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार इराक र अमेरिका बीच 48 सम्झौतामा हस्ताक्षर भएको छ इराकी प्रधानमन्त्री अली अल जैदीको अमेरिका भ्रमणका क्रममा अमेरिकी कम्पनीहरूसँग 48 सम्झौता तथा साझेदारीमा हस्ताक्षर भएको हो तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको इराकी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ पश्चिम एसियामा जारी द्वन्द्वका कारण तेल निर्यात प्रभावित भई राजस्वमा कमी आएपछि इराकले तत्काल आर्थिक सुधारका उपाय खोजिरहेको बेला यो सम्झौता भएको हो सम्झौतामा इराकका तेल तथा विद्युत मन्त्रालय र अमेरिकी कम्पनीहरू एक्सनल मोबिल केबीआर जी भिर्नोभा सेल र हलिबर्टन बीचको सहकार्य तथा साझेदारी समावेश छन् यसैबीच इराक र सिरिया बीच कच्चा तेल ढुवानीका लागि मुख्य पाइपलाइन निर्माण सम्बन्धी केही सम्झौता पनि भएका छन् इराकले सैटेलाइट संचार सेवा प्रदायक स्टारलिङसँग देशमा सेवा सञ्चालन गर्ने सम्झौता गरेको जनाएको छ
3: युक्रेनले पश्चिमी रूसमा गरेको भीषण ड्रोन आक्रमणमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन् रूस युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण जारी रहेको बेला यो घटना पछिल्ला 3 वर्ष यताकै रूसभित्र भएको सबैभन्दा घातक युक्रेनी ड्रोन आक्रमणमध्ये एक मानिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् रूसको ताम्बोब क्षेत्रका गभर्नर येवगेनी पेर्बिसोभका अनुसार आक्रमणमा रूसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी वाइल्ड बेरिजको कोतो इस्पाक स्थित गोदाममा ठूलो क्षति पुगेको छ। घटनामा उक्त गोदाममा कार्यरत 7 कर्मचारीको मृत्यु भएको तथा 25 घाइते भएको उहाँले जानकारी दिनुभयो। घाइते मध्ये 1 जनाको अवस्था गम्भीर छ भने अन्य 7 जनाको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ। गभर्नर पोर्बिसोपले रुसको हवाई प्रतिरक्षा प्रणालीले 28 ड्रोन खसालेको दावी गर्दै ती ड्रोन लक्ष्यमा पुगेको भए पनि मानवीय क्षति अझ ठूलो हुन सक्ने बताउनुभयो।
2: नेपाल परिवेशमा अब खेल समाचार।
4: विश्वकप फुटबल विशेष। विश्वकप फुटबलको सेमिफाइनलमा बेहोरेको बिर्सनलायक पराजयको चोटलाई भुल्दै फ्रान्स र इङ्ल्यान्ड भोलि बिहान 3:45 तेस्रो स्थानका लागि मैदानमा उत्रदैछन्। फ्रान्सेली टोलीका मुख्य प्रशिक्षक डिडियर डेस्याम्सको यो अन्तिम खेल हुनु र स्टार स्ट्राइकर किलियन एम्बाप्पे ऐतिहासिक कीर्तिमानको नजिक हुनुले सामान्यतया कम महत्व दिइने र विश्वकपकै दुखी मानिने खेल पनि निकै अर्थपूर्ण र रोचक बन्ने देखिएको छ। खेलमा दुवै टोलीले आफ्ना सुरुवाती 11मा व्यापक परिवर्तन गर्ने सम्भावना पनि उत्तिकै बलियो छ। मियामीमा हुने खेलसँगै

0: फाइनलमै केन्द्रित रहेको बताएका छन्। यस अवस्थामा दुवै प्रशिक्षकले अहिलेसम्म मैदानमा कम समय पाएका बेन्चका खेलाडीलाई मौका दिँदै टिममा व्यापक फेरबदल गर्ने रणनीति बनाएका छन्। यति हुँदाहुँदै पनि फ्रान्सका कप्तान किलियन एम्बापेका लागि भने यो खेल निकै महत्त्वपूर्ण हुन सक्छ। 27 वर्षीय एम्बापेले विश्वकपमा 8 गोल गरिसकेका छन् भने विश्वकप इतिहासमा उनको कुल गोल संख्या 20 पुगेको छ। उनी प्रतियोगिताको गोल्डन बुट जित्ने दौडमा मात्रै छैनन्, बरु विश्वकपकै सर्वाधिक विश्वकप गोलकर्ताको ऐतिहासिक कीर्तिमानको समेत नजिक पुगेका छन्। सामूहिक दबाव नभएको यस खेलमा सुरुदेखि नै मैदानमा उत्रिएर फ्रान्सको निराशाजनक बहिर्गमनलाई व्यक्तिगत रूपमा ऐतिहासिक क्षणमा बदल्ने अवसर एम्बाप्पे सामु छ। अर्जेन्टिनाका लियोनल मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डन बुटको शीर्ष स्थानमा रहेका छन्। विश्वकपको उपाधिका लागि भने सोमबार स्पेन र अर्जेन्टिना भिड्ने छन्।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: आज राति र भोलि दिनभर देशका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना। मौसम सम्बन्धी अध्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न विभागको आग्रह।
1: बागमती प्रदेशबाट पनि एमाले आउट, नेकपासँग मिलेर सरकार बनाउने तयारी। कोशीमा अझै पुरानो गठबन्धन, मधेसमा तिनै दलको संयुक्त सरकारले निरन्तरता पाउने।
2: संविधान संशोधन कार्य दलले बुझाएको प्रतिवेदनमा विपक्षको असहमति प्रकट। इन्टर्न डाक्टरको विरोध जारी, मिटर ब्याज पीडितको 1 महिने अल्टिमेटम।
1: युक्रेनले रुसमा गरेको ड्रोन आक्रमणमा परि 8 जनाको मृत्यु। इराक र अमेरिकी कम्पनी बीच 48 वटा सम्झौतामा हस्ताक्षर।
2: र विश्वकप फुटबलमा तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इङ्ल्यान्ड भिड्ने।
1: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा बिदा हुन्छौ, नमस्कार।
3: थाहा सञ्चार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। 93.2
4: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
5: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
4: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
6: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
7: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो, ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
8: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
9: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
10: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
9: सम्पर्क 98119 32811 र 98653 73687।
10: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
9: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
10: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
9: वन क्षेत्रमा आगो बाल्ने, चुरोट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
10: सानो लापरवाहीले वन डढेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
9: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट चितवन नेसनल पार्क.gov.np।
10: सवरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी

0: سرزنی کن رود
1: نا پلو هی جاتا بھاوی پوہر کو کھو
2: پاری پلاسٹک تتھا نشتا نہونی فوہرلی ماتو پانی را حوالائی پردوشید بناو سان اس کو اثر آزا ہوئینا بھولی کا پوستالی بھونگنو پردا سا ہمیلی فیاکے کو پلاسٹک را فوہر بننے جنتو کا لاغی گھا تک بننا سکسا انہی ہر کو جیون را ہمرو بھاوی سے جگاؤنا جنگل ندی را ساربوزنک استل ما فوہر نا فیاکاؤ آزای سچت بناو فوہر چھٹیاؤ را سرکشت بیوستاپن گرو
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका संस्थावलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
2: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजीत कुँवर फोन 98042211343 र 98184293230

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
3: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
4: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
6: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
5: सम्पर्क 98119 32811 र 98653 73687।
6: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
6: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
5: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
6: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184929230।
7: स्वदेश टाइम चेक, इस समय सूचक का साथ में
8: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556 5563 98550 7701 र 98550 7703।
5: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, लैब र सभी रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4943 40 4993 580 र 98550 26 440।
7: It's 9 o'clock, अहिले 9 बजेको छ।
9: रेडियो नेपाल हो, राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। देशका विभिन्न क्षेत्रमा आज र भोलि अति भारी वर्षाको सम्भावना। अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन नेकपा एमाले बागमती प्रदेश संसदीय दलको निर्देशन। इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 50 जनाको मृत्यु र फिफा विश्वकप अन्तर्गत तेस्रो स्थानका लागि आज राति फ्रान्स र इङ्ल्यान्ड भिड्दै। अब समाचार विस्तारमा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि पहाड तथा तराईका साथै हिमाली भूभागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यकता सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणमा आग्रह गरेको छ। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय भई बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासन कार्यालयले आज यात्रा सचेतना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले भोलिसम्म अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मानेर काठमाडौँ उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा निर्गमन मार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई सावधानी अपनाउन अनुरोध गरेको हो। प्रशासनले सकेसम्म राति यात्रा नगर्न, अत्यावश्यक भएमा सड़कको अवस्थाबारे स्थानीय प्रशासनबाट पूर्व जानकारी लिएर मात्र सवारी साधन सड़कमा निकाल्न समेत आग्रह गरेको छ। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले 6 मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार खुरकोट नेपाल थोक कटुन्जेबेसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझण्डी ढोरपाटन, अरणीको राजमार्ग अन्तर्गत भोटे कोशी गाउँपालिका 4.0 किलोमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो। यसै गरी बागलुङको जमैनी नगरपालिका 8 बेल बगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीलाई पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिनुभएको हो। अन्य प्रदेशमा जस्तै सत्ता साझेदार दल नेपाली कंग्रेस र एमाले बीच गठबन्धनमा विवाद उत्पन्न भएपछि बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको एमाले जनाएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको नेतृत्वमा रहेको प्रदेश सरकारले मन्त्रालयको संख्या 14 घटाएर 8 बनाउने निर्णय हिजोदेखि कार्यान्वयनमा ल्याएपछि 8 मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने 6 मन्त्रीलाई बिना विभागीय मन्त्रीका रूपमा राखिएको छ। डडेलधुराको अमरगढी नगरपालिका 7 खसरी खानमा जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ भने 3 घाइते भएका छन्। धनगढीदेखि दार्चुला जाँदै गरेको बोलेरो जीप आज बिहान दुर्घटना हुँदा दार्चुलाको अपिहिमाल गाउँपालिका 1 25 वर्षीय शुभम लोथ्याल र 20 वर्षीय हुम लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख वरूण बहादुर सिंहले जानकारी दिनुभयो। जीप करिब 500 तल खसेर दुर्घटना भएको थियो। राष्ट्रिय मानवाधिकार आयोगले कुसुन्डा लगायत लोपोन्मुख समुदायको संरक्षण, उत्थान, सशक्तिकरण र विकासका लागि एकीकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले गरेको कुसुन्डा समुदायको मानवाधिकार अवस्था अध्ययन प्रतिवेदनमा कुसुन्डा समुदायको भाषा र संस्कृतिको संरक्षण तथा शिक्षा, स्वास्थ्य, व्यावसायिक र सिपमूलक तालिम, रोजगारीका क्षेत्रमा नीतिगत, कानूनी र संरचनात्मक सुधार गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई बेग्ला बेग्लै सिफारिस गरेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा कुसुन्डाको संख्या 115 पुरुष र 138 महिला गरी कुल 253 रहेको छ। सरकारले हरुवा चरुवा मुक्ति घोषणा गरेको 4 बितिसक्दा पनि आफूहरूको वास्तविक पहिचान र सामाजिक सुरक्षाको विषय अझै अधुरो रहेको हरुवा चरुवा समुदायले गुनासो गरेका छन्। पत्रकार सम्मेलनमा हरुवा चरुवाको वास्तविक पहिचान र प्रमाणीकरण बिना सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनका लागि विभिन्न 4 माग गरिएको थियो। 4 हरुवा चरुवा मुक्ति दिवसका अवसरमा आज राष्ट्रिय हरुवा चरुवा अधिकार मञ्चले जनकपुर धाममा पत्रकार सम्मेलनको आयोजना गरेको थियो। सड़क विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालको आयोजनामा नागढुङ्गा सुरुङ मार्गको बारेमा जनचेतना अभिवृद्धि र प्रवर्धन गर्ने उद्देश्यले आज नागढुङ्गा सुरुङ मार्गमा नागढुङ्गा टनेल रन एण्ड वक गरिएको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले नागढुङ्गा सुरुङ मार्गको विषयमा आवश्यक जनचेतना वृद्धि गर्ने र जानकारी गराउने उद्देश्यले नागढुङ्गा टनेल रन एण्ड वक प्रवर्धनात्मक कार्यक्रम गरिएको जानकारी दिनुभयो। 2688 मिटर लम्बाई रहेको नागढुङ्गा नौबिसे सुरुङ मार्ग साउनदेखि सञ्चालनमा ल्याउने आयोजना निर्देशक नेपालले बताउनुभयो। भोजपुरको खडानन्द नगरपालिकामा पछिल्लो समय किसानको आकर्षण कफी खेतीतर्फ बढ्दै गएको छ। राम्रो सम्भावना बोकेको कफीबाट स्थानीय स्तरमा रोजगारी सृजना हुनुसँगै यसले आर्थिक रूपमा धेरै पक्षलाई सबल बनाउने भएकाले नगरपालिकाले प्राङ्गरिक कफी खेती विस्तार कार्यक्रम सुरु गरेको भोजपुरको खडानन्द नगरपालिकाले जनाएको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
10: कृषि क्षेत्रको व्यावसायीकरण, गरिबी न्यूनीकरण र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्य सहित नगरपालिकाले प्राङ्गारिक कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरेको हो। नगरपालिकाको 1,65,00,000 र किसानको 50% लागत साझेदारीसम्म जोड्दा परियोजनाको कुल लागत 2,89,00,000 रुपियाँ पुगेको परम प्रशासकीय अधिकृत मातृका प्रसाद दाहालले बताउनु भयो। नगरपालिकाले कफी खेतीमा किसानलाई आकर्षित गर्न 273 मिनी टिलर वितरण गरेको छ। यसका साथै अन्य आवश्यक सामग्री र कफीका बिरुवा समेत वितरण गरिएको छ। नगरपालिकाको सहयोगपछि किसानलाई कफी खेती विस्तार गर्न सहज भएको स्थानीय किसान जीवन थापाको भनाइ छ।
11: कफी विश्व बजारमा बिक्री हुन्छ, मैले 10 देशमा चाहिँ कफीको स्याम्पल नमुनाहरू पठाएको छु, मैले 62 प्लट गरी 65 रोपनीमा खेती गरेको छु।
10: कृषि क्षेत्रको व्यवसायीकरण, गरिबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणलाई केन्द्रमा राख्दै गुणस्तरीय र अर्ग्यानिक कफी उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको शरणन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासले बताउनु भयो।
12: गरिबी निवारणको लागि नै हो भनेको, मतलब व्यावसायिक कफी खेतीमा कृषकहरूलाई सहुलियत प्रदान गर्ने, प्राविधिक सहयोग प्रदान गर्ने र उनीहरूको आय आर्जन वृद्धि गर्ने समृद्धिसँगै जोडिएको कुरा हो। यसले रोजगारी पनि सृजना गर्छ र यसले आय आर्जन पनि बढाउँछ।
10: नगर उप प्रमुख प्रमिला राईका अनुसार शरणन्द क्षेत्रको भूगोल, माटो र मौसम कफी खेतीका लागि अत्यन्त उपयुक्त रहेको छ। कफी खेती विस्तारले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक रोजगारीबाट फर्किएको युवालाई गाउँमा नै टिकाउने आधार तयार गर्ने अपेक्षा गरिएको छ।
13: गरिबी निवारणको लागि प्राङ्गारिक कफी खेती कार्यक्रम अन्तर्गत नै हामीले 150 भन्दा बढी कृषकहरूलाई चाहिँ लाभान्वित गरिसकेका छौँ।
10: हाल शरणन्द नगरपालिकाका 14 वडा मध्ये 13 वडामा कफी खेती विस्तार भइरहेको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
14: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
15: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
14: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
15: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
14: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
15: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
14: सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
16: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: अब बाँकी समाचारमा अन्तर्राष्ट्रिय समाचार। इरानमा पछिल्लो अमेरिकी आक्रमणमा परि कम्तीमा 50 मृत्यु भएको र 500 भन्दा बढी मानिस घाइते भएका इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विगत 12 दिनभित्र भएको आक्रमणमा ती मानिसहरू मारिएका र कैयौं सार्वजनिक भौतिक पूर्वाधारहरूमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। अमेरिकी आक्रमणपछि 20 गाउँका करिब 10,000 नागरिक पिउने पानीबाट वञ्चित भएका पनि इरानले जनाएको छ। इरानले पनि बहराइन, जोर्डन र कुवेतमा रहेका अमेरिकी खडाहरूमा जवाफी आक्रमण गरेको छ। चीनको दक्षिण पश्चिमी सहर चोङकिङमा गएको पहिरोमा परि कम्तीमा 8 मृत्यु भएको छ भने 34 बेपत्ता छन्। पेङसुई काउन्टीमा गएको पहिरोले ठूलो मात्रामा ढुङ्गा र माटो बगाउँदा 10 बढी आवासीय भवन पुरिएको चीनको सरकारी सञ्चार माध्यम सीसीटीभीले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
17: गत आर्थिक वर्ष 2082-83 मुलुकको उद्योग क्षेत्रमा 58,01,85,00,000 रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी हुने प्रतिबद्धता आएको छ। गत सालदेखि असार मसान्तसम्मको अवधिमा अटोमेटिक रूटबाट 9,58,00,000,00,000 897 परियोजना र अप्रुभल रूटबाट 48,41,66,00,000 रुपियाँ लागतका 219 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। गत आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रमा 63 परियोजनाका लागि 3,91,00,000,00,000 वैदेशिक लगानीको प्रतिबद्धता आएको छ भने ऊर्जामूलक क्षेत्र अन्तर्गत 4 परियोजनाका लागि 7,16,00,00,000 रुपियाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। देशका प्रमुख दुई भन्सारहरू वीरगंज तथा नेपालगंज भन्सारले गत आर्थिक वर्षमा लक्षित राजस्व संकलन गर्न सकेनन्। गत आर्थिक वर्ष 2082-83 वीरगंज भन्सार कार्यालयले 2,43,82,00,00,000 राजस्व संकलन गरेको छ। त्यस कार्यालयले वार्षिक लक्ष्यको 89.19% राजस्व संकलन गरेको सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई गत आर्थिक वर्षका लागि 2,73,37,00,000,000 राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। त्यसै गरी नेपालगंज भन्सार कार्यालयले गत आर्थिक वर्ष 20,11,45,00,000 राजस्व संकलन गरेको छ। भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 16,45,00,000 कम राजस्व संकलन गरेको जानकारी दिनुभयो। स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ। त्यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच आवश्यक समझदारीको प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना अनुसार आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिएको मन्त्रालयले उल्लेख गरेको छ। पछिल्लो साता नेपाली शेयर बजारको परिसूचक निफ्टी करिब 3% बढेको छ। गत साता 2,600.78 बिन्दुमा बन्द भएको निफ्टी यो साताभर 2.95% अर्थात 76.76 अङ्कले बढेर 2,677.54 बिन्दुमा कायम भएको छ। साताको कारोबारको अन्तिम दिन शुक्रबार मात्रै परिसूचक 79.74 अङ्क अर्थात 3.06% बढेको थियो। शुक्रबार मात्रै बजारमा 4,57,00,00,000 कारोबार भएको थियो। यो साता निफ्टी सँगै बजारको कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औसत 4,85,00,00,000 रुपियाँ बराबरको सेयरको किनबेच भएको बजारमा यो साता दैनिक औसतमा 5,83,00,00,000 रुपियाँ बराबरको सेयरको किनबेच भएको छ। यो साता निफ्टीको कुल बजार पुँजीकरण करिब 3% वृद्धि भएको छ। निफ्टीको कुल बजार पुँजीकरण यो साता 1,31,00,00,000 रुपियाँले बढेर 46,00,00,000 रुपियाँ पुगेको छ।
9: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
18: फिफा विश्वकपको उपाधि दावेदार मानिएका फ्रान्स र इङ्ल्यान्ड सेमी फाइनलमै रोकिएपछि आज राति तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछन्। फाइनल पुग्ने अन्तिम बाधा पार गर्न नसकेको पीडाका बीच दुवै टिमले तेस्रो स्थानको खेल खेल्न लागेका हुन्। खेल नेपाली समय अनुसार राति 3:15 सुरु हुनेछ। स्पेनसँग सेमी फाइनलमा 2-0 हार्नु अघि उपाधिको प्रमुख दावेदारका रूपमा प्रस्तुत भएको फ्रान्सले यसपटक त्यो अवसर गुमाइसकेको छ। फ्रान्सले स्पेन विरुद्धको अन्तिम चारमा कमजोर प्रदर्शन गरेको थियो। इङ्ल्यान्ड भने अर्जेन्टिनासँगको सेमी फाइनलमा निर्धारित समय सकिन 5 मिनट बाँकी छँदासम्म 1 गोलले अग्रता बनाए पनि पराजित हुन पुगेको थियो। इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले तेस्रो स्थानको खेलका सम्बन्धमा प्रतिक्रिया दिँदै आफ्ना कुनै खेलाडीलाई तेस्रो स्थानका लागि हुने खेल खेल्ने चाहना नरहेको बताउनु भएको छ। यसै गरी फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले आफूले तेस्रो स्थानको खेल खेल्नुपर्छ भन्ने नसोचेको तर वास्तविकतालाई स्वीकार्नुको विकल्प पनि नरहेको प्रतिक्रिया दिनुभएको छ। सन् 1998 कप्तानका रूपमा पछिल्लो पटक फ्रान्सलाई विश्व विजेता बनाउने प्रशिक्षक डेस च्याम्पले 2 दशकपछि सन् 2018 पुनः फ्रान्सलाई विश्व च्याम्पियन बनाउनु भएको थियो। इङ्ल्यान्डका प्रशिक्षक क्रुसियलका लागि फ्रान्स विरुद्ध हुने खेल सजिलो भने हुने छैन। अर्जेन्टिना विरुद्धको सेमी फाइनलमा 1 गोल गरेपछि बढी नै डिफेन्सिभ भएको भन्दै प्रशिक्षक टुचेलको चौतर्फी आलोचना भएको थियो। सन् 1966 घरेलु मैदानमा विश्वकपको उपाधि जितेपछि इङ्ल्यान्डले अहिलेसम्म फाइनल पनि खेल्न सकेको छैन। फ्रान्स र इङ्ल्यान्ड बीचको खेलमा क्लियन एम्बापे केन्द्रमा रहनेछन्। यो खेलले एम्बापेलाई लगातार अनुसार दोस्रो पटक गोल्डन बुट दिलाउन सक्छ। अर्जेन्टिनाका लियोनल मेसी अहिलेसम्म 8 गोल र 4 एसिस्ट सहित गोल्डन बुटको होडमा सबैभन्दा अगाडि छन्। एम्बापेले पनि मेसी सरह नै 8 गोल गरेका छन्। उनी 1 एसिस्टले मात्र मेसी भन्दा पछाडि छन्। त्यसैले एम्बापेका लागि इङ्ल्यान्डसँगको खेल महत्वपूर्ण हुनेछ। फिफा विश्वकपको उपाधिका लागि भोलि राति स्पेन र अर्जेन्टिना आम्ने सामने हुँदैछन्। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिता आउँदो भदौ 12-19 गतेसम्म सञ्चालन हुने भएको छ। आयोजक लाखे जात्रा सञ्चालन समितिले शनिबार खेल मैदानमै पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको उपाधि विजेताले जिल्लामै अहिलेसम्मकै ठूलो धनराशिको पुरस्कार प्राप्त गर्ने जनाएको छ। समितिका अध्यक्ष सागर मादेनले यसअघिका संस्करणमा झैं यो वर्ष पनि नेपाल बाहिरको 1 सहित 8 टोलीको सहभागिता रहने जानकारी दिनुभयो।
9: अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशका पहाड़ी भूभाग कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस बागमती र गण्डकी प्रदेशको तराईको 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागको 1-2 स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। देशका विभिन्न क्षेत्रमा आज र भोलि अति भारी वर्षाको सम्भावना। अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन नेकपा एमाले बागमती प्रदेश संसदीय दलको निर्देशन। इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 50 जनाको मृत्यु र फिफा विश्वकप अन्तर्गत तेस्रो स्थानका लागि आज राति फ्रान्स र इङ्ल्यान्ड भिड्दै। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
19: उठ्ने होइन, उज्यालो भइसक्यो।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक

0: असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख तिफेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
2: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
3: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
4: सम्पर्क 98192311 र 98653773687
6: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर
6: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर
6: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर
6: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर बसन्तपुर बजार माडी फोन 056 50 10 60
8: स्वदेश FM 93.2 मेगा

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93 थुप्लो 2 मेगाहर्ज
2: तपाईको समुदायको अनि तपाईको सरोकारको
0: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर

नमस्कार। मारीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकामा बसाइ सरेर आउने भन्दा जानेको संख्या झण्डै दोब्बर रहेको तथ्य सार्वजनिक भएको छ। गत आर्थिक वर्षभर 135 परिवारका 300 जना माडीमा बसाइ सरेर आएका छन् भने 222 परिवारका 597 जना अनेन्द्र बसाइ सरेका छन्। औपचारिक रूपमा बसाइ सरे नलगेका तर वर्षौंदेखि अनेन्द्र बसोबास गरिरहेका नागरिकको संख्या पनि उल्लेख्य रहेको छ। बिहिबार सम्पन्न माडी नगरपालिकाको तेस्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनमा सो तथ्य उजागर भएको हो। प्रतिवेदनका अनुसार नगरपालिकाको स्वीकृत दरबन्दी 217 जना रहे पनि स्थायी कर्मचारी 84 जना मात्रै कार्यरत छन्। करारमा 104 जना र अन्य दैनिक ज्यालादरीमा 29 जना कार्यरत रहेको स्थायी कर्मचारीको तुलनामा अस्थायी कर्मचारीको संख्या बढ़िरहेको उल्लेख गरिएको छ। हाल नगरपालिकाबाट 5268 जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् भने न्यायिक समितिमा आर्थिक वर्षभर 162 उजुरी दर्ता भएका मध्ये 149 मेलमिलाप मार्फत समाधान भएका छन् भने 13 विवाद समाधान हुन सकेको छैन। नगरपालिकाले वर्षभर 28 कार्यपालिका बैठक र 3 नगरसभा सञ्चालन गरेको छ। मुख्य उपलब्धिमा एक्सप्लोर माडी पर्यटकीय पोर्टल सञ्चालन, सबै वडा कार्यालय आफ्नै सरकारी भवनबाट सञ्चालन, 3 नगर प्रहरी नियुक्ति तथा हेफर संस्थाको सहयोगमा पशु नस्ल सुधारका लागि 6 रागो ल्याइएको उल्लेख गरिएको छ। यस्तै 10 शिक्षक दरबन्दी मिलान योग्यताका आधारमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया शुरू, नगर खेल समिति गठन, माडी नगर प्रज्ञा प्रतिष्ठान स्थापना तथा मौलिक सांस्कृतिक उत्सव सञ्चालन गरिएको पनि प्रतिवेदनमा समेटिएको छ। बजेट कार्यान्वयनतर्फ चालू खर्च 83.96%, पुँजीगत खर्च 56.91% र समग्रमा 75.58% बजेट खर्च भएको छ। प्रतिवेदनमा संघीय सरकारको निकुञ्जभित्रको सड़क आफै कालोपत्री गर्ने जानकारी दिएपछि मोजाइक टायल मार्फत सड़क स्तर उन्नति नगरिएको तथा बिटुमिन अभावका कारण 2 कालोपत्री सड़क निर्माण सम्पन्न हुन नसकेको समेत उल्लेख गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका 12 याउराली टार स्थित श्री गणेश माध्यमिक विद्यालयको शुक्रबार अनुगमन गर्नुभएको छ। चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त आवासीय विद्यालयको शैक्षिक अवस्था, भौतिक रूपाधार तथा शिक्षण सिकाइको अवस्थाबारे उहाँले जानकारी लिनुभएको हो। मन्त्री पोखरेलले शिक्षक कर्मचारी तथा विद्यार्थीका अभिभावकसँग छलफल गर्नुभयो। छलफलका क्रममा विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको विद्यालय पहुँच, चेपाङ समुदायका बालबालिकाले भोगिरहेका शैक्षिक चुनौती तथा विद्यालयका आवश्यकताबारे जानकारी लिनुभएको थियो। नगरपालिका स्थित बुढी राप्ती खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार दिउँसो करिब 2:30 स्थानीय 40 राजाराम ढकाल बुढी राप्ती खोलामा घुङ्गी टिप्ने क्रममा डुबेका थिए। घटनाको सूचना प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय खैरेनीबाट प्रहरी टोली घटनास्थलमा पुगेर ढकालको तत्काल उद्धार गरेको थियो। उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा दिउँसो 3:40 चिकित्सकले मृत घोषणा गरेका हुन्। भरतपुर महानगरपालिका 10 बलेरो गाडीको ठक्करबाट स्कुटर चालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार दिउँसो करिब 2:55 लु प्र 01001/34/89 नम्बरको बलेरोले ना 36/94/42 नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका 12 निवासी करिब 40 रमेश पाण्डे घाइते भएका छन्। उनको उद्धार गरी उपचारका लागि भरतपुर स्थित पुष्पाञ्जली अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न बलेरो गाडी र चालक कपिल वस्तुको जयनगर नगरपालिका 2 निवासी 26 सागर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बेपत्ता रहेकी नवलपुरको गैराकोट नगरपालिका 2 निवासी 28 सन्तोष श्रेष्ठ मृत अवस्थामा भारतीय क्षेत्रमा फेला परेकी छिन्। नारेटी नदीले बगाएर सब भारतीय सीमाभित्र पुगेको अवस्थामा फेला परेको सुरक्षा स्रोतले जनाएको छ। श्रेष्ठ असार 14 गते साँझ करिब 8 B/06/001/1499 नम्बरको स्कुटर लिएर घरबाट निस्किएकी थिइन्। त्यसैता उनी परिवारको सम्पर्कमा आएकी थिइनन्। खोजीका क्रममा उनको स्कुटर तनहुँ चितवन सीमास्थित पवित्र धार्मिक स्थल देवघाटको हनुमान चोकमा
दावेबारी अवस्थामा भेटिएको थियो। त्यसपछि नेपाल प्रहरी स्थानीयवासी तथा सम्बन्धित निकायले नारेटी नदी आसपासका क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गरेका थिए। घटनाको थप विवरण बेपत्ता हुनु पछाडिका कारणबारे सम्बन्धित निकायबाट अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। देशभरमा अब केही राष्ट्रिय खबरहरू। सरकारले पूर्वाधार विकासलाई तोकिएकै समयमा गुणस्तरीय रूपमा सम्पन्न गर्ने उद्देश्यले सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधन गरेको छ। यस संशोधनलाई निर्माण व्यवसायहरूले पूर्वाधार विकास क्षेत्रमा गरिएको एक ऐतिहासिक सुधारका रूपमा लिएका छन्। वर्षौंदेखि कायम रहेको अत्याधिक न्यून दरको प्रतिस्पर्धालाई यस संशोधनले अन्त्य गर्ने व्यवसायीहरूको भनाइ छ। यसबाट गुणस्तरीय प्रतिस्पर्धा बढ्ने र लामो समयसम्म आयोजनाहरू अलपत्र पार्ने प्रवृत्तिको समेत अन्त्य हुने दावी निर्माण व्यवसायीहरूले गरेका छन्। नयाँ कानूनी व्यवस्थाले निर्माण व्यवसायीहरूलाई उत्साहित बनाएको छ। नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्छ भन्ने मुख्य मागसहित युवाहरू सड़क आन्दोलनमा उत्रिएका छन्। समृद्ध नेपालको आधारका लागि आगामी 2087 सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने भन्दै युवाहरूको एक समूहले शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूले प्रदेशहरूको खारेज गरी स्थानीय तहलाई बलियो बनाउनु पर्ने, 10 सदस्यीय मन्त्री परिषद बनाउनु पर्ने, शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग गरेका छन् भने नेपालमा भएका सबै बैंकहरूको पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्ने, समाजमा घट्ने अपराधहरू र अपराध अनुसन्धानका प्रक्रियाहरूलाई ध्यानमा राख्दै अपराधीहरूका लागि कडा भन्दा कडा सजायको कानूनी व्यवस्था हुनुपर्ने माग समेत राखेका छन्। विभिन्न अस्पतालमा इन्टर्नशिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन्। आफूहरूमाथि श्रम शोषण भएको भन्दै उनीहरूले शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूको श्रम शोषण विरूद्धको संघर्ष समिति बनाएर उनीहरूले प्रशिक्षार्थी चिकित्सक तथा आवासीय चिकित्सकको ड्युटी समय नेपालको श्रम ऐन 2074 बमोजिम दैनिक अधिकतम 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा बढी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्नेमा अधिक समय काममा खटाएको समेत गुनासो गरेका छन्। बागमती प्रदेशका नेकपा एमालेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिनुभएको हो। काँग्रेस एमाले सत्ता गठबन्धनमा दरार पैदा भएपछि आफूले प्रधानमन्त्रीहरूलाई राजीनामा दिन निर्देशन गरेको उहाँले बताउनुभयो। चौदण्डीगढी नगरपालिका निवासी सरिता कार्कीले आफू 74,70,000 रुपियाँ बराबरको ठगी तथा अन्यायको शिकार भएको दावी गर्दै सम्बन्धित निकायसँग निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाहीको माग गरेकी छिन्। कार्कीले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी 5 वर्ष अघि काठमाडौँको तारकेश्वर नगरपालिका स्थित काभ्रेस्थली जितपुर फेदीमा रहेको 4 आना जग्गा खरिदका लागि उमामाया तामाङको नाममा सञ्चालित रियल इस्टेट कम्पनी मार्फत 54,00,000 रुपियाँ बैना बुझाएकी थिइन्। तर जग्गा नामसरी नभई उमामाया तामाङ फरार रहेको उनको आरोप रहेको छ। दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु 4 करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका 3 जनालाई पक्राउ गरेको छ। अनुचित लेनदेन, मेटर ब्याज तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका 16 कपिलेश्वर निवासी 53 वर्षीय गोपाल शाह, उनकी श्रीमती 48 वर्षीय रेखा शाह र छोरा 32 वर्षीय हरिराम शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा 521 जना सवारी चालक सवारी नियम उल्लङ्घनको कार्यवाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश प्रसाद सुवेदीका अनुसार कार्यवाहीमा परेकाहरूमा मादक पदार्थ सेवन गरेका 30, यान्त्रिक कार्यवाहीमा 12, संकेत बत्ती उल्लङ्घनकर्ता 26 र तीव्र गतिमा सवारी साधन हुइकाएका 66 जनालाई कार्यवाही गरिएको छ। धनुषाको फरिस्मान चारनाथ नगरपालिका 3 श्रीरामपुरबाट खैरो हिरोइन र सटगनको 3 राउन्ड गोलीसहित एक युवक पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय 20 वर्षीय मुकेश दासलाई लागु औषध र गोलीसहित नियन्त्रणमा लिएको हो। प्रहरी टोलीले दासको घरमा खानतलासी गर्दा लुकाई सिपाही राखिएको अवस्थामा सटगनको 3 राउन्ड गोली पनि बरामद गरेको थियो। साथै प्रहरीले उनको शरीर खानतलासी गर्दा उनले लगाएको ट्र्याक सुटको प्यान्टको खल्तीबाट 0.110 मिलिग्राम खैरो हिरोइन समेत फेला पारेको छ। चन्द्रपुरको नगरपालिका 4 दोस्रो लास्का स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा ट्रकले 2 यात्रुवाहक बसलाई ठक्कर दिँदा 8 जना घाइते भएका छन्। जनकपुरबाट गरुडातर्फ आउँदै गरेको म प्र 02001
86-7 नम्बरको ट्रकले काठमाडौँबाट धरान्तर्फ जाँदै गरेको बा प्र 03-001-5284 नम्बरको यात्रुवाहक बस र बा प्र 03-001-3660 नम्बरको यात्रुवाहक बसलाई ठक्कर दिएको थियो। ठक्करपछि बा प्र 03-001-3660 नम्बरको बस सडकमा पल्टिएको थियो। र पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटोलको राजमार्ग चौराहामा टिप्परको ठक्करबाट इबी साइकल चालकको मृत्यु भएको छ। शनिबार दिउँसो भएको दुर्घटनामा सिद्धार्थनगर नगरपालिका 5 बैंक रोड भैरवा निवासी 60 वर्षीय तारसान सुनारको मृत्यु भएको हो। भैरवाबाट बुटलतर्फ आउँदै गरेको लु 2 ख 3002 नम्बरको टिप्परले सोही दिशातर्फ आउँदै गरेको इबी साइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सुनारको उपचारकै क्रममा मृत्यु भएको हो। निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

खाजा खानी पैसा ल्याऊ पाऊ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन्, गर्ने हो कसरी।

0: 102 MHz
1: संसारै चलाउने माया, संसारै जलाउने माया, संसारै हँसाउने माया, संसारै रुवाउने माया, यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया, को छ र माया नलाको चोखो, को छ र मायाले नरोको, डाँडै चढे पनि गहिरी झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: Spokcja. Sodejny Spokcja.
1: Sudis FM, 3.2+2 MHz.

माझी त्यसै खोली सम्म यतिकै धाउँदैन नमानेला त छु साइली खोली झरे माछी जालमा।

0: यसलाई आफ्नो सम्झेर मग्न भइरहेका छौ। यही खुसी नै तिम्रो दुःखको मूल कारण हो। परिवर्तन संसारको नियम हो, जसलाई तिमी मृत्यु सम्झन्छौ त्यही जीवन हो।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुता पण्डित रामभक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारण।

गुरुदेव महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः। प्रातःकालमा गुरुचरणमा दण्डवत प्रणाम गर्दै आजको गीतोपदेश कार्यक्रम अगाडि बढाउँछु। सम्पूर्ण श्रुतिवृन्दहरू, हाम्रो स्वदेशी एफएमको प्रातःकालीन सभामा यो प्रवचन कार्यक्रम हजुरहरूले सुनिरहनु भएको छ। म अहिले गीता अध्याय 4 32 मन्त्रबाट यो कार्यक्रम शुभारम्भ गर्ने अनुमति माग्छु हजुरहरूसँग। परमात्मा भन्नुहुन्छ श्री कृष्ण अर्जुनलाई, दया परवश भएर दयालु भगवान् भक्तवत्सल भगवान् भन्नुहुन्छ, एवं बहुविधा यज्ञ विशता ब्राह्मणो मुखे कर्मजान विदितान सर्वान् नेवम ज्ञात्वा विमोक्षसे भन्नुहुन्छ परमात्मा। यस्तो गम्भीर वाणीमा अर्जुनप्रति दयावश भएर यी विभिन्न प्रकारका यज्ञहरू जो मैले बताएँ वेदमा सम्मत छन् र सबै यज्ञहरू नाना प्रकारका कर्मबाट उत्पन्न हुन्छन्। यस प्रसङ्गलाई यसरी बुझौँ भने तिमी मुक्त हुनेछौ भन्नुहुन्छ। हामी श्रवण गरेर सर्वप्रथम श्रवण परिचित महाराज श्रवण गरेर मुक्ति हुनुभयो। अब अहिले कुरुक्षेत्रमा अर्जुन भगवान् श्री कृष्णको मुखारविन्दबाट गीता सुनेर आफ्नो कर्म बोध गरिसकेपछि क्षत्रिय कर्म के रहेछ भन्ने ज्ञान भइसकेपछि अनि अर्जुनले पनि आफ्नो कर्म शुभारम्भ गर्नुहुन्छ। यी विभिन्न प्रकारका यज्ञहरू वेदमा सम्मत छन् र सबै यज्ञहरू नाना प्रकारका कर्मबाट उत्पन्न हुन्छन्। यस प्रसङ्गमा यसरी बुझ्यौ भने तिमी मुक्त हुन्छौ। विभिन्न प्रकारका कर्ताहरूलाई उपयुक्त हुने विभिन्न प्रकारका यज्ञहरूको उल्लेख वेदमा गरिएको पाइन्छ, जसको चर्चा माथि नै गरिसकिएको छ। मानिसहरू शरीरलाई नै आत्मा ठान्ने देहात्मा बुद्धिको धारणामा लिन छन्। यही नै दुःखको कुरा छ। यो शरीर म होइन मेरो मित्रहरू, यो शरीर त मेरो हो, मेरो वस्तु, मरेर जाँदा छोडेर जाने हो। जे जति मेरो छ मित्रहरू सुन्नु, मेरो वस्तु छोडेर जाने हो, म एक्लै जाने हो, मेरो साथमा जो आध्यात्मिक वस्तु कमाई भएको छ भने उसले साथ दिन्छ, उसको साथ हामीलाई लाभदायक हुन्छ। यदि पाप कर्मको आधिक्य भएर पापको साथ लाएर जानु पर्यो भने परजुनी पनि सुख छैन। हे परमात्मा, कहाँ जाने होला, कसलाई बाबा भन्ने होला, कसलाई आमा भन्ने होला, कस्तो ठाउँमा घर बनाउने होला, कुन जुनी पाइने होला। हे भगवान्, यतातिर अन्तर्मुख भएर मेरा सम्पूर्ण श्रुतिवृन्दहरू विचार गर्नु पर्यो। अब मनुष्य चोला सिद्धिहाल्यो भने पछुताउ मात्र हुनेछ, तसर्थ यही बेलामा परमात्माको याद गर। परमात्मा कतै अर्को जापानतिर खोजेर ल्याउनु पर्ने होइन, त्यो मान्छेले बनाएको परमात्मा मूर्तिहरू हामीले हेर्न गएका छौँ। ठाम ठाममा जहाँ पुगे पनि मूर्तिहरूको दर्शन मात्रै छ। परमात्मा हजुरभित्र विराजमान हुनुहुन्छ, यो परमात्माको अनुसन्धान खोजी गर।
यसैलाई आत्मज्ञान भन्छ। आत्मा भनेको आफू, ज्ञान भनेको जान्नु। मेरा मित्रहरू, त्यसैले यी यज्ञहरूको व्यवहार व्यवस्था यसरी गरिएको हो भन्नुहुन्छ। यी यज्ञहरूलाई मानिसहरूले आफ्नो शरीर, मन तथा बुद्धि अनुसार सम्पन्न गर्छन्। वास्तवमा शरीरबाट मुक्त हुनका लागि नै यी सबै यज्ञ विधिको व्यवस्था गरिएको हो वेदमा। यस कुरालाई भगवानले आफ्नै श्रीमुखारविन्दबाट यहाँ स्पष्ट पार्नुभएको छ। परमात्माले नै हामीलाई उपदेश दिएर बक्सेको छ। भन्नुहुन्छ परमात्मा, श्रेयान् स्वधर्मो विगुण परधर्मात् सनुष्ठिता। श्रेयान् स्व द्रव्यमयाद्यज्ञान् ज्ञानयज्ञ परन्तप सर्वकर्माखिलं पार्श ज्ञाने परिसमाप्यते। सम्पूर्ण कर्म ज्ञानमा गएर समापन हुन्छन्। सारा नदी नालाहरू सागरमा गएपछि एकसाथ मिल्छन्, त्यहाँ पृथक नाम हुँदैन, रहँदैन, महासागर भइहाल्छ। त्यसरी हे परन्तप, ज्ञानी ज्ञानमय यज्ञ द्रव्य यज्ञ यज्ञ भन्दा श्रेष्ठ हो। हे पार्थ, अन्तमा सम्पूर्ण कर्ममय यज्ञको समाप्ति दिव्य ज्ञानमा गएर हुन पुग्छ, समाप्ति भयो। साराको नाम सागरमा गएर मिसिएपछि नाम टुट्छ, रूप पनि टुट्छ। नाम रूप दुइटै महासागरमा गएर मिलेपछि ती सारा नदी नालाहरूको टुटेर जान्। जीवनलाई पूर्ण ज्ञानी बनाउनु नै सम्पूर्ण यज्ञहरूको एक मात्र उद्देश्य हो। ज्ञान पाएपछि जीव भौतिक क्लेशहरूबाट छुटकारा लिएर अन्त्यमा भगवानको दिव्य सेवामा संलग्न हुन सक्छ। यति हुँदा हुँदै पनि यज्ञका यी सम्पूर्ण क्रियाकलापहरूमा केही रहस्यमय कुराहरू छन्। रहस्यमय कुरा, रहस्यमय कुराहरूलाई मानिसले बुझ्नुपर्छ। यो संसार अनित्य हो बुझिसके, यसरी बुझ्नु पर्यो। परमात्मा एउटा सत्य हो, अरू सब असत्य हो भनेर यसरी बुझ्नु। त्यो परमात्मा नै तपाईँको आफ्नो स्वरूप हो। यज्ञकर्ताको श्रद्धा अनुसार कहिले काहीँ यज्ञले विभिन्न रूप धारण गर्दछ। यदि यज्ञकर्ताको श्रद्धा वा विश्वास दिव्य ज्ञानको स्तरमा पुगेको छ भने त्यस्तो व्यक्तिलाई ज्ञान रहितको द्रव्य यज्ञ गर्ने कर्ताभन्दा श्रेष्ठ मानिन्छ। द्रव्य यज्ञ गर्नुभन्दा यो ज्ञान यज्ञ साह्रै महत्त्वपूर्ण यज्ञ, यसरी बताउनुहुन्छ परमात्मा। त्यसबाट कुनै आध्यात्मिक लाभ हुँदैन संसारी ज्ञानबाट। परमात्मामा भावनामा पुगेर यथार्थ ज्ञानको अन्त्य हुन्छ, किनभने परमात्मालाई जान्नु नै चिन्नु नै सबभन्दा ठुलो कर्म हो, प्रक्रिया हो। यो जान्नु नै परमात्मालाई जान्नु ज्ञान यज्ञ हो। त्यो परमात्मालाई अन्त जानु पर्दैन। त्यो परमात्मा हजुरको स्वरूप भएर, हजुर हाम्रो शरीरभित्र प्रविष्ट भएर परमात्मा रहनु भएको छ। प्रविष्टुम छ परन्तप। यसरी परमात्माको यो हामीप्रतिको दयालुता हो।
यहाँसम्म प्रवचन गरेर आज म यहाँहरू सबैलाई धन्यवाद ज्ञापन गर्दै विश्राम लिन्छु।

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 MHz
2: आज विक्रम सम्बत 2083 साल साउन 3 गते आइतबार असार शुक्ल खष्टी सन 2026 जुलाई 19 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार
3: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि
4: संविधान संशोधन प्रतिवेदनमा रासुपाको एकलौटी रोकिएका छैनन् सड़कमा असन्तुष्टिका स्वर जनप्रतिनिधिका 96 पद रिक्त बैंकको ढोका भन्दा साउको दैलो सजिलो दुई तिहाई ज्येष्ठ नागरिक स्वरोजगार वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै छापाका लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको डोला गाउँलाई वातावरण मैत्री नमूना गाउँका रूपमा विकास गरिने शीर्षकको शुभ समाचार
2: डडेलधुराको आलिताल गाउँपालिका वडा नम्बर 8 स्थित डोला गाउँलाई आगामी 2 वर्षभित्र पूर्ण रूपमा वातावरण मैत्री नमूना गाउँका रूपमा विकास गरिने भएको छ किसान बहुउद्देश्य सहकारी संस्थाले स्थानीय सरकार र गाउँवासीसँगको सहकार्यमा यो अभियान शुरू गरेको हो प्रकृतिमै रमाऊ प्रकृतिमै कमाऊ वातावरण मैत्री डोला गाउँ मिलेर बनाऊ भन्ने नाराका साथ शुरू गरिएको यस कार्यक्रमका लागि प्रारम्भिक घरधुरी सर्वेक्षण सम्पन्न भइसकेको छ 165 घरधुरी रहेको यस गाउँलाई नमूना बनाउन संस्थाले सुदूर पश्चिम प्रदेश सरकार र आलिताल गाउँपालिकासँग सम्झौता समेत गरिसकेको छ अभियानकै कार्यक्रम स्वरूप संस्थाले डोला गाउँका स्थानीयलाई व्यावसायिक कफी उत्पादन सम्बन्धी व्यावहारिक तालिम प्रदान गरेको छ राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्राविधिक सहकार्यमा डोला गाउँमा कफी खेतीको सम्भाव्यता अध्ययन र तालिम पश्चात आयोजित एक कार्यक्रमका बीच प्रस्तावित नमूना गाउँका सदस्यहरूलाई निशुल्क कफीका बेर्नाहरू वितरण गरिएको छ बेर्ना वितरण कार्यक्रममा बोल्दै आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्ष मैना कुमारी रावलले सहकारी संस्थाको यस उदाहरणीय कार्यको प्रशंसा गर्नुभयो उहाँहरूले वातावरण मैत्री गाउँ विकासका लागि स्थानीय सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो
5: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: Essoys. LG लेले आयो नया LG Essential Series. अब किफायती मूल्य मा refrigerator, washing machine, AC को complete range. 10 वर्ष को वारंटी सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर मा LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर. आन्दोलन प्रदर्शन र धरनाको पर्याय बनेको माइतीघर मण्डलामा शनिबार दिउँसो 2:30 बजे सेतो कोट लगाएका केही युवा एकाएक आइपुगे अनि कागजको मास्क लगाउन थाले जसमा लेखिएको थियो हामीहरूलाई

0: परेको हो। अर्का डाक्टर प्रज्ञान बस्नेतले रातभरि नसुतेको डाक्टर बिरामी छ, स्वास्थ्य सेवा बिरामी छ, देश बिरामी छ लेखेको पोस्टर बोकेका थिए। यो विषय उठाएको हाम्रा लागि मात्र होइन, गरिब जनताले सेवा पाउने नेपालको वीर अस्पताल त्रिवीर शिक्षण अस्पतालहरूमा रातभरि नसुतेको डाक्टर, 24 घण्टासम्म सुत्न नपाएको डाक्टर उपचार गर्न किन विवश छ भनेर राज्यलाई प्रश्न गर्न खोजेका हौ उनले सुनाएका छन्। 24 घण्टासम्म नसुतेको मान्छेले उपचार गर्नु भनेको रक्सी खाएको मान्छेले उपचार गरे सरह हो उनको भनाइ। सुशासन पारदर्शिता र नागरिकको आवाज सुन्ने बाचा गर्दै बनेको करिब दुई तिहाई बहुमतको शक्तिशाली रासोपा सरकारले जन अपेक्षा जगाए पनि सड़कमा न्याय खोज्ने नागरिकको भीड़ घटेको छैन। पालेन्द्र शाह प्रधानमन्त्री बने यथा असार मसान्तसम्म 800 भन्दा बढी प्रदर्शन र धरना काठमाडौँमा मात्रै भएका छन्। चिकित्सकदेखि बलात्कार पीड़ितसम्म, मिटर ब्याज पीड़ितदेखि प्रहरी कारवाहीमा परेका परिवारसम्मका असन्तुष्टि माइतीघर र सिंहदरबारका सड़कमा गुन्जिरहेका छन्। सड़कमा रोकिएका छैनन् असन्तुष्टिका स्वर, शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: संविधान संशोधनका लागि बहसपत्र कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई प्रतिवेदन बुझाएको छ, तर प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका बहसपत्र कार्यदल संयोजक असीम शाहले असार 32 प्रधानमन्त्री कार्यालयमा बुझाएको प्रतिवेदनलाई रासोपा बाहेक सबै राजनीतिक दलले अपनत्व लिएका छैनन्। कार्यदलले बुझाएको प्रतिवेदनका सन्दर्भमा सदस्यहरूले नै अनभिज्ञता प्रकट गरे। प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख राजनीतिक सल्लाहकार असीमको नेतृत्वमा गठित उक्त कार्यदलले संविधान संशोधन गर्ने वा पुनर्लेखनको तयारी गर्ने भन्ने अन्यल चिर्न नसक्दा 7 राजनीतिक दलका प्रतिनिधिहरूले कार्यदल बहिष्कार गरेका थिए। कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र तराई केन्द्रित दलहरू समेतलाई सदस्यका रूपमा राखिएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस र तेस्रो ठूलो दल नेकपा एमाले शुरूबाटै बैठकमा सहभागी जनाएनन्। कंग्रेसले आफ्नो प्रतिनिधि शुरूबाटै नपठाएको कंग्रेस उपसभापति एवं पार्टीको तर्फबाट संविधान संशोधन सुझाव समितिकी संयोजक पुष्पा भूषालले बताइन्। त्यस्तै नेकपा एमाले शुरूवाती दिनमा प्रतिनिधि पठाए पनि पछि कार्यदलबाट बाहिरिएको थियो। असारको अन्तिम हप्ताबाट नेपाल कम्युनिष्ट पार्टी, नेकपा, लोसपा, जसपा र राजमो सहित 4 दलले लिखित असहमति जनाएर कार्यदलबाट बाहिरिएको नेकपाका नेता देव गुरुङले बताए। त्यस्तै श्रम संस्कृति पार्टी पनि उक्त बहसपत्रमा सहभागी भएको छैन। संयोजक शाहले पहिलो बैठकमा संविधान संशोधन प्रक्रिया राष्ट्रिय सहमति, सहभागिता र तथ्यमा आधारित हुने बताएका थिए। उनले पछिल्लो 3 महिनामा सबै दलको सहभागिता गराउन भने सकेनन्। संविधान संशोधन मस्यौदा प्रतिवेदनमा रासोपाको एक लौटी शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: नेपालको राजनीति यति बेला अत्यन्तै संवेदनशील मोडमा उभिएको छ। सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणको मुख्य नारा दिएर आफ्नो कार्यकाल अगाडि बढाए पनि व्यवहारमा भने राजनीतिक प्रतिशोध र लोक रिज्यालाई प्रशय दिएको स्पष्ट देखिन थालेको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले सत्ता सम्हालेपछिका दिनहरूमा विपक्षी दलका शीर्ष नेता, उच्च पदस्थ व्यक्तिहरू र प्रतिष्ठित व्यवसायीहरूलाई निशाना बनाउने क्रम तीव्र रूपमा बढेको छ। बिना अनुसन्धान पहिले थुन्ने अनि मात्र सुन्ने जुन शासकीय शैली र प्रवृत्ति पछिल्लो समय राज्यका अनुसन्धान निकायहरूमा हावी भएको छ। यसले समग्र लोकतान्त्रिक अभ्यास, विधिको शासन र अनुसन्धान निकायहरूको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न चिन्ह खड़ा गरेको छ। हालै मात्र पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरणको गम्भीर आरोप लगाएर पक्राउ गरिनु र अन्तत विशेष अदालतले बिना धरौटी साधारण तारिखमा रिहा गर्न दिएको आदेशले सरकारको नियत र अनुसन्धानको फितलोपनलाई छर्लङ्ग पारेको छ। पर्याप्त प्रमाण भए पूर्वपक्षका लागि थुनामा पठाए पनि महँगो धरौटी माग्ने अभ्यास हुन्छ, तर विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले 1 रुपियाँ पनि धरौटी माग्न आवश्यक देखेन। यो घटना पहिलो पटक भने होइन। पालेन्द्र सरकार आएपछि राजनैतिक प्रतिशोधको श्रृङ्खला निकै लामो बन्दै गएको देखिन्छ। यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकलाई समेत सरकारले यस्तै शैलीमा पक्राउ गरेर थुनेको थियो, तर पछि अदालतले साधारण तारिखमा कोर्टमा रिहा गरिसकेको छ। यसै गरी पूर्व मन्त्री दीपक खड्काको पक्राउ र थुना सम्बन्धी प्रक्रिया नै गैर कानूनी ठहर

0: सर्वोच्च अदालतले उहाँलाई तत्काल रिहा गर्न आदेश दिएको थियो। खड्कालाई पक्राउ गर्दा प्रयोग गरिएको कानूनी आधार र त्यसपछिका म्याथ थपका निर्णयहरू दुवैमा गम्भीर त्रुटि रहेको ठहर गरेको थियो। एकातिर अदालतले प्रमाणको अभावमा पौडेललाई रिहा गरेको छ भने अर्कोतर्फ यस निर्णयपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले न्यायालयमाथि नै प्रश्न उठाएका छन्। सत्ता र प्रतिपक्ष बीचको द्वन्द्व अब न्यायिक निर्णयमाथिको बहसमा गएर ठोकिएको छ। विष्णु पौडेलको रिहाईप्रति असन्तुष्टि जनाउँदै रासोपा सांसद यज्ञ मणि न्यौपानेले सामाजिक सञ्जाल मार्फत न्यायालय पुनर्संरचनाको प्रश्न उठाएका छन्। उनले लेखेका छन्, विगतका केही श्रृङ्खलाबद्ध घटनाक्रमले स्पष्ट पारिरहेको छ, न्यायालय पुनर्संरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव छैन, न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ। त्यसै गरी रासोपाकी अर्की सांसद टीका संग्रौलाले सहकारी ठगी सम्बन्धी मुद्दा खेपिरहेका आफ्नो पार्टीका सभापति रविलाम छानेको विषयलाई झिकेर न्यायालयको दोहोरो मापदण्डमाथि प्रश्न गरेकी छन्। सरकारको यो पहिले थुन्ने अनि सुन्ने कार्यशैलीले राजनीतिक वृत्तमा मात्र होइन देशको आर्थिक मेरुदण्ड मानिएको निजी क्षेत्रलाई पनि नराम्ररी त्रसित र आतंकित बनाएको छ। मुलुकको अर्थतन्त्रमा 80% भन्दा बढी योगदान दिने निजी क्षेत्रप्रति राज्यको दृष्टिकोण सधैँ शंकाको घेरामा रहने अपराधी जस्तो देखिनु अत्यन्त दुःखद कुरा हो। बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको 100 दिन पूरा गरिरहँदा बाहिरबाट केही नीतिगत सुधारहरू झिल्काहरू देखिए पनि भित्रभित्रै व्यवसायीहरू निकै डराएका छन्। सुशासनको नाममा पुराना र विवादित फाइलहरू पल्टाउने प्रक्रिया आफैमा नराम्रो होइन, तर ती प्रक्रियाहरू कुन नियत र उद्देश्यले अगाडि बढाइएका छन् भन्ने प्रश्न बढी महत्वपूर्ण हुन्छ। प्रतिशोधको राजनीतिले कानूनको शासनमाथि प्रश्न शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: जनप्रतिनिधिका 96 पद रिक्त, स्थानीय तहको उपनिर्वाचन नहुने शीर्षकमा गोर्खापत्रमा खबर छ। स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा गरी 26 पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने भएको छ। यससँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित भएको हो। यद्यपि समय हुँदाहुँदै प्रदेशसभा र राष्ट्रिय सभाको रिक्त पदको उपनिर्वाचन हुन सकेको छैन। निर्वाचन आयुक्त सगुन शमशेर जबराले विभिन्न समयमा रिक्त भएका ती पदहरूको निर्वाचन समयमै हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगतमा सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रित हुँदा स्थानीय तहका रिक्त पदमा समयमै उपनिर्वाचन हुन सकेन। नयाँ सरकार गठन हुँदा भने ऐन अनुसार उपनिर्वाचन गर्न नमिल्ने अवस्था बनिसकेको थियो। गत चैतमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो, जति बेला स्थानीय तहका पदाधिकारीको पदावधि 1 वर्षभन्दा कम समय मात्रै बाँकी थियो। निर्वाचन आयुक्त राणाले यसबारे थप प्रस्ट्याउँदै भन्नुभयो, संक्रमणकालीन अवस्थामा नै वर्तमान सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी रहेकाले त्यति बेला स्थानीय तहका रिक्त पदाधिकारीको निर्वाचनबारे सरकारको चासो रहेन। नयाँ सरकार गठन भए लगत्तै रिक्त पदको उपनिर्वाचन ऐन बमोजिम नै नहुने अवस्था आयो। स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार पदावधि समाप्त हुनुअघि कुनै पद रिक्त भए बाँकी कार्यकालका लागि उपनिर्वाचन गर्न सकिने व्यवस्था छ।
0: मनसुन प्रणाली थप सक्रिय भएको छ। मनसुन प्रणाली सक्रिय हुँदा वर्षा पनि धेरै हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली उत्तर पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय भएको हो। मंगलबारसम्म देशका विभिन्न ठाउँमा भारी वर्षा हुनेछ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै आइतबार मनसुन थप सक्रिय भई ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ। न्यूनचापीय रेखाले अबकै एक हप्ता नेपालमा वर्षाको आउजाउ हुने सम्भावना बलियो देखाएको जलवायु विज्ञहरूले बताएका छन्। बंगालको खाड़ीमा बनेको वर्षा गराउने प्रणालीले आगामी एक हप्तासम्म मनसुनी वर्षा नेपालको अधिकांश भागमा सक्रिय हुनेछ। मध्यपहाड़ी भागमा राम्रो वर्षा हुनेछ भने बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीले नेपालका धेरै ठाउँमा वर्षा गराउने जनाइएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
1: दुई तिहाई ज्येष्ठ नागरिक व्यवसायमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क विभागका अनुसार नेपालमा हाल 33,55,808 जना ज्येष्ठ नागरिक छन्, जसमध्ये 68.8% ज्येष्ठ नागरिक स्वव्यवसायमा वा स्वरोजगार छन्। स्वव्यवसायमा रहेका ज्येष्ठ नागरिक पुरुषको संख्या